0: व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
1: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
0: इज्जतको सवाल छ बुढा, जहाँ पाए त्यहीबाट ल्याउने होइन नि। दुले गौडाको पञ्चमुनि चोखेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
2: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
0: होम डेलिभरीको पनि व्यवस्था छ।
3: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178, 9560007178।
4: हजुर, दान गरौ।
5: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
6: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
4: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
5: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
7: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz। विश्रामपछि बिहान शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू, मुगली नारायणगढ सड़क पूर्ण रूपमा सञ्चालनमा आएको छ। बिहिबार मध्याह चितवनको अजलबिरी नजिकै सुक्खा पहिरो खस्ता सड़क दुईतर्फ अवरोध भएको थियो। पहिरो बन्चाएर करिब 3:30 बजे बाटो पूर्ण रूपमा सञ्चालनमा ल्याएको सड़क डिभिजन भरतपुरले जनाएको छ। मुगली नारायणगढ सड़क खण्डको अजलबिरी नजिकै सुक्खा पहिरो खस्ता दुईतर्फ अवरूद्ध बनेको सड़क हाल पूर्ण रूपमा सञ्चालनमा आएको छ। सड़क डिभिजन भरतपुरले भनेको छ सवारी साधनहरू कृपया आफ्नो लेन अनुशासन पालना गर्नुहुन अनुरोध गरिएको छ। अन्तर्राष्ट्रिय समाचार, भारत सरकारले अनलाइन ठगी र नक्कली परिचय प्रयोग गरेर हुने साइबर अपराध बढ़ने चिन्ता व्यक्त गर्दै मेटालाई वाट्सएपको प्रयोगकर्ताको नाम युजर नेम सुविधा तत्कालका लागि नगर्न आग्रह गरेको छ। सरकारले यसबारे आवश्यक परामर्श पूरा नभएसम्म सम्बन्धित सार्वजनिक सुविधा सार्वजनिक नगर्न पत्र मार्फत अनुरोध गरेको हो। भारतीय संचार माध्यमहरूले जनाएका छन्। मेटाले सोमबार प्रयोगकर्ताहरूले आफ्नो फोन नम्बर सार्वजनिक नगरी छुट्टै प्रयोगकर्ता नाम मार्फत एकअर्कासँग सम्पर्क गर्न सक्ने नयाँ सुविधा विश्वभर ल्याउने घोषणा गरेको थियो। गोपनीयता बढ़ाउने उद्देश्यले ल्याउन लागि यो सुविधा भारतमा भने ठगी गर्ने समूहले नक्कली परिचय बनाएर प्रयोगकर्ताहरूलाई झुट्याउन सक्ने सरकारको चिन्ता छ। इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयले मेटालाई पठाएको पत्रमा नयाँ सुविधाका कारण अनलाइन ठगी, फिसिङ, नक्कली परिचय पत्र प्रयोगका घटनाहरू बढ्न सक्ने उल्लेख गरेको छ। सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै इण्डियन एक्सप्रेसले प्राविधिक ज्ञान कम भएका प्रयोगकर्ताहरूलाई नक्कली प्रयोगकर्ता नाम मार्फत ठगिन सक्ने जोखिम बढ़ी हुने जनाएको छ। अस्ट्रेलियालाई 3-0 पराजित गर्दै स्पेनले फिफा विश्वकपको अन्तिम 16 स्थान बनाएको छ। सन् 2010 पछि स्पेनले नकआउट चरणमा जित हात पारेको हो। गए राती भएको खेलमा मिकेल आयोजाबाले 2 गोल गरेसँगै स्पेनले अस्ट्रेलियामाथि सहज जित निकालेको हो। पेट्रो पोरोले 1 गोल गरे। स्पेनका आयोजाबाल सर्वाधिक गोल गर्नेमा 6 स्थानमा उलेका छन्। फ्रान्सका कप्तान किलियन एम्बापे र अर्जेन्टिनाका कप्तान लियोन मेस्सीले समान 6 गोल गर्दा नर्वेका एलिङ हार्डन र इंल्याण्डका कप्तान ह्यारी केनले 5 गोल गरेका छन्। स्पेनले अब अन्तिम 16 पोर्चुगल र क्रोएसिया बीचको विजेतासँग खेल्दैछ। यसै गरी गए रातीको खेलमा स्पेनका गोलकिपर उनाई सिमोनले फिफा विश्वकपमा लगातार धेरै समयसम्म गोल नखाई नयाँ कीर्तिमान बनाएका छन्। फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज बिहान पौने पाँच बजेबाट पोर्चुगल र क्रोसिया बीच खेल चलिरहेको छ। यो खेल क्यानाडाको टोरन्टो संग्रहशालामा भइरहेको छ। पोर्चुगल समूह केको उपविजेता र क्रोसिया समूह एलको उपविजेताका रूपमा नकआउटमा पुगेका हुन्। पोर्चुगल र क्रोसिया बीच विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। पोर्चुगल र क्रोसिया बीचको यो खेल प्री क्वार्टर फाइनलमा पुग्ने मात्र नभई दुई लिजेन्डका लागि विरासत जोगाउने महत्वपूर्ण भेट पनि हुनेछ। लामो अन्तर्राष्ट्रिय करियरमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र क्रोसियाका मर्टिजले स्पेनी क्लब रियल माड्रिडमा सँगै बिताएका थिए। विश्वकपको दुई दशक लामो इतिहासमा रोनाल्डो र मर्टिजको यो नै पहिलो र अन्तिम भेट हुनेछ। यी दुवै टोलीबीच अहिलेसम्म दश पटक प्रतिस्पर्धा भएको छ। यसमा पोर्चुगल सात र क्रोसिया एक खेलमा विजयी भएको छ भने दुई खेल बराबरीमा रोकिएको छ। मिनी बस कर्णालीमा दुग्धा उद्धारमा कठिनाई। सरकारद्वारा आठ एआईजीको सरुवा। गोर्खा पत्र संस्थानको महाप्रबन्धक नरावल नेत। एमाले उपाध्यक्ष पौडेललाई थुनामुक्त गर्ने सर्वोच्चद्वारा शिकार। बन्दी प्रतिचीकरणको रिट खारेज। गण्डकीको बजेटमा 2343 योजना। दुई मन्त्रीको जिल्ला बागलुङमा आयोजनाको लर्को। मुगलिन नारायणगढ सड़क पूर्ण रूपमा सञ्चालनमा नेपालमा भारतीय पर्यटक आगमनमा नयाँ रेकर्ड कायम। वाट्सएपको नयाँ सुविधामा भारतको आपत्ति र अस्ट्रेलियालाई हराउँदै स्पेन विश्वकपको प्री क्वार्टर फाइनलमा प्रवेश। र विश्वकपमा आज बिहान पोर्चुगल र क्रोसिया पहिलो पटक आमाने सामाने खेल खेल्दै। अब सामलाजेलसम्म सुने साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान सात बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छ। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुने सँगै मरिमा पनि बिदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ बिहान छ बजेको काया कैरन शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। र तपाईहरु सुन्दै गर्नुहोला। नमस्कार।
8: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz फोन 065-414-378 इमेल NEWSSUKLAGANDAKI@gmail.com।
9: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
10: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
11: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
10: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
11: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
10: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गङ्गुबु बसपार पछाडिपट्टि।
11: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
12: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
10: होटल टाइटेनिक गङ्गुबु बसपार, प्रोप्राइटर रामचन्द्र महत। मोबाइल 98461-16878 98235-57763।
13: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
10: गाउँमा के छलफल हो? सबै एकै ठाउँमा हुनुहुन्छ त।
13: नातिको व्रत बन्द गरेर उम्काइदेऊ कि भनेर जुटेको।
10: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
6: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
14: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 9846667645।
15: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
16: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, निकै भइसके।
17: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
16: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
18: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
17: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
18: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
17: पोखरा जाने बाटोतिर।
19: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
17: थप जानकारीको लागि सम्पर्क मोबाइल 9560628727 र 9664435031।
20: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
21: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
20: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
22: दीर्घायु फर्निचर सोरुम,
20: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
22: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
23: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
20: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
22: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0665579 4, मोबाइल नम्बर 9847261268,
20: 9857602068।
17: प्रसन्न, होमवर्क देखाउ त।
24: हस् टिचर।
17: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
24: टिचर, मेरो मानीले त साधै राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
17: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
25: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ, मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, फोन 0564144484, मोबाइल 9560633384 र 9560667988।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला बिहानको ठिक 6 बज्यो।
5: 9418020।
6: वेबसाइट www.nec.edu.np।
7: It's a goal! It's a goal! हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट। मिली सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
8: हिमस्टार फर अ कम्प्लिट होम।
9: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
10: काया कैरनमा अब खबरको सिलसिला। दुई तिहाई नजिकको जनसमर्थन प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नेतृत्वको सरकारले 100 दिनमा प्रशासनिक सुधार, सार्वजनिक सेवा प्रवाह र सुशासनतर्फ सकारात्मक कदम चालेको छ। केही प्रक्रियागत कमजोरी बीच सरकारले यस अवधिमा व्यापक नीतिगत हस्तक्षेप र आक्रामक कार्यशैली मार्फत सशक्त उपस्थित देखाउने प्रयास गरेको छ। सामान्यतया 100 दिनलाई सरकारको प्रारम्भिक मूल्यांकन गर्ने समय मान्ने चलन छ। वैकल्पिक राजनीतिबाट उदाएको रासोपाले 21 फागुनमा भएको संघीय प्रतिनिधि सभा चुनावमा 182 सीटको ऐतिहासिक विजय हासिल गरेपछि चैत 13 वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएको थियो। सरकारले अघि बढ़ाएको प्रशासनिक सुधार, भ्रष्टाचार छानबिन र खर्च कटौती लगायतका कदममा जनस्तरकै समर्थन छ भने सुकुम्बासी विस्थापन विधि र प्रक्रियामा प्रश्न पनि उठेको छ। स्वास्थ्यमा सुधारको प्रयास थालिएको छ तर आइतबार विद्यालय अस्पताल अस्तव्यस्त भएका छन्। शिक्षामा नतिजा प्रकाशन छिटो गरिएको छ तर शैक्षिक सत्र सञ्चालनमा सरकार चुकेको छ। सन्तुलित कूटनीतिक छिमेक र आर्थिक विकासमा सरकारले प्राथमिकता दिएको छ। चुनावमा अप्रत्याशित पराजय भोगेर एकैसाथ विपक्षी बेजमा पुगेका परम्परागत राजनीतिक दलसहित संसदमा प्रतिनिधित्व गर्ने अरू दलले सरकारको 100 दिने कार्यकालको कठोर आलोचना गरेका छन्। यद्यपि राजनीतिक विश्लेषकहरूले भने सरकारको कार्य सम्पादनको मिश्रित मूल्यांकन गर्दै पर्याप्त तयारी, सहमति र स्पष्ट कार्यादेश बिनै संविधान संशोधनको बहसले देशमा नयाँ राजनीतिक द्वन्द्व चर्कन सक्ने चेतावनी दिएका छन्। विपक्षी दलका नेताहरूले सरकारले आफ्ना नेताहरूमाथि प्रतिशोधपूर्ण व्यवहार गरेको, राजनीतिक दलहरू बीचको संवाद समन्वय र सहकार्यको स्थापित परम्परा तोडेको तथा प्रधानमन्त्रीले संसदसँग अस्वाभाविक दूरी कायम गरेको आरोप लगाएका छन्। सरकारको कार्यशैलीले लोकतान्त्रिक अभ्यास कमजोर बनाउने उनीहरूको आरोप छ। सरकार 100 दिनमै लोकतान्त्रिक मूल्य मान्यता कमजोर पार्दै अधिरायकवादी प्रवृत्तितर्फ उन्मुख भएको विपक्षी दलको आरोप रहेको खबर नयाँ पत्रिकाले लेखेको छ।
11: राष्ट्रिय स्वतन्त्र पार्टीले चितौन महाधिवेशनमा प्रदेशसभा खारेज गर्ने बहस अघि सारेकामा मधेस केन्द्रित दलहरूले असन्तुष्टि जनाएका छन्। उनीहरूले हिजो प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार असीम शाह संयोजक रहेको संविधान संशोधन कार्यदलसँग भेटेरै सरकारले प्रदेशसभा खारेजीको प्रस्ताव औपचारिक रूपमा अघि बढ़ाए प्रतिवाद गर्ने चेतावनी समेत दिएका छन्। यस विषयमा सरकारसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्ना धारणा के हो भनेर प्रश्न पार्नुपर्ने माग मधेसवादी दलहरूका नेताहरूको छ। संघीयताका लागि मधेस तराईमा ठूला आन्दोलन गरेका यी दलहरूले राजसभाको त्यो प्रस्ताव स्थगित गर्नुपर्ने धारणा राखेका छन्। सैद्धान्तिक रूपमा प्रदेशको पुनर्संरचना गर्ने विषयमा सहमति हुन सकिए पनि प्रदेशसभा खारेजीले संघीयता नै कमजोर बनाउने जसपा नेपाल जनमत र नागरिक उन्मुक्ति पार्टीको भनाइ छ। आजको कान्तिपुरमा खबर छ।
10: प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका केही सांसदले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयमा पुगेर अनुसन्धान जारी रहेका फाइल देखाउन दबाव दिएका छन्। सांसदले अनुसन्धानको फाइल हेर्न खोजेपछि उत्पन्न भएको विवाद कार्यालयभित्रको घटनामा सीमित रहेर यसले संसदीय अनुगमनको सीमा कहाँसम्म हुन्छ भन्ने प्रश्न उठाएको छ। करिब डेढ़ घण्टासम्म दुवै पक्षबीच कानूनी व्यवस्था, संसदीय अधिकार र अनुसन्धानको गोपनीयताका बारेमा लामो प्रश्नोत्तर भयो। सांसदले अनुसन्धानको फाइल देखाउन दबाव दिएको भिडियो सार्वजनिक भएपछि घटना थप चर्चामा आएको छ। अख्तियार इटरीका प्रमुख यज्ञ पुरीले अनुसन्धान पूरा नभएसम्म आरोपीको नामदेखि अनुसन्धानसँग सम्बन्धित कुनै पनि कागजात सार्वजनिक गर्न नमिल्ने कानूनी व्यवस्था रहेको भन्दै सांसदहरूलाई त्यही कानून देखाएर सम्झाइएको बताउनुभयो। उहाँका अनुसार अनुसन्धान प्रक्रिया पारदर्शिता भन्दा पनि निष्पक्षताका लागि निश्चित समयसम्म गोप्य राख्नुपर्ने संवेदनशील प्रक्रिया हो। अन्नपूर्ण पोस्टमा खबर छ।
11: विद्यालय तहका विद्यार्थीमा मात्र केन्द्रित रहँदै आएको राष्ट्रिय सेवा दलको दायरा व्यापक रूपमा विस्तार गर्ने तयारीमा सरकार जुटेको छ। विशेष परिस्थिति, युद्ध र आन्तरिक द्वन्द्वको समयमा जुनसुकै नेपाली नागरिकलाई सैन्य तालिम दिए राष्ट्र सेवामा खटाउन सकिने गरी सरकारले नयाँ विधेयक संघीय संसदमा दर्ता गरेको छ। केही दिन अघि प्रतिनिधि सभामा दर्ता भएको यो विधेयक सदनबाट पारित भए साबिकको राष्ट्रिय सेवा दल N2027 पूर्ण रूपमा प्रतिस्थापन गर्दै राष्ट्रिय सुरक्षा र सेवामा नागरिकलाई आकस्मिक रूपमा परिचालन गर्ने नयाँ कानूनी बाटो खुल्नेछ। प्रधानमन्त्री एवं रक्षा मन्त्री बालेन्द्र शाहका तर्फबाट संसदमा दर्ता राष्ट्रिय सेवा दल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको उद्देश्य बदलिदो बाह्य र आन्तरिक सुरक्षा चुनौतीलाई सम्बोधन गर्नु हो। विगतमा सीमित र परम्परागत भूमिकामा रहेको सेवा दललाई अब देशमा आइपर्ने विशेष संकटमा रणनीतिक मानव स्रोतका रूपमा उपयोग गर्ने सरकारको तयारी छ। सबैलाई सैन्य तालिम र परिचालन प्रस्ताव आजको नागरिक दैनिकमा खबर छ।
10: नेपालीले एक वर्षमा आन्तरिक तथा बाह्य पर्यटनमा 4.59 अर्ब रूपियाँ बराबर खर्च गर्ने गरेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले पहिलो पटक गरेको आन्तरिक पर्यटन सर्वेक्षण 2081-82 नतिजा हिजो सार्वजनिक गर्दै यस्तो बताएको हो। सर्वेक्षणले आन्तरिक पर्यटन अन्तर्गत रात बिताउने भ्रमणमा 3.44 अर्ब तथा त्यही दिन फर्कने गरी हुने भ्रमणमा 90.98 अर्ब बराबर खर्च हुने गरेको अनुमान गरेको छ। यस्तै बाह्य भ्रमणमा रात बिताउने गरी हुने भ्रमणमा 47.97 अर्ब र त्यही दिन फर्किने भ्रमणमा 15.67 अर्ब रूपियाँ खर्च भएको देखिन्छ। उद्देश्यगत रूपमा स्वास्थ्य उपचार सम्बन्धी भ्रमणमा कुल खर्चको 31.78% खर्च भएको छ। सन्दर्भ अवधि 2081 असोजदेखि 2082 भदौसम्मको अवधिमा करिब 3 लाख नेपाली विदेश भ्रमणमा गएको सर्वेक्षणमा उल्लेख छ। आन्तरिक पर्यटन सर्वेक्षणले 52.4% घर परिवारले एक वर्षको अवधिमा कम्तीमा एकपटक पर्यटकीय गतिविधिमा सहभागिता जनाएको देखिएको छ। नेपालको कुल ग्राहक उत्पादनमा आन्तरिक पर्यटनबाट 1.44 अर्ब रूपियाँ बराबरको योगदान भएको सर्वेक्षणले देखाएको छ। पर्यटक घर परिवारमा युवा उमेर समूहको बाहुल्यता देखिएको छ। काया कैरनमा धान खेतीमा देखिएका चुनौती र भइरहेका कामबारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
5: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ?
12: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
13: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
12: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुन चाँदी पसलमा बनाएको नि।
13: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
12: पुराना गरगहनासँग नयाँ साथ फेर,
13: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
12: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौं रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98562609999।
14: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के
15: तर महँगो होला नि
14: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीबीसीका झ्याल ढोका
16: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
17: बाराही अल्मुनियम अब युपीबीसीको साथमा
16: अल्मुनियमका झ्याल ढोका स्टिल रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
17: सम्पर्क बाराही युपीबीसी अल्मुनियम एन्ड स्टिल उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0 65 4 14 4 11 मोबाइल 98 5 60 22 938 र 98 028 22 938
18: हाम्रो मोबाइल पसल दुले गौडामा
19: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा मोबाइल एक्सचेन्ज अफर सबै प्रकारका मोबाइलहरू मर्मत मोबाइल अनलकको व्यवस्था
18: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा सैमसंग रेडमी पोको एमआई भिभो रियलमी ओप्पो बेंको ब्रांड का मोबाइल भैटविल को साथ फुल वारेन्टी साथ ही 0% ब्याज दर में सब कंपनी का मोबाइल किस्ताबंदी में पाइन
16: प्रोपाइटर संतोष श्रेष्ठ हमारो मोबाइल पसल शुक्ला गंडकी 4 दुलेगौड़ा कृति फोटो स्टूडियो को नजिक सांग्रीला बैंक को ठीक पारिपट्टी संपर्क 98 5 60 56 996
10: तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कहिरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सरकारको 100 दिनमा प्रशासनिक सुधार सार्वजनिक सेवा प्रवाह र सुशासनतर्फ सकारात्मक कदम सुकुम्बासी विस्थापन विधि र प्रक्रियामा प्रश्न प्रदेशसभा खारेजीको प्रस्ताव विरूद्ध एकजुट हुँदै मधेसवादी दल सबैलाई सैन्य तालिम र परिचालनको प्रस्ताव 52% घर परिवार पर्यटकीय गतिविधिमा संलग्न लगायतका खबर प्रस्तुत
11: गर्यौं। चालू आर्थिक वर्षमा पूँजीगत बजेट खर्च गर्न नसकेर आलोचित बनेको सरकारले वर्षको अन्तिम महिना असार शुरू भएपछि खर्च बढ़ाउन शुरू गरेको छ। चालू वर्षको बजेटमा पूँजीगत शीर्षकमा 4.7 खर्ब रूपियाँ विनियोजन भएको छ। सरकारी लेखा राख्ने जिम्मेवारी पाएको महालेखा नियन्त्रक कार्यालयका अनुसार साउनदेखि जेठसम्मका 11 महिनामा शुरूका 15 दिन 1 गतेदेखि 15 गतेसम्म पूँजीगत बजेट जति खर्च भएको छ त्यसको तुलनामा असारका 15 दिनमा दोब्बरले बढ़ेको छ। साउनदेखि जेठसम्मका 11 महिनाको शुरूमा 15 दिनमा औसत 5.45 अर्ब रूपियाँका दरले पूँजीगत बजेट खर्च भएको छ तर असारका 15 दिनमा भने यस्तो खर्च 10.71 अर्ब रूपियाँ पुगेको छ। यो पछिल्ला 11 महिनाको औसत खर्चका तुलनामा झण्डै दोब्बरले बढ़ी हो। आजको कारोबार दैनिकमा खबर छ। यस्तै नेपाल राष्ट्र बैंकले निश्चित प्रतिशत तोकेरै ऋण प्रवाह गर्नुपर्ने भनी बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएका क्षेत्रमा प्रवाह भएको ऋणमा समस्या चुरिन थालेको छ। गएको चैतसम्मको कुल खराब कर्जा मध्ये कृषि र मत्स्यपालनको हिस्सा मात्र झण्डै 23.5% छ। जलविद्युत आयोजना लगायत निर्माण क्षेत्रको हिस्सा झण्डै 10.5% छ। खराब कर्जामा थोक तथा खुद्रा व्यापारको हिस्सा 10% छ। तोकिएको क्षेत्रमा कर्जा प्रवाह नगरे नियामक निकायको कार्यवाही भोग्नुपर्ने र बैंक तथा वित्तीय संस्थाले पनि कर्जाको गुणस्तर सम्बन्धमा आँखा चिम्लिने अर्थतन्त्र चलायमान नहुँदा कृषिसँगै लघु साना तथा मझौला उद्यमी सबैभन्दा छिटो प्रभावित हुने लगायत कारण यस्तो भएको जानकारहरू बताउँछन् कान्तिपुर दैनिकमा खबर छ।
10: देशका धेरै ठाउँमा रातभर पानी परेको छ। 1-2 ठाउँमा ठूलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यतिखेर भने काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा घाम लाग्न थालिसकेको छ। महाशाखाका अनुसार आज र भोलि पनि केही ठाउँमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भेगका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ। भोलि पनि बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागको 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना छ। हिजो काठमाडौँ उपत्यकाका केही ठाउँमा ठूलो पानी पर्दा सड़क जलमग्न भएका थिए।
11: बर्खे धान बाली देशभर झण्डै 13,82,000 हेक्टरमा रोपाई हुन्छ। वार्षिक 2.2 खर्ब धान उत्पादन हुने र जीडीपीमा यसको योगदान झण्डै 4% छ। तर यसपालि मध्य असार बितिसक्दा पनि तराई मधेसका प्राय फाँट बाँझैछन्। मंगलबार यता परेको पानीले केही राहत भए पनि रोपाईको काम धमाधम हुन सकिरहेको छैन। किसान अहिले पनि मल बिउ र सिंचाई समस्या भोग्न बाध्य छन्। यस्तो समस्या अनुकूल यस्तै मौसम अनुकूल नहुँदा रोप्नेदेखि भित्राउने बेलासम्म अनेकौं चुनौती भोग्नुपर्ने अवस्था छ। यस्तो बेला किसानले के गर्ने अनि कृषि विभागले के गरिरहेको छ त? थप जानकारी सहित साथी मदन पौड्याल।
15: अहिले धान रोपाईको अवस्था हेर्दाखेरि पछिल्लो प्रदेशहरूबाट प्राप्त विवरण अनुसार करिब 16% हारामारी रोपाई भएको छ। यो चाहिँ गत वर्षको हाराहारीमै छ, 1-2% तलमाथि छ। अलिक एक मध्य प्रदेशमा यो वर्ष अलिकति कम भएको छ गत वर्षको तुलनामा। यद्यपि गत वर्ष पनि त्यहाँ सुक्खाको कारणले गर्दाखेरि निकै पछिसम्म पनि 7-8% रोपाई हुन सकेन अन्तिमसम्म पनि। यसपटक पनि अलिकति कम भएको छ।
20: कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेल, देशको अन्न भण्डार मानिने मध्य प्रदेश सहित अहिले मध्य असारसम्मको रोपाई अवस्थाबारे जानकारी दिनुहुँदै, तराई मधेसमा साउन पहिलो हप्तासम्म रोपाई गर्न सकिन्छ तर मध्य पहाड़ र अन्य क्षेत्रमा यति बेला धेरै रोपाई भइसक्नु पर्ने थियो, त्यसका लागि मौसम अनुकूल भएन। यस वर्ष गएको असार 5 पूर्वमा भित्रिएको मनसून देशभर फैलिन नै झण्डै 12 लाग्यो। मनसून गएको मंगलबार मात्रै सुदूरपश्चिमसम्म पुग्यो तर त्यो पनि कमजोर अवस्थामै रह्यो। बितेका 3 देशका धेरै जसो ठाउँमा पानी पर्दा केही राहत भयो, तैपनि किसानले अपेक्षा अनुसार रोपाईको काम गर्न सकिरहेका छैनन्। पुग्दो पानी छैन, मल अनि आवश्यक प्रविधिको अभाव छ, तर सरकारको लक्ष्य धानमा आत्मनिर्भरतामा पुग्नेछ। पहिलो चुनौती त यस वर्ष पोहोरको झण्डै 57 लाख मेट्रिक टन बराबरको उत्पादनलाई घट्न नदिनु नै रहेको छ। कृषि विभाग सहित जिम्मेवार निकायले यो बेला के गरिरहेका छन् त? महानिर्देशक सञ्जेल,
15: केही मनसूनमा भर पर्नुपर्ने कुराहरू त्यो आफ्नो ठाउँमा छन् तर बाँकीहरू हाम्रो केही साना सिँचाई, केही हाम्रो भूमिगत सिँचाई डिप ट्युबवेलहरूको स्यालो ट्युबवेलहरूबाटको पनि हामीले थप प्रबन्धहरू गरेको छ तिनै तहको सरकारको समन्वयमा। अब यसरी अब समग्र रूपमा चाहिँ यो उत्पादन फ्याक्टर अफ प्रोडक्सन भन्छौँ, यी सबै आयाममा कामहरू गरेका छौँ। बिमालाई प्रबन्धन गर्ने, भोलि त्यो क्षति भयो भने त्यसको चाहिँ राहत क्षतिपूर्तिको लागि पनि तीन तहको समन्वयमा प्रयासहरू भइरहेको छ।
20: यस वर्ष जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि नाराका साथ गएको असार 15 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव केन्द्रित विभिन्न कार्यक्रम पनि भए। कार्यक्रममा किसानको मुख्य गुनासो नै सिंचाई, मल र प्रविधि अभावको थियो। त्यति मात्रै होइन, अहिले मुख्य बाली धानको खेती जलवायु परिवर्तनको चपेटामा परेको छ। रोप्ने बेला सुक्खा खडेरी अनि बालीको उत्पादन लिने बेला अनपेक्षित वर्षाले विगतमा पनि क्षति गरेको किसानले पीड़ा भोगेका छन्। यस्तो संकटको अवस्थामा धान खेतीमा आबद्ध किसानलाई सम्भावित क्षतिको परिपूरणका लागि बाली बीमामा तत्कालै जोड़िन कृषि विभागको आग्रह छ। फेरि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेल,
15: उल्लेख्य मात्रामा धान बालीमा बिमा हुन सकेको छैन, यो दुर्भाग्यपूर्ण भएको छ। त्यसकारण हाम्रो आम किसानहरूलाई अनुरोध चाहिँ के हो भने बिमामा आउनुहोस्, त्यो हो भने भोलि सम्भावित जोखिमलाई यसले रक्षावरण गर्छ र 80% यसको दायी भुक्तानी पाइन्छ र 80% सरकारले बिमा प्रिमियममा अनुदान दिने गरेको छ।
10: धान खेतीमा देखिएका चुनौती र जिम्मेवार निकायले गरिरहेको कामबारे कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलसँगको विस्तृत कुराकानी अहिले बिहान 8 प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
21: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि
22: गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
23: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
22: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनीटारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
23: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
22: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
23: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
22: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
23: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
22: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 9861-5207। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा। साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
0: एकान्छी
1: सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ कहाँ हो?
0: हजुर हजुर, स्याङ्जाको मगेम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
1: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
0: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गङ्गुबु बसबार पछाडिपट्टि।
1: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटल मसै मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
0: होटल टाइटेनिक गङ्गुबु बसबार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688 98235572763।
11: मस्यौदा लेखन अध्ययन अनुसन्धानमा सहयोग पुग्ने गरी एआईमा आधारित प्रणाली प्रयोग बढ़ाउने नीतिमा उल्लेख छ। न्यायिक निर्णयमा दखल पुग्ने

0: भने एआईको प्रयोग गर्न नपाइने उल्लेख छ। न्यायिक काम कार्यवाहीमा आन्तरिक वा बाह्य निकायहरूबाट विकास गरिएका एआई सम्बन्धी प्रणालीको प्रयोग गर्दा त्यसको विश्वसनीयता, पारदर्शिता, पूर्वाग्रहहीनता र कार्य सञ्चालनको ढाँचा लगायतका पक्ष विश्लेषण गरी उपयुक्तताका आधारमा प्रयोग गर्ने व्यवस्था मिलाइने पनि नीतिमा उल्लेख छ। मुद्दा व्यवस्थापनमा प्रणालीमा मुद्दा सम्बन्धी विवरण तथा कागजात प्रविष्ट गर्दा एआई प्रणालीका लागि मेसिनले खोजी गर्न सक्ने ढाँचामा डाटाबेस तयार गरिने भएको छ। सर्वोच्च अदालत सहित देशभरका अदालतका आदेश तथा फैसला एआईबाट सहजै खोजी गर्न सकिने र पढ्न सकिने बनाइने पनि नीतिमा उल्लेख रहेको खबर कान्तिपुरमा छ।
1: अब विदेशको खबर। भेनेजुएलामा गएको विनाशकारी भूकम्पपछि मानवीय संकट थप गइरहेको छ। राष्ट्रसंघीय सहायता एजेन्सीहरूले हजारौं मानिस घरबार विहीन भएका र उद्धार तथा राहत र पुनर्स्थापनाको काम तीव्र रूपमा अघि बढ़िरहेको बताएका छन्। राष्ट्रसंघीय शरणार्थी एजेन्सी यूएनएचसीआरका अनुसार अहिलेसम्म कम्तीमा 2300 जनाको ज्यान गएको छ भने 11,000 भन्दा धेरै घाइते भएका छन्। उद्धार कर्मीहरूले अहिलेसम्म 6,400 भन्दा बढ़ी मानिसलाई जीवितै उद्धार गरेका छन्। भूकम्पको झण्डै 8 दिनपछि पनि मानिसहरू जीवित भेटिने आशा कायमै छ। संयुक्त राष्ट्रसंघीय बाल कोष युनिसेफले 3 महिनाको लागि 1,00,000 मानिसलाई पुग्ने राहत सामग्री तयार यी अवस्थामा राखेको छ भने यूएनएचसीआरले विस्थापित परिवारका लागि अस्थायी आश्रयको व्यवस्था गरिरहेको छ।
0: अब खेल खबर। अस्ट्रियालाई 3-0 पराजित गर्दै स्पेन फिफा विश्वकपको अन्तिम स्वरणमा स्थान बनाउन सफल भएको छ। सन् 2010 पछि स्पेनले नकआउट चरणमा जीत हात पारेको हो। गैराती भएको खेलमा मिकेल ओयाजाबालले 2 गोल गरेसँगै स्पेनले अस्ट्रियामाथि सहज जीत निकाल्यो। पेड्रो पारोले 1 गोल गरे। स्पेनका ओयाजाबाल सर्वाधिक गोल गर्नेमा छैटौं स्थानमा उक्लेका छन्। फ्रान्सका कप्तान केलियन एम्बापे र अर्जेन्टिनाका कप्तान लियोनल मेसीले समान 6 गोल गर्दा नर्वेका एर्लिङ हालान्ड र इंग्ल्याण्डका कप्तान ह्यारी केनले 5-5 गोल गरेका छन्। स्पेनले अब अन्तिम स्वरमा पोर्चुगल र क्रोएसिया बीचको विजेतासँग खेल्नेछ। यस्तै गैरातीको खेलमा स्पेनका गोलकिपर उनाई सिमोनले फिफा विश्वकपमा लगातार धेरै समयसम्म गोल नखाई नयाँ कीर्तिमान बनाएका छन्। यसैबीच फिफा विश्वकपमा अहिले क्यानाडाको टोरन्टो रंगशालामा पोर्चुगल र क्रोएसिया बीचको अन्तिम स्वर प्रवेशका लागि खेल चलिरहेको छ। खेलको 79 मिनट जाँदा दुवै टोलीले 1-1 गोल गरेका छन्। पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र क्रोएसियाका कप्तान लुका मोड्रिच आमने सामने भएकाले यो खेललाई चासोका साथ हेरिएको छ। दुवै खेलाड़ीका लागि यो सम्भावित अन्तिम विश्वकप हुन सक्ने भएकाले पनि खेलको महत्व अझ बढ़ेको छ। यस्तै आजै नेपाली समयअनुसार बिहान 9:15 क्यानाडाको भ्यानकुभरमा रहेको बीसी प्लेस रंगशालामा स्विजरल्याण्ड र अल्जेरिया बीच प्रतिस्पर्धा हुनेछ। यो खेलको विजेताले अन्तिम स्वरमा कोलम्बिया र घानासँगको विजेतासँग खेल्नेछ।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। अब तेज डिजेल पेट्रोल बिक्री गर्ने पेट्रोल पम्प बन्द गर्ने व्यवसायीले 10,00,000 रूपियाँसम्म जरिवाना तिर्नुपर्ने भएको छ। नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोल पम्पको नियमन गर्न बनाएको पेट्रोलियम पदार्थ विक्रेता विनियमावली संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। कर्णाली राजमार्गको दैलेख सड़क खण्डमा दुर्घटना भई कर्णाली नदीमा खसिएको यात्रुवाहक बस गाड़ी अहिलेसम्म भेटिएको छैन। सशस्त्र प्रहरी बल नेपाल नम्बर 6 महेश्वरी बाहिनी मुख्यालय सुर्खेतको 6 गोताखोरको टोलीले गाड़ीको खोजबिन गरिरहेको खबर आजका पत्रिकाहरूले छापेका छन्।
0: आर्थिक अपराधको अनुसन्धान तथा अभियोजनका लागि सरकारले छुट्टै शक्तिशाली आर्थिक अपराध विरूद्धको प्राधिकरण गठन गर्ने भएको छ। आर्थिक अपराधका मुद्दामा प्रभावकारी अनुसन्धान होस् भनेर 1 वर्षभित्र अख्तियार जस्तै छुट्टै प्राधिकरण गठन गर्ने सरकारको तयारी रहेको अर्थमन्त्री स्वर्णिम वाग्लेले बताउनु भएको छ।
1: सरकारले भूमिहीन सुकुमवासीलाई बर्दियाबाट जग्गाको जग्गाधनी दर्ता प्रमाणपत्र लाल पूर्जा वितरणको काम शुरू गरेको छ।
0: संयुक्त राष्ट्रसंघ अन्तर्गत दूरसंचार क्षेत्रको छाता संस्था अन्तर्राष्ट्रिय दूरसंचार संघ आईटीयूले सार्वजनिक गरेको आईसीटी विकास सूचकांक 2026 नेपालले 68.1 अंक प्राप्त गरेको छ।
1: नेपाली कांग्रेसका नेता तथा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले तत्कालीन सभापति शेरबहादुर देउबा निकट नेताहरूको बैठक आज बोलाउनु भएको छ।
0: चालू आर्थिक वर्ष 966 जनाले स्टार्टअप कर्जा पाउने भएका छन्। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले सूचना जारी गर्दै उनीहरूलाई स्टार्टअप कर्जाका लागि सिफारिश गरेको हो।
1: सर्वोच्च अदालतले पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेललाई थुनामुक्त गर्नुपर्ने माग सहितको रिट खारेज गरेको छ।
0: सन् 2026 जून महिनामा 91,363 विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार जूनमा हवाईमार्गबाट गएको वर्षको जूनको तुलनामा 19.5% बढ़ी पर्यटक नेपाल आएका हुन्।
1: अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075 तथा शिक्षा नियमावली 2059 विद्यालयमा अध्ययनरत कुल विद्यार्थी संख्याको न्यूनतम 10% कोटा छात्रवृत्तिको लागि छुट्याउनु पर्ने प्रावधान छ। यही प्रावधान अनुसार संस्थागत तर्फका विद्यालयहरूले आफ्नै अनुकूलतामा कोटालाई प्रयोग गर्दै आएका थिए। विद्यालय आफैले तोकिएको छात्रवृत्तिको कोटा वितरण गर्दा थेग्ने नसक्ने भन्सुन चल्छ। धेरैजसो संस्थागत विद्यालयहरूमा आफू निकटहरूलाई मात्र छात्रवृत्तिको सहुलियत दिने गरिएको छ। लक्षित वर्गका विद्यार्थीहरूलाई यो सुविधाबाट वञ्चित गरिएको छ। पहुँच पुर्याउन नसक्नेहरू सधैँ पछाडि परेका छन्। लक्षितसम्म यो सुविधा पुग्दै पुग्दैन, तर रूपन्देहीको तिलोक्तमा नगरपालिकाले वर्षौंदेखिको यो जालो तोडेको खबर आजको अन्नपूर्ण पोस्टले छापेको छ। काया कैरनमा अब पालो उखानको
0: हतारका काम पछुतोमा जाम।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: सरकारको 100 दिनमा प्रशासनिक सुधार, सार्वजनिक सेवा प्रवाह र सुशासनतर्फ सकारात्मक कदम, सुकुम्बासी विस्थापन, विधि र प्रक्रियामा प्रश्न, लोकतान्त्रिक मूल्य मान्यता कमजोर पार्दै अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख भएको विपक्षीको आरोप,
1: 52% घर परिवार पर्यटकीय गतिविधिमा संलग्न, पूँजीगत खर्च अरू महिनाका तुलनामा असारमा दोब्बर, राष्ट्र बैंकले तोकेकै क्षेत्रमा अत्यधिक खराब कर्जा,
0: धान रोप्नेदेखि भित्र्याउने बेलासम्म जलवायु परिवर्तनको चपेटामा, सम्भावित क्षतिको परिपूरणका लागि बीमा गर्न किसानलाई कृषि विभागको आग्रह,
1: भूकम्पपछि भेनेजुएलामा मानवीय संकट गहिरिँदै गएको राष्ट्रसंघको भनाई, हजारौं मानिस घरबार विहीन, 6,000 भन्दा धेरैको जीवितै उद्धार,
0: र अस्ट्रियालाई हराउँदै स्पेन विश्वकपको प्री क्वार्टर फाइनलमा प्रवेश, पोर्चुगल र क्रोएसिया बीचको खेल चल्दै।
1: र अन्त्यमा आजको कार्टुन, आज हामीले गजब छपा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। पानी पर्ने बित्तिकै काठमाडौँका सड़क जलमग्न हुने र गाड़ी चलाउने शास्ति हुने गरेको प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ पानी परिरहेको छ, सड़क जलमग्न छ, एकजना ट्राफिक प्रहरी र अर्का टाउकोमा हेलमेट मात्रै लगाइरहेका मान्छे कम्मरभन्दा माथिसम्म पानी आउने ठाउँमा आधी ज्यान मात्रै देखिने गरी उभिरहेका छन्। अनि हेलमेट लगाइरहेका मान्छे ट्राफिक प्रहरीसँग भन्दैछन्, रोकिरा होइन भने चलाइरा बाइक हरायो क्या। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6।
2: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
3: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
2: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
3: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा।
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
3: फोन गर्नुहोस् 0635905011। पुन मोबाइल।
4: होइन, कति पुन मोबाइल भन्दै कराएको?
3: दुलेगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
4: कहाँ छ पुन मोबाइल?
3: यही दुलेगुडामा तरकारी पसलको आधैमा छ।
2: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
2: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
5: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
6: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
5: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
7: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल, मोबाइल 98 4 60 26 6 17 र 98 1 61 38 981।
8: सबैले दिपाको घरको डेकोरेशन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
9: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
8: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
9: त्यही दुलेगौंडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
8: ए त्यसो भए त म गइहाले,
9: चिया त पिएर जाऊ।
8: अहिले हतार छ, पछि आउँदै गरौँला है।
10: दीर्घायु फर्निचर सोरुम,
9: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
10: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
11: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
9: दीर्घायु फर्निचर सोरुम, दुलेगौंडा त नहुँ।
10: प्रोप्राइटर लक्ष्मी राज वाग्ली, फोन नम्बर 0965709 सार, मोबाइल नम्बर 98 4 60 61 268
9: 98 5 60 60 268।
12: हाम्रो मोबाइल पसल दुलेगौंडामा
13: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
12: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
2: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
12: प्रोप्राइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौंडा, कृति फोटो स्टुडियोको नजिकै साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 98 5 60 56 996।
14: स्वदेशमै उत्पादन भएको गुणस्तरीय UPVC का झ्याल ढोका, न बाङ्गेला भन्ने डर,
0: न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
14: तर महँगो होला नि?
0: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसीका झ्यालडुङ्गा।
15: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुँमा नै पहिलो पटक
16: बाराही अल्मुनियम अब यूपीबीसीको साथमा।
15: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
16: सम्पर्क बाराही यूपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144411, मोबाइल 98562938 र 98028222938।
17: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
18: वाओ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
17: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
18: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
17: पुराना गरगहना सँग नयाँ साथ फेर,
18: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
17: चण्डिकालीका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौ रातन हो। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98562068099।
19: गाउँबाट सपिङ गर्नको लागि धुलेगौडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
20: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
19: सपिङका लागि भनेर धुलेगौडा झरेको, कुन पसल पसौं पसौं, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
20: ल तिमी ढुक्क हौ न, दोलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
19: त्यसो भए सँगै जाउ न त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461694378, 98171996902।
21: कता हिँडेको हो आइफोन हातमा लिएर?
22: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो। यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
21: लौ तँलाई थाहा छैन, दोलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
22: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
21: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0564140050, मोबाइल 98463311।
23: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
24: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
23: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
24: घर सजावट का सम्पूर्ण सामग्री का लागि न्यू होम डेकोर एन्ड डेकोरेशन।
20: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचर को सामानहरू पाइन्छ र होम डेलिभरी को पनि व्यवस्था रहेको छ।
21: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4, भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार।
1: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560203।
3: विगत लामो समयदेखि तपाईहरुको मन जित्न सफल न्यू होम डेकोर एन्ड द डेकोरेशन।
4: शुक्ला गण्डकी एफएम 97.6
6: संस्थाको कुरो तपाईँले गर्नुभयो। अब त्यति बेला पनि मेरो यहाँ मानसिक अवस्था ठिक नभएको र मानसिक अवस्थाको कारणले मैले चाहिँ हत्या गरेको चाहिँ त्यो अन्जानमा चाहिँ भएको हुँदाखेरि अनि चाहिँ मलाई चाहिँ यो मुद्दा चाहिँ बदर हुनुपर्छ भनेर तत्कालीन पुनरावेदन सम्बन्धित पुनरावेदन अदालतमा चाहिँ पुनरावेदन गरेको अवस्था हो र पुनरावेदन अदालतमा चाहिँ के भयो भने त्यति बेलाको फैसलामा चाहिँ मानसिक अवस्थाको प्रयोग आफू अनुकूल आफ्नो चाहिँ भनौँ अनुकूल हुने गरी प्रयोग गरेको हुनाले मानसिक अवस्था चाहिँ खराब नदेखिएको र आफू अनुकूल आफ्नो चाहिँ स्वार्थ अनुकूल प्रयोग हुने देखिएको हुनाले त्यही जिल्ला अदालतकै फैसला सर्वसहितको जन्म कैदको फैसला चाहिँ सदर हुने ठहर्छ भनेर चाहिँ अदालतको फैसला भएको देखिन्छ। भनेपछि त्यो एउटा चाहिँ पहिलो कुरो चाहिँ मानसिक अवस्थाको अहिले मात्र कुरो आएको होइन, त्यति बेला पनि मानसिक अवस्थाको चाहिँ प्रयोग भएको हो। अब त्यो भयो पूर्व पृष्ठ हुन् त्यति बेला त्यसपछि 8 वर्षसम्म चाहिँ उसमा कारागारमा बसेर अनि 8 वर्षपछि त्यो आम माफीमा चाहिँ परेर चाहिँ छुट्नु भएको अवस्था हो पहिलो चाहिँ पृष्ठभूमि बुझ्दाखेरि। अब दोस्रो कुरो चाहिँ अब चाहिँ दिलीप सिंह विष्ट चाहिँ अब हामीले गरेको अनुसन्धान जे देखेको छौँ त्यो सबै चाहिँ हामी त्यो बाहिर आएकै छ। अब त्यसमा उहाँले भिडियोमा बोलेका कुरा तपाईँ स्पष्ट हेर्नुहोस् त्यहाँ चाहिँ साइकोलोजी बुझ्न सकिन्छ। उहाँले चाहिँ अब त्यहाँ चाहिँ के छ भने भिडियो लेख उनले तपाईँ आफै लेख्नुहोस् भनेको छ त्यहाँ चाहिँ भिडियो गराउनु भएको छ कागजमा उहाँले घटनाको बेहोरा आफ्नै ह्यान्ड राइटिङमा लेख्नु भएको छ त्यहाँ अनि त्यो ह्यान्ड राइटिङमा लेखिरहेको भिडियो पनि त्यहाँ छ त्यहाँ चाहिँ होइन अनि त्यहाँ बोलेको हेर्नुहोस् धारावाहिक किसिमले भनौँ न अब्स्ट्रक्सन भयो कतै रोकावट भयो।

0: भन्ने देख्नु भएको छ. अनि दोस्रो कुरो त उहाँले चाहिँ भन्नुभएको छ, मैले निर्मला चाहिँ त्यो टाइममा जुन टाइममा चाहिँ 2-3 बजेको समयमा चाहिँ यो बाटो जाँदै थियो, म यो बाटो आउँदै थिएँ, अनि यसरी चाहिँ साइकल बनाइदियो भने त्यो साइकल चाहिँ चेन निस्केको थियो, अनि त्यो त्यही ठाउँमा चाहिँ चेन निस्केको र अनि चेन चाहिँ मैले काठको टुक्राले मिलाइदिएँ र अनि मलाई त्यो पाप जाग्यो र मैले चाहिँ साइकल तल खोल्सोमा फालिदिएँ अनि त्यसलाई चाहिँ समातेर चाहिँ लिएर गएँ भने एउटा कुरा चाहिँ समातेर लिन सक्ने थियो कि भने एउटा त नेपाली सेनाको चाहिँ भनौँ न त्यो राष्ट्रिय सेवा दल विद्यार्थी उसमा चाहिँ दिने एउटा तालिम हुन्छ, त्यो तालिम गरेको व्यक्ति हो. अब त्यसमा चाहिँ भोकल कर्ड मैले भाँचेर ऊ गरेको छु भनेर त्यो तालिममा चाहिँ गुरुबाले सिकाएको भनेर चाहिँ उनले भिडियोमा बोलेकै छ, गुरुबाले यसरी चाहिँ यस्तो हुन्छ भनेको हुनाले चाहिँ अनि त्यो त्यसरी मैले भोकल कर्ड भाँचेको हुन्छ आखिर चाहिँ पोस्टमार्टम गर्दा त्यो भोकल कर्ड भाँचिएकै देखिन्छ होइन. अनि दोस्रो कुरो चाहिँ के छ, अर्को कुरो चाहिँ के छ भने अब त्यो लैजाँदाखेरि अब त्यो वेट पनि धेरै भएको बच्चा चाहिँ होइन हो, अब त्यो उसमा खोल्सोमा त लगिसक्यो, त्यो आवाज पनि धेरै सुनिँदैन टाढासम्म किनभने वरिपरि सबै रुखहरू झाडीहरू चाहिँ भएको हुनाले धेरै टाढासम्म आवाज पनि सुनिने अवस्था हुँदैन. दोस्रो अहिले अब गर्नेले किन आवाज कराएको सुने अर्को कुरो सुनेन, अनि यो त्यति बेलाको भौतिक त्यहाँ चाहिँ कस्तो हो भने त्यो एउटा त क्रिमिनल ठाउँ पनि कस्तो भने चाहिँ त्यहाँ चाहिँ पटक पटक चाहिँ अपराध भइरहने ती हरेक किसिमका मान्छेहरू जस्तै अब त्यहाँ चाहिँ भनौँ हरेक किसिमका मान्छेहरू जाने जस्तै लागु औषधका मान्छेहरू त्यहाँ अन्य चाहिँ उसमा चाहिँ मान्छेहरू त्यहाँ गइराख्ने भएको हुनाले त्यो पहिलेदेखि नै सानोतिनो अपराध छिट छिटफुट अपराध भइरहेकै ठाउँ हो. र दोस्रो अब अर्को कुरो त्यसमा चाहिँ के छ भने उनले गरेको कुरोमा अब साइकल लगे उतातिर उखुबारीतिर लगे अनि चाहिँ उखुबारीतिर लगे उखुबारी मैले यसरी गरेँ यसरी थाहा पाउँछन् कि भनेर कराएपछि अनि थाहा पाउँछन् कि भनेर मैले चाहिँ भोकल कर्ड भाँचेर उ गरिदिएँ भने त्यो भोकल कर्ड भाँचेको कुरो चाहिँ उसँग मिल्छ. र अर्को त्यसपछि 20 रुपियाँ थियो भने चाहिँ खल्तीमा हो त्यो 20 रुपियाँ त कसैलाई थाहा छैन नि त, कसलाई थाहा छ, तीनजनालाई मात्रै थाहा छ त्यो कुरो. त्यो एउटा चाहिँ निर्मला पन्तको आमा दुर्गादेवी पन्तलाई थाहा छ, दोस्रो कुरो चाहिँ त्यो जसको घरमा त्यो भनौँ न त्यो कान्छो बहिनी बमको कान्छो बहिनी छ त्यो कान्छो बहिनीको चाहिँ बहिनीलाई थाहा छ जसको
1: खल्तीमा 20 रुपियाँ छ भन्ने कुरा उनले अपराध स्वीकार गरेका थिए होइन त्यो बेला चाहिँ.
0: अनि त्यसपछि उसलाई दिलीप विष्टलाई मात्रै थाहा छ हो त्यो 20 रुपियाँ थियो त आखिर त्यो 20 रुपियाँ थियो भनेर उसले कहाँबाट भनेछ ल भन्नु तपाईँले हो त्यो 20 रुपियाँ आखिर रहेछ त सबैलाई त्यहाँ तिनै पक्षलाई थाहा छ त्यो भने चाहिँ त्यो पुलिसलाई थाहा हुन्छ र त्यो 20 रुपियाँ थियो भनेर हो अरूलाई थाहा हुन्छ त्यो 20 रुपियाँ थियो भने त्यो 20 रुपियाँ थियो 20 रुपियाँको मैले चाहिँ त्यहाँ उसमा फेला परेर मैले गुटका चाहिँ के अरे फलानु पसलमा गएँ त्यहाँ गुटका खाएँ गुटका खाएर चुरोट पनि खाएँ अनि त्यहाँबाट चाहिँ फलानु बाटो हुँदै भने त्यो बाटो त्यही यो बाटो हुँदै अनि चाहिँ म फलानुको उसमा पसलमा गएर हात मिलाएँ अनि त्यहाँबाट चाहिँ राति चाहिँ साँझ घर पुगेँ भनेर भनेको छ त्यहाँ हो. अब त्यो कुरो चाहिँ घटनास्थलसँग जे जे भनेको थियो त्यो घटनास्थलसँग मेल खान्छ त्यो. अर्को एउटा कुरा के छ भने मुख्य कुरो चाहिँ कुर्ता सुरुवाल फाटेको छ फलान ठाउँमा कुर्ता सुरुवाल फाटेको छ भनेर तिनले उसमा भनेका छन्, त्यो त कसैले प्रहरीले पनि थाहा छ, त्यो थाहा छ जम्मा दुईजनालाई मात्र थाहा छ, एउटा चाहिँ त्यहाँ निर्मलाको आमा दुर्गादेवी पन्तलाई र अर्को चाहिँ त्यो चाहिँ दिलीप सिंह विष्टलाई. उसले उसको कुर्ता फाटेको छ भने त आखिर चाहिँ दुर्गादेवी पन्तले चाहिँ भनेको छैन होला दिलीप सिंह विष्टलाई चाहिँ, अब उसले कसरी थाहा पायो त कुर्ता पनि फाटेको थियो सुरुवाल पनि फाटेको थियो भने कसरी थाहा पायो त, उसले भिडियोमा तपाईँले देख्न सक्नुहुन्छ उनले चाहिँ दिलीप सिंह विष्टले बोलेकै छ. भनेपछि एउटा कुरा के छ भने घटनास्थलमा चाहिँ अब तपाईँको चाहिँ पुरै रेप गरेको भिडियो त फेला पर्दैन अब प्रमाण भन्ने त यिनै हुनु. अब पानीले बग्या छ अब जम्मै अरू फिजिकल प्रमाणहरू त रातभरि पानी परिरहेछ त्यहाँ पुरा चाहिँ त्यो भेल पानीको भेल बगिरहेछ त्यो भेल बगेको उसमा झार पात पात पतिङ्गर जम्मै कुराहरू के ल्याएर चाहिँ जम्मै चाहिँ त्यतातिर चाहिँ आइरहेका हुन्छ उखुबारीमा. अब तपाईँले त्यो प्रमाण भेटाउनु त बहुत गाह्रो हुन्छ त्यहाँ उसमा चाहिँ कुनै पनि प्रमाणहरू चाहिँ भेटिने अवस्था रहँदैन बगिरहेको पानीमा.
1: यसको बारेमा हामी निरन्तर रूपमा फेरि पनि बहस गर्छौँ है निरन्तर रूपमा हामी जान्छौँ यसको बारेमा किनभने अब चाहिँ निशा पाउनुपर्छ निर्मलाले होइन न्याय हुनुपर्छ उनीमाथि अबको सरकारले पनि यसमा एक्सन लिनुपर्छ. हामी यसको बारेमा पनि अझै वृहत रूपमा छलफल गर्नेछौँ. यहाँले समय दिनुभयो त्यहाँको वास्तविकताको बारेमा चाहिँ जानकारी पनि गराइदिनुभयो म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु.
0: धन्यवाद केम ममजी यहाँलाई यहाँको रेडियो लोकप्रिय रेडियो बस नेपाली बस कार्यक्रमलाई पनि हार्दिक धन्यवाद
1: दिन चाहन्छु. नमस्कार. उहाँ हुनुहुन्थ्यो तत्कालीन कञ्चनपुरका एसपी र रिटायर हुँदा एसएसपीबाट रिटायर हुनुभयो दिलराज विष्ट आदरणीय श्रोता नेपाली बसमा. छोटो विश्राम लिन्छौँ, विश्रामपछि हामी पुनः उपस्थित हुनेछौँ.
2: कृषि विकास बैंक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सम्बन्धी अत्यन्त जरूरी सूचना. यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा

गाली 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्तभित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छूटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, मुख्य कार्यालय रामशाह पथ, काठमाडौँ।

0: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाल बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रिके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त।

0: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही असार 20 गते शनिबार
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्ण राज अधिकारी हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने छाला यौन कुष्ठरोग एलर्जी तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेम महर्जन मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल
2: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0564143777 98564443 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
3: माइला दाई, ए माइला दाई, पानी त धेरै ठूलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरु त सतर्क हुनु पर्छ है।
4: हो हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
5: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
6: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: नमस्कार।
8: नमस्कार।
7: नेपाली सर, अब बिहान बिहान हामी निराशाका कुरा गर्दैनौ, देश बनाउने कुरा गर्छौं, किनभने अब जनताले चाहिँ अब राष्ट्रिय स्वतन्त्र पार्टीमाथि धेरै ठूलो विश्वास पनि गरेको छ, भरोसा गरेको छ, होइन? नचाहँदा नचाहँदै पनि केही विषयहरू अब उठाउनै पर्ने हुन्छ, किनभने पासपोर्ट ठेक्का प्रकरणमा तत्कालीन जर्मन कम्पनीलाई ठेक्का तोडेर दुईटा कम्पनीलाई दिएको ठेक्का फेरि अब फ्रान्सेली कम्पनीलाई दिनुपर्छ भनेर बालियनको सचिवालय व्यापक रूपमा सक्रिय भएको, जसले जर्मन नेपालको सम्बन्धमा नै एउटा कुठाराघात हुने बिग्रिने स्थिति आइसके पछाडि चाहिँ रवि लामिछानेजीको हस्तक्षेपमा परराष्ट्र मन्त्रीले तत्काललाई निरन्तरता दिनुभयो भन्ने आयो। यो प्रकरणमा तपाईँको बुझाइ के छ?
8: अनि यो कानुन बमोजिम चाहिँ कसलाई छाप्न दिँदाखेरि वैध हुन्छ, कसलाई छाप्न दिँदा पारदर्शी हुन्छ, कसलाई छाप्न दिँदाखेरि चाहिँ सस्तो पर्छ, यी सबै कुराहरू विचार गरेर प्रधानमन्त्रीको कार्यालयले गर्ने निर्णयहरू हुन्। पार्टीभित्र सभापतिज्यूले चासो लिएका विषय हुन्, यसलाई धेरै ठूलो इस्यू बनाउनु हुँदैन।
7: कस्तो धेरै ठूलो इस्यू हुँदैन? पासपोर्ट छपाउने कुरामा, ठेक्का दिने कुरामा, देश देश बीचको जी टू जीको अवस्था छ, होइन? देश बीचको चाहिँ सम्बन्धको कुराहरू छ, आधैमा ठेक्कै तोड्दाखेरि चाहिँ अर्बौं रुपियाँ चाहिँ राज्यले तिर्नुपर्ने स्थिति आउँछ। यो त गम्भीर विषय हो नि त, एकमनजी।
8: होइन होइन, ठेक्का दिँदाखेरिको वैधता के थियो, यी कुराहरूलाई पनि हेरेर नै पीएमओ अफिसले त्योतर्फ चाहिँ छलफलमा अगाडि ल्याएको विषय हो, र त्यसका लागि एकतर्फी एउटा मात्रै होइन,
7: एक वर्ष मात्रै भएको छ जर्मनले लिएको, होइन? चार वर्ष अझै बाँकी छ, होइन? दबर तत्कालीन बेला कसले कसले गल्ती गरे उनीहरूलाई कानून दायरामा ल्याएर कडगरामा पो उभ्याउनु पर्यो त, फेरि व्यवहारै दिने गरी देशलाई चाहिँ अप्ठ्यारै पार्ने गरी त्यसरी त जानु भएन नि त, एउटा प्रश्न आयो नि त।
8: होइन, देशलाई अप्ठ्यारो पर्ने गरी प्रधानमन्त्री कार्यालयबाट निर्णय हुँदैन र कुनै पनि देशको कूटनैतिक सम्बन्ध तलमाथि हुने गरी हुँदैन। ती सम्झौता, ठेक्का, बन्दोबस्तीका कुरा र देशसँगको कूटनैतिक सम्बन्धका कुरा यी कुरालाई फरक रूपमा हेर्नुपर्छ। राजधानी जस्तो जटिल विषयमा राज्यले पनि त आफ्नो स्ट्यान्ड लिन त सक्यो नि।
7: अब अहिलेको अवस्थामा चाहिँ जस्तै सरकार अब एउटा भ्रष्टाचार निर्मूल गर्छौ, सुशासन कायम गर्छौ, भ्रष्टाचारलाई कानूनी कडगरामा उभ्याउँछौ, सम्पत्ति शुद्धिकरणमा निर्मम भएर अगाडि बढ्छौ भनेर भन्दै गर्दाखेरि जति पनि पक्राउ परेका छन् सम्पत्ति शुद्धिकरणका नाममा वा चाहिँ अन्य कुनै गिरोहहरू पक्राउ परेका छन् उनीहरू कानूनको कसीमा दूधको दूध पानीको पानी भएर निस्कन्छन्, होइन? कहीँ पनि दबाव र प्रभावमा सरकार छैन, होइन? आजको दिनमा जनतालाई बताइदिनुहोस्।
8: दबाव प्रभावमा त हुनै हुँदैन नि, हेर्नुहोस्, अदालत, न्याय, न्याय सम्पादन, अनुसन्धान, अभियोजन जस्ता कुरामा पनि राज्यले दबाव, प्रभाव, प्रलोभन तर्फ लाग्यो भने त राज्य भन्ने नै रहँदैन नि। राज्य भने त के हो भने सिङ्गो अभिभावक हो, उसले उसका धेरै इन्स्टिट्युसनहरू छन् जसले चाहिँ आफ्नो आफ्नो ड्युटी पूरा गर्छन्। त्यो ड्युटी पूरा गर्दै गर्दाखेरि कसैको अकुत आर्जन रहेछ, अस्वाभाविक आमदामी रहेछ, उसको गैर कानूनी आमदामी रहेछ भने ती मनी लाउन्ड्रिङका इस्युहरू आफै ती संस्थाहरूले हेर्ने कुरा हो, सरकारले त्यसमा हेर्ने गर्ने प्रभाव दबाव त्यो हुँदैन, हेर्नुहोस्, त्यो त कल्पनाभन्दा बाहिरको कुरा हो।
7: होइन, अब देश सुशासनतर्फ जान्छ, होइन?
8: जानै पर्छ।
7: अहिलेको अवस्थामा अब तपाईँले भर्खरै मात्र राष्ट्रिय महाधिवेशन पहिलो ऐतिहासिक महाधिवेशन सम्पन्न गरेर पनि आउनु भएको छ, यसले के सन्देश दियो रवि लामिछानेजीलाई चाहिँ सुपर पावरमा ल्यायो होइन, शक्तिशाली बनाएर अगाडि बढायो होइन अहिले महाधिवेशनले?
8: रवि लामिछानेजी हिजो जहाँ हुनुहुन्थ्यो आज पनि त्यही हुनुहुन्छ र भोलि पनि रहनुहुन्छ। इमान र प्रतिष्ठामा कायम रहेका व्यक्तिहरूको एउटा महाधिवेशनले तल र माथि भन्ने कुरा हुँदैन। हेर्नुहोस् अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन व्यक्ति लक्षित भन्दा पनि यो देशको दूरागामी असर पर्ने चीजहरूलाई कसरी फरक कोणबाट हेर्न सकिन्छ र देशलाई समृद्धिको दिशामा लान सकिन्छ भन्ने सन्दर्भमा राजनीतिक घोषणापत्र तयार गर्ने र योग्य सक्षम व्यक्तिहरूलाई पार्टी पदाधिकारीमा चयन गर्ने मात्रै थियो। यहाँ अब कुनै गुट उपगुट व्यक्ति यी दस्ता यताउताको कुरो नभएकाले यसले सभापतिज्यूलाई शक्तिशाली र शक्तिविहीन भन्दा पनि राष्ट्रिय स्वतन्त्र पार्टीको जन्मदाता रवि लामिछानेज्यू यसै हिजो पनि उहाँ पार्टीको संरक्षक अभिभावक र जिम्मेवार व्यक्तित्व हो, आज पनि हो र भोलि पनि रहनुहुन्छ।
7: अब अहिले राष्ट्रिय स्वतन्त्र पार्टी बलियो भएर आयो कि तितर भित्र भएर आयो चितवनबाट? हामीले हेर्दाखेरि
8: राष्ट्रिय स्वतन्त्र पार्टी एक दिका भएर अब यहाँ नयाँ पुरानो यताको उताको भन्ने बाँकी नरहिकन सिङ्गो राष्ट्रिय स्वतन्त्र पार्टी एक दिका भयो,
7: तितर भित्र भएर आयो होइन चितवनबाट, मनमुटाव धेरै मतभेदहरू धेरै भयो होइन?
8: हेर्नुहोस् मतभेद पनि भएको छैन, तितर भित्र पनि भएको छैन, ओरपर पनि भएको छैन, तलमाथि पनि भएको छैन। ल
7: किन छैन? धेरै रुष्टताहरू प्रकट भएका छन् त्यहाँ चाहिँ होइन, मतदानमा, मतपेटिकामा, भोटिङ मेसिनमा व्यापक चाहिँ अनि आलोचना आइरहेको छ नि त, धेरै नेताहरूले भनिरहनु भएको छ अहिले।
8: यसो सुन्न न, कुनै इन्डिभिजुअल व्यक्तिको कुरामा नजाउँ, निर्वाचन लडेको म पनि हो, निर्वाचनमा पराजित भएको म पनि हो, निर्वाचन जित्दाखेरि चाहिँ सब ठिकठाक छ भन्ने अनि निर्वाचनमा पराजित भइयो भने सबै बेठिक भयो भनेर व्याख्या गर्न थाल्यो भने हामी कहाँ पुग्छौं है? त्यसो भएकाले अब भोटिङ मेसिन सिस्टमका कुरामा आज गर्ने हो नि कि त निर्वाचनै नलडिकन यो निर्वाचनको वैधता छैन भन्नु पर्थ्यो, निर्वाचन लड्ने जितेको वैध थियो भन्ने हारेपछि यसको चाहिँ मेसिनमा पनि प्रश्न, मान्छेमा पनि प्रश्न, उपस्थितिमा पनि प्रश्न, दिन धेरै लागेका नि प्रश्न गर्न थालियो भने त दोहोरो चरित्र हुन्छ नि।
7: भनेपछि भव्य सभ्यताका साथ सम्पन्न भयो, त्यहाँ कुनै पनि इरर भएन चितवनमा?
8: यसो इरर भन्दा पनि अब राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलोचोटि महाधिवेशन गरे, पहिलोचोटि गर्दाखेरि जति हेक्का पुर्याउनु पर्ने चिजमा हेक्का पुगेन होला, चाहिँ जति छिटो गर्नुपर्ने त्यो छिटो भएन होला, तीन दिनका लागि गरेको महाधिवेशन छ दिन लाग्यो होला, यी भनेको यी टेक्निकल्ली हामी चाहिँ नयाँ भएर पूर्ण जानकार नभएका कारणले यी दिनहरू धेरै दिन लागे, त्यस कारणले गर्दाखेरि मतदाताहरूले चितवनको गर्मीमा बस्न सक्ने अवस्था भएन, घर फर्कनु पर्ने परिस्थिति भयो। दोस्रो चरणको निर्वाचन अब चितवनको आसपास र वरिपरि भएका साथीहरूले विजय हुन सक्ने सम्भावना बढ्यो, अब अन्त अन्त चाहिँ पश्चिम र पूर्वतर्फका साथीहरू त सबै गइसकेकाले पराजित हुने अवस्था त रह्यो होला, तर यी रहेको कुराका कारणले गर्दाखेरि निर्वाचनकै वैधता छैन, यो चाहिँ अब हुनै हुँदैन थियो, यो चाहिँ सबै धाँधली भयो, यो भयो ऊ भयो, भोटिङ मेसिन बिग्रियो।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 7 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850607554।

नमस्कार, बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandaki.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। सशस्त्र प्रहरीका असाई थमन विगको हत्यामा 5 वर्षको जेल सजाय पाएका एमालेका पूर्व सांसद लक्ष्मी महतो कोइरीलाई प्रहरीले पक्राउ गरेको छ। महोत्तरीबाट उहाँ पक्राउ परेको मधेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रभु ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले गौशाला 5 एमाले पार्टी कार्यालय अगाडि सार्वजनिक स्थानबाट बिहिबार साँझ 6 बजे पूर्व सांसद कोइरीलाई पक्राउ गरेको हो। पक्राउ परेका महतोलाई शुक्रबार आज अदालतमा पेश गरिनेछ। उहाँलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखिएको छ। 2072 भदौ 25 गते राति ड्यूटीमा खटिएका सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्या घटनामा पूर्व सांसद कोइरीलाई 5 वर्ष जेल सजाय तोकिएको छ। नेपालीहरूको भ्रमण गर्ने शैली र खर्चको प्राथमिकता परिवर्तन हुन थालेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको पहिलो आन्तरिक पर्यटन सर्वेक्षण 2081-82 को प्रतिवेदन अनुसार नेपाली घर परिवारले 1 वर्षको अवधिमा पर्यटनमा कुल 4.59 अर्ब 5 करोड़ 60 लाख रूपियाँ खर्च गरेका छन्। यसो हुँदा मुलुकको अर्थतन्त्रमा आन्तरिक पर्यटनको उपस्थिति बढ़न थालेको प्रतिवेदनमा उल्लेख छ। नेपालमा कुल 69,10,000 घर परिवारमा गरेको सर्वेक्षणले त्यसमध्ये 52.4% अर्थात 36,21,000 घर परिवार कम्तीमा एकपटक पर्यटकीय गतिविधिमा सहभागी भएको पाइएको छ। 47.6% घर परिवारले कुनै प्रकारको भ्रमण नगरेको देखिएको छ। पर्यटन सैटेलाइट लेखाको अन्तर्राष्ट्रिय अवधारणामा आधारित यस सर्वेक्षणले नेपालको आन्तरिक पर्यटनको आकार, संरचना र अर्थतन्त्रमा यसको योगदानबारे महत्वपूर्ण तथ्यहरू उजागर गर्न खोजेको कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी तथा प्रवक्ता ढुण्डीराज लामिछानी बताउनुहुन्छ। सर्वेक्षणले आन्तरिक पर्यटनलाई नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार स्तम्भ तय गरेको उहाँको भनाइ छ। प्राप्त तथ्याङ्कहरू आगामी दिनमा पर्यटन नीति निर्माण, पूर्वाधार विकास र क्षेत्रीय पर्यटन प्रवर्धनका लागि कोषे ढुङ्गा साबित हुने राष्ट्रिय तथ्याङ्क कार्यालयको अपेक्षा छ। नेपाल आयल निगमले देशभरका पेट्रोल पम्पको नियमन गर्न बनाएको पेट्रोलियम पदार्थ विक्रेता विनियमावली संशोधन गरेर पम्प बन्द गर्ने व्यवसायलाई 3 लाखदेखि 10 लाख रूपियाँसम्म जरिवाना र 5 दिनदेखि 15 दिनसम्म पेट्रोल डिजेल वितरण रोक्का गर्ने कानूनी व्यवस्था गरिएको छ। पेट्रोलियम व्यवसायले मूल्य घट्ने अनुमान गर्दै मंगलबार आयल निगमको डिपोबाट तेल नउठाउँदा बुधबार बिहानदेखि दिनभर देशभर इन्धन आपूर्ति असहज भएको थियो। अत्यावश्यक पेट्रोलियम पदार्थको आपूर्ति असहज गर्ने व्यवसायलाई कार्यवाही गर्ने कानूनी आधार समेत नभेटिएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले बुधबार साँझ नै नयाँ कानूनी व्यवस्था गर्न निर्देशन दिनुभएको थियो। त्यस लगत्तै बुधबार साँझ नै निगमको संचालक समिति बैठक बसेर पेट्रोलियम पदार्थ विक्रेता विनियमावली 2075 को दफा 29(1) विक्रेताले नोजल सुक्खा ड्राई गरी पेट्रोलियम पदार्थ नपाउने स्थिति सिर्जना गर्न नहुने भन्ने वाक्य थपिएको छ। उक्त कसुरमा पहिलो पटकलाई 3 लाख जरिवाना र 5 दिनसम्म निगमको डिपोबाट इन्धन आपूर्ति रोका, दोस्रो पटकलाई 6 लाख जरिवाना लिई 10 दिन आपूर्ति बन्द र तेस्रो पटक भए 10 लाख जरिवाना लिई 15 दिनलाई आपूर्ति बन्द गर्ने व्यवस्था राखिएको छ। यो व्यवस्था कारण आउँदा दिनमा कुनै पनि पेट्रोल पम्प उचित कारण बिना बन्द गरेको भेटिए कार्यवाही हुने सुनिश्चित भएको मन्त्री यादवको सचिवालयले जनाएको छ। दैलेखमा हिजो गाड़ी दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको पहिचान खुलेको छ। ज्यान गुमाउनेमा कालीकोटको पचाल झर्ना गाउँपालिका नौका 35 वर्षीय जोखे तिरुवा रहेको प्रहरीले जनाएको छ। भीरमा अचेत अवस्थामा फेला परेको उहाँलाई दैलेखको दुल्लु अस्पतालका डाक्टरले मृत घोषणा गरेको जनाइएको छ। कर्णाली राजमार्गको दैलेख सड़क खण्डमा दुर्घटना भई कर्णाली नदीमा खसेको यात्रुवाहक गाड़ी हालसम्म भेटिएको छैन। सशस्त्र प्रहरी बल नेपाल नम्बर 6 महेश्वरी बाहिनी मुख्यालय सुर्खेतको 6 गोथाघरको टोलीले गाड़ीको खोजबिन गरिरहेको छ। पानीको सतह बढ़ेको र वर्षापछि आएको बाढ़ीले पानी धमिलो हुँदा गाड़ी खोज्न नसकिएको कर्णाली प्रदेश प्रहरीकाले सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले जानकारी दिनुभयो।
राति भएकाले खोज तथा उद्धार काम हिजो हुन नसकेको र आज बिहानदेखि पुनः खोज उद्धारको काम थालिएको बताइएको छ। सुर्खेत बसपार्कबाट बिहान छुट्दा गाड़ीमा पाँचजना रहेको भनिए पनि संख्या यकिन नभएको प्रहरीले जनाएको छ। बजेट निर्माण प्रक्रियाकै बेला गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले छजना मन्त्री हटाएर सातजनालाई नियुक्त गर्नुभयो। आफ्नै दलभित्रको समीकरण मिलाएर सत्तामा टिकिरहने जुक्ति लगाएर मन्त्रीमण्डल फेरबदल गरेपछि आन्तरिक किचलो चर्कियो। त्यही बीचमा नवनियुक्त मन्त्रीहरूले बजेटका लागि सुझाव संकलन भन्दै व्यापक छलफल गरे। यसपालिको बजेट त सुधारिएर आउँछ होला भन्ने सबैलाई लागेको थियो, तर बजेट पुरानै पाराले छिरो लिएर आयो। विभिन्न खाले प्रतिबद्धता जनाए पनि बजेट आखिर सांसद र मन्त्रीकै चिरकटुकै आधारमा आएर पारित समेत भइसकेको छ। सत्ता पक्षकै सांसदले समेत चरम असन्तुष्टि पोखेको बजेटमा आगामी वर्षका लागि 2343 योजना समेटिएका छन्। सरकारले सार्वजनिक गरेको रातो किताब अनुसार भौतिक पूर्वाधार र जलस्रोतको क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्दै ठूलो संख्यामा टुक्री योजनाहरूलाई समेत बजेट विनियोजन गरिएको छ। यसपटकको बजेटमा बागलुङ जिल्लाले सबभन्दा धेरै आयोजना र बजेट हात पारेको छ। सबभन्दा बढ़ी सांसद रहेको बागलुङका गोविन्द नेपाली र जित शेरचनले क्रमशः भौतिक पूर्वाधार र आर्थिक मामिला मन्त्रालय सम्हाल्नु भएको छ। बागलुङका लागि मात्रै 400 भन्दा बढ़ी साना ठूला योजनाहरू बजेटमा समावेश गरिएका छन्। शक्तिशाली मन्त्रालयका मन्त्रीहरू एउटै जिल्लाको हुँदा योजनाको वितरणमा पनि बागलुङको हिस्सा ठूलो देखिएको छ। अर्थ मन्त्रालयका एक अधिकारीले भने मन्त्रालयगत रूपमा योजनाको संख्या हेर्दा भौतिक पूर्वाधार विकास मन्त्रालयको वर्चस्व छ। यस मन्त्रालय अन्तर्गत मात्रै सड़क पुल भवन निर्माणका 770 भन्दा बढ़ी योजना छन्। भौतिक पूर्वाधार विकास तथा यातायात क्षेत्रका लागि 11,96,00,00,000 रूपियाँ विनियोजन भएको छ। कास्की जिल्लालाई पुनःखोप सुनिश्चितता तथा दिगोपन घोषणा गरिएको छ। पुनःखोप सुनिश्चितता निर्देशिका 2071 बमोजिम सम्पूर्ण प्रक्रियाहरू पूरा गरी बिहिबार जिल्ला समन्वय समिति कास्कीमा विशेष समारोहका बीच यो घोषणा गरिएको हो। यसअघि कास्कीका सबै पाँचवटै पालिकाहरू पुनःखोप सुनिश्चितता तथा दिगोपन घोषणा भएका थिए। घोषणा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख लीलाधर पौडेलले सो अभियानलाई सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने सबै पक्षहरूलाई आभार व्यक्त गर्दै सबै तहका जनप्रतिनिधिहरू र आम जनसाथले नै कुनै अभियान सफल हुने बताउनुभयो। भारतीय पर्यटक आगमनमा नयाँ रेकर्ड कायम गर्दै जून महिनामा 91,363 जना विदेशी पाहुन हवाई माध्यमबाट नेपाल भित्रिएका छन्। जून महिनामा नेपाल भित्रेको भारतीय पर्यटकको संख्या मात्र 41,809 रहेको छ। भारतीय पर्यटकको आगमनको यो संख्याले जून महिनामा नेपाल भित्रेका विदेशी पाहुनाको संख्या झण्डै 46% हिस्सा ओगट्ने पर्यटन बोर्डको भनाइ छ। अघिल्लो महिनामा नेपालमा हवाई माध्यमबाट भित्रिएका भारतीय पर्यटकको संख्या मात्र 40,782 थियो। त्यो संख्यालाई पनि उछिन्दै जून महिनामा नेपालभित्र नै भारतीय पर्यटक संख्या बढ़ेर झण्डै 42,000 पुगेको पर्यटन बोर्ड गण्डकीका वरिष्ठ निर्देशक मणिराज लामिछानेले बताउनुभयो। महिनाको आगमनको आकारले भारतीय पाहुनाको संख्या यो नै सबभन्दा बढ़ी हो, लामिछानेले भन्नुभयो। भारतीयका लागि नेपाल नजिकको र सहजको गन्तव्य बनेको छ। हवाई र स्थल दुवै मार्गबाट अहिले नेपालमा भारतीय पाउनुको आगमन बढ़्यो। लामिछानेका अनुसार सन् 2026 छ महिना अवधिमा नेपाल भित्रेका विदेशी पाहुनाको संख्या 6,20,426 पुगेको छ। यो आकार अघिल्लो वर्ष 2025 यही अवधिको भन्दा 7% बढ़ी हो। 2025 शुरूको 6 महिनामा नेपालमा 577,699 जना विदेशी पाहुना भित्रिएका थिए। विदेशी मात्र नभई भारतीय पाहुना आगमनमा झनै सुधार भएको छ। 2026 शुरूको 6 महिना अवधिमा नेपाल भित्रिएका भारतीय पाहुनाको संख्या मात्र 177,159 पुगेको छ। यो संख्या 2025 त्यही अवधिमा 148,540 थियो। बालश्रम मुक्त बनाउन सफल भएकोमा तनहुँको मेग्दी गाउँपालिका राष्ट्रिय पुरस्कारबाट हिजो सम्मानित भएको छ। नेपाल सरकारको युवा श्रम तथा रोजगार मन्त्रालयद्वारा आयोजित विशेष समारोहमा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले मेग्दी गाउँपालिकाका अध्यक्ष श्री प्रसाद श्रेष्ठलाई सम्मान पत्र प्रदान गर्नुभयो। देशभरका 753 पालिका मध्ये उत्कृष्ट कार्य गर्ने 13 पालिकालाई मात्र सो कार्यक्रममा सम्मानित गरिएकोमा मेग्दी गाउँपालिका पनि पर्न सफल भएको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीका अनुसार मन्त्रालयले तय गरेका विभिन्न 51 सूचकका आधारमा मूल्याङ्कन गर्दा मेग्दी सम्मानित भएको हो।
गाउँपालिकाले इट्टा भट्टामा काम गर्ने बाल मजदूरहरूलाई उद्धार गरी विद्यालयमा भर्ना गराएको थियो। यसका साथै गाउँपालिकाका सबै सातवटै वडाहरूमा बाल श्रम विरूद्ध निरन्तर सचेतना कार्यक्रमहरू सञ्चालन गरिएको, स्थानीय होटल रेस्टुरेन्ट तथा व्यवसायहरूमा कड़ा अनुगमन गरी बाल श्रमिकहरू हटाउने जस्ता ठोस कार्यहरू गरेकाले यो सफलता मिलेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताउनुभयो। गाउँपालिका अध्यक्ष श्री प्रसाद श्रेष्ठले यो सफलता सम्पूर्ण गाउँवासी, जनप्रतिनिधि र कर्मचारीको सामूहिक प्रयासको सुखद परिणाम भएको बताउनुभयो। बालबालिकाहरू देशका कर्णधार भएकाले उनीहरूको हातमा श्रमको भारी होइन पुस्तक र कलम हुनुपर्छ भन्ने दृढ़ संकल्पका साथ पालिका लागि परेको उहाँले उल्लेख गर्नुभयो। पाल्पा र स्याङ्जाको संगम स्थल रामदीस्थित कालीगण्डकी नदीमाथिको सिग्नेचर ब्रिज निर्माण अन्तिम चरणमा पुगेको छ। गण्डकी र लुम्बिनी प्रदेश जोड्ने गरी सिद्धार्थ राजमार्ग अन्तर्गत निर्माण थालिएको पुलको काम हालसम्म 95% सकिएको पुल सेक्टर पोखराका आयोजना प्रमुख श्री कृष्ण राज अधिकारीले बताउनुभयो। 2028 सालमा बनेको स्टील ट्रस पुल निर्जीर्ण हुँदै गएपछि नयाँ प्रविधिको सिग्नेचर ब्रिजको निर्माण गरिएको हो। हाल सञ्चालनमा रहेको 93 मिटर लामो स्टील पुल भन्दा केही तल 123 मिटर लामो आधुनिक सिग्नेचर पुल निर्माण भइरहेको छ। पैदल यात्रुका लागि फुटपाथसहित 11 मिटर चौडाई रहने पुल 40 टन भार वहन क्षमता हुनेछ। सड़क विभाग अन्तर्गत पुल महाशाखाले सर्वेक्षण गरी अघि बढ़ाएको पुल सीएएफएसआरआई स्टील ट्यूब आर्क प्रविधिमा निर्माण भइरहेको छ। 2082 असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी हिम सगरमाथा कन्स्ट्रक्सन प्रणालीसँग 2079 असार 30 गते पुल निर्माणको ठेक्का सम्झौता भएको थियो। जीएनजी आन्दोलनमा क्षति भएको पोखराको बगैंचा रिसोर्ट तथा स्पा पुनः सञ्चालनमा आएको छ। गत भदौ 23 र 24 गतेको जीएनजी आन्दोलनमा क्षति भएको संरचना पुनः सञ्चालनमा आएको हो। बुधबारदेखि वातावरण मैत्री दीर्घकालीन सोच तथा विकासको नवीनतम उद्देश्यसहित लेकसाइडको 13 नम्बर स्ट्रीटमा अंशु भरा ग्रुपले वास्तुकला, नेपाली कला र परम्परागत तथा आधुनिक सम्मिश्रण सहितको प्रकृतिको आवास दिलाउने बगैंचा रिसोर्ट एण्ड स्पा सञ्चालनमा आएको हो। बगैंचाले प्रकृति प्रेमी सेवाग्राही तथा पर्यटकलाई शान्त जीवनशैलीको महसुस गराउने गरेर सञ्चालनमा आएको निर्देशक सौगात थापाले बताउनुभयो। पोखराको पर्यटनमा नयाँ ऊर्जा लिएर सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ। मानिसहरू प्रकृतिबाट टाढा जान नसक्ने भएकोले प्रकृतिको नजिक लैजाने पुरानो शैलीको हस्पिटालिटी केही परिवर्तन नगरी पुनः व्यवसाय शुरू गरेको उहाँले बताउनुभयो। यहाँ आउने पाहुनाले व्यावसायिक रूपमा चाहेको सबै कुरा पाउने गरेर रिसोर्ट सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ। नेपाली कफीको उत्पादन, गुणस्तर, बजारीकरण तथा उपभोग प्रवर्धन गर्ने उद्देश्यले पोखरामा नेपाली कफीको राष्ट्रिय प्रदर्शनी एवं राष्ट्रिय कफी कपिङ च्याम्पियनशीप आयोजना हुने भएको छ। चिनौ, चाखौं, अपनाउ, प्रवर्तन गरौं भन्ने मूल नारासहित सञ्चालन हुने उक्त कार्यक्रम असार 20 गते भोलि 10 बजेदेखि पोखराको डुम्डा बोट स्थित प्रांगणमा हुनेछ। राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय पोखराका निमित्त निर्देशक चन्द्र पुरीले यसको जानकारी दिनुभयो। कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने तय भएको आयोजकले जनाएको छ। कार्यक्रममा राष्ट्रिय कफी कपिङ च्याम्पियनशीप, विभिन्न जिल्लाका उत्कृष्ट कफीको निशुल्क स्वाद परीक्षण, कफी प्रशोधन तथा उपकरण प्रदर्शनी, बिउदेखि कपसम्मको कफी मूल्य श्रृंखला सम्बन्धी जानकारी, किसान, व्यवसायी, सहकारी, अनुसन्धानकर्ता तथा उपभोक्ता बीच अन्तर्क्रिया लगायतका गतिविधि सञ्चालन गरिनेछन्। कार्यक्रममा सर्वसाधारणको लागि प्रवेश निशुल्क रहनेछ। आयोजकका अनुसार नेपालमा कफी खेतीप्रति युवाको आकर्षण बढ़दै गएको, गुणस्तरीय उत्पादन तथा बजार विस्तारको लागि यस्ता कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ। देशका धेरै ठाउँमा रातभर पानी परेको छ। एक दुई ठाउँमा ठूलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखा अनुसार आज र भोलि पनि केही ठाउँमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागको एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ। भोलि पनि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागको एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। हिजो काठमाडौँ उपत्यका केही ठाउँमा ठूलो पानी पर्दा सड़क जलमग्न भएका थिए। अन्तर्राष्ट्रिय समाचार, भेनेजुएलामा गएको विनाशकारी भूकम्पपछि मानवीय संकट थप गइरहेको छ। राष्ट्रसंघीय सहायता एजेन्सीहरूले हजारौं मानिस घरबारविहीन भएको र उद्धार, राहत तथा पुनर्स्थापनाको काम तीव्र रूपमा अघि बढ़िरहेको बताएका छन्। राष्ट्रसंघीय शरणार्थी एजेन्सीका अनुसार अहिलेसम्म कम्तीमा 2300 जनाको ज्यान गएको छ भने 11,000 भन्दा बढ़ी घाइते भएका छन्। उद्धार कर्मीहरूले हालसम्म 6,400 भन्दा बढ़ी मानिसलाई जीवित उद्धार गरेका छन्। भूकम्प गएको झण्डे 8 दिनपछि पनि मानिसहरू जीवित भेटिने आशा कायमै छ।
संयुक्त राष्ट्रसंघीय बाल कोषले 3 महिनाका लागि 1 लाख मानिसलाई पुग्ने राहत सामग्री तयारी अवस्थामा राखेको छ भने युएनएचसीआरले विस्थापित परिवारका लागि अस्थायी आश्रयको व्यवस्था गरिएको छ। सबभन्दा बढ़ी प्रभावित समुदायका तत्कालीन आवश्यकता पहिचान गर्ने कार्यलाई निरन्तरता दिएको जनाएको छ। राष्ट्रसंघका अनुसार भूकम्पका कारण अस्पताल 400 भन्दा बढ़ी विद्यालय खानेपानी सञ्जालका संरचना तथा 1000 भन्दा बढ़ी भवन क्षतिग्रस्त वा पूर्ण रूपमा ध्वस्त भएका छन्। खेल समाचार

0: पोर्चुगल फिफा विश्वकपको अन्तिम सोह्रमा प्रवेश गरेको छ। केही समय अघि सम्पन्न खेलमा क्रोसियालाई 2-1 गोलले हराउँदै पोर्चुगलले प्री क्वार्टर फाइनलमा स्थान बनाएको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। 53 मिनटमा इभान पेरिसिचले गोल गर्दै क्रोसियालाई सुरुवाती अग्रता दिलाउनु भयो। 68 मिनटमा पोर्चुगलले पेनाल्टी पायो, जसको अवसरलाई सदुपयोग गर्दै कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गर्नुभयो। रोनाल्डोको यो विश्वकप इतिहासमै नकआउट चरणमा पहिलो गोल थियो। खेल सकिने लाग्दा 90+4 मिनटमा कोनकालोले रामोरसले गोल गर्दै पोर्चुगललाई बराबरीमा ल्याउनुभयो। त्यसपछि अन्तिमतिर क्रोसियाका वैकल्पिक खेलाड़ी होस्को भारिओलाले गोल गर्दै खोल 2-2 अंकमा ल्याउनु भएको थियो, तर भीआर समीक्षापछि उहाँ अफसाइड हरिनुभयो। अब पोर्चुगलले अन्तिम स्वरमा स्पेनको सामना गर्नेछ। 2018 फाइनलिस्ट क्रोसिया भने प्रतियोगिताबाट बाहिरिएको छ। आजै नेपाली समयअनुसार बिहान 9:15 बजे क्यानाडाको भ्यानकुभरमा रहेको बीसी प्ले रंगशालामा स्विजरल्याण्ड र अल्जेरिया बीच प्रतिस्पर्धा हुनेछ। यो खेलको विजेताले अन्तिम स्वरमा कोलम्बिया र घानासँगको विजेतासँग खेल्नेछ। हवस् त, हामीलाई यतिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धन्यवाद। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुनेका चाहन्छु। तपाईँ यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास, निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
3: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ। सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं। पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ। ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
4: जल चेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
3: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
0: चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश 2 चिसापानी स्याङ्जाको ऋण चुक्ताको लागि 15 दिने सूचना। यस संस्थाका भाका नगाउने तथा नियमित ब्याज किस्ता भुक्तानी नगर्ने ऋणी शेयर सदस्यहरूले अनिवार्य रूपमा 2083 असार मसान्तभित्रमा नियम अनुसार बुझाउन तिर्नुपर्ने सावा र ब्याज बुझाउन हुन अनुरोध गर्दछौ। आर्थिक वर्ष 82-83 वार्षिक खाताबन्दीको समय यही असार मसान्त रहेको हुँदा प्रत्येक शेयर सदस्यले आफ्नो नियमित बचत, समूह बचत लगायत बुझाउनु पर्ने सावा र ब्याज समयमै बुझाई सहयोग गरिदिनु हुन समेत अनुरोध छ। असार मसान्तभित्र बुझाउनु पर्ने ऋणको सामा एवं ब्याज नबुझाएमा सहकारी ऐन, संस्थाको विनियम, ऋण असुली नीति बमोजिम संस्था अगाडि बढ्न बाध्य हुनेछ। 2083 असार मसान्तसम्म आफूले लिएको ऋणको बुझाउनु पर्ने सामा र ब्याज नबुझाउने ऋणी सदस्यहरूको फोटो सहित 3 पुस्ते नामावली सार्वजनिक सहितको ऋण चुक्ताको लागि 35 दिने सूचना सामाजिक सञ्जाल र राष्ट्रिय पत्रिकामा समेत प्रकाशित गरिनेछ। सहकारी संस्थाको यो अनुरोधलाई व्यवस्था नगर्न सम्पूर्ण भाका नगाउने ऋणी सदस्यहरूलाई अनुरोध छ। यदि यो सूचना र अनुरोधलाई व्यवस्था गरी सहकारीमा तिर्न बुझाउनु पर्ने हिसाब नबुझाउने सहकारीको सम्पर्कमा नआउने नहुने जस्ता व्यवहार गरेमा सहकारीले स्थानीय प्रशासनको समेत सहयोग लिई आवश्यक कानूनी कार्यवाही अघि बढाउन बाध्य हुनेछ। नोट: ऋणी सदस्यहरूले बुझाउन बाँकी सावा र ब्याज सहकारीमा दर्ता भएको मोबाइल नम्बरमा मेसेज पठाइएको छ। सहकारीबाट मौखिक तथा समूह बैठकमा जानकारी र अनुरोध नियमित गरिएको छ। भाका नगाउने ऋणी सदस्यहरूलाई पत्राचार समेत गरिएको छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड, हरिनाश दुई, चिसापानी, स्याङ्जा।
5: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
6: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्तै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
5: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
8: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460829। दमौली शाखाको लागि सम्पर्क 98060-13425।
9: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
10: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
9: हो त नि, अब चाहिँ राम्रो भयो।
11: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल, कोठा पनि चम्किएको छ।
9: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
12: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
13: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
0: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
13: प्रोपाइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560-20630।
12: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
14: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
15: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी, शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
14: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
15: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस,
14: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
15: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
14: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
15: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
14: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
15: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
14: र बिहानी 17 कक्षा सञ्चालन हुने।
15: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा, तनहु, फोन 0658-571-240।
16: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउ न है।
17: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
18: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
19: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी चार, दुलेगौडा।
20: मोबाइल 9856055770।
21: टिम 68 करोड़ प्रस्तुत गर्दछ।
22: प्रथम 68 करोड़ कप 2083।
21: पिरुङ स्पोर्ट्स क्लबद्वारा यही असार 17 गतेदेखि 20 गतेसम्म भीमात रंगशालामा आयोजित 68 करोड़ कप 2083 एवं क्लब स्तरीय पुरुष भलिबल प्रतियोगितामा उपस्थितिको लागि सम्पूर्ण खेलाड़ी, खेल प्रेमी एवं संस्कृति प्रेमी महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
23: प्रथम पुरस्कार
21: नगद रु 1,11,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
23: द्वितीय पुरस्कार
21: नगद रु 77,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
23: तृतीय पुरस्कार
21: नगद रु 44,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
23: सान्त्वना पुरस्कार
21: नगद रु 22,068।
23: विधागत पुरस्कार तर्फ सर्वोत्कृष्ट खेलाडीका लागि नगद रु 5,068।
21: साथै उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सर्भर, उदयमान खेलाडी र उत्कृष्ट कोचको लागि जनही 3,068।
23: टिम दर्ता शुल्क नगद रु 6,800।
21: खेल हुने स्थान भीमात रंगशाला। खेल सञ्चालन यही असार 17 गतेदेखि 20 गतेसम्म।
23: टिम दर्ता गर्ने अन्तिम मिति यही असार 12 गतेसम्म।
21: नोट, टिममा 3 जना मात्र एनबीए खेलेका खेलाडीहरू समावेश गर्न पाइनेछ।
23: अन्य आकर्षणहरू
21: मौलिक कौराह तथा राष्ट्रिय एवं स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति। सहभागी टिमहरू तनहु भलिबल टिम, स्याङ्जा भलिबल टिम, शाही फलफुल भलिबल टिम स्याङ्जा, पिरुङ स्पोर्ट्स क्लब भीमात, वालिङ भलिबल क्लब स्याङ्जा, हाई भिजन ल्यान्ड भलिबल टिम भीमात।
23: आयोजक
21: पिरुङ स्पोर्ट्स क्लब भीमात, नगरपालिका 4, पिरुङ तनहु।
23: सह आयोजक
21: टिम 68 करोड।
23: थप जानकारीका लागि सम्पर्क
21: 97482-15106, 98-16-16-15-80।
24: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
25: किन आमा, के भएर?
24: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
25: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
24: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
25: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्ब।
24: मोबाइल 9856043952 र 9806

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्रणाली।
5: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
7: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
6: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
8: हामी कहाँ प्लाई, सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
7: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
8: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
7: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62 827 र 98644 35031।
9: आज पनि खाना कहाँ छ? होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
10: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, कतिले सामान किनेर ल्याउने भए पो।
9: ए मेरी तिते करेली, त्यसरी नरिसाउन, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
10: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
11: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
9: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
7: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बन्केवा चोक।

0: एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, सन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
1: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
2: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
1: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702625, मोबाइल 98560033878, 98461656058।
3: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
4: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
5: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा, खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
3: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4 दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0564141142, मोबाइल 98560231128 र 98462014726।
6: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीई र बीएडमा भर्ना सम्बन्धी सूचना।
7: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाणपत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083/84 लागि बीबीएस, बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
6: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
7: हाम्रा विशेषताहरू, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
6: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
7: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
6: सुन्दर, शान्त र स्वस्थ वातावरणमा अवस्थित
7: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
6: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 0164333585, मोबाइल 98560380385।
8: सुन्दर अटो वर्क्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
9: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
10: सम्पर्क 0564142121, मोबाइल 98560353921।
9: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
11: हजुर, दान गरौ।
12: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
13: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
11: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
12: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।

0: शुक्ला गण्डकी एफएम 97.6
1: तपाईको आजको राशिफल
2: शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा
1: तपाईको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना
2: तपाईको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी
1: सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी
3: नमस्कार कार्यक्रम सुखद बिहानीमा यहाँहरू सम्पूर्णलाई स्वागत छ म कार्यक्रम प्रस्तुता दिना कार्यक्रम सुखद बिहानीमा आज दिनभरि प्रसारण कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी तपाईँहरूको राशिफल तपाईँहरूको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछ आज मिति 2083 साल असार महिनाको 19 गते शुक्रबार सम्म 2026 जुलाई 3 तारीक सकसम्म 1948 नेपालसम्म 1146 सूर्यदेव बिहान 5:13 भने सूर्यास्त साँझ 7:04 हुनेछ कार्यक्रम स्वागत गरौं आज दिनभरि प्रस्तावित कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट बिहान 4:55 तपाईँले राष्ट्रिय धुनसँगै विभिन्न मंगल धुनहरू सुन्नुभयो 5:00-5:25 मिलोमतीकी संगीतहरू 5:25-5:50 शुक्ला गण्डकी समाचार 6:00-6:30 काया कैरन 6:30-7:00 नेपाली भ 7:00-7:20 शुक्ला गण्डकी समाचार 7:20-7:45 विभिन्न राष्ट्रिय गीत संगीतहरू 7:45-8:00 तपाईँ सुन्छ कार्यक्रम सुखद बिहानी 8:15-9:00 विभिन्न राष्ट्रिय गीत संगीतहरू 9:00-9:15 नेपाल खबर 9:15-10:00 काम बेचीको भाका 10:00-10:15 शुक्ला गण्डकी समाचार 10:00-12:00 हेर्दै शुक्ला गण्डकी 12:00-12:15 नेपाल खबर 12:15-1:00 हामीलाई पक्कै संगीतहरू 1:00-2:00 लोकगीत संगीत 2:00-3:00 नि संगीतहरू 3:00-3:15 नेपाल खबर 3:15-4:00 विभिन्न फिल्मी गीत संगीतहरू आधुनिक संगीतहरू 5:00-5:15 शुक्ला गण्डकी समाचार 5:15-6:00 बालगीत संगीतहरू 6:00-6:30 नेपाल दर्पण 6:30-7:00 विभिन्न भाषाका गीत संगीतहरू 7:00-7:30 शुक्ला गण्डकी समाचार 7:30-8:00 गीत संगीतहरू 8:00-8:30 नेपाली भाषा कार्यक्रम मार्फत 9:00 विदेश नेपाली सेवाको साझा पख 9:00-10:00 सुति सन्देका सूर्य 10:15 शुक्ला गण्डकी समाचार राति 10:00 शुक्ला गण्डकी समाचार पछिल्लो हाम्रो सम्पूर्ण नियमित कार्यक्रमहरू पूरा हुने गर्दछन् भोलि बिहान 4:55 हाम्रो कार्यक्रमहरू पुनः प्रसारण गर्दछन् यो त तिहार दिनभरि प्रसारण कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी यस जानकारी पश्चात पनि अब पालो रहेको छ तपाईँहरूको राशिफलको राशिफल शुरूआत गरौं मेष राशिबाट मेष राशि हुनुको नाम छे चुचे चोलाली हेलोले हेलोवा पछिका लागि राम्रो सम्भावना देखे पनि तत्काल सोचेको लाभ नहुन सक्छ आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान् तापनि बुद्धिले काम दिँदा चिताएको योजनाहरू कार्यान्वयनमा आउनेछन् भने सेवामूलक काम बन्नेछ तर अरूको मुख टाक्ने बानीले आफ्नो कामहरू अधुरा रहनेछन् तत्काल ठूला फाइदा नदेखिएकाले लाभ उठाउन अता नगर्नुहोला वृषराशि काम थाल्ने र पछिका लागि सम्भावना खोजी गर्ने समय छ आजको मेहनतले भविष्यमा राम्रो प्रतिष्ठा दिलाउन सक्छ साथीभाइहरूको सहयोगमा दिलाउनेछ भने दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ सामाजिक दायित्व बनेछ सानो परिवारले समाजका लागि धेरै फाइदा हुने कामहरू गर्न सकिनेछ तारिफीय काम लोकप्रियता दिलाउनेछ मिथुन राशि माघ काकेको घरमा छकेको सबैलाई समेटेर काम दिलाउन सक्दा पछि परिनेछ समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछन् भने ईर्षा गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्नो कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् सानातिन काममा दिनु पर्ला पछि कामको राम्रो मूल्याङ्कन भए पनि प्रतिफल हात पार्न समय लाग्नेछ दीर्घकालीन योजना बनाएर काम प्रारम्भ गर्ने बेला छ कर्कट राशि माघेडो प्रियजनसँगको बेकारले दिन रमाइलो रहनेछ भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ अतिथिका रूपमा सत्कार पाइनेछ भने खर्च लागे पनि गुम्पित रमाइलोको समय छ आमदानी बढाउने कामहरू शुरू हुनेछ प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ व्यवसायको सन्दर्भमा रमाइलो यात्राहरूको अवसर जुट्नेछ भने साथीभाइहरूको सहयोग सामेलनेछ चुनौतीपूर्ण कामको दायित्व लिनाले अलि दुःख पाइनेछ भने सम्भावना देखिए पनि न्यून प्रतिभा चित्त बुझाउनु पर्ला सानो गल्तीहरूले हर्चना तिराउन सक्छ नयाँ काममा लगानी गर्न केही समय पर्खिँदा राम्रो हुनेछ अर्को करका पनि निर्णय लिनुपर्ने परिस्थिति आउन सक्छ विश्वको निर्णयले समस्या निम्तन सक्छ भने पहिलेको उपलब्धि जोगाउन सजग रहनुहोला कन्या राशि साहित्यिक अनुराशन महाक्षय टोप बेपो सहर ठापेको प्रतिष्ठित कामका सम्पादन गर्ने मौका छ। बौद्धिक प्रतिस्पर्धा विजय भइनेछ भने फाइदाको स्रोतहरू पहिलाउन सकिनेछ। प्रयत्न गरेका काममा सजिलै सम्पादन हुनेछ भने सेवामूलक कामबाट धन लाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ भने अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निकाल्ने अवसर प्राप्त हुनेछ। समय लाग्यो भने तारिफिक कामलेहरूको उपकार गर्न सकिनेछ। तुलाशन मात्र र रिरु रेरो ताती तुती काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झा हुनेछन् भने पहिलेका कमजोर सुधार गर्ने अवसर प्राप्त हुनेछ। साझेदारीमा लेखिएका समस्याहरू सुल्झाउन सकिनेछ भने साथीभाइहरू सहयोगीहरूले साथ दिनेछन्। पहिलेको दुविधाले निर्णायक मोड लिन सकिनेछ भने भौतिक सुख सुविधाहरू प्राप्त हुनेछ। घरेलु प्रयोजनका लागि सामान जुटाउन सकिनेछ। व्यवसायमा पनि केही लाभ हुनेछ। वृश्चिक राशि वृश्चिक राशिमा माघ चैतो नानी नुमेरो या यो विजयमा उसमा पुर्याउँदा केही चुनौतीहरू झेल्नु पर्ला। समयको गति एकुलताले कामले गर्न सक्छ। परिश्रम परे पनि कम प्रतिफल प्राप्त हुनेछ भने काम गर्ने फलको पनि रकम अड्किन सक्छ। नियमित काम तथा व्यवसायमा सामान्य फाइदा भइहाल्नेछ भने सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। तापनि चुनौतीभित्र अवसर खोज्ने समय छ। धनुराशि धनुराशि माघ चाहिँ ए अब विभुत पाडवे कुनै अवसर आए पनि विरोध हुनाले बाधा पुग्न सक्छ। आफ्नै वचनबद्धता पालना गर्न नसक्ने स्थिति रहनेछ भने अरूका काममा समय बिग्रन सक्छ। आशा देखाउनेहरूबाट धोका हुनेछन् भने तापनि समय कामका जिम्मेवारी थपिनेछन्। किनबिनमा अधिक खर्च पर्नेछ भने अध्ययनतर्फ लक्ष्य पूरा नहुन सक्छ। कुनै कामहरू बिचैमा रोकिनाले दोहोर्याउनु पर्ने हुन सक्छ। मकर राशि मकर राशिमा अक्षय भोज जोखेको खेलको लागि अवसर प्राप्त भए पनि भेटघाट र शिष्टाचारले अल्मलाउन सक्छ। सम्बन्ध सुमधुर बनाएर आफ्नो व्यवहारमा सजग रहनुहोला। सानातिन काममा अल्मलिनाले मुख्य कामहरू रोकिन सक्छ। सहयोगहरूको भर पर्दा पनि कामहरू बिग्रन सक्छ। स्वयं प्रयत्न गर्दा व्यापार गर्नुका साथै महत्वाकांक्षी योजना थालनी हुने समय छ भने मेहनत गर्दा लाभ राम्रै उठाउन पनि सकिनेछ। कुम्भ राशि कुम्भ राशिमा अक्षर गुगेको सासी सुसे सोध खर्चको जो गर्न अब आफन्त र परिवारबाट टाढिनु पर्ला। केही पाउना केही वस्तु त्याग्नु पर्ला छ त्याग्नु पर्ला। यात्रा तथा भ्रमणका लागि पर्यटन गर्ने समय छ भने टाढाका साथीभाइले काममा साथ दिनेछन् भने दोहोरेर पर्यटन गर्दा रोकिए कामहरू सम्पादन हुनेछन्। अर्थ अभावले खड्किए पनि आवश्यकता पर्दा सरसाप गर्दा मात्र दम जुनेछ भने त्यसलाई व्यवसायमा लगानी बढाउने अवसर प्राप्त हुनेछ। अन्तिममा मिन्दाशी मिन्दाशमा अक्षय दिदु थजङ दिदु चची नयाँ अवसरका साथै आमदानीका स्रोतहरू फेला पर्नेछन् भने नोकरी तथा व्यवसायमा फाइदा हुनेछ। आवश्यक भौतिक साधन जुटाले नयाँ काम थालनी हुनेछ भने कामले धेरैको मन्जिल सकिनेछ। रुचिका विषय लगानी बढाउने समय छ भने व्यापारमा थोरै लगानीबाट पनि लाभ आर्जन हुनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ र छोटो समयमै कामहरू बनाउन सकिनेछ। राशिफलमा जे यस्तो भन्दा तपाईँ भाग्यभन्दा गर्नु होला। तपाईँहरूको आजको दिन शुभ अनि सुख दिँदै तपाईँहरूको राशिफल पछि नै पर्वक सम्बन्धीको शुभकामना।

सुब्बा भाइ सुब्बा दस जन्मदिन भनेको छ, सुब्बा दस जन्मदिन मनाउँदै हुनुहुन्छ तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मनाउने शुभकामना व्यक्त गर्दछौ। तपाईँको सुस्वास्थ्य दीर्घायु सफलतर्फ प्रगतिको हार्दिक मनाउने शुभकामना व्यक्त गर्दछौँ। व्यक्तिगत तर्फबाट मेरो व्यक्तिगत तर्फबाट तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मनाउने शुभकामना व्यक्त गर्दछौ। तर्पण आफ्नै इष्ट मित्र दाजुभाइ साथी सँगै आफ्नो आफन्त कोही कसैको जन्मदिन परेको छ हाम्रो यस कार्यक्रम मार्फत प्रसारण गर्न चाहनुहुन्छ भने तपाईँले फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँमा आउँदै गरेका कार्यक्रमहरूको सुचान्टी भन्न सक्नुहुन्छ। 0 45 3 4 4 0 45 4 98 1 98 34 34 34 12 तपाईँले फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा आउँदै गरेका कार्यक्रमहरूको सुचान्टी पाउनुभयो भने हामी यस कार्यक्रम मार्फत प्रसारण गर्ने गर्दछौँ। आजको लागि भने हाम्रो निर्धारित समय सकिएको छ, भोलि बिहान यसै समयमा तपाईँको मार्फतमा उपस्थित हुनेछ। जेलसम्मको लागि म कार्यक्रम प्रस्तुता आदिमा पनि बताउँछु। तपाईँको बिहान तपाईँको दिन शुभ अनि सुखद बितोस् भन्ने सुन्दै गर्नुहोला। शुक्ला गण्डकी एफएम 97.10 मेगाहर्ज। नमस्कार सबै हामी।

0: गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 8 बज्यो। होइन भाउजू, यस्तो त्यस्तो नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
4: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
1: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
5: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816362632। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
6: मेरिया मैनी, कस्तो राम्रो गहना!
7: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
6: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनसादी पसलको गहना लगाएर आएदेखि तैँ मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
8: स्याङ्जा धनलक्ष्मी सुनसादी पसल।
1: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
8: शुद्ध सुन तथा चाँदीका गर गहना,
1: छापावाला सुन चाँदीका गर गहना,
8: राशि अनुसारका पत्थर,
1: कम्प्युटर तौल प्रविधि,
8: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
1: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ,
8: सञ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका तुलेगौडा तनहुँ, शाखा कार्यालय बन्केवा चोक,
1: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807725229।
8: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
9: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
10: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
9: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्यो।
10: हो र, हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
9: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेजदाईको होटल टाइटेनिक छ, गोङगुबु बसपार पछाडि पट्टि।
10: हजुर, काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे 26 साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
11: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको नोसे महलमा ठिक 8 बजे।
9: होटल टाइटेनिक, गोङगुबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9235527763।

0: होइन यहाँ यति सुहामा चाहिँ कहाँबाट छनेको छ
1: कटिहाँस्नु भन्नु यस्तो पङ्खा चलिरहेको देखिनु भन्नु
0: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
2: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि
1: गतिलो ठाउँ चाहिँ कहाँ छ
2: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छारी बिजुली पसलमा जानु पर्यो नि
3: चेस्का बाजे क्या पंखा एलईडी बल्ब सोलर को बैटरी पानी तान्ने पंप कूलर हाउसवेयरिंग का सामान सब ओरिजिनल सस्तो में पाइन नी
4: अब सिजी ब्रान्ड को आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्स का सामान टीवी फ्रिज एसी कूलर गीजर वैक्यूम वाशिंग मशीन उपलब्ध हुनु का साथ ही सीसी कैमरा पनि जडान गरिन्छ छहारी बिजुली पसल दुलेगौड़ा तनहुँ प्रोवाइडर हरिकुमार श्रेष्ठ मोबाइल नंबर 98560303024
2: प्रसन्न होमवर्क देखाउ त
5: टिचर
2: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
5: टिचर मेरो मम्मीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
2: ए हो र त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
6: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौड़ा फोन 065414484 मोबाइल 98560333484 र 98560667988
7: आहा कति राम्री भयो कि सबै रूप रङ्ग नै फेरि छौ हेर न मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि हजुर हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा प्रोप्राइटर रोशनी श्रेष्ठ मोबाइल नम्बर 98 27 10 39 66 र 98 4 60 94 5 43
8: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टीवी वाशिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
9: ओल्डपुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
10: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
8: सन्देश ट्रेडर्स सुप्रा गण्डकी तिलगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0565706676 मोबाइल 98560262676
11: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमासिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
12: तर महँगो होला नि
11: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसी का झ्याल ढोका
13: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
14: बाराही अल्मुनियम अब यूपीबीसी को साथमा
13: अल्मुनियम का झ्याल ढोका स्टील रुएलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
14: सम्पर्क बाराही यूपीबीसी अल्मुनियम एन्ड स्टील
12: टेक्सटाइल उद्योग शुक्ला गण्डकी दुई गाछ पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0635414411 मोबाइल 9855229338 र 9808222938।
15: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333398 र 9845410950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
16: पुन मोबाइल पुन मोबाइल पुन मोबाइल
17: होइन कति पुन मोबाइल भन्दै कराएको
16: दुईवटामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि
17: कहाँ छ पुन मोबाइल
16: यो दुलेगौडामा तरकारी पसलको आडैमा छ
17: मोबाइल किन्ने पूरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ
16: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स शुक्ला गण्डकी 4 दुलेगौडा मुनाल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा
17: प्रोप्राइटर हेमराज पुन मोबाइल 9811974888 र 9848440000
18: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
16: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
18: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
16: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
18: ल हेर्नुहोस् न त जाउँ त्यसो भए दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा तीन तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
19: चिकन ससेज बफ ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
16: प्रोप्राइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0635700052 मोबाइल 9856288587
20: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
21: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
22: हजुर आमादेखि नातिसम्मको एउटै रोजाइ पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
23: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ
24: अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ एमआई भिभो होनोर ओप्पो वान प्लस नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ
25: अरू गर्छन् ग्यारेन्टीका कुरा हामी दिन्छौ सेवामा सन्तुष्टि
26: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलेगौडा हेल्प पोस्ट
25: प्रोप्राइटर विनोद पोखरेल मोबाइल नम्बर 9855124474
27: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी
0: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
1: ओमकार
0: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
1: ओमकार
0: अनि घरमा पूजा सामग्री पनि छैन भने
1: ओमकार
0: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
1: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
0: विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
2: ला टायरमा कट लाग्यो हिजो मात्रै नयाँ हालेको खत्तम भयो नि अब नयाँ किन्नु पर्यो फेरि
3: किन नयाँ किन्न पर्यो राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि
2: खैरेनी टार कहाँनिर छ यो राजु टायर
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ
2: कार स्कर्पियो भ्यान मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ विगत 25 वर्षदेखिको अनुभव
3: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी छ खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा प्रोपाइटर राजु गुरुङ मोबाइल नम्बर 9855062452
4: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6
5: अनि लामो समय बिक्री नगर्ने त्यस्ता समस्याहरू पनि सम्बोधनको प्रयासहरू भएको छन् केही प्रयास अनलाइन पद्धतिको विकास मलमा बिउमा सिंचाइ हाम्रो उत्पादनका यी मेजर अवयवहरूमा कामहरू भएको छ तर स्टिल हामीलाई लागेको थियो नि यो न्यूनतम समर्थन मूल्यको कारणै यदि हाम्रो प्रभावकारी भयो भने यसले चाहिँ किसानलाई ड्राइभ गर्छ र बाँकी मल बिउ र सिंचाइ उपलब्ध गराउनु त राज्यको दायित्व नै हो त्यसमा चाहिँ विगतको अनुभवहरूबाट पाठ हामीले सिकेकै छौं केही प्रयास अगाडि बढेको पनि छ यद्यपि किसानहरूले भन्नुभयो यस्तो सबै कुराहरू अहिले तुरुन्तै भइ नसकेको कारणले गर्दाखेरि अब गत वर्षहरूको अनुभवबाट कामहरू भएन कि भन्ने लागेको हुन्छ तर त्यस्तो होइन केही यहाँले देख्नु भएको छ बिउको उपलब्धता मैले अघि भने सिंचाइमा केही न केही यसपटक गत वर्षभन्दा फरक हुन्छ र पनि केही मनसुनमा भर पर्नुपर्ने कुराहरू त्यो आफ्नो ठाउँमा छन् तर बाँकीहरू हाम्रो केही साना सिंचाइ केही हाम्रो भूमिगत सिंचाइ डिप ट्युबवेलहरूको स्यालो ट्युबवेलहरूबाटको पनि हामीले थप प्रबन्धहरू गरेको छ सँगै तिनै तहको सरकारको समन्वयमा अब यसरी अब समग्र रूपमा चाहिँ यो उत्पादन फ्याक्टर अफ प्रोडक्सन भन्छौँ यी सबै आयाममा कामहरू गरिरहेका छौँ बिमालाई प्रवर्धन गर्ने भोलि त्यो क्षति भयो भने त्यसको चाहिँ राहत क्षतिपूर्तिको लागि पनि तीन तहको समन्वयमा प्रयासहरू भइरहेका छन्
6: कुराकानीमा हुनुहुन्छ कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेल हामी धानको उत्पादन यसको चाहिँ अर्थतन्त्र र सरकारले अहिले के गर्दैछ भन्ने विषयमा कुराकानी जोडिरहेका छौं पोहोर मधेश प्रदेश सुक्खा खडेरीले आक्रान्त थियो र सरकारले केही व्यवस्था गर्यो भनेर तपाईँले जोड्नुभयो मनसून अहिले पनि अनुकूल हुँदैन भनेर पूर्वानुमान चाहिँ गरिएको छ हालै यो हप्ता चाहिँ पानी चाहिँ पर्यो तर यतिले मात्रै पर्याप्त हुँदैन होला अनुकूलनताका लागि किसानलाई अझै सहजताका लागि तपाईँहरूले हामीले भन्ने गरेको तथ्य तथ्याङ्कलाई हेर्ने हो भने 13 लाख हेक्टरभन्दा बढी क्षेत्रफलमै रोपाई हुनका लागि अब के हुन्छ
5: यो गत वर्षकै अनुभवको आधारमा अहिले पनि हाम्रो मौसम पूर्वानुमान सम्बन्धी जुन विवरणहरू आयो त्यसलाई आधार मानेर एउटा चाहिँ अलिअलि समय अगाडिदेखि नै हामीले स्थानीय तह प्रदेशहरूले पनि आफ्नो हिसाबले गर्नुभएको छ तर संघीय रूपमा पनि हामीले यो वर्ष अलिकति मनसुन ढिला हुन्छ समयमा पर्याप्त पानी नपर्न सक्छ सुक्खा रहन सक्छ त्यस कारणले गर्दाखेरि सुक्खा सहन सक्ने जातहरू छन् अथवा अगाडि वा पछाडि लाउन सक्ने त्यस्ता जातहरू विकास भएका छन् नाकबाट त्यसमा सिफ्ट हुन वा अरू वैकल्पिक बाली जुन चाहिँ त्यत्तिकै प्रफिटेबल हुने बालीहरूमा जानको लागि हामीले तीन तहको सरकारले आफ्नो हिसाबले अनुरोध पनि गरेका छौँ र अब अनुकूलता अब त्यसको बावजुद अब धान चाहिँ मैले सांस्कृतिक महत्व छ त्यसको होइन सामाजिक महत्व छ त्यस हिसाबले पनि हाम्रो किसानहरू चाहिँ धानको विकल्पमा चाहिँ अहिले तत्काल गइहाल्ने अवस्थामा हामीले एकदमै कम पाछौँ केही व्यावसायिकहरू तत्काल अर्को विकल्प भएकोहरूमा हो धेरै चाहिँ यसको चाहिँ विकल्पमा जान नचाहन नभएको सन्दर्भमा चाहिँ हामीले के गरेका छौँ यसलाई अनुकूलताको लागि अलिकति प्रविधिमै जोड गर्ने हो। यसको लागि अब सुक्खा सिरिजका हाम्रा धानहरू छन् त्यसलाई चाहिँ प्रवर्धन गरेका छौँ। त्यसमा केही प्रदेशहरूले अलिकति सहजता अथवा अनुदानका कार्यक्रमहरू पनि राख्ने राखेको हामीले बुझेका छौँ। संघीय सरकार तर्फबाट चाहिँ त्यस्ता वैकल्पिक गालीमा जाने र अनुकूलताका प्रविधिहरू के हुन सक्छ भने जिरो टिलेज अथवा चाहिँ न्यून खनजोतको बिरुवा रोप्न सक्छ जसले चाहिँ पानी कम लाग्छ। यस्ता कुराहरूदेखि लिएर अब हामीले अहिले यसै आर्थिक वर्षबाट अस्ति केही दिन अगाडि हामीले एउटा प्रोजेक्ट पनि लन्च गर्यौं।
7: तपाईँहरूले परियोजना चाहिँ जुन अब कार्यान्वयनमा लैजाने चरणमा हुनुहुन्छ यसबारे हामी पछि पनि कुराकानी जोडाउँला। तपाईँले जुन सुक्खा सिरिजका चाहिँ जातहरू भनेर भन्नुभयो हामी असार 15 कटिसकेको अवस्था छ अलिकति किसानले पनि बेलैमा चाहिँ सजगता अपनाउनु पर्ने जस्ता कुराहरू रहेछन् भन्ने चाहिँ मैले यो कुराकानीबाट चाहिँ बुझ्न सक्छु। यो कमजोरी अथवा यो ग्याप कहाँनिर रहिरहेको छ? विगतमा हामीले समस्या चाहिँ भोग्ने तर जहाँनिर अप्ठ्यारो परिहाल्छ अनि मात्रै यो हो विकल्प भनेर चाहिँ यो कुरा चर्चा हुने गर्छ।
5: गत साल चाहिँ हामीले अलिकति ढिलो गरी नै त्यो विकल्पहरूको बारेमा आम किसानहरूलाई जानकारी गराएको अवस्था हो भने यो पटक चाहिँ हामीले यो धान लगाउनु पूर्व नै हामीले किसानहरूलाई अलर्ट गरेका छौँ। प्रदेश स्थानीय तौर पनि आफ्नो किसिमले यसको सुसूचित गर्नुभएको छ किनभने अब यो मौसमको सम्बन्धी विवरणहरू चाहिँ धेरै अगाडिदेखि नै यसपटक अलिकति कम पानी पर्ने अथवा फ्ल्यास फ्लड अलि परेको ठाउँमा धेरै बढी पानी पर्ने र समग्रमा चाहिँ विगतको वर्षभन्दा कम पानी पर्ने भनिसकेपछि त्यही अनुसार तयारी गर्न आवश्यक तयारी गर्ने तयारीका विकल्पहरू स्थानीय तहका फरक छन् प्रदेशका आफ्नो होइन जिल्ला विशेषका फरक फरक छन् नि। त्यस कारण चाहिँ त्यो जे प्रविधिहरू त्यहाँ उपलब्ध छ अब यदि धानकोमै जाने हो भने पनि हामीले सुक्खा सहन सक्ने वा पछि कुनै बेला डुबान पनि हुनसक्छ डुबान सहन पनि सक्नेछ। त्यो चाहिँ मौसमको अब स्थानीय तह वाइज पनि अझ अहिले हामीसँग त्यस्ता मौसम सम्बन्धी विवरणहरू छन् जुन हामीले संघीय रूपमा दिनेलाई प्रदेशले कस्टमाइज गरेर स्थानीय तह अथवा आफ्नो जिल्ला विशेषका सूचनाहरू पनि सँगै त्यहाँ दिएको छ। त्यसको आधारमा त्यो जिल्लाको लागि कुन जात वा अर्को कुन वैकल्पिक बाली हुनसक्छ भन्ने कुराहरू सूचना प्रवाह भएको छ। गत वर्षभन्दा अलिक फरक किसिमले समयमै भएको छ। यद्यपि धानमै बस्न चाहनु भनेको हकमा चाहिँ ती जातहरू लगाउने सुक्खा सहने सुक्खा वा डुबान कुन हुनसक्छ त्यसको विश्लेषणको आधारमा त्यो लगाउने र त्यसलाई चाहिँ अरू थप प्रवर्धनका कार्यक्रमहरू बिउको उपलब्धमा सहजीकरण गर्ने देखि लिएर अब अनुकूलनको विधिहरू अब अवलम्बन गर्ने।
7: त्यसो भए यस वर्ष सम्पूर्ण जति क्षेत्रफल छ धान रोपाईको 13 लाख हेक्टर भन्दा बढी क्षेत्रफल रोपाई सम्भव होला?
5: यस वर्ष हाम्रो प्रयास चाहिँ गत वर्षकै अनुभवको आधारमा गत वर्ष मध्य प्रदेशमा अलिकति यही ढिलो गरी मनसुन अलि पछि त मनसुन पनि त्यहाँ प्राप्त भयो त्यसको बावजुद करिब करिब 94% हाराहारीमा गत वर्ष पनि रोपाई भएको थियो। समग्रमा मध्यमा अलिकति 89% हाराहारीमा भएको थियो जस्तो लाग्छ र यस वर्ष चाहिँ अहिले केही भन्यो भने गत वर्षकै प्रतिवेदनहरूकै समेतको आधारमा त्यहाँ वैकल्पिक सिंचाईका व्यवस्थाहरू पनि भएको छन्। केही स्यालो ट्युबवेलहरूको कार्यक्रमहरू गत वर्ष नै पनि भयो केही डिप ट्युबवेलहरू हाम्रो कार्यक्रमहरू जस्तो हाम्रो नक्का चिजमा एउटा कार्यालय छ त्यसले पनि मधेस फोकस गरेर डिप ट्युबवेलहरूको कार्यक्रमहरू सँगै लगेको छ। अरू साना सिंचाइ कार्यक्रमहरू र महत्वपूर्ण रूपमा चाहिँ अहिले यो जुन सतह सिंचाइ आयोजनाहरू छन् त्यसको चाहिँ मरमत लगायतका जुन अथवा सानसानो समस्याको कारणले गर्दा यो बेलामा नचल्ने जुन समस्या छ त्यो चाहिँ सम्बोधन गर्न हामीले सिंचाइ विभाग जलस्रोत तथा सिंचाइ विभागसँग समन्वय गरेका छौँ। त्यसले पनि एउटा हामीले आशा के जगाएको छ भने यसपटक चाहिँ अलिकति सुक्खा हुनसक्छ पार्सियल्ली तर त्यसको बावजुद पनि केही वैकल्पिक विधि अथवा प्रविधिहरू अप्नाएर र केही सिंचाईका अन्य वैकल्पिक व्यवस्थाहरू मार्फत चाहिँ गत वर्षको भन्दा रोपाई हुने क्षेत्रफल वृद्धि हुन्छ भन्ने अपेक्षा गरेका छन्।
7: भनेपछि बढ्छ, बढ्यो भने खाद्य सुरक्षामा चाहिँ कस्तो प्रभाव पार्छ? यदि बढ्न सकेन भने त्यसको असर अहिले र दीर्घकालीन कहाँनिर ठोकिन्छ?
5: हजुर, यो त अब धानको रोपाई हुने क्षेत्रफलसँग यसको उत्पादन प्रत्यक्ष रूपमा जोडिने भयो र धानको उत्पादन चाहिँ खाद्य सुरक्षासँग प्रत्यक्ष जोडिने भयो। त्यो हिसाबले त अब डाइरेक्टली कोरिलेटेड भन्छौँ नि। अब रोपाईको प्रतिशत वृद्धि भयो भने यसले उत्पादन वृद्धि भएर यद्यपि उत्पादकत्व फ्याक्टर त आफ्नो ठाउँमा छ, उत्पादकत्व त हाम्रो प्रविधि समयमा उपलब्ध भएको छ, रासायनिक मलको पनि यदा कदा भने जति नपाइए पनि त्यस्तो एकदमै पुरै भयावह किसिमको अभावको स्थिति यो होइन, त्यसलाई पनि क्रमशः सुधार तर्फकै अवस्थामा गएको छ। त्यस कारणले मलाई लाग्छ हामी खाद्य सुरक्षा सुदृढ गर्ने हिसाबले नै अगाडि बढ्छौं। क्षेत्रफल रोपाई हुने क्षेत्रफल उल्लेखनीय हुन्छ, गत वर्षको भन्दा घट्दैन, वृद्धि नै हुन्छ, र उत्पादकत्व चाहिँ हाम्रो गत वर्षभन्दा बढी हुन्छ भने किन अलिकति धानमा हाम्रो आफ्नै स्वदेशी हाइब्रिड पनि र केही अझै बाहिरबाट आयात गरिएको भए पनि हाइब्रिड बिउको चाहिँ इन्टरभेन्सन बढेर गएको छ। त्यस हिसाबले उत्पादकत्व वृद्धि गर्छ, वृद्धि हुन्छ, क्षेत्रफललाई चाहिँ हामीले अब नघटोस् भने अब हरेक वर्ष हाम्रो केही क्षेत्रफल घट्दै घट्दै गइरहेको छ।
7: यसको कारण पनि बताउनु होला, के छ कारण?
5: हो अब यो त घडेरीकरण नै एउटा मेजर समस्या हो होइन, र कतिपय चाहिँ यो स्थानीय तहमा जग्गाको जमिनको वर्गीकरणसँग जोडिएको विषय छ, कृषि क्षेत्र र गैर कृषि क्षेत्र भन्ने। अब कृषि क्षेत्रमा वर्गीकरण गर्दाखेरि त्यसका केही त्यसका प्रभावहरू हुने रहेछन् जसको कारणले गर्दाखेरि उहाँले त्यसलाई कृषि क्षेत्रको रूपमा वर्गीकरण नगर्ने वा कृषि अब त्यस हिसाबले कृषि कर्म पनि कम गर्ने होइन। अब अर्को समग्र रूपमा देशकै समस्या गर्नुभएको बाँझो रहने प्रवृत्ति युवाहरू त्यो नरहने र केही अब अन्य वन्यजन्तु लगायतको प्रकोप पनि धेरै फ्याक्टरहरू छन्। र अघि यहाँले भन्नुभएको छ केही चाहिँ समयमा हामीले गुणस्तरीय बिउ सिँचाइको अभाव र मलको कुरा पनि कहीँ कहीँ जोडिन्छ। त्यस हिसाबले हामी सकेसम्म यो धानको क्षेत्रफल चाहिँ उल्लेख्य नगर्ने अवस्थामा उत्पादकत्व चाहिँ हाम्रो वृद्धि हुन्छ। उत्पादकत्व वृद्धि गर्नको लागि चाहिँ प्रविधिमा हामीले जोड़ दिएका छौँ। सिंचाई पूर्व सिंचाईको लागि पनि अलिकति सिंचाई विभागसँग समन्वय भएको छ। रासायनिक मलमा मिश्रित किसिमको छ, यसपालि हामीसँग केही मौजदातहरू अलरेडी रहेको छ, केही मल आउने क्रममा रहेको छ। त्यसले गर्दा अहिले हामी ठ्याक्कै अब यो अब औपचारिक रूपमा त असार 15 सुरु गर्छौँ, मेन मधेसमा हो, मधेसमा चाहिँ हाम्रो अहिले बेला हुँदैछ रोपाई हुने, र अहिले यो हप्ता अलिकति राम्रै पानी पर्ने भनिएको छ। यद्यपि अब यो मौसमी बाहेक अन्य हाम्रो यो सतह सिंचाईबाट पनि धेरै उल्लेख्य हाम्रो रोपाईहरू चाहिँ हुन्छ, त्यस कारणले पनि हामी अपेक्षा गर्छौँ रोपाईको क्षेत्रफल गत वर्षभन्दा वृद्धि हुन्छ। उत्पादकत्व पनि हामी गत वर्षभन्दा केही न केही बढ्यो, गत वर्ष हामी 4.19 मेट्रिक टन प्रति हेक्टर छ, त्यसमा थोरै 0.1 भए पनि वृद्धि हुन सक्यो भने पनि यसले खाद्य सुरक्षालाई सकारात्मक हिसाबले योगदान गर्छ।
7: सञ्जीलज्यू, यसपालि चाहिँ धानको उत्पादन बढ़ला कि नबढ़ला अथवा पोहोरभन्दा पनि घट्ला त?
5: यो यसका धेरै डाइमेन्सनहरू छन्। एउटा फ्याक्टर त रोपाइ नै भयो, यदि हामीले अहिले अनुमान गरे जस्तो गत वर्षको हारारी वा त्योभन्दा केही बढी रोपाई हुन्छ भन्ने अनुमान जुन छ, त्यस हिसाबले उत्पादकत्व हामी वृद्धि गर्यो किनभने त्यहाँ हाइब्रिडको इन्टरभेन्सन भएको छ र प्रविधिका अरू आयाममा हामीले काम गरेका छौँ र सिंचाईका केही नयाँ क्षेत्रहरू पहिचान गरेर सिंचाई विभागसँग समन्वयमा हाम्रो सतह आयोजनाहरूलाई पनि त्यसलाई त्यसको उपयोगमा बढी जोड गरेका छौँ भनेपछि रासायनिक मलको मिश्रित उपलब्ध छ र यसलाई चाहिँ हामी सुधार गर्ने क्रममा रहेका छौँ। नयाँ अब मलहरू प्राप्त भइरहेको छन्, जी2जीको क्रममा पनि भारतसँग प्रक्रिया अगाडि बढ़िरहेको छ। अब अहिले अब सुरु हुँदैछ, पछि टप ड्रेसिङको बेलासम्म हाम्रो रासायनिक मलको उपलब्धता र प्रविधिको अरू इन्टरभेन्सन पनि हामीले समयमै लिएको हुनाले केही अरू फ्याक्टरहरू अपवादको रूपमा केही त्यस्ता नेगेटिभ फ्याक्टरहरू आएनन् भने चाहिँ उत्पादन वृद्धि हुने नै अपेक्षा छ हाम्रो।
7: भनेको अर्थशास्त्रको चाहिँ एउटा सिद्धान्त, अरू कुरा चाहिँ यथावत रहेमा यसपालि पनि धानको उत्पादन हामी बढ़ाउन सक्छौ भन्ने तपाईँको बुझाइ।
5: त्यसमा हाम्रो तर्क भनेको हामी उत्पादकत्व वृद्धि गर्छौं, क्षेत्रफल धेरै हाम्रो कमान्ड बसमा छैन, हाम्रो मन्त्रालयको मात्रै बसमा छैन, किनभने मैले अघि भनेको कारणले गर्दाखेरि जमिन बाँझो रहने वा स्विफ्ट हुने पनि छ, धानबाट अरू कमर्सियलमा जाने पनि छ, त्यसलाई पनि हाम्रो रोक्न सक्दैन। त्यसकारण उत्पादकत्व मैले भने 0.1 उत्पादकत्व वृद्धि गर्न सक्यो भने यहाँले अघि भन्नुभयो 14 लाख करिब करिब जुन हेक्टर छ त्यसमा चाहिँ 0.1 गर्नुहोस् होइन, त्यसले चाहिँ हाम्रो 2-3 लाख टन त्यसैले आउँछ भनेपछि उत्पादकत्व वृद्धिमा यो मलको सिंचाईको अनि बिउको मेन रोल छ। बिउमा हामी धेरै हदसम्म अगाडि हाम्रो आफ्नै हाइब्रिडको पनि स्थानीय तहसम्म पुर्याउन धेरै प्रयासहरू भएको छन्, हाइब्रिडको लगानी दर बढेर गएको छ, रासायनिक मलको फेरि पनि दोहोऱ्याए मिश्रित किसिमको छ, त्यति भयावह किसिमको अभाव छैन यसलाई चाहिँ, र यसको चाहिँ वितरणमा हामी थप प्रयासहरू गरिरहेका छौँ। सिंचाईको हकमा पनि मौसमी सिंचाई आफ्नो ठाउँमा छ, हाम्रो आफ्नो तर्फबाट अलरेडी भएको इयर राउन्ड सिंचाईका जुन छन् नि भूमिगतदेखि लिएर सतह सिंचाई आयोजनाहरूलाई फुल फ्लेजमा चलाउन त्यो फुल क्यापासिटीमा चलाउनको लागि पनि समानात्मक कामहरू भएको हुनाले चाहिँ उत्पादकत्व वृद्धि हुने नै अपेक्षा हो।
8: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
9: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
10: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
9: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
10: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106-96।
11: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
9: प्राविधिक शिक्षा आजको आवश्यकता।
10: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट, बीई सिभिल, सिभिल एण्ड रूरल, कम्प्युटर, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, इन्फर्मेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो।
9: प्रवेश परीक्षा असार 25 गते बिहिबार।
10: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण 4 भक्तपुर,
9: फोन 01-5121-5100-6, 97418-2096।
10: वेबसाइट www.nec.edu.np।

0: यथा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
1: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। मुख्य बाली धान खेतीमा किसानले भोगिरहेका समस्या र सरकारले गरिरहेका कामबारे आजको कुराकानीमा हुनुहुन्छ कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेल। वार्षिक झण्डै 70 लाख मेट्रिक टन धान उत्पादन गर्न सके आत्मनिर्भरको अवस्था हुन्छ। त्यस अनुसार अझै पनि 10-12 लाख मेट्रिक टन अपुग्छ, तर उत्पादन बढ़ाउने सरकारी प्रयास कमजोर छ। धानको यो तथ्य तथ्याङ्क सरकारले कसरी निर्धारण गर्छ? फेरि महानिर्देशक सञ्जेल,
2: यसको हिसाब चाहिँ हामी नेपालमा एउटा जुन जनसङ्ख्या छ त्यसलाई चाहिँ प्रति व्यक्ति प्रति वर्ष एउटा प्रयोग गर्ने एउटा एकजना व्यक्तिलाई एक वर्षमा 121 केजी होइन आवश्यक पर्छ भन्ने त्यो रेकमेन्डेसन छ। त्यसकै आधारमा हामीले प्रक्षेपण गर्ने हो। त्यस हिसाबले हामी जुन जनसङ्ख्यासँग मल्टिप्लाई गरेर करिब 70 लाखको हाराहारीमा आवश्यक पर्छ भन्ने हो। यद्यपि हाम्रो अहिले कन्जम्सनको प्याटर्न अथवा उपभोग गरिरहेको अवस्था हेर्ने हो भने त्योभन्दा बढी छ। हाम्रो अहिले केही अध्ययनहरूले देखाएको छ 132 केजी प्रति व्यक्ति प्रति वर्षसम्म रहेको भयो। एउटा कारण चाहिँ हामीले यो खाद्य सुरक्षाको सन्दर्भमा धानमा अलिक बढी धान चामलमा बढी निर्भरता भयो। अरू पनि वैकल्पिक छ, हामीले कोदोलाई जोड्ने हो, मकैलाई जोड्ने हो, फाइबर लगायतका अन्य हाम्रा खाद्यान्न बाली छ नि, ती सबैको उचित समिश्रण गरेर उपभोग गर्ने अवस्था हुने हो भने हामीलाई समग्रमा त हामी 10-15 लाख टन एक्सेसै हुन्छ। धान गहुँ मकै सबै जोड्ने हो भने, यद्यपि अब गहुँको इन्डस्ट्रियल युजको लागि इम्पोर्ट भएको पनि देखिन्छ। त्यस कारणले चाहिँ अब यो उपयोगको जुन प्याटर्न छ यो पनि एउटा इम्पोर्ट बढाउनको लागि अब यहाँले अब सोध्नु भएको छैन, सोध्नु होला, यता उत्पादन पनि एक किसिमले बढ़िरहेको देखिन्छ होइन, आयात पनि बढ़ेको देखिन्छ भन्ने कुरा, त्यो चाहिँ यहाँनिर पनि अलिकति मेल खान्छ। हाम्रो हामीलाई जुन जति चामल भए पुग्थ्यो त्योभन्दा बढी प्रति व्यक्ति युज गरिरहेछौं कि भन्ने, त्यसलाई ब्यालेन्स्ड अन्य खाद्यान्नले जुन जस्तो धानको तुलनामा तपाईँले कोदो फापरको तुलना गर्नु भने त्यहाँ न्युट्रिसन भ्यालु पनि राम्रो छ होइन, त्यसमा दिने अरू धेरै न्युट्रिएन्ट त्यो तत्त्वहरू चाहिँ क्यालोरीको हिसाबले पनि र अरू रोगसँग जोडिएको विषयहरू समेतलाई हेर्दाखेरि न्युट्रिएन्ट ब्यालेन्सको हिसाबले अन्य बाली प्रयोग गर्दाखेरि राम्रो हुने हो। तर हाम्रो अलिकति सहजताको हिसाबले पकाउन सजिलो विभिन्न कारणले गर्दाखेरि यो खाने बानीमा जुन आएको परिवर्तन छ, अलि मसिनो बास्नादारतिरको हाम्रो लगाव छ, त्यो सबैको कारणले गर्दाखेरि अलिक इम्पोर्ट पनि बढेको अवस्था छ। तर हामीले यो अघि हामीले चर्चा गरे जस्तो धेरै कुराहरू सबका अलावा उत्पादकता वृद्धि गर्ने एउटा हो, र खाने बानीमा पनि अलिकति परिवर्तन ल्याउन सक्यौँ भने त्यसले पनि हाम्रो खाद्य सुरक्षामा चाहिँ योगदान गर्छ।
1: खाने बानीमा परिवर्तन ल्याउन उपभोक्ता आफै सचेत हुने हो कि निकायहरूले पनि त्यो एउटा पाटोमा चाहिँ काम गर्नु पर्थ्यो त?
2: एकदमै यो समग्रमा त सरकारको दायित्व हुँदै हो, त्यसबाट त सरकार पन्छिने भन्ने कुरै हुँदैन, त्यो गरेको पनि छ। हामीले विभिन्न निकायमा एक छाक चाहिँ भात खाऊ, एक छाक चाहिँ रोटी वा अन्य वैकल्पिक खाद्यान्न प्रयोग गरौं भनेर क्याम्पेनिङ पनि विभिन्न समयमा गर्यौं। अहिले पनि स्थानीय तह प्रदेशहरूले हाम्रो संघीय निकायहरूले गरिरहेका छौं, यद्यपि त्यो प्रयास कतिको पर्याप्त हो भन्ने कुराहरू आफ्नो ठाउँमा छ। तर अब उपभोक्ता स्वयं आम नागरिक आफै पनि सचेत हुनुपर्ने अवस्था चाहिँ हो, तर राज्यले चाहिँ यो उहाँहरूको मात्रै दायित्व हो, उपभोक्ता आफै बुझेर गर्नुपर्छ भन्ने होइन। हामीले प्रयास गरि पनि रहेछौँ, केही न केही अहिले चेन्ज पनि भइरहेछ। अहिले हेर्नु खाने बानी कमसेकम साँझको अलिक कम खाने, त्यसमा चाहिँ अलिकति चामलको हिस्सा कम गर्ने, अलिकति तरकारी र फलफूलको हिस्सा बढाउने भन्ने त त्यो देखेको पनि छ नि त। त्यस हिसाबले जस्तो केही फलफूलको आयात बढेको होइन, फलफूलतिर स्विफ्ट भएको अवस्थाहरू पनि देखिन्छ। यो चाहिँ अलि अब कम्प्लेक्स डाइनामिक्स छ होइन, त्यस हिसाबले अब तपाईँ फेरि के भन्नुहोस् भने अझ त्यो हो भने त धानको चामलको आयात कम हुनु पर्थ्यो भन्ने कुरा पनि छ। अब त्यो गैर खाद्यान्न प्रयोग हुने लगायतका विषयहरू पनि सँगसँगै छन्,
1: विषय जटिल छन् र जोडिएका पनि छन्। कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेल कुराकानीमा हुनुहुन्छ। समग्रमा खाद्य बचत खाद्य सुरक्षाका कुरा गर्ने हो भने खेर जान नदिने, धेरै नफ्याँक्ने, यस्ता कुराहरूको सचेतनाको पाटो त छँदैछ। हामी धानतर्फ नै केन्द्रित रहेर कुरा गर्दा पछिल्लो समय जलवायु परिवर्तनको निकै चर्चा हुने गर्छ। यो जलवायु परिवर्तन र हाम्रो धान उत्पादनसँग जोडेर चर्चा चाहिँ गर्नुपर्ने अवस्था किन आयो?
2: एकदमै यो महत्वपूर्ण सवाल हो होइन। अब धान उत्पादनमा अरू हाम्रा धेरै अघि हामीले चर्चा गरेको समस्याहरू छँदै थिए, रासायनिक मलको समस्या, सिँचाइ नहुने, रोग किराकादेखि यावत अरू समस्याहरू होइन, श्रमको अभाव कुराहरू त हामी गर्दै आएका थियौँ। तर अहिले पछिल्लो समय चाहिँ के भने यो जलवायु परिवर्तनको नकारात्मक प्रभावको कारणले गर्दाखेरि त्यसमा थप भयो, जसको कारणले गर्दाखेरि यो विषयलाई अब हामीले अन्य विषयहरूभन्दा पनि थप महत्व दिएर चर्चामा ल्याउनुपर्ने र यसलाई सम्बोधन गर्नुपर्ने विषयको रूपमा उठान गरेको, किनभने अब रासायनिक मलको त मल उपलब्ध गराएपछि समस्या समाधान भयो, सिंचाइको नयाँ आयोजना वा डिप ट्युबवेल गाडेपछि त्यसले तुरन्तै सम्बोधन गर्ने भयो, त्यसै गरी अन्य जुन हाम्रा बाली रोग किराहरूको भयो भने त्यसको विज्ञहरूबाट समाधान हुन सक्ने भयो, तर यो जलवायु परिवर्तन कारणले जुन नकारात्मक प्रभाव छ यो चाहिँ एउटा कम्प्लेक्स छ र एउटा सानो एउटा मात्रै प्रयासले हुँदैन, यसमा इन्टिग्रेटेड इफोर्ट चाहिन्छ, त्यस कारणले गर्दाखेरि पनि यसको महत्व बढेर गयो र यो धान बालीको हकमा झनै महत्व रह्यो, किन हामीसँग एभिडेन्सै रह्यो, विगतको दुई तिन वर्षको हेर्ने हो भने बेमौसमी वर्षा, हामीले असोज कार्तिकमा कहिले पनि त्यस्तो किसिमको वर्षाको अनुमानै गरे हुँदैन, जुन बेला हामी हार्भेस्टको बेलामा हुन्छौँ त्यो हामी 78 सालमा असोज कार्तिकको देखि लिएर गत वर्ष पनि हामीसँग दुईपटक असोजमा कार्तिकमा दुईपटक भयो, जसको कारणले गर्दाखेरि धानमा मात्रै करिब 6-7 अरब रुपियाँ लस भयो, भनेपछि ठूलो सब्सटेन्सियल लस चाहिँ अब अरू बारीमा पनि छन् तर धानमा अझै बढी भयो, त्यस कारणले गर्दाखेरि त्यो एउटा जलवायु परिवर्तन नकारात्मक असरलाई चाहिँ न्यूनीकरण गर्न अलिक बढी चासोको रूपमा आयो, त्यसको लागि चाहिँ सचेतनाले पनि धेरै हदसम्म काम गर्छ, एउटा समयमै मौसमी सूचना दिन सक्यौँ भने उता एउटा चाहिँ अब यो लगाउने बेलामा दिने सूचना भयो, अर्को चाहिँ काट्ने बेलामा ठूलो लस भएको छ हाम्रो, त्यसलाई चाहिँ के भने मौसमी अवस्था हेरेर मात्रै कटानी गर्ने वा काटिसकेपछि त्यसलाई थन्काउने वा काट्दाखेरि पनि हार्भेस्ट गर्दाखेरि पनि के त्यसमा चाहिँ सावधानीहरू अप्नाउने भन्ने कुराहरूको पूर्व सूचनाले मात्रै पनि त्यसले ठूलो लसबाट बचाउन सकिने रहेछ, त्यस कारणले गर्दाखेरि पनि यो जलवायु अनुकूलन अथवा जलवायु अब यो जुन जलवायु सङ्कट जुन छ नि यसको चाहिँ नकारात्मक प्रभावबाट बचाउनको लागि चाहिँ यसलाई अभियानकै रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता चाहिँ अन्य बालीमा पनि छ, धानमा चाहिँ अब यो महत्वपूर्ण बाली भएको हुनाले थप यसमा चाहिँ यसको औचित्य पुष्टि गर्ने भयो।
3: हो, तपाईँले अघि चर्चा गर्न खोज्दै हुनुहुन्थ्यो जलवायु अनुकूलनको एउटा परियोजना, मैले त्यसलाई एउटा कार्यक्रमका रूपमा चाहिँ बुझेँ, अबका दिनमा चाहिँ त्यस्तो अनुकूलन कार्यक्रम के हुँदैछ?
2: एउटा चाहिँ अब यो अनुकूलन कार्यक्रम चाहिँ छुट्टै एउटा आयोजना अथवा कार्यक्रमको रूपमा भन्दा पनि यसलाई अब हामीले नियमित यो हाम्रो मूल कार्यक्रममै समाहित गर्नुपर्ने
3: हो, धानबालीसँग सम्बन्धित हो कि अरू पनि सँगसँगै जोडिएको?
2: यो एउटा प्रोजेक्ट चाहिँ अहिले क्राफ्ट भन्छौँ हामी, धानबालीमा आधारित यो जलवायु अनुकूलन सम्बन्धी एउटा आयोजना, यो त निश्चित 8-9 स्थानीय तह मात्रै कार्यक्रम कार्यान्वयनमा हुन्छ, तर यसले चाहिँ एउटा के भने एउटा मोडल जस्तो निर्धारण गर्ने हो, तर यसलाई चाहिँ हामीले विभागले अब हाम्रा विभाग मात्रै होइन सबै तिनै तहका सरकारले जलवायु अनुकूलनलाई आफ्नो नियमित अभियानमा नै समावेश गर्नुपर्छ, कुनै एउटा प्रोजेक्ट एक वर्ष वा निश्चित स्थानीय तहमा मात्रै गरेर हुँदैन, यसले हामीले हाम्रो नियमित कार्यक्रम नियमित नीति कार्यक्रम हाम्रो संरचनाहरूमा नै यसलाई इनबिल्ट गरेर लानुपर्छ भन्ने कुरामा हामी एग्री गर्छौँ। अहिले यो आयोजनाको सन्दर्भ चाहिँ जेफ भन्छौँ होइन ग्लोबल इन्भाइरोमेन्ट फेसिलिटीबाट प्राप्त अनुदानलाई कार्यान्वयन गर्ने सन्दर्भमा 8 स्थानीय तहमा कार्यान्वयन हुने हो, यसले चाहिँ त्यहाँ जलवायु अनुकूलनका केही नयाँ मोडलहरू त्यसले इस्टाब्लिस गर्छ, जसलाई चाहिँ हामी अरू ठाउँमा पनि रेप्लिकेट गर्ने
3: कस्तो प्रविधि चाहिँ विस्तार हुन्छ भनेर बुझौँ।
2: अब जलवायु अनुकूलनमा धेरै त्यसका उपायहरू छन् होइन, विकल्पहरू छन्, अब एउटा भनौँ त्यस्तो अनुकूल जातहरूकै विकासको कुरा हो, त्यसको लागि पनि हामी यसमा नार्कलाई अनबोर्ड गर्छौँ, सम्भव भयो भने यो अघि मैले भने जस्तो इन्टरनेसनल राइस रिसर्च इन्स्टिच्युटबाट त्यस्ता किसिमको इराइड जर्मप्लाज्मको लागि ल्याउनको लागि पनि इरीलाई पनि अनबोर्ड गर्ने एउटा हुनसक्छ। अर्को हामीसँग मैले अघि भने डाइरेक्ट सिगरेट जमिनको तयारी नगरेको डाइरेक्ट पिउ नै छरिदिने छरुवा प्रविधि छ, अर्को अल्टरनेट ड्राइङ एन्ड वेटिङ भन्छौँ होइन, त्यसलाई सुक्खा गर्ने र पानी दिने त्यो अल्टरनेटली गर्ने प्रविधिहरू लगायतको अन्य धेरै अब धैँचा खेतीको प्रवर्धनदेखि लिएर समग्र एउटा प्याकेजमै त्यसका विकल्पहरूको बारेमा हामी त्यसमा एउटा पाइलोटिङ जस्तो गर्छौँ, त्यहाँबाट कुन चाहिँ ठाउँ कुन ठाउँको लागि त्यो हिमाल पहाड़ तराको लागि फरक फरक हुनसक्छ, कुन विधि चाहिँ जलवायु अनुकूलित प्रविधिको रूपमा सिफारिसै गर्न सकिन्छ भन्ने कुरामा यसले एउटा पाइलोटिङको रूपमा काम गर्छ, त्यसको आधारमा यसले सिफारिस गरेपछि यसलाई चाहिँ हामी देशैभर यसको अब सफलता असफलता होइन कस्तो रह्यो यसको रिजल्ट यो 2-3 वर्ष हेरेपछि त्यसको आधारमा चाहिँ हाम्रो कार्यक्रमहरूमा यसलाई इनबिल्ड गर्ने हो।
3: सञ्जेलज्यू, मैले यहाँनिर एउटा चासो राखेँ, जुन अहिले चाहिँ एसिया क्षेत्रको चर्चा गर्ने हो भने एलनिनो प्रभाव चाहिँ भनिएको छ, यसको चुनौती पनि देखिँदैछ, यो हाम्रो यस्तो परियोजना कार्यक्रमहरूसँग यो विषय जोडिन्छ कि जोडिँदैन?
2: यसमा जोडिन्छ, यो मौसमको मौसममा हुने उतार चढावका विषयहरूलाई पनि यो आयोजनाले सम्बोधन गर्छ, जस्तो अहिले तपाईँले भन्नुभयो एलनिनोको प्रभावको आधारमा एकदमै सुक्खा हुन पनि सक्छ वा कुनै ठाउँमा फ्ल्यास फ्लडिङ भनेको एकदमै धेरै वर्षा हुने किसिमको अवस्था हुनसक्छ भनेपछि त्यस्तो अवस्थामा कस्तो किसिमको प्रविधिहरू चाहिँ त्यो निश्चित ठाउँको लागि ठिक हुन्छ त भनेर यसले यस्तो सानो एडाप्टिभ ट्रायलहरू गर्छ
3: भनेपछि यी सबै विषयहरूलाई चाहिँ कारक मान्ने हो भने मैले एउटा जोड्न खोजे चैते धान जुन किसानले चाहिँ हालै धेरै जसो क्षेत्रमा चाहिँ भित्र्याएर बर्खे धान बालीको चाहिँ तयारीमा हुनुहुन्छ अघिल्लो महिना चाहिँ मरुवा रोगले चैते धान चाहिँ धेरै क्षेत्र जुन हाम्रो धादिङ चितवन तनहुँ गोर्खाको उदाहरण लिने हो भने नेक ब्लास्ट अथवा घाँटी मरुवा रोग अकस्मात चाहिँ देखिएको अवस्था थियो अब यस्ता चुनौतीहरू हाम्रो बर्खे धान बालीमा पनि आउन सक्छ यी कुराहरू जोडिएका छन् विभागले काम गर्दैछ भनेर पनि भन्नुभयो किसानलाई जोखिम पनि उत्तिकै छन् अलिकति केही देखिने गरी गर्न सकिने विषय छ त यहाँले
2: के रोग क्रिया प्रकोपसँग जोडिएको विषयहरू उठान गर्नुभयो अब यो जलवायु परिवर्तनकै कारणले गर्दाखेरि केही नयाँ रोगहरू पनि आयो हुन त यो नेक ब्लास्ट हाम्रो अलरेडी भइरहेको हो तर के हुन्छ
3: चैते धानमा चाहिँ त्यसरी विगतमा देखिएको थिएन भनेर मैसँगको कुराकानीमा भन्नुभएको छ
2: ठिक हो त्यसैले त यो जलवायु परिवर्तनको कारणले गर्दाखेरि कुनै वर्षहरू नदेखिने कुनै वर्ष नयाँ त्यो नयाँ लक्षणका साथ देखा पर्ने त्यसैले यो जलवायु परिवर्तनको सन्दर्भमा थप अध्ययन आवश्यक छ भनेको नयाँ झार नयाँ रोग नयाँ किराहरूको प्रकोप भइरहेछ र त्यो प्याटर्न पनि सिफ्ट भइरहेछ जुन बेलामा त्यो बाली लगाउनु पर्ने त्यो बेलाको वेदर प्याटर्न हेरेर मात्र लगाउनु पर्छ भनेर हामीले भन्न खोजेको कि अब हामीले अब महिना हेरेर भएन जेठको अन्तिम वा असारको पहिलो हप्ता धान लगाउने भनेर भएन बर्खे धान त्यो चाहिँ मौसमको अध्ययन गरेर त्यो हुनसक्छ सात दिन अगाडि नै सिफ्ट हुनु पनि सक्छ त्यो हामीले अब हामी किसानहरूलाई त्यो मेसेज दिनुपर्नेछ कि दिन हेरेर होइन कि मौसमको प्याटर्न हेरेर गर्नुपर्ने भने अब यहाँले भन्नुभएको जस्तो रोग किरादेखि लिएर अरू समग्र जुन समस्याहरू छन् ती सबैलाई एकीकृत सम्बोधनको लागि चाहिँ विभाग नै यसको चाहिँ संयोजनको हिसाबले जिम्मेवार रहन्छ तिनै तहको सरकारसँग बढी जिम्मेवार अब खास गरी उत्पादनसँग जोडिएकोमा चाहिँ स्थानीय तह बढी जिम्मेवार हुन्छ तर स्थानीय तहमा त्यो विज्ञताहरूको जस्तो नयाँ नयाँ रोगहरू देखिँदाखेरि त्यसको परीक्षण
3: स्थानीय तहको अवस्थालाई
2: स्थानीय तहलाई नै अब उहाँहरूको क्षमता विकास गर्ने त्यहाँ प्राविधिकहरूको व्यवस्था गर्ने र त्यहाँ आवश्यक बजेटको व्यवस्थापन गर्नेमा हाम्रो मुख्य भूमिका रहन्छ र केही नयाँ रोग नयाँ प्रवृत्तिहरू देखियो भने त्यसको अध्ययन अनुसन्धान गर्नेमा पनि विभागले नार्कसँग मिलेर सहयोग गर्ने हो त्यो हामीले गरिरहेका छौँ यहाँले उदाहरण दिनुभएको छ नेक ब्लास्टको हकमा चाहिँ केही गुनासोहरू आयो हामीले यो प्लान्ट क्वारेन्टाइनसँग केन्द्रीय कृषि प्रयोगशाला नार्कको टिमहरूले हामीलाई जहाँ जहाँबाट समस्या अनुगमन गरेर यो यसरी चाहिँ यसको समाधान गर्नुहोला भनेर रिकमेन्ड गरेका छौँ त्योभन्दा पनि त्यसले पनि समाधान भएन।

0: सर, अब योजनाको हिसाबले त हामीले भन्यौँ सैद दालमा क्षेत्रफल विस्तार गर्ने हो, बर्खेधानमा उत्पादकत्व वृद्धि गर्ने हो. बर्खेधानमा हामीसँग क्षेत्रफल विस्तार गर्ने स्कोपै छैन. हामी चाहन्छौँ कमसेकम गत साल जति थियो त्यति क्षेत्रफल नघटोस् वा भएको क्षेत्रफलमा रोपाई कम नहोस्, त्यसको लागि हाम्रो प्रयास अघि हामीले उत्पादनका विभिन्न आयामहरूमा विभाग र अन्य निकायको समन्वयका हकमा गर्ने प्रयास गरिरहेका छौँ. सैद धानको हकमा केही क्षेत्रफलको विस्तारको कार्यक्रमहरू भएको पनि छ, केही समस्याहरू न्यूनतम समर्थन मूल्य लगायतको कारणले गर्दा कहीँ कहीँ समस्याहरू आएको छ.
1: मैले भन्न खोजेको धानको उत्पादनै घट्यो भने यस वर्ष हाम्रो समग्र धान उत्पादन चाहिँ बढ्ला कि नबढ्ला?
0: सैद धान यहाँनिर होइन, सैद धानमा चाहिँ अहिले उत्पादन हामी अब यसको डाटा त बिस्तारै आउँछ, तर सैद धानको उत्पादकको त बर्खे धानको भन्दा बढी नै हुन्छ, त्यो छ पनि, त्यो भन्दा गत वर्षभन्दा यो वर्ष त्यो बढी नै हुन्छ. अरू हाम्रो त्यस्तो रोग किराको प्रकोपहरू आएन. मात्र हामीलाई डर चाहिँ के हो भने हामीले न्यूनतम समर्थन मूल्य जुन तोक्यौँ त्यो चाहिँ किसानहरूले सबै ठाउँमा पाउनु भएन कि भन्ने केही ठाउँबाट गुनासो पनि आएको छ. त्यसले गर्दाखेरि चाहिँ क्षेत्रफल विस्तारको अभियानै प्रभावित हुन्छ कि भन्ने मात्रै हाम्रो बढी चासोको विषय भयो, किनकि हामी क्षेत्रफल विस्तार भनेको चाहिँ धानमा मात्रै सम्भव छ. अहिले 1 लाख समथिङ 1 लाख हेक्टरको हारिमा छ, त्यसलाई 2 लाखसम्म पुर्याउन सक्ने सम्भावना छ. त त्यसलाई चाहिँ के भने केही पूर्वाधार ड्राइङ लगायतको पूर्वाधार विकास गर्नुपर्नेछ हामीले, र यो तोकिएको समर्थन मूल्यको कार्यान्वयनमा विशेष जोड दिनुपर्नेछ. अब यहाँले भनेको सन्दर्भमा चाहिँ एउटा चैत धानमा पनि पर्याप्त यहाँले हामीले भने चाहिँ क्षेत्रफल विस्तार भएको छैन, क्षेत्रफल विस्तार भएको छ तर हामीले जुन डबलै गर्नुपर्ने भनेको छौँ अहिले डबलै गर्ने गरी त त्यो त्यस्तो किसिमको हामीले कार्यक्रमहरू लान सक्ने अवस्था भएको छैन. बर्खे धानको हकमा पनि यहाँले अब आशंका व्यक्त गर्नुभयो जस्तो अब मौसमी इन्डिकेटरहरू त्यति धेरै पोजिटिभ छैन, अरू हाम्रो उत्पादनका आयामहरूको पनि मिश्रित किसिमको छ भने सरकारले चाहिँ उत्पादन वृद्धि गर्ने भनिरहेछ, यसको तादम्य त कसरी होला भन्ने सन्दर्भमा चाहिँ सरकारले प्लान गर्दाखेरि त हामी होइन उत्पादकको वृद्धि गर्ने भन्ने गरी नै गरेका छौँ. त्यसका च्यालेन्जेसहरू छन्, जोखिमहरू पनि छन्, त्यसलाई न्यूनीकरण गर्दै जानेर त्यसको सम्बोधन गर्दै गएर समग्र उत्पादन बढाउनुपर्छ भन्नेमा हाम्रो सरकारी इफोर्टहरू केन्द्रित छन्. तर अब त्यही फेरि तपाईँले भन्नुभयो त्यो सेटिरस प्यारिबस भन्छौँ, अन्य सबै चिज कन्स्ट्यान्ट रह्यो भन्ने कुराहरू छ. तथापि सरकारको तर्फबाट इफोर्टहरू चाहिँ पर्याप्त भएको छ, अहिले स्थानीय तहमा पनि जनशक्तिको पर्याप्त उपलब्ध भएको छ, प्राविधिक समस्याहरू कम छ अहिले हामीसँग रोकिरहेको कारण.
1: तपाईँले भने जस्तै मैले यहीँनिर जोडे, अलिकति तपाईँले बोल्दै गर्दा रोके जस्तो लाग्यो. अब किसानहरूले सधैँ गुनासो गर्ने अवस्था आउने, विभाग मातहतका निकाय मन्त्रालयले काम गरेका छौं भन्ने पनि अवस्था आउने, रोग देखियो खेतमा जानेर धान थियो समयमा चाहिँ त्यसको निराकरण किसानले पाउँदैनन्, मल गुनासो सधैँभरि रहिरहने एउटा अवस्था नै छ, मौसमले साथ दिँदैन, किसानले अर्को वर्ष मैले खेती गरूला भनेर आश राख्ने ठाउँ चाहिँ के हो त?
0: यो अब रणनीतिक किसिमको प्रश्नहरू भयो होइन. हामीले किसानहरूलाई भन्दाखेरि सरकारको तर्फबाट इफोर्टहरू प्रयासहरू भएका छन्, केही विगतको अनुभवको आधारमा सुधारोन्मुख पनि छन्, तर अपेक्षाको तुलनामा हुन नसकेको कुरा त यथार्थ हो. आगामी दिनहरूमा अलिकति अब अहिले सुशासनको सन्दर्भ यहाँले हेर्नु भएको छ, अलिकति सरकार चाहिँ मोर एकाउन्टेबल भएको छ, बढी जवाबदेही भएको छ. रासायनिक मलकै सन्दर्भमा यहाँले हेर्नु भने विगतको तुलनामा भएको कमसेकम मल वितरणमा चाहिँ आएको समस्या इन्स्टेन्टली समाधान हुन्छ. हरेक प्रदेश स्थानीय तहका फोकल पोइन्टहरू तोकिएका छन्, सिंचाईको लागि पनि हामीले अब अनगोइङ सिंचाई आयोजना छिटो कम्प्लिट गर्नलाई प्रयास भइरहेको छ सिंचाई विभागबाट, अनि भएका आयोजनाहरूको पूर्ण क्यापेसिटीमा चलाउनको लागि विभागले समन्वय गरिरहेको छ. कतिपय विभाग अथवा मन्त्रालय वा समग्र सरकारकै डोमेनभन्दा बाहिर भएका विषयहरू पनि छन्, जस्तो रासायनिक मलको उपलब्धता भनेको चाहिँ अलिकति इन्टरनेसनल कन्टेक्स्ट पनि जोडियो, त्यसमा सरकारको प्रयासहरू भएको छन्, तर सरकारले के भने यसको कृषि समग्र कृषि क्षेत्रलाई कृषिमा पनि धान उपक्षेत्रलाई प्राथमिकतामा राखेको यसको मूल्यसँग जोडिएको विषय अहिले सहयोग कार्यसूचीमा पनि 90 ख हेर्नुभयो भने समयमै मूल्य तोक्ने बजार सञ्जाल विकास गर्ने, त्यसकारण अब नयाँ सुशासनको परिवेशमा यहाँ किसानको समस्याहरू अलिक छिटो गरी समस्या समाधान हुन्छ, त्यसको लागि सरकारका सबै निकायहरू र तिनै तहका सरकारहरू यसमा लागि परेका छन्, त्यसकारण अब हाम्रो सन्देश चाहिँ के हुन्छ भने आगामी दिनहरू बेटर नै हुन्छन् भन्ने हो.
1: उसो भए जहाँनिर जुन बेला चाहिँ किसानहरूले खेती बेहोर्नुपर्छ त्यति बेला त्यो खेतीको परिपूरण भरण अब विगतमा अवस्था जस्तो होला कि नहोला? विगतमा त तपाईँहरूले धेरै 3-4 महिनासम्म पनि किसानलाई समयमा राहत पुर्याउन नसकेको अवस्था पक्कै हो.
0: अब यो क्षतिपूर्ति र राहत सम्बन्धी चाहिँ अब सरकारको हिसाबले त अब हामी पनि जोडियौँ, तर यसको लागि छुट्टै एउटा निकाय होइन विपद प्राधिकरण छुट्टै निकायको रूपमा रहेको हामीले. अब हामी विभागको हिसाबले त विगतमा पनि त्यो 78 सालको कार्तिकमा भएको लस होस् वा अस्ति जुन गत वर्ष हाम्रो असोज र कार्तिकमा भएको, हामीले तथ्याङ्कहरू सबै प्रदेशको समन्वयमा कम्पाइल गर्यौँ.

0: यति क्षति भएको रहेछ भनेर भन्यो पनि, तर त्यो राहत वितरण गर्ने अथवा त्यो क्षतिपूर्तिको व्यवस्थापन निकाय चाहिँ अर्को फरक निकाय हुँदाखेरि त्यहाँनिर चाहिँ अलिकति थप समन्वय आवश्यक देखिया छ। र यसमा चाहिँ अलिक यो राहत र क्षतिपूर्तिको जिम्मा जिल्लाको हाम्रो प्रमुख जिल्ला अधिकारी रहने समिति नै छ र स्थानीय तहहरूले आफ्नो स्रोतको उपलब्ध अनुसार गर्न सक्ने छँदैछ। त्यसमा हामीले एकरूपताको लागि तथ्याङ्कहरू कम्पाइल गर्ने र एउटा आवश्यक पर्यो भने विधि मापदण्डहरू बनाउने काममा सहयोग गरेका पनि छौं। तर अब राहतै वितरण गर्ने संघीय निकायबाट भन्ने चाहिँ हामीले गत वर्ष पनि तथ्याङ्कहरू सार्वजनिक गर्यौं, त्यसको सम्बन्धित निकायमा त्यसको विवरणहरू पनि दियौं, प्रदेश र स्थानीय तहलाई आवश्यक पर्ने नीति नियम मापदण्डमा सहजीकरण गरेका छौं। त्यसकारण अब यो चाहिँ तुरन्तै क्षति भइहाल्यो भने तुरन्तै त्यसको राहत आइहाल्छ भनेर यो संघीय निकायले कमिट गर्दैन। तर एउटा के भने बिमाको प्रावधान हुन्छ नि, यसको चाहिँ कार्यान्वयनमा अलि बढी जोड गरेका छ हामीले। क्षति हुनसक्छ त्यसकै क्षतिको विभिन्न अरू जोखिमहरूको रक्षावरण गर्नकै लागि भनेर सरकारले
1: व्यवसायिक किसानसँग अलि बढी जोडिने कुरा,
0: व्यवसायिक 80%सम्म सरकारले त्यो लगभग सबै बालीमा छ, धान गहुँ मकैदेखि लिएर 26-27 बालीहरूमा हामीले गरिरहेका छौँ भने त्यो बिमामा आबद्ध हुनको लागि चाहिँ हाम्रो बढी जोड रहन्छ। किसानहरूलाई हाम्रो अनुरोध चाहिँ के हो भने क्षति भइसकेपछि त्यो क्षतिपूर्ति वा राहतभन्दा त्यो क्षति अब विभिन्न कारण लगभग सबै कारणले भएको क्षतिको लागि चाहिँ बिमा मार्फत हामी 100% उहाँहरूले चाहिँ त्यो दाबी पाउने अवस्था भन्छ र त्यसको चाहिँ प्रिमियम बाबतको 80% त सरकारले दिएको छ। 1,00,000 तपाईँको कुनै बालीको बिमा गर्नुभयो भने त्यसको 5% 5,000 हुन्छ, त्यसको 80% त सरकारले 4,000 त सरकारले बिहोरिरहेको छ भने चाहिँ 1,00,000 तपाईँ 1,000 मात्रै बर्डन भइरहेछ किसानलाई भने त्यसमा चाहिँ अलिक बढी जोड दियो भने यसले 1,000 कन्ट्रिब्युसनले 1,00,000 भोलि क्षति भइहाल्यो भने पनि दाबी भुक्तानी पनि अवस्था बन्छ भने त्यसमा बढी जोड दिनु पर्यो। बिमाको दायरा विस्तार गर्नेमा नै सरकारको जोड छ, न कि भोलि क्षति भएपछि त्यसको चाहिँ राहत र क्षतिपूर्ति बढी। अब राज्यले हेरे हामीसँग स्रोत सीमित छ नि, त्यो राज्यले धेरै ठूलो राहत र क्षतिपूर्तिमा धान्न पनि सक्दैन। यद्यपि क्षति भइसकेपछि त्यसको परिपूर्ण गर्नको लागि त विभिन्न प्रयासहरू सरकारले आफ्नो नाम गर्छ, तर त्यो अवस्था आउन नदिनुको लागि बिमालाई प्रभावकारी रूपमा लैजाउँ भन्ने नै संघीय सरकारको जोड छ। अहिले हामी अर्को सालदेखि प्रदेश स्तरबाट यो बिमा कार्यक्रम कारण हुँदैछ, थप नजिक हुँदैछ, यसको चाहिँ भोलि बिमा लेख जारी गर्नेदेखि लिएर बिमा भुक्तानीसम्मको प्रक्रिया चाहिँ प्रदेशमा जाँदा सहजकरण हुन्छ। त्यसकारणले चाहिँ यो क्षतिको हकमा अलिकति त्यो क्षति न्यूनीकरण गर्नको लागि रक्षावरण गर्नको लागि बिमामा नै जोड गर्नुपर्छ भन्ने हाम्रो नीति रहेको छ।
1: कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेल यो कुराकानीमा हामीसँग हुनुहुन्छ। हामी कार्यक्रमको अन्तिमतिर पनि छौं। मनसून देशका धेरै ठाउँमा सबैतिर लगभग सक्रिय भएको अवस्था छ र यस वर्ष कमजोर रहला भन्ने एउटा पूर्वानुमान पनि छ। धान खेतीमा किसान व्यस्त हुँदै गर्दा अहिले खेती गर्ने किसानहरूले धानको चाहिँ बिमा गर्न सक्नुभयो उसो भए?
0: सक्नुहुन्छ, एकदमै सक्नुहुन्छ। धानको धान मात्रै होइन, अधिकांश तरकारी फलफूल बालीहरूको अहिले हामी नयाँ नयाँ आएको ड्रागन फ्रूट किवी लगायतका बालीहरूको पनि बिमा गर्न गरिरहेका छौँ, बिमा गर्न प्रेरित गरिरहेका छौँ। र बिमामा सरकारले 80%सम्म कसैको बिमा लेख जारी गर्दाखेरि 50,00,000 खास गरी साना मध्यम किसानहरूलाई नै हितमा राखेर हामी 50,00,000 जम्मै बिमाङ्क कायम भएको हकमा 80%सम्म दिइरहेछौँ। अलि व्यावसायिक बढी बिमाङ्क आउने 50,00,000 माथिको हकमा चाहिँ हामी 50%सम्म जान सकिन्छ भनेपछि करिब 80%सम्म सरकारले बिहोर्ने त्यो भार सरकारले बिहोर्ने भएको हुनाले भोलि सम्भावित जोखिमलाई न्यूनीकरण गर्नको लागि पनि बाली बिमामा आकर्षित हुनलाई नै विभाग र समग्र मन्त्रालय अथवा संघीय निकायको त्यो अनुरोध रहेको छ।
1: भनेको किसान पालिकामा पुग्नुपर्ने हो
0: यसको, यसमा चाहिँ सहजीकरण स्थानीय तहले गर्न सक्छ। तर के 14 निर्जीवन बिमा कम्पनीहरू छन्, उहाँहरूले अभिकर्ताहरू राख्नु भएको छ, कृषि प्राविधिकहरू पनि त्यसमा जोडिन्छन्। उहाँहरूले चाहिँ आफू बिमा गर्न इच्छुक भएको जानकारी सम्बन्धित स्थानीय तहमा दिनुभयो भने ती बिमा कम्पनीका प्राविधिकहरू वा बिमा अभिकर्ताहरू उहाँहरूकोमा पुगेर, यद्यपि अब यहाँ केही बिमा कम्पनीहरू चाहिँ अलि भौगोलिक लगायतको कारणले गर्दाखेरि पुग्न त्यति इन्ट्रेस्ट गर्नु भएन भने गुनासो हामीसँग आएको छ, तर हामी त्यसलाई सम्बोधन गर्दै गइरहेका छौँ। उहाँहरूको दायित्व हो, त्यो जानुपर्छ। उहाँहरूलाई कोही किसान बिमा गर्न इच्छुक हुनुहुन्छ भने सम्बन्धित बिमा कम्पनीलाई खबर गरेपछि उहाँको आधिकारिक एजेन्ट वा प्राविधिकले गएर बिमा गरिदिन्छ, त्यसको चाहिँ सरकारले दिनुपर्ने प्रिमियम बाबतको भुक्तानी सरकारले गर्छ। त्यसकारणले यसमा 14 निर्जीवन बिमा कम्पनीहरू अहिले छन्, उहाँहरूले गरि पनि रहनु भएको छ, यद्यपि हामीले अपेक्षा गरे जस्तो हुन सकेको छैन र धानमा पनि बिमा गर्न सकिन्छ।
1: भनेको फेरि पनि जोडे मैले, अहिले धान खेती गर्दै गरेका किसानले ढुक्कसँग पछि क्षति हुने अवस्थामा चाहिँ क्षति भइहाल्यो भने पनि परिपूर्ण पाउने गरी अहिले बिमा गर्दा हुन्छ?
0: एकदमै, त्यसको एउटा कार्यविधिले व्यवस्था गरेको छ। निर्देशिकाको व्यवस्था गरेको छ, त्यसको लगाएको 15 दिनभित्र चाहिँ त्यो गरिसक्नु पर्ने प्रावधान छ। जे होस् त्यो बिमा गर्ने जुन नियमनकारी निकाय नेपाल बिमा प्राधिकरणले जारी गर्ने निर्देशिकामा उल्लेख भएको प्रावधान अनुसार तोकिएको समयभित्र बिमा गर्नुभयो भने 100% त्यो भोलि क्षति भयो भने दायी भुक्तानी लिन सकिन्छ। त्यसमा विभागले सहजीकरण गर्ने गरेको पनि छ दायी भुक्तानीमा कहीँ कतै समस्या भयो भने। त्यसकारण भोलि अब यो मौसमजन्य कारण जलवायुजन्य कारणले गर्दाखेरि भोलि क्षति हुन सक्छ, त्यस कारणले गर्दाखेरि अहिले नै हामी आम किसानहरूलाई अनुरोध के हो भने धानमा चाहिँ अलि यो खास गरी तरकारीमा फलफूलमा बिमा गर्ने प्रवृत्ति छ र धानमा चाहिँ अलि त्यति धेरै अब यो यसमा किन के क्षति हुन्छ र अथवा यसको धेरै अब धेरै रिटर्न पनि नहुने यो अलि सामाजिक र सांस्कृतिक कारणले गर्दा धान लगाउने अलिक कमर्सियल्ली कम छ त्यो हिसाबले पनि होला। विगतको तुलनामा बढ्दै त छ तर स्टिल धेरै किसानहरूले धान लगाउनुहुन्छ अब 14 लाख हेक्टरमा हुन्छ तर त्यो चाहिँ अलि उल्लेख्य मात्रामा धान बालीमा बिमा हुन सकेको छैन, यो दुर्भाग्यपूर्ण भएको छ। त्यसकारण हाम्रो आम किसानहरूलाई अनुरोध चाहिँ के हो भने बिमामा आउनुहोस्, त्यो भयो भने भोलि सम्भावित जोखिमलाई यसले रक्षावरण गर्छ र 80% यसको दायी भुक्तानी पाइन्छ र 80% सरकारले बिमा प्रिमियममा अनुदान दिने गरेको छ।
1: उसो भए अब अहिले धान बालीलाई चाहिँ चरणबद्ध रूपमा चाहिँ रासायनिक मल चाहिने हुन्छ तर भनेको बेला किसानले पाउँदिन भनेर गुनासो गर्नुहोला, त्यस्तो गुनासो गर्नै नपर्ने गरी रासायनिक मलकै विकल्पमा पनि जान सकिने अवस्था छ कि केही गर्ने हो कि?
0: रासायनिक मलको अहिले तत्काल चाहिँ अब यो ट्रेड अफ जस्तो भन्छौ नि, यो रासायनिक मल जिरो अर्को कुनै प्राङ्गारिक वा जैविक वा भर्मी कम्पोस्ट मल चाहिँ 100 गर्ने सिचुएसन त्यो बन्दैन। त्यो टेक्निकल्ली पनि हामीले कृषक दाजुभाइ दिदीबहिनीहरूलाई सही सन्देश प्रवाह गर्ने गर्दाखेरि त्यो विकल्पको रूपमा होइन सँगसँगै लानुपर्छ। रासायनिक मलको मात्रालाई क्रमशः कम गर्दै लान सकिन्छ, त्यो जैविक अथवा प्राङ्गारिक मलहरूको मात्रालाई बढाउँदै लगेर त्यस अध्ययनहरूले के देखाएको छ भने दुईटाको उचित समिश्र मा प्रयोग गर्न सक्यो भने त्यसले बढी उत्पादक एकदम ब्यालेन्स्ड युज अफ केमिकल फर्टिलाइजर समग्र भएको सन्तुलित प्रयोग।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: दाजु बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
4: भाइ पनि बरेली टेलर हुँदा हुँदै के को चिन्ता के भने?
3: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
4: हाँसो होइन कि भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
3: ल दाजु त्यसो भए मेरो बिहेको लागि त्यही जानु पर्छ क्या हो?
5: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ कोट प्यान्ट लेहेङ्गा ब्लाउज कुर्ता सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ, साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कुल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
6: बरेली टेलर्स दुलेगौडा भिटी बजार प्रोपाइटर प्रेम परियार मोबाइल 98460 89 दमौली शाखाको लागि सम्पर्क 98060 13 425।
7: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेर आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
8: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
7: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिमसेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
6: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
7: होम डेलिभरीको पनि व्यवस्था छ।
9: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमणि चोक तनहु, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178 98560078।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला बिहानको ठिक 9 बज्यो.
4: गाडी अझै भेटिएन. धमिलो पानी र सतह बढ़ेकाले खोजी कार्यमा समस्या. 100 दिनमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार भएको सरकारको दावी. निशुल्क उपचारदेखि डिजिटल प्रणालीको विस्तार मुख्य काम. पेट्रोल पम्प बन्द गरे 3-10 लाख रूपियाँसम्म जरिमाना हुने व्यवस्था. 15 दिनसम्म पेट्रोलियम पदार्थ बिक्री वितरण गर्न नपाइने. भेनेजुएलामा भूकम्पमा परि भग्नावशेषमा फँसेका एक व्यक्तिको 8 दिनपछि जीवितै उद्धार. अहिलेसम्म ज्यान गुमाउनेको संख्या झण्डै 2600 पुग्यो. र क्रोएसिया र स्पेन विश्वकपको प्री क्वार्टर फाइनलमा प्रवेश. स्विजरल्याण्ड र अल्जेरिया बीचको खेल चल्दै. नेपाल खबरमा अब पूरा खबर. दैलेखमा हिजो गाड़ी दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको पहिचान खुलेको छ. ज्यान गुमाउनेमा कालीकोटको उपचाल झरना गाउँपालिका 9 का 35 वर्षीय जोखे तिरुवा रहेको प्रहरले जनाएको छ. भीड़मा अचेत अवस्थामा फेला परेका उहाँलाई दैलेखको दुल्लो अस्पताल पुर्याइए पनि डाक्टरले मृत घोषणा गरेका हुन्. कर्णाली राजमार्गको दैलेख सड़क खण्डमा दुर्घटना भई कर्णाली नदीमा खसेको यात्रुवाहक गाड़ी अहिलेसम्म भेटिएको छैन. सशस्त्र प्रहरी बल नेपाल नम्बर 6 महेश्वरी वाहिनी मुख्यालय सुर्खेतको 6 जना गोताखोरको टोलीले गाड़ीको खोजी गरिरहेको छ. पानीको सतह बढ़ेको र वर्षापछि आएको बाढ़ीले पानी धमिलो हुँदा गाड़ी खोज्न नसकेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी जयराम सापकोटाले जानकारी दिनुभयो. हिजो राति भएकाले खोज तथा उद्धारको काम हुन नसकेको र आज बिहानैदेखि पुनः खोजी तथा उद्धारको काम शुरू गरिएको छ. सुर्खेत बस पार्कबाट बिहान छुट्दा गाड़ीमा 5 जना रहेको भनिए पनि संख्या यकिन नभएको प्रहरीले जनाएको छ. प्रहरीका अनुसार गाड़ी कर्णाली नदीमा डुबेको ठाउँ प्रहरी चौकी पालतराबाट 3 किलोमिटर उत्तरतर्फ र जीप्राका दैलेखबाट 50 किलोमिटर पश्चिमतर्फ पर्छ. आज दिउँसोको तुलनामा राति ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ. महाशाखाका अनुसार विशेष गरी कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागमा रातिको समयमा ठूलो पानी पर्ने सम्भावना छ. यस्तै दिउँसो देशका हिमाली पहाड़ी र तराईका धेरै ठाउँमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना भने छ. तर राति भने हिमाली र पहाड़ी भूभागमा वर्षाको सम्भावना धेरै छ. विशेष गरी कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका 1-2 ठाउँमा तथा लुम्बिनी प्रदेशका पहाड़ी भूभागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकोले नदीनाला आसपास पहिरो जाने क्षेत्र तथा सड़क यात्रामा निस्कदा विशेष सावधानी अपनाउन महाशाखाको सुझाव छ. सरकारले 100 दिनको अवधिमा सार्वजनिक स्वास्थ्य सेवामा सुधार गर्दै अस्पतालको सेवा सरसफाई डिजिटल स्वास्थ्य अभिलेख र स्वास्थ्य बीमालाई प्रभावकारी बनाएको जनाएको छ. सरकारले 213 अस्पतालमा 10% निशुल्क शैय्या व्यवस्था लागू गरेको छ. यसबाट अहिलेसम्म 2262 जनाले निशुल्क उपचार सेवा लिएका छन्. 5 ठूला संघीय अस्पतालमा डिजिटल स्वास्थ्य अभिलेख प्रणालीको परीक्षण शुरू गरिएको छ भने अस्पतालको सेवा र सरसफाईको नियमित अनुगमन पनि थालिएको छ. जलन उपचार सुदृढ गर्न कृतिपुर अस्पताललाई 2 करोड़ रूपियाँ अनुदान तथा आउँदो आर्थिक वर्षका लागि 20 करोड़ रूपियाँको जलन उपचार कोष व्यवस्था गरिएको छ. यस्तै दुर्गम क्षेत्रमा आकस्मिक उपचार सेवा सहज बनाउन एयर एम्बुलेन्स सेवा संचालन निर्देशिका पनि तयार पारिएको छ. सरकारले स्वास्थ्य बीमा बाबत झण्डै 4 अर्ब रूपियाँ भुक्तानी गरिसकेको तथा हेलो हेल्थ प्लेटफर्म मार्फत प्राप्त सबै गुनासा सम्बोधन गरिएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ. सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्री वितरणमा व्यवधान गर्ने पेट्रोल पम्पलाई जरिवाना र 15 दिन पेट्रोलियम पदार्थको बिक्री वितरण रोक्का गर्ने कानूनी प्रावधानको व्यवस्था गरेको छ. नेपाल आयल निगम संचालक समितिले पेट्रोलियम पदार्थ विक्रेता नियमावली संशोधन गरी यो प्रावधान थप गरेको हो. पेट्रोल पम्पका कारण अस्ति बुधबार देशभर ईन्धन बिक्री वितरण असहज भएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीको निर्देशनमा निगमले विनियमावलीमा जरिवाना र बिक्री वितरण रोक्का गर्ने कानूनी प्रबन्ध गरेको हो। संशोधित विनियमावली अनुसार पम्प बन्द गर्ने व्यवसायीलाई 3-10 लाख रूपियाँसम्म जरिवाना र 5-15 दिनसम्म पेट्रोल डिजल बिक्री वितरण रोक्का हुने उद्योग मन्त्रीको स्वकीय सचिवालयले जनाएको छ। विक्रेता नियमावलीको दफा 29(1)मा विक्रेताले नोजल सुक्खा ड्राई गरी पेट्रोलियम पदार्थ नपाउने स्थिति सृजना गर्न नहुने भन्ने वाक्य थप गरिएको छ। यो कसुरमा पहिलो पटकलाई 3 लाख जरिवाना र 5 दिनसम्म इन्धन आपूर्ति रोक्का, दोस्रो पटकलाई 6 लाख जरिवाना लिए 10 दिन आपूर्ति तथा तेस्रो पटकमा 10 लाख रूपियाँ जरिवाना र 15 दिनलाई आपूर्ति बन्द गर्ने प्रावधान राखिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
6: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
5: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
6: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ,
5: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
6: नदी तलाउ वा पोखरीबाट टाढा बसौ,
5: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
7: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: सीधा कुरा प्रश्न विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। पशु सेवा विभागले बर्ड फ्लू संक्रमण भएका हाँस, कुखुरा, बटाई लगायत पंक्षी बिक्री वितरण गरेमा सम्बन्धित व्यवसायीलाई कार्यवाही गर्ने जनाएको छ। आम नागरिकको स्वास्थ्यसँग खेलवाड़ नगर्न आग्रह गर्दै विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले संक्रमित पंक्षी बजारमा बिक्री गरेको पाइएमा कानून बमोजिम कड़ा कार्यवाही गरिने जानकारी दिनुभयो। गएको चैतदेखि देशका 11 जिल्लामा फैलिएको बर्ड फ्लूका भाइरसले स्वरूप परिवर्तन गर्न सक्ने खतरा रहेकाले सावधानी अपनाउन विभागले निर्देशन दिएको छ। रोगको संक्रमण नियन्त्रण गर्न प्राविधिकहरूको टोली संक्रमित क्षेत्र काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे प्लाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितौन र नवलपरासीमा सक्रिय रहेको बताउँदै वहाँले रोग अन्यत्र फैलन नदिन उच्च सतर्कता अप्नाइएको जानकारी दिनुभयो। सम्बन्धित जिल्लामा ऱ्यापिड रिस्पोन्स टीम परिचालन गरिएको, केही जिल्लामा नियन्त्रणमा आउने क्रममा रहेको उहाँको भनाई छ। मरेको कुखुरा जथाभावी फाल्दा संक्रमित पंक्षी नष्ट गर्दा मान्छेमा सर्न सक्ने जोखिम रहेकाले विशेष सावधानी अपनाउन विभागले आग्रह गरेको छ। काठमाडौँ उपत्यका लगायत ठाउँमा बर्ड फ्लू पुष्टि भएका 11 जिल्ला सहित झण्डै 7 लाख पंक्षी, 11 लाख अण्डा र 3 लाख किलो दाना समेत नष्ट गरिएको विभागले जनाएको छ। प्रवक्ता डाक्टर उपाध्यायका अनुसार बर्ड फ्लूको खोप प्रभावकारी रूपमा विकास नभएकाले संक्रमण देखिना साथ पंक्षी तथा पंक्षीजन्य उत्पादन नष्ट गर्नुको विकल्प छैन। प्रभावित क्षेत्रका जिल्ला प्रशासन कार्यालय मार्फत नष्ट गरिएका पंक्षीको मूल्याङ्कन गरी मुचुल्का उठाउने र सम्बन्धित जिल्लाका किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन विवरण संकलन कार्य भइरहेको समेत विभागले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले सांसदका गतिविधि, भेटघाट र निर्वाचन क्षेत्रका नागरिकको गुनासा व्यवस्थापनमा सहयोग पुग्ने गरी फल्स आरएसपी डिजिटल प्लेटफर्म विकास गरेको छ। पार्टीलाई डिजिटल बनाउँदै लैजाने प्रक्रिया अन्तर्गत यो प्रणाली निर्माण गरिएको रासोपाले जनाएको छ। रासोपाले प्रतिनिधि सभा सदस्यलाई यो प्रणाली र साइबर सुरक्षा सम्बन्धी सचेतना गराउने उद्देश्यले आज बिहान सिंहदरबारमा रहेको दलको कार्यालयमा बैठक आयोजना गरेको मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो। प्रणाली सञ्चालनमा आएसँगै संसद बैठक लगत्तै हरेक सांसदले आफ्ना गतिविधि अनिवार्य सिस्टममा अपलोड गर्नुपर्ने उहाँले बताउनुभयो। सिस्टमबाट एकअर्कासँग भेटघाटका लागि समय माग गर्न सकिने, संसदमा बोल्ने विषयवस्तु समेत त्यही सिस्टममा अपडेट गर्नुपर्ने तथा निर्वाचन क्षेत्रमा भएका भ्रमण भेटघाट जस्ता कार्यक्रमको जानकारी प्रणालीमा राख्नुपर्ने भएको छ। अब विदेशको खबर। भेनेजुएलामा भूकम्पपछि भत्किएको भवनको भग्नावशेषमा 8 दिनसम्म फँसेका एक व्यक्तिको जीवितै उद्धार गरिएको छ। सुरक्षा गार्डका रूपमा कार्यरत हर्नान गिललाई उद्धार टोलीले झण्डै 100 घण्टा भन्दा बढ़ी समयसम्म निरन्तर प्रयास गरेपछि सुरक्षित रूपमा बाहिर निकालेको बीबीसीले जनाएको छ। ती व्यक्ति भूकम्पमा बेला पार्किङ क्षेत्रमा रहेको सानो कंक्रीटको संरचनाभित्र रहेकाले ठूलो परिमाणको भग्नावशेषबाट जोगिन सफल भएका खबरमा उल्लेख छ। भग्नावशेषबाट उनको मधुरो आवाज सुनेपछि उद्धारको काम शुरू भएको थियो। उद्धार टोलीले भग्नावशेषभित्र सानो क्यामेरा पठाएर गिलसँग प्रत्यक्ष सम्पर्क समेत गरेका थिए। उद्धारकर्मीका अनुसार उनी मानसिक रूपमा निकै बलियो देखिएका र उद्धार टोलीलाई निरन्तर हौसला दिइरहेका थिए। उद्धारका क्रममा उनलाई पानी, अक्सिजन र स्लाइन उपलब्ध गराइएको थियो। भूकम्पमा अहिलेसम्म झण्डै 2600 ज्यान गइसकेको पुष्टि भएको छ। 10,000 मानिस अझै बेपत्ता रहेका अधिकारीहरूले जनाएका छन्। उद्धार तथा खोजीको काम भइरहेको छ। अब खेल खबर। विश्वकप फुटबलमा क्रोएसिया र स्पेन प्री क्वार्टर फाइनलमा प्रवेश गरेका छन्। बिहान भएको प्रतिस्पर्धात्मक खेलमा क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम 16 पुगेको छ। आजको खेलमा पोर्चुगलले 2-1 गोल अन्तरले नतिजा आफ्नो पक्षमा पार्यो। खेलको 52 मिनटमा क्रोएसियाका इभान पेरिसिसले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। 66 मिनटमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले पेनाल्टी मार्फत गोल गर्दै खेल बराबरीमा ल्याए। इन्जुरी समयको 92 मिनटमा गोन्सालो रामोसले निर्णायक गोल गरेपछि पोर्चुगल 2-1 विजयी भयो। खेलको अन्तिम केही मिनट बाँकी रहँदा क्रोएसियाले गरेको गोल भीएआर परीक्षणपछि अफसाइड ठहरिएपछि त्यसले मान्यता पाएन। यो सँगै पोर्चुगल विजयी बन्दै विश्वकपको अन्तिम 16 प्रवेश गरेको छ। अब पोर्चुगलले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। गैराती अस्ट्रियालाई 3-0 पराजित गर्दै स्पेनले अन्तिम 16 स्थान बनाएको छ। स्पेनले 16 वर्षपछि नकआउट चरणमा जीत हात पारेको हो। यस्तै विश्वकप फुटबलमा अहिले क्यानाडाको भ्यानकुभरमा स्विजरल्याण्ड र अल्जेरिया बीचको खेल चलिरहेको छ। खेलको 26 मिनट चलिरहँदा स्विजरल्याण्डले अल्जेरियालाई 1 गोल गरेको अवस्था छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। हिजो कर्णाली नदीमा खसेको गाड़ी अझै भेटिएन। धमिलो पानी र सतह बढ़ेकाले खोजी कार्यमा समस्या। 100 दिनमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार भएको सरकारको दावी। निशुल्क उपचारदेखि डिजिटल प्रणालीको विस्तार मुख्य काम। पेट्रोल पम्प बन्द गरे 3-10 लाख रूपियाँसम्म जरिमाना हुने व्यवस्था। 15 दिनसम्म पेट्रोलियम पदार्थ बिक्री वितरण गर्न नपाइने। भेनेजुएलामा भूकम्पमा पनि भग्नावशेषमा फँसेका एक व्यक्तिको 8 दिनपछि जीवितै उद्धार। अहिलेसम्म ज्यान गुमाउनेको संख्या 2600 पुग्यो। र क्रोएसिया र स्पेन विश्वकपको प्री क्वार्टर फाइनलमा प्रवेश। स्विजरल्याण्ड र अल्जेरिया बीचको खेल चल्दै।
8: नेपाल ब्याङ्क
2: शुक्ला गण्डकी एफएम 97.6।
9: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
10: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
11: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0-65-590-065। मोबाइल 98-166-34-372।
12: सुन्दर अटो वर्क्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
13: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स, यमाहा सोरुम, दुलेगौडा बजार, तनहुँ।
14: सम्पर्क 0-65-414-221, मोबाइल 98-560-35-921।
13: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
15: Yamaha. होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हुनु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
16: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
15: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
17: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840601457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइज मै जाऊ।
18: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भर पर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
19: ल पत्तै छैन है तिमीलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
20: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
18: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्लागण्डकी 4 दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0965414142, मोबाइल 9850623128 र 9462614726।
21: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
22: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
21: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
23: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाता, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीटी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
24: रिमाल हार्डवेयर, सम्पर्क 0654142545, 0654143445।
25: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ, अनि सोफालाई चाहिँ यहाँ राखौँ।
26: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
25: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
27: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
28: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
29: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
30: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0965414194, मोबाइल 9850602630।
27: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
31: आज पनि खाना काट्छ होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउन आउँदैन भने?
32: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, कतिलो सामान किनेर ल्याउने भए पो।
31: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
32: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
33: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
0: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ।
1: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
2: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै खरो उत्पादन दिनुहोस्। श्री स्टील टीएमटी शुद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
3: हजुर, दान गरौ।
4: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
5: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
4: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तन हो।
6: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको। होइन रमिता, यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
7: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनसाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
6: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
8: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
9: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
10: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
8: ओम एम आभूषण सुनचाँदी दोकान।
6: प्रोप्राइटर मिम बहादुर सुनार, फोन 0656570537, मोबाइल नम्बर 98460769246, 98058008।
11: शुक्ला गण्डकी एफएम 97.6।
12: उकारी चढ्दै ओह्राली चढ्दै भन्स्याङ चौतारी अनि मेलापात गर्दै
14: लुम्बिनी सम्पिने वनपाखा मौलिक लोक संस्कृतिको सृजनाको लागि कार्यक्रम गाम बेसीका भाका।
12: कार्यक्रम गाम बेसीका भाका हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नु।

नमस्कार अनि हार्दिक लोकसांगीतिक अभिवादन शुक्लागण्डकी एफएम 97.6 मेगाहर्जमा कार्यक्रम गान विषयको भाका लिएर उपस्थित भइसकेको छु। मरिमा हाम्रो यस कार्यक्रम आउने गर्दछ हप्ताको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबर पछि लगभग 10 बजेसम्म हामी तपाईँहरूको माझमा रहने गर्दछौं। यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको मेनाभूषण संसारी उद्योगले दुलेगौड़ामा रहेको छ। गरगना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिक आएको सबिजानका गरगना र संसार पत्थर राखिएका गरगनाहरू कम्प्युटर नापतल प्रणालीद्वारा नापिएका छापावल्ला सुनका गरगना र आवश्यक परेको छ भने तपाईँहरू मेनाभूषण सुनचारी उद्योगमा गएर ढुकाका साथ गरगनाहरूको कारोबार गर्न सक्नुहुनेछ। बिहानीको समय रहेको छ, आफ्नै घरैसिकाममा व्यस्त हुनुहुन्छ होला, कतिपय साथीहरू मेला पातिर जाने तर्फमा हुनुहुन्छ होला, खानाहरू खाँदै हुनुहुन्छ होला, होइन खाना खाएर निस्किने तर्फमा पनि हुनुहुन्छ होला। बाहिर चाहिँ मजाले चम्को घाम लागेको छ आज चाहिँ, है एकदमै पहेँलो घाम परिसकेको छ। र बाहिर अन्य फेर कामहरू पनि तपाईँहरू गर्दै हुनुहुन्छ होला, कार्यतिर जानतर्फ पनि हुन्छ, कतिपय भाइ बहिनीहरू विद्यालय जाने तर्फमा पनि हुनुहुन्छ, कतिपय साथीहरू आफ्नो कार्यालयतिर होइन जाने तर्फमा निस्कदै पनि हुनुहुन्छ होला। विदेशमा हुनुहुने तपाईँ सम्पूर्णजना पनि आफ्नो आफ्नै काममा व्यस्त हुनुहुन्छ होला, आँसुदेशमा हुनुहुन्छ, विदेशमा हुनुहुन्छ, जहाँ जे जस्तो अवस्थामा हुनुहुन्छ, आफ्नो स्वास्थ्यको ख्याल राख्दै आफ्नो कामहरूलाई अगाडि बढाउनु होला भन्न चाहन्छु। है सबैभन्दा ठुलो कुरो स्वास्थ्य हो, स्वास्थ्य राम्रो भयो भने सबै कुरा राम्रो हुन्छ, त्यही भएर स्वास्थ्यलाई बढी प्राथमिकता दिँदै आफ्नो कामहरूमा चाहिँ अगाडि बढ्नु होला भन्न चाहन्छु। राज पनि हामी रहेका छौँ शुक्रबारको बसाइमा। शुक्रबारको बसाइमा भने तपाईँको माझमा मेरो रोजमा रहेका विविध मधुर लोकभाकारलाई कार्यक्रममा स्थान दिनेछु र पछि पनि समयावधिभरि सुनेर साथ दिनुहुनेछ भन्ने विश्वास पनि रहेको छ। के कस्तो लाग्छ कार्यक्रमको बारेमा सल्लाह सुझावहरू पनि लेखेर पठाउन सक्नुहुनेछ, जस्तो लाग्छ त्यस्तै तपाईँहरूले प्रतिक्रियाहरू पनि दिन सक्नुहुनेछ। अब त खासै केही छैन, सदाको जस्तै नै हो तपाईँहरूको माझमा होइन नियमित रूपमा आउने तपाईँहरूसँग कार्यक्रममा होइन भेट हुने तिनै हुन्। हामी हप्ताको सातै दिन फरक फरक ढंगमा तपाईँहरूको माझमा प्रस्तुत हुने गर्दछौ। आज शुक्रबारको बसाइमा छौं, शुक्रबारको बसाइमा तपाईँहरूको माझमा मेरै रोजाइमा रहेका विविध सुमधुर लुगाकारलाई कार्यक्रममा स्थान दिनेछु र समयावधिभरि सुनेर साथ दिनुहुनेछ भन्ने विश्वास पनि रहेको छ। यति बेलाको क्रममा भने तपाईँहरूको माझमा कार्यक्रममा पहिलो लोक साङ्गीतिको सिली स्वरूप एउटा सुमधुर लुगाकारलाई कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि फेरि तपाईँहरूको माझमा चाहिँ म पुनः उपस्थित हुनेछु। आज भने सुनेर साथ दिनुहोला भन्न चाहन्छु है। र यति बेलाको क्रममा भने तपाईँहरूको माझमा यो सुमधुर भागलाई कार्यक्रममा स्थान दिन्छु असार असारे 16 भनिरहेको छ होइन, यो मौलिक सुमधुर असारे भागलाई कार्यक्रममा स्थान दिन्छु। त्यसपछि तपाईँहरूको माझमा आउनेछु, तपाईँहरू भने सुन्दै गर्नुहोला। र यसमा आवाज रहेको छ राजेन्द्र ढकाल, सरोज लामिछाने, सरु गौतम, कल्पना तामाङ, वाइवाको आवाज संरक्षणलाई सुधारा राजेश ढकालको रहेको थियो। त्यो लाग्न सिकानुहोस् सुमधुर भाका।

0: सुरु गरे त रोबारले होइन यी लाठीहरू के हेरेर बस्छन् भने झिकन घाँसे जुवारी
1: म गाउँ छोडेर विदेश गएको भएर मलाई छात्र हाने जस्तो छ म भन्छु ल पखाल यसको जवाफ मलाई आइसक्यो बाध्य

हजुर, यसो मधुर सारा भाकामा तपाईँको माझमा राखिसके पके पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। यति बेलाको क्रममा भने फेरि पनि अर्को सुमधुर लोक भाकालाई कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि फेरि म तपाईँको माझमा आउनेछु भन्दै यति बेलाको क्रममा भने कुन चाहिँ भाकालाई स्थान दिनलाई धेरै भाका रहेका छन्। कुण्डाखो कुण्डाखो हुन्छ अमनजी त्यो बोली वचनले भन्ने यस्तो मात्र भागलाई स्थान दिन्छु अनि त्यसपछि फेरि म तपाईँको माझमा उपस्थित हुनेछु र यसमा आवाज रहेको छ खेम सेन्चुरी देवी धरती मगरको अनि शब्द रामकेशी र नन्द परियारको रहेको छ। त्यति बेला सिकानुहोस् यसो मात्र भाका।

हजुर, यसो मधुरबाका मन्तव्यको माझमा राखिसके मन्जी त्यो बोली वचनले भन्ने रहेको थियो। एकदमै भर्खर मात्रामा रेडियो खुलेर सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा कार्यक्रम काम बेसीको भागका। आज हामी रहेका छौँ शुक्रबारको बसानमा। शुक्रबारको बसानमा तपाईँहरूको माझमा मेरो रोजनमा रहेका विभिन्न मधुर लुकबाकालाई कार्यक्रममा स्थान दिइराखेको छु। पक्कै पनि सुनेर आनन्द लिइराख्नु भएको छ होला भन्ने विश्वास भने रहेको छ। यति बेलाको क्रममा भने तपाईँहरूको माझमा फेरि पनि अर्को सुमधुर लुकबाकालाई कार्यक्रम स्थान दिन्छु। लौ नि यस्तो भयो म किन भनिरहेको छ। यसमा आवाज रहेको छ सुरेश अन्जान र अञ्जिता विश्वकर्माको आवाजमा रहेको छ। लाइसदा सुरेश अन्जानको रहेको छ। यति बेला क्रम स्वीकार्नुहोस् सुमधुर भाका।

हजुर, मधुरभाका मन तपाईँको माझमा राखिसकेपछि पनि मन पर्यो होला भन्ने विश्वास गरिरहेको छ। आज भने नै सुमधुर रूपका कार्यक्रममा स्थान दिँदा पनि कार्यक्रमबाट पनि विदा मागेर जानुपर्ने बेला भइसकेको छ। यतिजेलसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। अनि हामीले यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएकोमा ओमिन आभूषण सुनसादी उद्योगलाई पनि मनदेखि आभार प्रकट गर्दछु। सुविस्ता विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि विशेष विशेष धेरै धेरै धन्यवाद दिँदै अन्तिममा जाँदा जाँदै भने तपाईँको माझमा फेवातालयमा भन्ने रहेको छ। यसमा आवाज रहेको छ शिशिर देवकोटा, मिला राई र देवीगतको आवाज प्रेक्षणलाई शिशिर देवकोटाको रहेको छ। यसो मधुर भागलाई छोड्दै आजको श्रृंखलाबाट पनि म कार्यक्रम प्रस्तुतारीमा पनि बिदा हुन्छु। तपाईँको बाँकी पल्छु भन्ने सुखद बितोस् भन्ने सुन्दै गर्नुहोला। शुक्ला गण्डकी एफएम 97.10 मेगाहर्ज। जय गीत जय संगीत, नमस्कार, शुभ दिन।

0: शुक्ला गण्डकी एफएम 97.6
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
3: ओम एम आभूषण सुनचाँदी दोकान,
1: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656705537, मोबाइल नम्बर 9847692046, 9800528008।
5: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
5: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चाहिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
7: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चाहिरहनु पर्ने झन्झट,
8: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
9: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 9857065119 र 9864957056।
8: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
1: राम्रो नहुने त कुरै भएन नि फतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
10: त्यसो नभने मरी, म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
11: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
12: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
11: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0656702625, मोबाइल 9856338 9864156658।
13: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
14: किन आमा, के भएर?
13: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
14: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
13: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ, साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
14: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
13: मोबाइल 9856043952 र 9806।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला बिहानको ठिक 10 बज्यो.
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ. सूचना तपाईँको अधिकार.
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर. मूल्य र गुणस्तरको ग्यारेन्टी. सम्पर्क 9850-60-60554.

0: नमस्कार, बिहान 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा तपाईँलाई 97.6 MHz इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। करिब 100 दिन अघिको तुलनामा सार्वजनिक स्वास्थ्य संस्थाहरूको बाहिरी रूप मात्र नभएर सेवाको गुणस्तर समेत फेरिएको छ। विगतमा सधैँ नागरिकको गुनासो मात्र बन्ने गरेको सरकारी अस्पतालको सरसफाईदेखि बिरामीलाई दिइने सबै स्वास्थ्य सेवा निकै व्यवस्थित हुँदै गएको छ। बिरामी स्वास्थ्य र उपचारको समग्र डिटेल डिजिटल अभिलेख सुरक्षित तवरले बस्न थालेको छ भने बिरामीलाई सकेसम्म छिटो उपचार मात्र नभएर बिरामीलाई सुपथ मूल्यमय र सहज रूपमा औषधि उपचार गराउने सरकारको लक्ष्यले साकार रूप नै फेरि लिँदैछ। प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले गएको 17-13 गते जारी गरेको शासकीय सुधारका 100 कार्यसूचीको बुदा नम्बर 85 रहेका स्वास्थ्य सम्बन्धी 6 वटा लक्ष्य छन्। ती लक्ष्य पूरा गर्ने क्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यका थुप्रै विसंगतिहरूलाई क्रमशः पाखा लगाउन थालेको छ। सरकारले पेट्रोलियम पदार्थको निर्बाध बिक्री वितरणमा व्यवधान गर्ने पेट्रोल पम्पहरूलाई जरिवाना र 15 दिन पेट्रोलियम पदार्थको वितरण रोक्का गर्ने कानूनी प्रावधानको व्यवस्था गरेको छ। नेपाल आयन निगम संचालक समितिले पेट्रोलियम पदार्थ विक्रेता नियमावली संशोधन गरी यो प्रावधान राखेको हो। पेट्रोल पम्पका कारण अस्ति बुधबार देशभर इन्धन बिक्री वितरण असहज भएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीको नेतृत्वमा निगमले विनियमावलीमा जरिवाना र बिक्री वितरण रोक्का गर्ने कानूनी प्रावधान गरेको हो। संशोधित विनियमावली अनुसार पम्प बन्द गर्ने व्यवसायलाई 3-10 लाख जरिवाना रूपियाँसम्म र 5-15 दिनसम्म पेट्रोल डिजेल वितरण रोक्का हुने उद्योग मन्त्रीको स्वकीय सचिवालयले जनाएको छ। विक्रेता नियमावलीको दफा 29 घको 1 विक्रेताले नोजल सुक्खा ड्राई गरी पेट्रोलियम पदार्थ नपाउने स्थिति सृजना गर्न नहुने भन्ने वाक्य थप गरिएको छ। यो कसुरमा पहिलो पटक 3 लाख रूपियाँ जरिवाना र 5 दिनसम्म इन्धन आपूर्ति रोक्का, दोस्रो पटक 6 लाख रूपियाँ जरिवाना लिई 10 दिन आपूर्ति बन्द तथा तेस्रो पटक 10 लाख रूपियाँ जरिवाना र 15 दिनलाई आपूर्ति बन्द गर्ने प्रावधान राखिएको छ। पशुपन्छी विभागले ब्लड फ्लू संक्रमण भएका कुखुरा हाँस बट्टाई लगायतका पन्छी बिक्री वितरण गरेमा सम्बन्धित व्यवसायलाई कार्यवाही गर्ने जनाएको छ। आम नागरिकहरूको स्वास्थ्यसँग खेलवाड नगर्न आग्रह गर्दै विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले संक्रमित पन्छी बजारमा बिक्री गरेको पाइएमा कानून बमोजिम कड़ा कार्यवाही गरिने जानकारी दिनुभयो। गएको चैत्रदेखि देशका 11 जिल्लामा फैलिएको ब्लड फ्लूका भाइरसहरूले स्वर परिवर्तन गर्न सक्ने खतरा रहेकाले सावधानी अपनाउन विभागले निर्देशन दिएको छ। अरूको संक्रमण नियन्त्रण गर्न प्राधिकरणको टोली संक्रमित क्षेत्र काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासीमा सक्रिय रहेको बताउँदै उहाँले रोग अन्यत्र फैलिन नदिन उच्च सतर्कता अपनाएको जानकारी दिनुभयो। सम्बन्धित जिल्लामा ऱ्यापिड रेस्पोन्स टीम परिचालित गरिएकाले केही जिल्ला नियन्त्रणमा आउने क्रममा छन्। मरेको कुखुरा जथाभावी फाल्दा संक्रमित पन्छी नष्ट गर्दा मान्छेमा सर्न सक्ने जोखिम रहेकाले विशेष सावधानी अपनाउन विभागले आग्रह गरेको छ। काठमाडौँ उपत्यका लगायतमा ब्लड फ्लू पुष्टि भएका 11 जिल्लामा झण्डै 7 लाख पन्छी, 11 लाख अण्डा र 3 लाख किलो दाना समेत नष्ट गरिएको विभागले जनाएको छ। विभागका प्रवक्ता डाक्टर उपाध्यायका अनुसार ब्लड फ्लूको खोप प्रभावकारी रूपमा विकास नभएकाले संक्रमण देखिन साथ पन्छी तथा पन्छीजन्य उत्पादन नष्ट गर्नुको विकल्प छैन। प्रभावित क्षेत्रका जिल्ला प्रशासन कार्यालयबाट नष्ट गरिएका पन्छीहरूको मूल्यांकन गरी मुचुल्का उठाउने र सम्बन्धित जिल्लाको किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन विपणन संकलन कार्य भइरहेको जनाएको छ। बजेट निर्माण प्रक्रियासँगै बेला गण्डकीका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले 6 मन्त्री हटाएर 7 नियुक्ति गरेको छ। आफ्नै दलभित्रको समीकरण मिलाएर सत्तामा टिकिरहने जुक्ति लगाएर मन्त्रीमण्डल फेरबदल गरेपछि आन्तरिक किचलो चर्कियो। त्यही बीचमा नवनियुक्त मन्त्रीहरूले बजेटका लागि सुझाव संकलन गर्दै व्यापक छलफल गरेका छन्। यसपालिको बजेट त सुधारिएर आउँछ होला भन्ने सबैलाई लागेको थियो, तर बजेट पुरानै पाराले छिरो लिएर आयो। विभिन्न खालले प्रतिबद्धता जनाए पनि बजेट आखिर सांसद र मन्त्रीकै चिरकट्टोकै आधारमा आएर पारित समेत भइसकेको छ। सत्तापक्षकै सांसदले समेत चरम असन्तुष्टि पोखेको बजेटमा आगामी वर्षका लागि 2343 आयोजनाहरू समेटिएका छन्। सरकारले सार्वजनिक गरेको रातो किताब अनुसार भौतिक पूर्वाधार र जलस्रोतको क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्दै ठूलो संख्यामा टुक्रै योजनाहरूलाई समेत बजेट विनियोजन गरिएको छ। यस पटकको बजेटमा बागलुङ जिल्लाको सबैभन्दा धेरै आयोजना र बजेट हात पारेको हो। सबैभन्दा बढ़ी सांसद रहेको बागलुङका गोविन्द नेपाली र जित शेरचनले क्रमशः भौतिक पूर्वाधार र आर्थिक मामिला मन्त्रालय सम्हालेका छन्। बागलुङका लागि मात्रै 400 भन्दा बढ़ी ठूला योजनाहरू बजेटमा समावेश गरिएका छन्। शक्तिशाली मन्त्रालयका मन्त्रीहरू एउटै जिल्लाको हुँदा योजनाको विस्तारमा पनि बागलुङको हिस्सा ठूलो देखिएको छ। अर्थ मन्त्रालयका एक अधिकारीले भन्नुभयो, मन्त्रालयगत रूपमा योजनाको संख्या हेर्दा भौतिक पूर्वाधार विकास मन्त्रालयको वर्चस्व छ। यस मन्त्रालय अन्तर्गत मात्रै सड़क पुल र भवन निर्माणका 470 बढ़ी योजनाहरू छन्। भौतिक पूर्वाधार विकास तथा यातायात क्षेत्रका लागि 11,96,00,00,000 रूपियाँ विनियोजन भएको छ। बाल श्रम मुक्त बनाउन सफल भएकोमा तनहुँको म्याग्दी गाउँपालिका राष्ट्रिय पुरस्कारबाट बिहिबार सम्मानित भएको छ। नेपाल सरकारको युवा श्रम तथा रोजगार मन्त्रालयद्वारा आयोजित विशेष समारोहमा युवा श्रम तथा रोजगारी मन्त्री रामजी यादवले म्याग्दी गाउँपालिकाका अध्यक्ष श्री प्रसाद श्रेष्ठलाई सम्मान पत्र प्रदान गर्नुभएको हो। देशभरका 753 पालिकामध्ये उत्कृष्ट कार्य गर्ने 13 पालिकाहरूलाई मात्र सो कार्यक्रममा सम्मानित गरिएकोमा म्याग्दी गाउँपालिका पनि पर्न सफल भएको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीका अनुसार मन्त्रालयले तय गरेका विभिन्न 51 सूचकका आधारमा मूल्याङ्कन गर्दा म्याग्दे सम्मानित भएको हो। गाउँपालिकाले इट्टा भट्टामा काम गर्ने मजदूर र बाल मजदूरहरूलाई उद्धार गरी विद्यालयमा भर्ना गराएको थियो। यसका साथै गाउँपालिकाका 7 वडाहरूमा बाल श्रम विरूद्ध निरन्तर सचेतना कार्यक्रमहरू सञ्चालन गरिएको र स्थानीय होटल रेस्टुरेन्ट तथा व्यवसायमा कड़ा अनुगमन गरी बाल श्रमिक हटाउने जस्ता ठोस कार्यहरू गरेकाले गर्दा यो सफलता मिलेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताउनुभयो। गाउँपालिकाका अध्यक्ष श्री प्रसाद श्रेष्ठले यो सफलता सम्पूर्ण गाउँवासी जनप्रतिनिधि र कर्मचारीहरूको सामूहिक प्रयासको सुखद परिणाम भएको बताउनुभयो। बालबालिका देशका कर्णधार भएकाले उनीहरूको हातमा श्रमको बारी होइन पुस्तक र कलम हुनुपर्छ भन्ने दृढ़ संकल्प साथ पालिका लागि परेको उहाँले उल्लेख गर्नुभयो। 51 सूचक पूरा गर्दै देशभरिबाट उत्कृष्ट 31 पाली पालिकाभित्र परेर राष्ट्रिय सम्मान पाउनु गौरवको विषय भएको बताउँदै अध्यक्ष श्रेष्ठले यसले सम्मानले थप जिम्मेवारी थपेको र आगामी दिनमा पनि म्याग्देलाई पूर्ण रूपमा बाल मन्त्री तथा बाल श्रम मुक्त राखिरहन गाउँपालिका प्रतिबद्ध रहेको जानकारी दिनुभयो। सड़क स्थलनी तथा पूर्वाधार निर्माण कार्यलाई गति दिन रिंगा पथ अन्तर्गत पर्ने ढल्के खोला सड़क खण्डमा 15 दिनका लागि यातायात सञ्चालन स्थगित गरिएको छ। निर्माणाधीन सड़क खण्डमा ढलान कार्य भइरहेकाले उक्त व्यवस्था लागू गरिएको हो। तनहुँकोरी सिंह गाउँपालिका 6 अन्तर्गत पर्ने उक्त सड़क खण्डमा ढलान कार्य भइरहेको गाउँपालिकाले जनाएको छ। निर्माण कार्य सामग्रीहरूको व्यवस्थापन ढलानको मापदण्ड कायम राख्ने तथा निर्माण कार्यलाई निर्धारित समयभित्र सम्पन्न गर्ने उद्देश्यले बिहिबारदेखि 15 दिनको लागि सड़कमा सवारी आगमन रोकिएको हो। गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले कार्यलाई प्रभावकारी र दिगो बनाउन अस्थायी रूपमा यातायात व्यवस्थापन गर्नु परेको बताउनुभयो। निर्माण सम्पन्न भएपछि स्थानीयवासीहरूले सुरक्षित र सहज यात्रा सुविधा प्राप्त गर्ने उहाँको भनाई छ। उहाँले सड़क पूर्वाधारको विकासले गाउँपालिकाभित्रको आगमनलाई सहज बनाउनका साथै आर्थिक तथा सामाजिक गतिविधिलाई समेत टेवा पुग्ने उल्लेख गर्नुभयो। निर्माण कार्य सम्पन्न भएपछि यस क्षेत्रका नागरिकले वर्षदेखिको धुलामे तथा इलामे सड़कको समस्याबाट राहत पाउने अपेक्षा गरिएको छ। सड़क सञ्चालन स्थगित रहेको अवधिमा वैकल्पिक मार्गको प्रयोग गर्न गाउँपालिकाले आग्रह गरेको छ। सवारी साधनहरूले 40 काहुँ मौली तथा सड़क तथा सिमनाथ काहुँ 40 सड़क प्रयोग गर्न सक्ने जनाएको छ। निर्माण कार्यलाई समयमै सम्पन्न गर्न स्थानीयवासी यातायात व्यवसायी तथा सरकारवालाहरू सहयोग आवश्यक रहेको गाउँपालिकाले जनाएको छ। केही समयको असरता प्रति दीर्घकालीन रूप सुरक्षित र व्यवस्थित सड़क सुविधा उपलब्ध हुने भएकाले आवश्यक सहयोग र सहकार्यका लागि गाउँपालिकाले अनुरोध गरेको छ। पाँच दिनदेखि सम्पर्कविहीन रहेकी बन्दीपुर गाउँपालिका चाटुडी खेलकी सन्तोषी श्रेष्ठको खुजीका लागि सशस्त्र प्रहरी बल नेपालले गोताखोर परिचालन गरेको छ। सशस्त्र प्रहरी बल नम्बर 17 गढबाट खटिएको गोताखोर सहितको टोलीले देवघाट क्षेत्र अन्तर्गत नारायणी नदी आसपासका क्षेत्रमा खोजी कार्य तीव्र बनाएको छ। हालसम्म श्रेष्ठको अवस्था ज्ञात रहेको र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो। प्रहरीका अनुसार हाल गैंडाकोट दुईमा डेरा गरी बस्दै आएकी 28 वर्ष श्रेष्ठ गत असार 14 गते साँझदेखि सम्पर्कविहीन हुनुहुन्छ। उहाँ साँझ सोही दिन साँझ करिब 8 बजे बाप्र 06001/14/99 नम्बरको स्कुटर लिएर डेराबाट निस्कनु भएको थियो। खोज तलाशका क्रममा उहाँको स्कुटर हनुमान चोकमा पार्किङ गरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। तर उहाँको हालसम्म कुनै अत्तो पत्तो लागेको छैन। श्रेष्ठ चितवने सिद्ध भरतपुर अस्पताल नर्सिङ कलेजमा बीएनएस तेस्रो वर्षमा अध्ययनरत छात्रा हुनुहुन्छ। मालिका गाउँपालिकाका 1300 भन्दा बढ़ी घरधुरीमा निजी धारा जडान गरिएर पानी पानी सुविधाहरू विस्तार गरिएको छ। मालिका 1, 2, 3 र 7 नम्बर वडाहरूमा पर्ने निस्कोट रूमा डाँडा गाउँ र बीम डाँडा गाउँका 1330 घरमा निजी धारा जडान गरेर खाने पानी वितरण गरिएको हो। नेपाल स्वास्थ्यका लागि पानी नेवा र मालिका गाउँपालिकाको आर्थिक प्राविधिक सहयोग तथा उपभोक्ताहरूको श्रमदानमा एक घर एक धारा मार्फत खाने पानी सुविधा विस्तार गरिएको गाउँ कार्यपालिकाका प्रवक्ता अनुप गौतमले जानकारी दिनुभयो। संघीय र प्रदेश सरकार तथा विभिन्न परियोजना मार्फत यसअघि खानेपानी योजना निर्माण भएको 4, 5 र 6 सहित सबैवटाका छुटेका घर परिवारहरू पहिचान गरेर खानेपानी सुविधा विस्तारको तयारीमा छौं। उहाँले भन्नुभयो छुटेकाहरूले आगामी आर्थिक वर्षको बजेट मार्फत सम्बोधन गरी 100% घरमा स्वच्छ र सफा खानेपानी सुविधा विस्तार गर्ने लक्ष्य छ। 7 वटा वडा रहेको मालिका गाउँपालिकामा 4590 घर परिवार मा 18332 जनसंख्याको बसोबास छ। पाल्पा र स्याङ्जाको संगम स्थल रामदी स्थित कालीगण्डकी नदी माथिको सिग्नेचर ब्रिज निर्माण अन्तिम चरणमा पुगेको छ। गण्डकी र लुम्बिनी प्रदेश जोड्ने गरी सिद्धार्थ राजमार्ग अन्तर्गत निर्माण थालिएको पुलको काम हालसम्म 95% सकिएको पुल सेक्टर पोखराका आयोजना प्रमुख इन्जिनियर सीडीई कृष्ण राज अधिकारीले बताउनुभयो। विक्रम सन् 2028 बनेको स्टील ट्रस्ट पुल जीर्ण हुँदै गएपछि नयाँ प्रविधिको सिग्नेचर ब्रिजको निर्माण गरिएको हो। हाल सञ्चालन रहेको 93 मिटर लामो स्टील पुल भन्दा केही तल 123 मिटर लामो आधुनिक सिग्नेचर पुल निर्माण भइरहेको छ। पैदल यात्रुका लागि फुटपाथ सहित 11 मिटर चौडाई रहने पुल 40 टन भार वाहन क्षमता रहनेछ। सड़क विभाग अन्तर्गत पुल महाशाखाले सर्वेक्षण गरी अघि बढ़ाइएको पुल सीएएफएसआरआई स्टील ट्यूब आर्क प्रविधिमा निर्माण भइरहेको छ। विक्रम सन् 2082 असार मसन्तभित्र निर्माण सम्पन्न गर्ने गरी हिम सगरमाथा कन्स्ट्रक्सन पार्टीसँग 2079 असार 30 गते पुल निर्माणको ठेक्का सम्झौता भएको थियो। करिब रू 27,71,09,000 लागत निर्माणमा सम्झौता रहेको 120 मिटर पुलमा लम्बाईको पुलमा 3 मिटर थप गरिएको आयोजना प्रमुख अधिकारीले बताउनुभयो। आज दिउँसोको तुलनामा राति ठूलो पानी पर्ने मौसम पूर्वान महाशाखाले जनाएको छ। महाशाखाको अनुसार विशेष गरी कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागमा रातिको समयमा ठूलो पानी पर्ने सम्भावना छ। यस्तै दिउँसो देशका हिमाली पहाड़ी तथा तराईका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। अन्तर्राष्ट्रिय समाचार भेनेजुलामा भूकम्पपछि भत्किएको भवनको भग्नावशेषमा 8 दिनसम्म फँसेका एक व्यक्तिको जीवित उद्धार गरिएको छ। सुरक्षा गार्डका रूपमा कार्यरत हार्नान गिरलाई उद्धार टोलीले झण्डै 100 घण्टा भन्दा बढ़ी समयसम्म निरन्तर प्रयास गरेपछि सुरक्षित रूपमा बाहिर निकालिएको बीबीसीले जनाएको छ। ती व्यक्ति भूकम्पका बेला पार्किङ क्षेत्रमा रहेको सानो कंक्रीटको संरचनाभित्र रहेकाले ठूलो परिणामको भग्नावशेषबाट जोगिन सफल भएको खबरमा उल्लेख छ। भग्नावशेषबाट उनको मधुरो आवाज सुनेपछि उद्धारको काम शुरू गरिएको थियो। उद्धार टोलीले भग्नावशेषभित्र सानो क्यामेरा पठाएर गिलसँग प्रत्यक्ष सम्पर्क समेत गरेको थियो। उद्धार कर्मीहरूका अनुसार उनी मानसिक रूपमा निकै बलियो देखिएका थिए र उद्धार टोलीलाई निरन्तर हौसला दिइरहेका थिए। उद्धारका क्रममा उनलाई पानी अक्सिजन र सलाइन उपलब्ध गराइएको थियो। भूकम्पमा अहिलेसम्म झण्डै 2600 ज्यान गइसकेको पुष्टि भएको छ। 9,000 मानिस अझै बेपत्ता रहेको त्यहाँका अधिकारीहरूले जनाएका छन्। उद्धार तथा खोजीको काम भइरहेको छ। टिम र प्रतिस्पर्धा बीच क्रुसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम सोह्रमा प्रवेश गरेको छ। टोरन्टोमा बिहान भएको खेलमा पोर्चुगलले 2-1 नतिजा आफ्नो पक्षमा पारेको छ। पहिलो हाफ गोल रहित बराबरी सकिए पनि दोस्रो हाफको 52 मिनटमा क्रुसियाका इभान पेरिचले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। खेलको 66 मिनटमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले पेनाल्टी मार्फत गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि इन्जुरी समयको 92 मिनटमा गोन्सालो रामन्सले निर्णायक गोल गरेपछि पोर्चुगल 2-1 विजय भयो। खेलको अन्तिम 15 सेकेण्ड बाँकी रहँदा क्रोसियाले गरेको गोल भीएआर परीक्षणपछि अफ साइड ठहरिएपछि त्यसले मान्यता पाएन। यससँगै पोर्चुगल विजय भन्दै विश्वकपको अन्तिम सोह्रमा प्रवेश गरेको छ। अब पोर्चुगलले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। हवस् सामना तिन्जेलसम्म सुने साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 5 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। तिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुने सँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रम हेलो शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा। जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz फोन 0564143778 इमेल NEWSSUKLAGANDAKI@gmail.com
2: शुक्ला गण्डकी एफएम 97.6
3: हाम्रो मोबाइल पसल दुलेगौडामा
4: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा मोबाइल एक्सचेन्ज अफर। सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
3: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
5: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
3: प्रोपाइटर सन्तोष श्रेष्ठ। हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 98560956996।
6: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू,
7: बिरामी परीक्षण,
6: निशुल्क औषधि वितरण,
7: प्रयोगशाला सेवा,
6: पञ्चकर्म, पूर्व कर्म,
7: बस्ती कर्म,
6: शिरोधारा,
7: नस्य कर्म, जलनीति,
6: छार सूत्र सेवा,
7: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
6: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
7: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
6: अग्निकर्म, मर्म चिकित्सा,
7: स्तन पाए आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरेन्टार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0658364383।
8: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
9: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त। भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
8: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
9: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल। जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
8: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
9: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
8: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
9: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
8: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था।
9: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
8: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
9: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0 65 5 71 240।
10: यो चम्सेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
11: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
10: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
11: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
12: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
13: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 बीपी चोक,
12: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0 65 570 225, मोबाइल 98 5 60 33 800 78, 98 4 61 56 58।
14: चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश 2 चिसापानी स्याङ्जाको ऋण चुक्ताको लागि 15 सूचना। यस संस्थाका भाका नगाउने तथा नियमित ब्याज किस्ता भुक्तानी नगर्ने ऋणी शेयर सदस्यहरूले अनिवार्य रूपमा 2083 असार मसान्तभित्रमा नियम अनुसार बुझाउन तिर्नुपर्ने सावा र ब्याज बुझाउन हुन अनुरोध गर्दछौ। आर्थिक वर्ष 82-83 वार्षिक खाताबन्दीको समय यही असार मसान्त रहेको हुँदा प्रत्येक शेयर सदस्यले आफ्नो नियमित बचत, समूह बचत लगायत बुझाउनु पर्ने सावा र ब्याज समयमै बुझाई सहयोग गरिदिनु हुन समेत अनुरोध छ। असार मसान्तभित्र बुझाउनु पर्ने ऋणको सावा एवं ब्याज नबुझाएमा सहकारी ऐन, संस्थाको विनियम, ऋण असुली नीति बमोजिम संस्था अगाडि बढ्न बाध्य हुनेछ। 2083 असार मसान्तसम्म आफूले लिएको ऋणको बुझाउनु पर्ने सामा र ब्याज नबुझाउने ऋणी सदस्यहरूको फोटो सहित 3 पुस्ते नामावली सार्वजनिक सहितको ऋण चुक्ताको लागि 35 सूचना सामाजिक सञ्जाल र राष्ट्रिय पत्रिकामा समेत प्रकाशित गरिनेछ। सहकारी संस्थाको यो अनुरोधलाई व्यवस्था नगर्न सम्पूर्ण भाका नगाउने ऋणी सदस्यहरूलाई अनुरोध छ। यदि यो सूचना र अनुरोधलाई व्यवस्था गरी सहकारीमा तिर्न बुझाउनु पर्ने हिसाब नबुझाउने, सहकारीको सम्पर्कमा नआउने जस्ता व्यवहार गरेमा सहकारीले स्थानीय प्रशासनको समेत सहयोग लिई आवश्यक कानूनी कार्यवाही अघि बढाउन बाध्य हुनेछ। नोट, ऋणी सदस्यहरूले बुझाउन बाँकी सावा र ब्याज सहकारीमा दर्ता भएको मोबाइल नम्बरमा मेसेज पठाइएको छ। सहकारीबाट मौखिक तथा समूह बैठकमा जानकारी र अनुरोध नियमित गरिएको छ। भाका नगाउने ऋणी सदस्यहरूलाई पत्राचार समेत गरिएको छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश 2 चिसापानी स्याङ्जा।
15: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध।
16: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
15: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
16: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
15: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
16: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौ, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौ,
15: खेत बारीका डिल, कान्ला र पाखामा बडहर राई खनियो निमारो रोपौं हरियाली बढाउँ साथै पशु आहाराको समस्याबाट मुक्त हौं
16: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ बिरालो पहाड़ खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ
15: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं भूछए बाढी र पहिरोबाट बचौं र बचाऊ
16: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ
15: प्राकृतिक स्रोतहरू माटो पानी र वनस्पति संरक्षण गरौं यिनको यिनै हुन् हाम्रा सम्पत्ति
16: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपाऊ डाले घाँस नेपियर अमृतो र बाँस भूछय रोकिन्छ पहिरो थामिन्छ गाई बस्तुलाई हुन्छ घाँस
15: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं
16: जलधारका स्रोतहरू जंगल जमिन जल जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ
15: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाउ जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ
16: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान
15: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहु फोन नम्बर 0565361175 98563175
17: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमासिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
18: तर महँगो होला नि
17: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका
19: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
20: बाराही अल्मुनियम अब युपिभीसीको साथमा
19: अल्मुनियमका झ्याल ढोका स्टिल रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
20: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टिल उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0656414411 मोबाइल 98562938 र 98028922938
2: शुक्ला गण्डकी एफएम 97.6 A complete console. Hello, Shukla Gandaki. Hello, hello.
21: Come on, everybody. Hello, Shukla Gandaki.
2: हाम्रो यही बसु बानी फोनमा गर्ने कुराकानी. फोन गर्नुहोस् कुरा गर्नुहोस् Only on 97.6, a complete console.
22: प्रोग्राम हेलो शुक्ला गण्डकी ओन्ली अन शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ट्ज

हेलो हाई गुड मर्निङ एन्ड वेलकम तपाईँ समस्त ज जसले बेला सुक्ला गण्डकी एफएम 97.6 MHz ध्वनि तरङ्ग सँगै इन्टरनेट अनलाइनमा www.suklagandakiefm.com.np लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई प्रोग्राम हेलो सुक्ला गण्डकीमा हार्दिक स्वागत गर्छु। प्रोग्राम हेलो सुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु र आजको एपिसोड भनेको चाहिँ तपाईँको गायन प्रतिभा सँगसँगै सुन्न मिल्ने खालको प्रतिभालाई कार्यक्रममा राख्ने दिन। अब गजल मुक्तकहरू भन्न चाहनुहुन्छ भने जोक्सहरू होइन भन्न चाहनुहुन्छ भने चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ भनेर पनि भनिराखेको नै छु। र यति बेला भने तपाईँ सम्पूर्णको लागि गीत राख्दैछु म। गीत राख्नुभन्दा अगाडि चाहिँ हाम्रो यस प्रोग्रामको प्राइज स्पोन्सरको बारेमा जानकारी गराउनु पर्दा प्राइज स्पोन्सर गरेको छ पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्सले। मोबाइल सम्बन्धी कुनै समस्याहरू देखा परेका छन् भने सँगसँगै नयाँ मोडलका मोबाइलहरू चाहिँ आवश्यक परिराखेका छन् भने तपाईँ जान सक्नुहुन्छ पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्समा है। र त्यहाँ गएर सेवा सुविधा चाहिँ तपाईँले लिन सक्नुहुन्छ र कार्यक्रममा पनि जोडित गर्नुहोला। र आजको दिन भनेको चाहिँ जुन हाम्रो सन्डेबाट फ्राइडेको एपिसोडभरि या कि आजको एपिसोडभरिमा चाहिँ फोन गर्नुहुने कलरबाट हामीले एकजनालाई चाहिँ लकी ड्र मार्फत छनौट गर्नुपर्ने दिन पनि हो आज है। अब जो साथीको चाहिँ बढी सक्रिय सहभागिता छ उहाँलाई नै बढी प्राथमिकता त दिइन्छ नि। र अब कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ है। रेड बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु गाइने दाजुले सारङ्गी डेढ दामा बोलको गीत रहेको छ स्वीकार्नुहोस् है।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि गाइने दाजुले सारङ्गी जेड्डामा बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। र यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु चौबन्दीमा सजिएकी बोलको गीत चाहिँ रहेको छ स्वीकार्नुहोस् है त।

0: ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि छ माया छ पक्कै बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ र यति बेला भने तपाईँ सम्पूर्णको लागि म अर्को गीतलाई राख्दैछु। गीत रहेको छ यति बेला चरीले काफल टिप्यो बोलको गीत स्वीकार्नुहोस् है त।
1: By digital, enjoy with us.

0: শুক্লাগন্ধ কি এফ এম 97.6।
1: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
3: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
2: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
3: हाम्रा विशेषताहरू: गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
2: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
3: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
2: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
3: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
2: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061-433-385, मोबाइल 98560-80385।
4: कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
5: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
4: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
5: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 98-27-10-39-66 र 98-460-94-543।
6: कृषि विकास कार्यालय तनहुँको अनुरोध:
2: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं।
6: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
2: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिस विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
6: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौं।
3: कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
2: थप जानकारीको लागि 065-65-63-130।
3: कृषि विकास कार्यालय तनहुँ, दमौली।
7: टिम 68 करोड़ प्रस्तुत गर्दछ।
8: प्रथम 68 करोड़ कप 2083।
7: पिरुङ स्पोर्ट्स क्लबद्वारा यही असार 17 गतेदेखि 20 गतेसम्म भीमात रंगशालामा आयोजित 68 करोड़ कप 2083 एवं क्लब स्तरीय पुरुष भलिबल प्रतियोगितामा उपस्थितिको लागि सम्पूर्ण खेलाड़ी, खेल प्रेमी एवं संस्कृति प्रेमी महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
8: प्रथम पुरस्कार
7: नगद रु 1,11,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
8: द्वितीय पुरस्कार
7: नगद रु 77,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
8: तृतीय पुरस्कार
7: नगद रु 44,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
8: सान्त्वना पुरस्कार
7: नगद रु 22,068।
8: विभागत पुरस्कार तर्फ सर्वोत्कृष्ट खेलाडीका लागि नगद रु 5,068,
7: साथै उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सर्भर, उदयमान खेलाडी र उत्कृष्ट कोचको लागि जनही 3,068।
8: टिम दर्ता शुल्क नगद रु 6,800।
7: खेल हुने स्थान भीमात रंगशाला। खेल सञ्चालन यही असार 17 गतेदेखि 20 गतेसम्म।
8: टिम दर्ता गर्ने अन्तिम मिति यही असार 12 गते सम्म।
7: नोट, टिममा 3 जना मात्र एनबीए खेलेका खेलाडीहरू समावेश गर्न पाइनेछ।
8: अन्य आकर्षणहरू:
7: मौलिक कौराहा तथा राष्ट्रिय एवं स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति, सहभागी टिमहरू तनहु भलिबल टिम, स्याङ्जा भलिबल टिम, शाही फलफुल भलिबल टिम स्याङ्जा, बिरुङ स्पोर्ट्स क्लब भिमात, वालिङ भलिबल क्लब स्याङ्जा, हाई भिजन ल्यान्ड भलिबल टिम भिमात,
8: आयोजक
7: पिरुङ स्पोर्ट्स क्लब भिमात नगरपालिका 4 पिरुङ तनहु,
8: सह आयोजक
7: टिम 68 करोड।
8: थप जानकारीका लागि सम्पर्क
7: 97482-15106, 98-16-16-15-80।
2: कता हिँडेको आइफोन हातमा लिएर?
5: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
2: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
5: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
2: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0-65-414-050, मोबाइल 98-463-23811।
9: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
2: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेसन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पिटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
9: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
2: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
9: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
2: फोन गर्नुहोस् 0-65-590-511।
10: ल, माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
10: नातिको व्रतबन्ध गरेर उम्काइदेऊ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
11: ल त्यसो भए दुलेगौंडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
12: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, भीमसेन टोल, प्रोपराइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98-460-67-645।
2: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
13: प्रसन्न, होमवर्क देखाउ त।
14: हस् टिचर।
13: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
14: टिचर। मेरो मामीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
13: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
15: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0-65-414-484, मोबाइल 98-560-33-384 र 98-560-67-988।
16: वर्षा ए त सुन्न क्या टेन्सन भइरहेछ भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई
17: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने रेडिमेड कपडा स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि जाउँ हिँड्दै
2: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी
18: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 065-570-744
19: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ सम्पर्क मोबाइल नम्बर 98560-77987
20: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन् आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन
21: ए तिमी पो बस्दै गर है म तिम्रो लागि चिया बनाएर ल्याउँछु
20: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम त्यहीबाट ल्याएको ए त्यसो भए त म गइहाले चिया त पिएर जाऊ अहिले हतार छ पछि आउँदै गरौला है
22: दीर्घायु फर्निचर सोरुम
21: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ
22: साथै पुरानोसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ
23: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
21: दीर्घायु फर्निचर सोरुम दुलेगौडा त नहुँ
22: प्रोप्राइटर लक्ष्मीराज वाग्ले फोन नम्बर 065-570-974 मोबाइल नम्बर 98-460-61268
21: 98-560-62-68
24: घर मात्र बनाएर पनि नहुने रहेछ कहिले के बनाउनु पनि कहिले के चाहिने ढिक्कै भइसके
25: ए घर त बनाइसक्नु भएछ नि अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न हामी पनि भर्खर त्यतै पुगेर आएको
24: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे
26: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ
25: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ
26: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
25: पोखरा जाने बाटोतिर
27: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता
25: थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-62-827 र 98-46-35-031

0: अलराइट, एकैछिनको यो सर्ट कमर्सियल ब्रेक पछि पुनः स्वागत गर्छु प्रोग्राम एल्लो शुक्ला गण्डकीमा। प्रोग्राम एल्लो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुविना थापा उपस्थित भइरहेको छु है। र हाम्रो स्टुडियोको घडीमा चाहिँ अहिले अब 11 बजिसकेको छ र अब तपाईँको गायन प्रतिभालाई प्रस्तुत गर्न चाहनुहुन्छ भने सँगसँगै अब तपाईँको ठाउँतिर के कस्तो कामहरू हुँदैछ त्यसबारेमा जानकारी गराउन चाहनुहुन्छ भने चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ। अब 1 घण्टाको समय अवधि तपाईँकै लागि रहेको छ है भनेर त भनिराखेको नै छु। 98 4 22 72 911 र 98 0 66 36 111 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ है भनेर पनि भनिराखेको नै छु मैले। कार्यक्रममा जोडिँदै गर्नुहोला। विशेष त अब आजको एपिसोड भनेको चाहिँ तपाईँको गायन प्रतिभा सँगसँगै तपाईँले चाहिँ अब गजल मुक्तकहरू भन्न चाहनुहुन्छ भने अनि त्यस्तै गरी साइडीहरू चाहिँ भन्न चाहनुहुन्छ भने कार्यक्रममा जोडिन सक्नुहुन्छ है। र यति बेला भने कोही साथी हुनुहुन्छ स्टुडियोको लाइनमा, कहाँबाट को हुनुहुन्छ म चाहिँ उहाँलाई लिन्छु। हजुर नमस्कार। हजुर
1: हेलो नमस्कार। हजुर
0: हजुर नमस्कार, सन्चारम हुनुहुन्छ? हजुर म पनि एकदमै सन्चै आरामै छु, ठिक ठाकै छ भन्नु पर्यो। अनि खाना खानुभयो कि क्यानु भयो? हजुर मेरो पनि भइसक्यो है त। हजुर के कस्तो काममा व्यस्त हुनुहुन्छ हिजो आज?
1: हजुर
0: भनेपछि अब घरको रोपाई सकियो कि क्या त नि?
1: हजुर
0: रोपाई त चल्दैछ भन्नुभयो घरको? हजुर हजुर ल ठिक छ। अब रोपाई पानी मजाले पुगिया सकेर त्यतातिर है?
1: हजुर पानी पुगिरहेको छ।
0: त्यही त नि, सबैजना मिलेर काम गर्ने भएपछि सजिलो त हुन्छ नि है नि त।
1: हजुर
0: त्यही त नि।
1: हेलो
0: हुन्छ, आज के सुनाउनुहुन्छ त? त्यही त नि, गीतै सुनाउने त होला है। त्यही त नि, ल हुन्छ सुरु गरिहाल्नुहोस् है त।
1: माया तेरा बोले को जाले को यो दरुदायो
0: हजुर कोही नै आउनु भएको छैन आज चाहिँ हजुर नै पहिलो हुनुहुन्छ है त।
1: हजुर त्यही भएर म त होइन साथीहरू नआएर आज खप्लो हुन्छ है।
0: ल हुन्छ ल, हजुरलाई धेरै धेरै धन्यवाद छ यो गीतको लागि है। सँगसँगै कार्यक्रममा सहभागिता जनाइहाल्नु नै भयो। अब ल साथीहरूलाई सम्झनुहोस् है त।
1: हजुर
0: धन्यवाद।
1: अनि खगेमा बहिनी, दलमा बहिनी, तारा बाबुजी, कमलबाबुजी, अब हाम्रो एकराज अनि नागराजी, नागजी, अब अदालतमा आउनुहुन्न क्या हो के भन्छ गोपबाबुजी?
0: हजुर अचकाल अब त्यही काममै व्यस्त हुनुहुन्छ होला अहिले।
1: धेरै पनि नसुनेको
0: त्यही त नि।
1: सम्पूर्णलाई भन्दै एकमुष्ट दर्शन गरेर विदा भयो हजुर।
0: हुन्छ नमस्कार।
1: नमस्कार
0: हजुर, यति बेला भन्ने फोन गर्नुभएको थियो ऋषिरामजी हुनुहुन्थ्यो आफू कसरीबाट, उहाँले गीत गुनगुनाएर गइ नै सक्नुभयो। अब पालो तपाईँको रहेको छ है भनेर त भनिराखेको नै छु मैले। आउन सक्नुहुन्छ 98 4 22 72 911 र 98 0 66 36 111 को बाटो भएर है। यति बेला कोही साथी हुनुहुन्छ म चाहिँ उहाँलाई लिन्छु। हेलो नमस्कार। हजुर
2: आए हुन्थ्यो मायालु पानी, मायालु पानी,
0: हजुर दर्शन नमस्ते नमस्कार दिदी सन्चै आरामै छु भनौँ तपाईँको के छ खबर हजुर खाना मैले खाएरै आएको है त मौसमहरू ठिकै नै छ घाम लागिराखेको छ भन्नु पर्यो यतातिर त्यस्तो विशेष केही पनि छैन अब गाउँ घरतिर भएको भए त रोपाई चलेछ मजाले रोपाई गर्दै हिँड्नेछ भन्न हुन्थ्यो अब यतातिर भयो रोपाई गर्नको लागि जान नि पाइया छैन है त्यस्तै नै छ भनौँ है त
1: अब दुईजना साथीहरूको लागि अब खसमा हजुरको लागि अनि सुधारको हो लागि अनि अघि भर्खर आउनुभएको रिक्सिराको लागि अनि दोकानीको लागि गीताबाईको लागि सुबेक भाइको लागि हुना दाजुको लागि नयन मलदाईको लागि अमरेको लागि चन्द्र भाइको लागि तारा बजाईको लागि थजुमाजीको लागि तलमा दिदीको लागि लक्ष्मी नमस्कारको लागि अनि साया बहिनीको लागि बमको लागि अनि निकराजको लागि सबैलाई भन्दै तपाईँ
0: ओके बाई बाई यति बेला भने फोन गर्नुभएको थियो रसिका दिदी हुनुहुन्थ्यो वानट्याङ खोलाबाट चाहिँ फोन गर्नुभएको थियो दिदीले र उहाँले पनि आफूलाई मनपर्ने गीत गुनगुनाएर गइ नै सक्नुभयो अब चाहिँ पालो तपाईँको छ आउन सक्नुहुन्छ है भनेर त भनिराखेको नै छु मैले र यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु फूल फुलेको वन तिम्रो लोभी मन बलको गीत चाहिँ रहेको छ यो गीतपछि म आउने नै छु सुन्दै गर्नुहोला है त

ओके, फूल फुलेको वन तिम्रो लोभी मन बलको यो निकै नै मिठो गीत तपाईँ सम्पूर्णको लागि राखिसके है, जसमा आवाज रहेको थियो राजेश पाल राई, त्यस्तै गरी मेलिना राईको, सबै सबैलाई मन पर्यो होला भन्ने आशा छँदै नै छ। यति बेला म फेरि पनि अर्को गीतलाई राख्दैछु, बादलु पारीको देशैमा बोलको गीत चाहिँ रहेको छ, स्वीकार्नुहोस् है त।

ओके कति मिठो हाँसो हो मायाको अल्झिए त्यसैमा बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ र यति बेला भन्ने म गीत राख्दैछु चमेली चमेली बोलको गीत चाहिँ रहेको छ स्वीकार्नुहोस् है त

ओके, चमेली चमेली बोलको यो गीत मैले राखिसके, सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। र यति बेला भने तपाईँ सम्पूर्णको लागि म अर्को गीत राख्दैछु, न्याउली बनाईमा बोलको गीत चाहिँ रहेको छ। र यो गीत सँगै जान्छु म सर्ट कमर्सल ब्रेकमा, ब्रेकपछि आउने नै छु, सुन्दै गर्नु होला है त।

0: शुक्ला गंडकी एफएम 97.6
1: ए बुढा गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुचारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
2: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
3: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
2: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
3: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
2: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गरगहना पाइने,
3: पुरानो सुनसँग नयाँ गहना साट्न सकिने,
2: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
1: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु।
4: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ।
1: मोबाइल नम्बर 98261 52067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
5: साथै गरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
6: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
7: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
8: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
1: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
4: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
9: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
10: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलीगौंडा हेल्थ पोस्टोक।
9: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124।
11: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
12: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
11: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
12: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
11: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
12: हजुर, काठमाडौँ दोलेगौडा ढोरफ्रिजी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
1: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
11: होटल टाइटेनिक, गोङगोबु बसपार। प्रोपाइटर रामचन्द्र महत। मोबाइल 98461688, 98235527763।
13: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
14: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
13: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
14: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
13: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
1: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
13: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बफ ससेज
13: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
11: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0635700052, मोबाइल 98560285587।
15: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
16: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
15: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
17: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
18: पुराना गरगहना सँग नयाँ साथ फेर,
17: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
18: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगौंडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602099।
19: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसुङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
20: ओलपुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
21: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
19: सन्देश ट्रेडर्स शुक्ला गण्डकी दुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै, प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0565706676, मोबाइल 9856602676।
22: कता हिँडेको आइफोन हातमा लिएर?
23: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
22: लौ तलाई थाहा छैन, दुलेगौंडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टीभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
23: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
22: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टीभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरीज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा, प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0465414050, मोबाइल 9843823811।
17: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, यहाँ हरेक
22: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध,
24: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
22: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
24: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
22: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
24: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
22: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौं, हरियाली बढाऊ, साथै पशु आहाराको समस्याबाट मुक्त हौं,
24: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, बिरालो पहाड, खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
22: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढी र पहिरोबाट बचौं र बचाऊ,
24: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौं,
22: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
24: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर, अम्रिसो र बाँस, भू क्षय रोकिन्छ, पहिरो थामिन्छ, गाई बस्तुलाई हुन्छ घाँस,
22: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र
0: रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
24: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलाधार व्यवस्थापन हो। तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ।
0: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ। जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ।
24: माटो, पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान, यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ। फोन नम्बर 0565-63-175, 98-560-63-175।
2: चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश दुई चिसापानी स्याङ्जाको ऋण चुक्ताको लागि 15 दिने सूचना। यस संस्थाका भाका नगाउने तथा नियमित ब्याज किस्ता भुक्तानी नगर्ने ऋणी सेयर सदस्यहरूले अनिवार्य रूपमा 2083 असार मसान्त भित्रमा नियम अनुसार बुझाउन तिर्नुपर्ने सावा र ब्याज बुझाउन हुन अनुरोध गर्दछौ। आर्थिक वर्ष 82-83 को वार्षिक खाताबन्दीको समय यही असार मसान्त रहेको हुँदा प्रत्येक सेयर सदस्यले आफ्नो नियमित बचत, समूह बचत लगायत बुझाउनु पर्ने सावा र ब्याज समयमै बुझाई सहयोग गरिदिनु हुन समेत अनुरोध छ। असार मसान्तभित्र बुझाउनु पर्ने ऋणको सामा एवं ब्याज नबुझाएमा सहकारी ऐन, संस्थाको विनियम, ऋण असुली नीति बमोजिम संस्था अगाडि बढ्न बाध्य हुनेछ। 2083 असार मसान्तसम्म आफूले लिएको ऋणको बुझाउनु पर्ने सामा र ब्याज नबुझाउने ऋणी सदस्यहरूको फोटो सहित 3 पुस्ते नामावली सार्वजनिक सहितको ऋण चुक्ताको लागि 35 दिने सूचना सामाजिक सञ्जाल र राष्ट्रिय पत्रिकामा समेत प्रकाशित गरिनेछ। सहकारी संस्थाको यो अनुरोधलाई व्यवस्था नगर्न सम्पूर्ण भाका नगाउने ऋणी सदस्यहरूलाई अनुरोध छ। यदि यो सूचना र अनुरोधलाई व्यवस्था गरी सहकारीमा तिर्न बुझाउनु पर्ने हिसाब नबुझाउने, सहकारीको सम्पर्कमा नआउने जस्ता व्यवहार गरेमा सहकारीले स्थानीय प्रशासनको समेत सहयोग लिई आवश्यक कानूनी कार्यवाही अघि बढाउन बाध्य हुनेछ। नोट: ऋणी सदस्यहरूले बुझाउन बाँकी सावा र ब्याज सहकारीमा दर्ता भएको मोबाइल नम्बरमा मेसेज पठाइएको छ। सहकारीबाट मौखिक तथा समूह बैठकमा जानकारी र अनुरोध नियमित गरिएको छ। भाका नगाउने ऋणी सदस्यहरूलाई पत्राचार समेत गरिएको छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश दुई चिसापानी स्याङ्जा।
5: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: अल राइट, एकैछिनको यो सर्ट कमर्सियल ब्रेकपछि पुनः स्वागत गर्छु प्रोग्राम हेलो शुक्ला गन्दगीमा। प्रोग्राम हेलो शुक्ला गन्दगी लिएर आजकै एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु र यति बेला कोही साथी हुनुहुन्छ स्टुडियोको लाइनमा, कहाँबाट को हुनुहुन्छ उहाँलाई लिन्छु म। हेलो नमस्कार हजुर।
1: नमस्कार
0: हजुर, सन्जी आरामै हुनुहुन्छ? अनि के गर्दै हुनुहुन्थ्यो अहिले? के भन्नुभयो? हजुरको आवाज राम्रोसँग बुझिएन। हजुर के गर्दै हुनुहुन्छ?
1: ए
0: हजुर हजुर, खाना त खाइसक्नु भयो होला है? खानु भएको छैन। आज चाहिँ के सुनाउनुहुन्छ हामीलाई? ल हुन्छ, सुरु गर्नुहोस्। ल हुन्छ, हजुरलाई धेरै धेरै धन्यवाद छ यो गीतको लागि। अब साथीहरूलाई सम्झन सक्नुहुन्छ है त?
1: सर्वप्रथम हजुरको लागि अनि रेडियो शुक्ला गण्डकी हुँदैन अनि म
0: हुन्छ। नमस्कार, बाई बाई। यति बेला भन्ने फोन गर्नुभएको थियो, लक्ष्मीजी हुनुहुन्थ्यो बागमाराबाट चाहिँ फोन गर्नुभएको थियो र यति बेला कोही साथी हुनुहुन्छ फेरि पनि कहाँबाट को हुनुहुन्छ उहाँलाई म लिन्छु। हेलो नमस्कार हजुर।
2: हेलो हजुर दर्शन, नमस्ते। नमस्कार
0: हजुर दर्शन, नमस्ते। नमस्कार दिदी, सन्चै आरामा हुनुहुन्छ होला क्यारे अन्त? हजुर हामी पनि एकदमै सन्चै आरामै छौ भन्नु पर्यो है। खाना त खानु भयो कि खानु भएको छैन? हजुर आज कतै जान हतार छ कि कसो? मेलापातमा जाने कि? हतार चाहिँ छैन, आज त अलिक छिटो भएछ र के, त्यही त नि मेलापात जाने बेलामा, नत्र भने त अब अरू बेला त हजुरले ढिलै खानुहुन्थ्यो नि त, त्यही भएर। हजुर अनि सुनाउनुहोस् के छ हाम्रो पिरुङतिरको हालखबर? हजुर त्यही त नि, घाम लागेन भने लाग्दै लागेन, लागेपछि एकैचोटि धेरै लागे जस्तो हुने कि है। ल स्वास्थ्यको ख्याल अलि मजाले राख्नु होला है। आज चाहिँ के सुनाउनु छ?

Thank you.

0: ल हुन्छ दिदी, हजुरलाई धेरै धेरै धन्यवाद छ यो गीतको लागि। अब साथीहरूलाई सम्झाउन सक्नुहुन्छ है त?
1: हजुर, साथीहरू
0: धन्यवाद। हुन्छ, नमस्कार, शुभ दिन। यति बेला भने फोन गर्नुभएको थियो खगीमा दिदी हुनुहुन्थ्यो पिरुङबाट। दिदीले गीत गुनगुनाएर गइ नै सक्नुभयो र अब पालो तपाईँको छ भन्दा भन्दा पनि कार्यक्रमबाट बिदा मागेर जानुपर्ने बेला चाहिँ भइ नै सक्यो। यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ है। अब चाहिँ हामीले विनरको नेम भन्नुपर्ने बेला हुनु आँट्यो। अब जुन यो सन्डेबाट आजको एपिसोडभरिमा फोन गर्नुहुने कलरको म नेम लिस्टलाई चाहिँ लिन्छु। सन्डेको एपिसोडमा फोन गर्नुभएको थियो लक्ष्मीजी हुनुहुन्थ्यो, अमृताई हुनुहुन्थ्यो, खगीमाया दिदी हुनुहुन्थ्यो, त्यस्तै गरी ऋषिरामजी हुनुहुन्थ्यो। मन्डेको एपिसोडमा फोन गर्नुभएको थियो रोसिका दिदी, त्यस्तै गरी लक्ष्मीजी अनि खगीमाया दिदी अनि त्यस्तै गरी ऋषिरामजी र बलराम बुवाले चाहिँ फोन गर्नुभएको थियो। टुस्टेको एपिसोडमा फोन गर्नुभएको थियो खगीमाया दिदी, ऋषिरामजी, त्यस्तै गरी लक्ष्मीजी। वेडनेस्डेको एपिसोडमा लक्ष्मीजी हुनुहुन्थ्यो, त्यस्तै गरी रोसिका दिदी हुनुहुन्थ्यो। थर्सडेको एपिसोडमा खगीमाया दिदी, त्यस्तै गरी लक्ष्मीजीले चाहिँ फोन गर्नुभएको थियो। अनि आजको एपिसोडमा चाहिँ फोन गर्नुभएको थियो ऋषिरामजी अनि रोसिका दिदी, त्यस्तै गरी लक्ष्मीजी अनि खगीमाया दिदीले है। र फोन गर्नुहुने कलरको नेम लिस्ट त यही नै भइहाल्यो। अब हेरौँ लकी द मार्फत नाम छनौट गर्दाखेरि कसको नाम आउँछ है। र अब यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु मखमली पछ्यौरीले सानो बलको यो गीत म राख्दैछु। एकैछिनमा म विनरको नेम लिस्ट लिएर त आउने नै छु, सुन्दै गर्नुहोला है त।

ओके यति बेला भने मखमली पछ्यौरीले सानो बलको यो गीत मैले राखे, अब ब्याकग्राउन्डमा त बजिराखेको नै छ है। आज चाहिँ लकी ड्र मार्फत नाम छनौट गर्दा विनर हुन सफल हुनुभएको छ अमृत तुलाचन दाई हुनुहुन्थ्यो कास्कीबाट है, र अब हप्ताभरिको कलरबाट चाहिँ हामीले एकजनालाई छान्ने हो नि त, र अहिले चाहिँ नाम पढ्न सफल हुनुभएको छ अमृत दाई र दाईलाई हार्दिक

चाहिँ छ भने तपाईँले चाहिँ यही नम्बर मार्फत चाहिँ आफ्नो नम्बर टिपाउनको लागि चाहिँ आउन सक्नुहुन्छ है। तपाईँले चाहिँ अब आउने शुक्रबार भित्रमा चाहिँ नम्बर टिपाउनु पर्ने हुन्छ है। र अब तपाईँले यो बीचको समयभित्र पनि अब तपाईँले चाहिँ नम्बर टिपाउनु भएन भने चाहिँ अब तपाईँले चाहिँ विनर भएर पनि रिचार्ज चाहिँ पाउनुहुने छैन है। त्यही भएको भएर चाहिँ हप्ताभरिमा तपाईँले फोन गर्नुपर्ने हुन्छ। अब अरू सहभागिता जनाउने साथीहरूलाई पनि धेरै धेरै धन्यवाद त छ नै होइन। सँगसँगै अब कार्यक्रम सुनिरहँदा कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि तपाईँले हाम्रो स्टुडियोको नम्बरमा चाहिँ दिन सक्नुहुन्छ भन्दै अन्तिममा सबैलाई एकमुष्ट रूपमा धेरै धेरै धन्यवाद व्यक्त गर्दै हाम्रो यस प्रोग्रामको प्राइज स्पोन्सर गरेको पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्सका प्रोप्राइटर विनोद पोखरेल दाईप्रति पनि हार्दिक आभार व्यक्त गर्दै यो ब्याकग्राउण्डमा बजिरहेको संसारदेखि म सुबिना विदा हुन्छु। तपाईँ भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 MHz साथै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला।

0: सधैँ चुहिरहने त्यो थोत्रो घरमा हामीलाई कसरी
1: शुक्ला गण्डकी एफएम 97.6
2: होइन भाउजू, यस्तो फेस्तो नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
3: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी?
2: आज भोलि त हाम्रै दुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
3: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
4: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
5: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
6: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
5: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
6: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
5: ए त्यसो भए त म गइहाले,
6: चिया त पिएर जाऊ।
5: अहिले हतार छ, पछि आउँदै गरौला है।
7: दीर्घायु फर्निचर सोरुम,
6: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
7: साथै पुरानोसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
8: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
6: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
7: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0965709, मोबाइल नम्बर 9847061268,
6: 9856062068।
2: सुन, होमवर्क देखाउ त।
9: हस् टिचर।
2: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
9: टिचर, मेरो मम्मीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
2: ए हो र, त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
10: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी चार, दुलेगौडा। फोन 0965714484, मोबाइल 9560633384 र 9560667988।
11: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
12: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
11: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
12: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
11: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
12: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
11: थप जानकारीको लागि सम्पर्क 0965714377 र 9856443043। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बेपी चोक।
13: ए हजुर सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
14: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
13: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
15: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
16: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
17: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
18: सम्पर्क मोबाइल 9857065119 र 9869577056।
19: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
20: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
21: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
20: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
21: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
20: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी छ खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658-412-400-412-160 र 9840-78-022।
1: शुक्ला गण्डकी एफएम 97.6।
22: शुक्ला गण्डकी टाइम चेक।
23: यति बेला मध्याहको ठिक 12 बज्यो।
24: स्वरूप क्षतिपूर्ति वितरण गर्न विभागले मन्त्रालयसँग रकम माग गरेको थियो। विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले निकासा भएको रकम पीड़ित किसानलाई क्षतिको 75% उपलब्ध गराइने जानकारी दिनुभयो। विभागका अनुसार बर्ड फ्लू संक्रमण देखिएका काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, प्लाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितौन र नवलपरासीमा झण्डै 7 लाख पंक्षी, 11 लाख अण्डा र 3 लाख किलो दाना नष्ट गरिएको छ। आज कास्की, पर्वत, म्याग्दी, बर्दिया, कैलाली तथा आसपासका जिल्लामा बहने ससाना नदी तथा खोलाहरूको बाफ उल्लेख्य रूपमा बढ़ने सम्भावना रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। ती क्षेत्र तथा आसपासका नदी तथा खोलामा पानीको सतह बढ़न सक्ने र आकस्मिक बाढ़ीको जोखिम रहेको महाशाखाले जनाएको छ। नदी किनार, खोल्सा तथा डुबान हुन सक्ने क्षेत्रका स्थानीय बासिन्दालाई सतर्क रहन तथा अनावश्यक रूपमा नदी तर्ने वा नदी आसपास जोखिमयुक्त क्रियाकलाप नगर्न समेत महाशाखाले आग्रह गरेको छ। यसैबीच आज दिउँसोको तुलनामा राति ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागमा रातिको समयमा ठूलो पानी पर्ने सम्भावना छ। यस्तै दिउँसो देशका हिमाली पहाड़ी तथा तराईका धेरै ठाउँमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तर राति भने हिमाली र पहाड़ी भूभागमा वर्षाको सम्भावना धेरै छ। विशेष गरी कोशी प्रदेश र गण्डकी प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा तथा लुम्बिनी प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले नदी नाला आसपास पहिरो जाने क्षेत्र तथा सड़क यात्रामा निस्कदा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। यस्तै मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढ़ी पसेपछि काठमाडौँ उपत्यकामा आपूर्ति भइरहेको पानी अस्थायी रूपमा बन्द भएको छ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयूकेएलका प्रवक्ता वीरबहादुर चन्दका अनुसार मेलम्चीको मुहानमा पानी धमिलो भएपछि प्रशोधन प्रक्रियामा समस्या आउँदा मेलम्चीबाट सुन्दरी जलको प्रशोधन केन्द्रमा प्रवाह हुने पानीको आपूर्ति अस्थायी रूपमा रोकिएको हो। वर्षाले मुहानमा पानी अत्यधिक धमिलो भएको छ। गुणस्तरमा सुधार आएपछि पुनः प्रशोधन प्रक्रिया सञ्चालन गरी पूर्व निर्धारित वितरण तालिका अनुसार पानी आपूर्ति सञ्चालन गरिने उहाँले बताउनुभयो। तर लगातार वर्षा भइरहेको खण्डमा भने पानी आपूर्ति केही समय रोकिने भएको छ। औषधि औषधि व्यवस्था विभागले औषधि आपूर्ति श्रृंखलामा सुधार गर्नका लागि 6 बुँदे निर्देशन जारी गरेको छ। व्यवस्था विभागका निर्देशक निमित्त महानिर्देशक शिवानी खड्गीले देशमा औषधि आपूर्ति श्रृंखला सुधार गर्न र बजारलाई व्यवस्थित गर्न स्वदेशी औषधि उत्पादक पैठारीकर्ता थोक विक्रेता तथा खुद्रा विक्रेतालाई कार्यान्वयनका लागि निर्देशन जारी गरिएको जानकारी दिनुभयो। निर्देशन अनुसार सबै स्वदेशी उत्पादक तथा औषधि पैठारीकर्ताहरूले आफ्ना आधिकारिक थोक विक्रेतासँग लिखित सम्झौता गर्नुपर्नेछ। लिखित सम्झौता बिना कुनै पनि औषधि आपूर्ति वा बिक्री वितरण गर्न निषेध गरिएको निर्देशनमा भनिएको छ। आज पनि सुन चाँदीको भाव बढ़ेको छ। सुनको भाव तोलामा 7,200 रूपियाँले बढ़ेर 2,90,700 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको भाव हिजो पनि बढ़ेको थियो। हिजो सुनको भाव तोलामा 6,200 रूपियाँले बढ़ेर 2,83,500 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि बढ़ेको छ। चाँदीको भाव आज तोलामा 165 रूपियाँले बढ़ेर 4,625 रूपियाँमा कारोबार भएको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 180 रूपियाँले बढ़ेर 4,450 रूपियाँमा कारोबार भइरहेको थियो। हिजो पनि चाँदी तोलामा 180 रूपियाँले बढ़ेको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा रसुवागढ़ीको मितेरी पुलबाट गाड़ी चल्न शुरू, पर्यटन क्षेत्रमा लगानी विस्तार हुने क्रम तीव्र लगायतका खबर बाँकी नै छन्।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाचिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले 6 जिल्लामा बाढ़ीको जोखिम, दिउँसो भन्दा राति ठूलो पानी पर्ने, बर्ड फ्लू प्रभावित किसानलाई क्षतिपूर्तिका लागि 50 करोड़ रकम निकासा लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। चिनियाँ प्राविधिकहरूले परीक्षण सम्पन्न गरेपछि 4 दिनपछि रसुवागढ़ी नाकाको मितेरी पुलबाट गाड़ी सञ्चालन हुन थालेका छन्। नेपालको उत्तरी नाका रसुवागढ़ीमा रहेको मितेरी पुलबाट आवागमन 2 दिनका लागि रोकिने भनिएकामा पुल परीक्षण गरी 4 दिनपछि सञ्चालनमा ल्याइएको हो। गएको वर्षको असार 24 गते लेहेन्दे खोलामा आएको बाढ़ीले सिमेन्टको मेसिनरी पुल बगाएपछि तत्काल आवाजातका लागि बेली ब्रिज निर्माण गरिएको थियो। बेली ब्रिज वर्षायामका लागि उपयुक्त छ कि छैन भन्ने परीक्षणका लागि चिनियाँ पक्षले गाड़ी सञ्चालनमा केही समय रोक लगायो। पुलको सफलतापूर्वक परीक्षण सम्पन्न गरी गाड़ी आवागमन हुन थालेका इलाका प्रहरी कार्यालय टिमुरेले जनाएको छ। नेपालमा विदेशी पर्यटक आगमन बढ़दै जाँदा तारे होटल तथा रिसोर्टमा लगानी पनि उल्लेखनीय रूपमा विस्तार भएको छ। पर्यटन विभागका अनुसार अहिले देशभर 350 तारे स्तरका होटल तथा रिसोर्ट सञ्चालनमा छन्, जुन गएको वर्षको 335 तुलनामा केही वृद्धि हो। तीमध्ये 29 पाँच तारे होटल रहेका छन्। अहिले सञ्चालनमा रहेका तारे होटल तथा रिसोर्टमा 16,613 कोठा र 26,285 उपलब्ध छन्। काठमाडौँ, पोखरा, चितवन, लुम्बिनी, भैरहवा, नेपालगंज, भद्रपुर लगायतका प्रमुख पर्यटकीय गन्तव्यमा स्वदेशी तथा विदेशी लगानीमा नयाँ होटल तथा रिसोर्ट खोल्ने क्रम बढ़िरहेको विभागले जनाएको छ। अब विदेशको खबर। अफ्रिकी देश कंगोमा फैलिएको इबोला प्रकोप झन भयावह बन्दै गएको छ। अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रका महानिर्देशक जिन कसयाले अहिलेको प्रकोप विगतका इबोला महामारीहरूको तुलनामा संक्रमण र मृत्युदर दुवैका हिसाबले निकै तीव्र रहेको चेतावनी दिनुभएको सिन्वाले जनाएको छ। कंगो सरकारले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार जून 30 इबोलाका 1,406 संक्रमित पुष्टि भएका छन् भने 438 जनाको ज्यान गइसकेको छ। यसैबीच विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले बुन्डी बुग्यो भाइरसबाट हुने इबोला रोगको उपचारका लागि क्लिनिकल ट्रायल शुरू गरिएको जनाएको छ। अब खेल खबर। अल्जेरियालाई 2-0 पराजित गर्दै स्विजरल्याण्ड विश्वकपको अन्तिम स्वरमा प्रवेश गरेको छ। आज बिहान भएको खेलमा स्विजरल्याण्डले दुवै हातमा 1-1 गोल गरेको हो। स्विजरल्याण्डका लागि ब्रिल एम्बोलो र डान एन्डोएले गोल गरेका छन्। स्विजरल्याण्डले अब अन्तिम स्वरमा कोलम्बिया र घानाबीच भोलि हुने खेलको विजेतासँग खेल्नेछ। यस्तै विश्वकपमा आज राति 12:15 अस्ट्रेलिया र इजिप्ट, भोलि बिहान 4:15 अर्जेन्टिना र केप भर्डे तथा बिहान 7:15 कोलम्बिया र घानाले खेल्दैछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज 6 जिल्लामा बाढ़ीको जोखिम, दिउँसो भन्दा राति ठूलो पानी पर्ने, मुहानमा ढल पसेपछि काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आपूर्ति बन्द, बर्ड फ्लू प्रभावित किसानलाई क्षतिपूर्तिका लागि 50 करोड़ रकम निकासा, क्षतिको 75% रकम उपलब्ध गराइने, औषधि आपूर्ति श्रृंखलामा सुधार गर्न विभागको 6 बुँदे निर्देशन, उत्पादक तथा पैठारीकर्ताले आधिकारिक विक्रेतासँग लिखित सम्झौता गर्नुपर्ने, कंगोमा इबोला संक्रमण तीव्र बन्दै उपचार परीक्षणका लागि क्लिनिकल ट्रायल शुरू, र अल्जेरियालाई हराउँदै स्विजरल्याण्ड विश्वकपको अन्तिम स्वरमा प्रवेश। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। बाढ़ीको सम्भावित जोखिम भएका क्षेत्रमा आवश्यक सतर्कता अपनाऊ। नमस्कार।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: आज पनि खाना काँच्छै होइन कहाँ जान्छु कि तिम्रो ध्यान राम्रोसँग खाना बनाउनु आउँदैन भने
3: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि यता प्रेसर कुकर बिग्रेको बिग्रै छ उता ग्यास चुलोको हालत यस्तै छ गतिलो सामान किनेर ल्याउने भए पो
2: ए मेरी तिते करेली त्यसरी नरिसाउ न बरु भन न किचनको सामान किन्न कहाँ जाने
3: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर त्यही जाऊ न
4: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ बुझ्नुभयो
5: हजुर राम्रो सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू राइस कुकर प्रेसर कुकर ग्यास चुलो सेट पंखा लगायत अत्यन्त सस्तो मूल्यमा सम्झिनै पर्ने ठाउँ
6: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक
7: राम्रो नहुने त कुरै भएन नि भतौरियामै गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ
8: त्यसो नभने म पनि अब नाचिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु
7: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू कार्पेट डोरम्याट चन्ना प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ
9: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
6: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 बीपी चोक
9: प्रोप्राइटर प्रकाश न्यौपाने सम्पर्क 0765702625 मोबाइल 98563338 98461656
10: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू
11: बिरामी परीक्षण
10: निशुल्क औषधि वितरण
11: प्रयोगशाला सेवा
10: पञ्चकर्म पूर्व कर्म
11: बस्ती कर्म
10: शिरोधारा
11: नस्य कर्म जलनेति
10: छार सूत्र सेवा
11: उपचारात्मक योग फिजियोथेरापी अकुपंचर सेवा
10: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम
11: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन पञ्चकर्म रसायन र योग
10: अग्निकर्म मर्म चिकित्सा
11: स्तनपायी आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण अनि सुन्नुहोस् त स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन् शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 खैरेन्टार आयुर्वेद औषधालयमा भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन् सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ फोन नम्बर 0658634383
12: मेरिया मैनी कस्तो राम्रो गहना होइन दिदी हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त राति पनि बत्ती बाल्नै नपर्ने
13: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगा
1: शुक्ला गण्डकी एफएम 97
14: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिनी उस्तै उता हेरिनी उस्तै कहाँ जाउ जाउ अलमल्ल परे म त
15: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
14: सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
15: ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि
14: त्यसो भए सँगै जाउन त दुवैजना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 98461394378 98171996902
6: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज

0: हाम्रो मोबाइल पसल दुलेगौंडामा
1: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा। मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
0: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
2: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
0: प्रोपाइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौंडा, कृति फोटो स्टुडियोको नजिकै साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 9850656996।
3: घरमा सुख शान्ति कहिले भएन, आन्टीको काम पनि बन्दैन।
4: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
5: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
3: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
0: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौंडा को भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह, एकाहा, रुद्री, व्रतबन्ध, घर पैँचो, सत्यनारायणको पूजा, चौरासी, नवग्रह, रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू, विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा, रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा, शुक्ला गण्डकी 4 दुलेगौंडा, भित्री बजार, हेल्थ पोस्ट चोक।
4: प्रोपाइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805426466 र 9847739849।
6: चिसापानी चिसापानी, आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
7: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
6: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
7: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
6: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवाराई मन्दिरको फेदीमा रहेको संयोग कटेज बाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
7: हजुर, काठमाडौँ दुलेगौंडा ढोरफिर्दी मान्द्रे 2660 हुँदै मग्याम चिसा पानी आवाजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
8: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
6: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत। मोबाइल 9841616878, 9825527763।
0: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
5: ल पत्तै छैन है तिमलाई, दुलेगौंडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
9: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोट, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
0: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौंडा मेटल उद्योग, शुक्ला गण्डकी 4 दुलेगौंडा तनहु। प्रोपाइटर सूर्य बहादुर बानिया, सञ्चालक संगम बानिया। फोन 0654141142, मोबाइल 9850623128 र 9462614726।
1: चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश 2 चिसापानी स्याङ्जाको ऋण चुक्ताको लागि 15 दिने सूचना।
10: यस संस्थाका भाका नगाउने तथा नियमित ब्याज किस्ता भुक्तानी नगर्ने ऋणी शेयर सदस्यहरूले अनिवार्य रूपमा 2083 असार मसान्त भित्रमा नियम अनुसार बुझाउन तिर्नुपर्ने सावा र ब्याज बुझाउन हुन अनुरोध गर्दछौ। आर्थिक वर्ष 82-83 वार्षिक खाताबन्दीको समय यही असार मसान्त रहेको हुँदा प्रत्येक शेयर सदस्यले आफ्नो नियमित बचत, समूह बचत लगायत बुझाउनु पर्ने सावा र ब्याज समयमै बुझाई सहयोग गरिदिनु हुन समेत अनुरोध छ। असार मसान्तभित्र बुझाउनु पर्ने ऋणको सामा एवं ब्याज नबुझाएमा सहकारी ऐन, संस्थाको विनियम, ऋण असुली नीति बमोजिम संस्था अगाडि बढ्न बाध्य हुनेछ। 2083 असार मसान्तसम्म आफूले लिएको ऋणको बुझाउनु पर्ने सामा र ब्याज नबुझाउने ऋणी सदस्यहरूको फोटो सहित 3 पुस्ते नामावली, सार्वजनिक सहितको ऋण चुक्ताको लागि 35 दिने सूचना सामाजिक सञ्जाल र राष्ट्रिय पत्रिकामा समेत प्रकाशित गरिनेछ। सहकारी संस्थाको यो अनुरोधलाई व्यवस्था नगर्न सम्पूर्ण भाका नगाउने ऋणी सदस्यहरूलाई अनुरोध छ। यदि यो सूचना र अनुरोधलाई व्यवस्था गरी सहकारीमा तिर्न बुझाउनु पर्ने हिसाब नबुझाउने, सहकारीको सम्पर्कमा नआउने जस्ता व्यवहार गरेमा सहकारीले स्थानीय प्रशासनको समेत सहयोग लिई आवश्यक कानूनी कारवाही अघि बढाउन बाध्य हुनेछ। नोट: ऋणी सदस्यहरूले बुझाउन बाँकी सावा र ब्याज सहकारीमा दर्ता भएको मोबाइल नम्बरमा मेसेज पठाइएको छ। सहकारीबाट मौखिक तथा समूह बैठकमा जानकारी र अनुरोध नियमित गरिएको छ। भाका नगाउने ऋणी सदस्यहरूलाई पत्राचार समेत गरिएको छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड, हरिनाश दुई, चिसापानी, स्याङ्जा।
11: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
12: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
13: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
14: अनुरोधक: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
15: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
16: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
15: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
16: आरोग्य स्किन केयर इन्टरप्राइजेज, शुक्ला गण्डकी 4, दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा।
15: प्रोप्राइटर रोशनी श्रेष्ठ।
16: मोबाइल नम्बर 9827103066 र 9840594530।
17: ला, टायरमा कट लाग्यो। यो मात्रै नयाँ हालेको, खत्तम भयो नि। अब नयाँ किन्नु पर्यो। फेरि
18: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
17: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
18: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
17: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
18: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452।
19: यस्तो पङ्खा चलिरहेको देखिनु पनि।
20: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
18: चिसो हावा फाल्ने पङ्खा लिन त कतिलो ठाउँमा जानु पर्यो नि।
19: गटिलो ठाउँ चाहिँ कहाँ छ?
18: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छारी बिजुली पसलमा जानु पर्यो नि।
19: चेस्का बाजे चाँचो, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस ओरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
21: अब
2: सीजी ब्रांड को आधिकारिक विक्रेता संगे इलेक्ट्रोनिक्स का सामान टीवी फ्रिज एसी कूलर गीजर वैक्यूम वाशिंग मशीन उपलब्ध हुनु का साथ ही सीसी कैमरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौड़ा तनहुँ प्रोवाइडर हरिकुमार श्रेष्ठ मोबाइल नंबर 9856303324।
21: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
1: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरै सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बब ससेज
1: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656-70-052, मोबाइल 98560-28587।
5: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के के छ के के?
6: तर महँगो होला नि?
5: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियम का फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
7: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
8: बाराही अल्मुनियम, अब यूपीवीसी को साथमा।
7: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
8: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564-14-411, मोबाइल 98-560-22938 र 98-028-22938।

0: 68 करोड प्रस्तुत गर्दछ
1: प्रथम 68 करोड कप 2083
0: पेरुङ स्पोर्ट्स क्लब द्वारा यही असार 17 गतेदेखि 20 गतेसम्म भीमात रंगशालामा आयोजित 68 करोड कप 2083 एवं क्लब स्तरीय पुरुष भलिबल प्रतियोगितामा उपस्थितिको लागि सम्पूर्ण खेलाड़ी खेल प्रेमी एवं संस्कृति प्रेमी महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
1: प्रथम पुरस्कार
0: नगद रु 1,11,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
1: द्वितीय पुरस्कार
0: नगद रु 77,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
1: तृतीय पुरस्कार
0: नगद रु 44,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
1: सान्त्वना पुरस्कार
0: नगद रु 22,068।
1: विधागत पुरस्कार तर्फ सर्वोत्कृष्ट खेलाडीका लागि नगद रु 5,068
0: साथै उत्कृष्ट स्पाइकर उत्कृष्ट ब्लकर उत्कृष्ट सेटर उत्कृष्ट डिफेन्डर उत्कृष्ट सर्भर उदयमान खेलाड़ी र उत्कृष्ट कोचको लागि जनही 3,068
1: टिम दर्ता शुल्क नगद रु 6,800
0: खेल हुने स्थान भीमात रंगशाला खेल सञ्चालन यही असार 17 गतेदेखि 20 गतेसम्म
1: टिम दर्ता गर्ने अन्तिम मिति यही असार 12 गतेसम्म
0: नोट टिममा 3 जना मात्र एनबीए खेलेका खेलाडीहरू समावेश गर्न पाइनेछ
1: अन्य आकर्षणहरू
0: मौलिक कौराह तथा राष्ट्रिय एवं स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति सहभागी टिमहरू तनहु भलिबल टिम स्याङ्जा भलिबल टिम शाही फलफुल भलिबल टिम स्याङ्जा बिरुङ स्पोर्ट्स क्लब भीमात वालिङ भलिबल क्लब स्याङ्जा हाई भिजन ल्यान्ड भलिबल टिम भीमात
1: आयोजक
0: पिरुङ स्पोर्ट्स क्लब भीमात नगरपालिका 4 पिरुङ तनहु
1: सह आयोजक
0: टिम 68 करोड
1: थप जानकारीका लागि सम्पर्क
0: 97482-15106 98-16-16-15-80
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुको अनुरोध
3: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की तनहु लमजुङ मनाङ गोर्खा र नवलपरासी बर्दाघाट सुस्ता पूर्व भूक्षय पहिरो बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्
2: भू संरक्षण जस्तो बढी खर्चिलो गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ
3: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ
2: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ
3: माटोको रक्षा कवच रुख बिरुवाहरूको संरक्षण गरौ प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौ
2: खेत बारीका डिल कान्ला र पाखामा बडहर राई खनियो निमारो रोपौ हरियाली बढाउ साथै पशु आहाराको समस्याबाट मुक्त हौ
3: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ बिरालो पहाड खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ
2: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं भू क्षय बाढी र पहिरोबाट बचौं र बचाऊ
3: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड दियौ
2: प्राकृतिक स्रोतहरू माटो पानी र वनस्पति संरक्षण गरौं यिनको यिनै हुन् हाम्रा सम्पत्ति
3: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस नेपियर अमृतसो र बाँस भू क्षय रोकिन्छ पहिरो थामिन्छ गाई बस्तुलाई हुन्छ घाँस
2: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं
3: जलधारका स्रोतहरू जंगल जमिन जल जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ
2: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ, जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ,
3: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0565361175, 98563175। सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
4: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ,
5: सम्पर्क 0564142121, मोबाइल 98565391।
4: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
6: यस यमा
7: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
8: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
7: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर,
9: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
10: रिमाल हार्डवेयर, सम्पर्क 0564142145, 0564143।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9800 28 13 424 र 9850 60 14 175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
4: यति बेला दिउँसोको ठिक 1 बज्यो
5: ल हो त खेतानीहरु पनि छिटो गरेर फर्कियो आज त मेलो सकेर छिटो

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: कृषि विकास कार्यालय तनहुँको अनुरोध
3: प्राङ्गणिक कृषि उत्पादनको उपभोग गरौं
4: रैथाने बालीहरू जस्तै कोदो फापर जौ उवा चिनो कागुनो लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं
3: विषादीको प्रयोग सकेसम्म नगरौं गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं विषादी विष हो औषधि होइन भन्ने कुरा सदैव मनन गरौं
4: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिश बिउ मात्र खरिद गरौं
2: कृषि सामग्री आपूर्ति कृषि उत्पादन प्रणाली रोग किरा व्यवस्थापन उत्पादन उपरान्त प्रविधि बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं
3: थप जानकारीको लागि 0-65-563-130
2: कृषि विकास कार्यालय तनहुँ दमौली
5: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
6: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
7: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0-65-590-065 मोबाइल 98-166-34-372
3: पुन मोबाइल पुन मोबाइल पुन मोबाइल
8: होइन कति पुन मोबाइल भन्दै कराएको
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के
8: कहाँ छ पुन मोबाइल
3: यही दुलीगुडामा तरकारी पसलको आधैमा छ
8: मोबाइल किन्ने पुरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ
3: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स शुक्ला गण्डकी 4 दुलीगौडा मुनाल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा
8: प्रोप्राइटर हेमराज पुन मोबाइल 98-191-74-888 र 98-448-48-000
3: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीए र बीएड मा भर्ना सम्बन्धी सूचना
8: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस बीए र बीएड मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ
3: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ
8: हाम्रा विशेषताहरू गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था
3: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन
8: व्यवस्थित पुस्तकालय खेलकुद मैदान सिपमूलक ज्ञान सहितको पठन पाठन
3: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित
8: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी बीबीए र बीएचएम
3: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ सम्पर्क नम्बर 0-61-433-385 मोबाइल 98-560-80-385
9: ए हेर्नुहोस् त यो समाचार त कस्तो असम्भवको छ शेयर गर्दिन कि क्या हो
10: पक्नुस् नानी जे पाए त्यही कुरा सत्य हुँदैन पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ
11: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं अफवाह नफैलाऊ सत्य जाँचौ भ्रमबाट बचौ जिम्मेवार संचार संस्कृति अपनाऊ
9: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
12: होइन ए दाई छोराले कक्षा 12 सक्यो रे के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त
0: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पिटिई, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ।
13: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
0: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
13: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
0: फोन गर्नुहोस् 0635905511।
14: वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
15: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
16: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
17: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707044।
18: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856779787।
19: घरमा सुख शान्ति कहिले भएन, आँटेको काम पनि बन्दैन।
20: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
21: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
19: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
22: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै।
23: हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
24: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805926466 र 9847349839।
25: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
26: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
25: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
26: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
25: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
26: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गरगहना पाइने,
25: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
26: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
25: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 9861552067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
24: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्,
25: सम्झनुहोस् है ब्रिजेस ज्वेलर्स।
13: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
3: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म
2: जनरल सर्जरी हर्निया हाइड्रोसिल पाइल्स फिसर फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म दिउँसो 3:30 देखि 7 बजेसम्म
2: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण
3: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी
2: थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक
4: समय आएको छ नेपालले प्रमाणिक प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस् श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा
5: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको BBS BA र BEd मा भर्ना सम्बन्धी सूचना
6: UGC नेपालद्वारा QAA को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083/84 को लागि BBS BA र BEd मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ
5: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ
6: हाम्रा विशेषताहरू गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था
5: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन
6: व्यवस्थित पुस्तकालय खेलकुद मैदान सिपमूलक ज्ञान सहितको पठन पाठन
5: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित
6: हाम्रा प्रस्तावित कार्यक्रमहरू BIT BBA र BHM
5: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ सम्पर्क नम्बर 0164333585 मोबाइल 98560385
7: यस तनहु सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही असार 20 गते शनिबार
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने छाला यौन कुष्ठरोग एलर्जी तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेम महर्जन मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक
8: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
9: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
10: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
8: सन्देश ट्रेडर्स शुक्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0565706676 मोबाइल 98562066676
0: कता हिँडेको हो आइफोन हातमा लिएर?
11: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
0: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
11: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
0: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा, प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
12: शुक्ला गण्डकी एफएम 97.6।
13: लहै गाउँले हो, हेलो बाउसी हजुर, ल ऊ त डाँडा थुम्को मिलाइदिनु त, थुम्को रोपारलाई गाह्रो हुन्छ के
14: यसपालि त, छोरी माइती मिलेर एकदम रमाइलो गर्नुपर्छ, अर्को साल के हो के हो।

0: निलाल लामा भन्ने मान्छे त मान्छे पनि राम्रो, काम पनि राम्रो, गीत पनि राम्रो, कस्तो मान्छे खोजेर ल्याएको तैँले?
1: एकदम राम्रो।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे। हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोर माइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
1: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलीगौंडा नगरपालिकाबाट 10 घर माथि
2: पोखरा जाने बाटोतिर।
3: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62 827 र 98644530।
4: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
5: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
4: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
5: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
4: पुराना गरगहनासँग नयाँ साथ फेर,
5: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
4: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौंडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560 62 099।
6: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
7: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
6: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
7: त्यही दुलीगौंडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
6: ए त्यसो भए त म गइहाले,
7: चिया त पिएर जाऊ,
6: अहिले हतार छ, पछि आउँदै गरौला है।
8: दीर्घायु फर्निचर सोरुम,
5: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
8: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
4: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
5: दीर्घायु फर्निचर सोरुम, दुलीगौंडा तनहुँ,
8: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765709 4, मोबाइल नम्बर 98460 61268
5: 98560 60 268।
9: खै जन्म दर्ता दिनुहोस् त।
10: जन्म दर्ता गरेको छैन नि म्याडम।
9: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
10: हो र, मलाई त थाहा नै थिएन म्याडम।
9: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
10: पहिला कसैले भनेनन्?
11: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
12: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
11: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
12: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
14: हो त, एउटा सानो लापरवाही सिङ्गो बनाइसका पनि हो।
15: हाम्रो वन, हाम्रो धन, डढेलोबाट जोगाउन गरौँ जतन। वनमा डढेलो लगाउनु कानूनी अपराध हो। डढेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
16: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: चिसा पानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
1: एकान्छी सुन त काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसा पानी रहेछ ए भाइ कहाँ हो
0: हजुर हजुर स्याङ्जाको मगेम चिसा पानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
0: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज बाईको होटल टाइटेनिक छ गोङ्गोबु बसपार पछाडि पट्टि
1: हजुर काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
2: समय सम्झनुहोस् है मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
0: होटल टाइटेनिक गोङ्गोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 98461688 98235 52763

0: टिम 68 करोड प्रस्तुत गर्दछ।
1: प्रथम 68 करोड कप 2083
0: भिरुङ स्पोर्ट्स क्लबद्वारा यही असार 17 गतेदेखि 20 गतेसम्म भीमात रंगशालामा आयोजित 68 करोड कप 2083 एवं क्लब स्तरीय पुरुष भलिबल प्रतियोगितामा उपस्थितिको लागि सम्पूर्ण खेलाड़ी खेलप्रेमी एवं संस्कृति प्रेमी महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
1: प्रथम पुरस्कार
0: नगद रु 1,11,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
1: द्वितीय पुरस्कार
0: नगद रु 77,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
1: तृतीय पुरस्कार
0: नगद रु 44,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
1: सान्त्वना पुरस्कार
0: नगद रु 22,068।
1: विधागत पुरस्कार तर्फ सर्वोत्कृष्ट खेलाड़ीका लागि नगद रु 5,068
0: साथै उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सर्भर, उदयमान खेलाड़ी र उत्कृष्ट कोचको लागि जनही 3,068।
1: टिम दर्ता शुल्क नगद रु 6,800।
0: खेल हुने स्थान भीमात रंगशाला। खेल सञ्चालन यही असार 17 गतेदेखि 20 गतेसम्म।
1: टिम दर्ता गर्ने अन्तिम मिति यही असार 12 गतेसम्म।
0: नोट, टिममा 3 जना मात्र एनबीए खेलेका खेलाड़ीहरू समावेश गर्न पाइनेछ।
1: अन्य आकर्षणहरू
0: मौलिक कौराह तथा राष्ट्रिय एवं स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति। सहभागी टिमहरू तनहु भलिबल टिम, स्याङ्जा भलिबल टिम, शाही फलफुल भलिबल टिम स्याङ्जा, पिरुङ स्पोर्ट्स क्लब भीमात, वालिङ भलिबल क्लब स्याङ्जा, हाई भिजन ल्यान्ड भलिबल टिम भीमात।
1: आयोजक
0: पिरुङ स्पोर्ट्स क्लब भीमात नगरपालिका 4 पिरुङ तनहु।
1: सह आयोजक
0: टिम 68 करोड।
1: थप जानकारीका लागि सम्पर्क
0: 97482-15106, 98-16-16-15-80।
2: चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश 2 चिसापानी स्याङ्जाको ऋण चुक्ताको लागि 15 दिने सूचना। यस संस्थाका भाका नगाउने तथा नियमित ब्याज किस्ता भुक्तानी नगर्ने ऋणी शेयर सदस्यहरूले अनिवार्य रूपमा 2083 असार मसान्त भित्रमा नियम अनुसार बुझाउन तिर्नुपर्ने सावा र ब्याज बुझाउन हुन अनुरोध गर्दछौ। आर्थिक वर्ष 82-83 वार्षिक खाताबन्दीको समय यही असार मसान्त रहेको हुँदा प्रत्येक शेयर सदस्यले आफ्नो नियमित बचत, समूह बचत लगायत बुझाउनु पर्ने सावा र ब्याज समयमै बुझाई सहयोग गरिदिनु हुन समेत अनुरोध छ। असार मसान्तभित्र बुझाउनु पर्ने ऋणको सामा एवं ब्याज नबुझाएमा सहकारी ऐन, संस्थाको विनियम, ऋण असुली नीति बमोजिम संस्था अगाडि बढ्न बाध्य हुनेछ। 2083 असार मसान्तसम्म आफूले लिएको ऋणको बुझाउनु पर्ने सामा र ब्याज नबुझाउने ऋणी सदस्यहरूको फोटो सहित 3 पुस्ते नामावली सार्वजनिक सहितको ऋण चुक्ताको लागि 35 दिने सूचना सामाजिक सञ्जाल र राष्ट्रिय पत्रिकामा समेत प्रकाशित गरिनेछ। सहकारी संस्थाको यो अनुरोधलाई व्यवस्था नगर्न सम्पूर्ण भाका नगाउने ऋणी सदस्यहरूलाई अनुरोध छ। यदि यो सूचना र अनुरोधलाई व्यवस्था गरी सहकारीमा तिर्न बुझाउनु पर्ने हिसाब नबुझाउने, सहकारीको सम्पर्कमा नआउने जस्ता व्यवहार गरेमा सहकारीले स्थानीय प्रशासनको समेत सहयोग लिई आवश्यक कानूनी कारवाही अघि बढाउन बाध्य हुनेछ। नोट, ऋणी सदस्यहरूले बुझाउन बाँकी सावा र ब्याज सहकारीमा दर्ता भएको मोबाइल नम्बरमा मेसेज पठाइएको छ। सहकारीबाट मौखिक तथा समूह बैठकमा जानकारी र अनुरोध नियमित गरिएको छ। भाका नगाउने ऋणी सदस्यहरूलाई पत्राचार समेत गरिएको छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश 2 चिसापानी स्याङ्जा।
3: कता हिँडेको हो आइफोन हातमा लिएर?
4: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
3: लौ तँलाई थाहा छैन, दुलीगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
4: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
3: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा।
2: प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231।
5: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
6: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
5: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुले गौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
6: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
5: होम डेलिभरीको पनि व्यवस्था छ।
7: सम्पर्क तिमसेना फ्रेस हाउस, सुक्ला गण्डकी 4 पञ्चमुनि चोक कनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560078।

0: गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला दिउँसोको ठिक 2 बज्यो।

0: 97.6
1: शुक्ला गंडकी FM 97.6
2: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
3: पंडित मा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
4: ओमकार
3: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
4: ओमकार
3: अनि घरमा पूजा सामग्री पनि छैन भने
4: ओमकार
3: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
5: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रत बन्न लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
3: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508334
6: समय आएको छ नेपालले प्रमाणिक प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समयसँगै खरो उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध
8: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की तनहुँ लमजुङ मनाङ गोर्खा र नवलपरासी बर्दाघाट सुस्ता पूर्व भूक्षय पहिरो बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्
7: भू संरक्षण जस्तो बढी खर्चिलो गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ
8: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ
7: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौ भू क्षय पहिरोको प्रकोपबाट बचौ र बचाउ
8: माटोको रक्षा कवच रुख बिरुवाहरूको संरक्षण गरौ प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौ
7: खेत बारीका डिल कान्ला र पाखामा बडहर राई खनियो निमारो रोपौ हरियाली बढाउ साथै पशु आहाराको समस्याबाट मुक्त हौ
8: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ बिरालो पहाड खेतबारी र बस्तीमा आपत विपत ननिम्ताउ
7: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौ भू क्षय बाढी र पहिरोबाट बचौ र बचाउ
8: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड दियौ
7: प्राकृतिक स्रोतहरू माटो पानी र वनस्पति संरक्षण गरौं यिनको यिनै हुन् हाम्रा सम्पत्ति
8: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस नेपियर अमृसो र बाँस भूछय रोकिन्छ पहिरो थामिन्छ गाई बस्तुलाई हुन्छ घाँस
7: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं
8: जलधारका स्रोतहरू जंगल जमिन जल जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ
7: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाउ जलाधार क्षेत्रको संरक्षण गरी जीवनस्तर उकासौ
8: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ फोन नम्बर 0585361175 98563165
0: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
9: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
0: हो त नि, अब चाहिँ राम्रो भयो।
10: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
0: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
11: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
12: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, पन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
13: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
14: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
11: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
13: सुन्दर अटो ओक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ
15: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
16: सम्पर्क 0564142221, मोबाइल 98560935।
15: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
17: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
18: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
19: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
20: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
21: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
22: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
11: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौडा हेल्थ पोस्ट चोक,
22: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124।
23: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउ जाउ, अलमल्ल परे म त।
24: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
23: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
24: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
23: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 98461394378, 98171969902।
25: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा मोबाइल 9856333398 र 9845610950 इमेल robin98560@gmail.com टिकटक @davillagegarden तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
1: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
2: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
1: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं। अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तन हो।
25: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz। Da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da-da

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
4: पोखरा जाने बाटोतिर।
6: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62 827 र 98644530031।
7: ए हेर्नुहोस् त, यो समाचार त कस्तो असम्भवको छ, सेयर गर्दिन कि क्या हो?
8: पक्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
9: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
10: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
11: यस तनाव सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही असार 20 गते शनिबार
12: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्ण राज अधिकारी, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने, छाला यौन कुष्ठरोग एलर्जी तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेम महर्जन, मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान, थाइराइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल।
13: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बेपी चोक।
14: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
15: वाओ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
14: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुन चाँदी पसलमा बनाएको नि।
15: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
14: पुराना गरगहनासँग नयाँ साथ फेर,
15: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
14: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560 62 099।
16: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
17: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
18: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका।
17: दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
18: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
17: ए त्यसो भए त म गइहाले,
18: चिया त पिएर जाऊ,
17: अहिले हतार छ पछि आउँदै गरौँला है।
19: दीर्घायु फर्निचर सोरुम,
18: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल बेड सोफा लगायत पर्दा कार्पेट डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ,
19: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
14: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
18: दीर्घायु फर्निचर सोरुम दुलीगौडा तनहुँ।
19: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0965709 मोबाइल नम्बर 98460261268
18: 98560260268।
20: कता हिँडेको आइफोन हातमा लिएर?
17: आइफोन हो कि माइफोन, के बनाऊ, साँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
20: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ, आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ।
17: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त।
20: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ, सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ, यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा, प्रोपाइटर राजेन्द्र पौडेल शान्ति पौडेल, सम्पर्क 0635414050, मोबाइल 98463231।
18: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
21: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
18: इज्जतको सवाल छ बुढा, जहाँ पाए त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
21: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्,
18: होम डेलिभरीको पनि व्यवस्था छ।
14: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178 98560078।
5: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: शुक्ला गंडकी एफएम 97.6।
1: या बुढा, 20 वर्ष देखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइल बाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
2: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
1: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
3: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनीटार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल। मोबाइल 9846026617 र 9811638981।
4: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो। बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
5: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
4: के शर्त हो त्यस्तो? सुनाउन त हामी पनि।
5: बिहेका सबै गरगहना खैरेनी टारको रामधाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
4: रामधाम सुनचाँदी पसल शुक्ला गण्डकी छ खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658412100160 र 9840078022।
6: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएड मा भर्ना सम्बन्धी सूचना।
7: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083/84 को लागि बीबीएस, बीए र बीएड मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
6: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
7: हाम्रा विशेषताहरू: गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
6: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
7: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
6: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
7: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
6: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 0164333085, मोबाइल 9856308385।
8: ऋतु, सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ। भोलि पोखरा जाउन है।
9: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्कु बेबी ल्यान्डमा पाइन्छ नि।
8: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्कु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
0: रस्तु बेबी ल्यान्ड, शुक्ला गण्डकी चार, दुलेगौडा।
3: मोबाइल 9856055770।
10: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
11: हो हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
12: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
13: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला दिउँसोको ठिक 3 बज्यो।
2: सुस गर्ने गरी काम नगरेको श्रम संस्कृति पार्टीका अध्यक्ष राईको टिप्पणी। ड्रोन उडाएको आरोपमा चिनिया सुरक्षा कर्मीको नियन्त्रणमा रहेका 2 नेपाली युवा रिहा। कर्णालीमा हिजो खसेको मिनी बस र यात्रुको आज पनि खोजी चल्दै। एल निनो केही महिनाभित्र बलियो स्तरमा पुग्ने विश्व मौसम विज्ञान संगठनको चेतावनी। सम्भावित प्रभाव न्यूनीकरणका लागि तत्काल तयारी गर्न आग्रह। र विश्वकप फुटबलको नकआउटमा आज राति अस्ट्रेलिया र इजिप्ट खेल्दै, अर्जेन्टिना र के भडे बीचको खेल भोलि बिहान पाउने 4 बजे। नेपाल खबरमा अब पूरा खबर। स्वास्थ्य बीमा बोर्डले गएको मंगिरसम्मको दावी बकेउता भुक्तानी भएको जनाएको छ। साथै बोर्डले अनावश्यक स्वास्थ्य परीक्षण नगर्न र नगराउन बीमितलाई आग्रह पनि गरेको छ। बोर्डले आज विज्ञप्ति निकालेर सेवा प्रदायक संस्थालाई 7 महिना अर्थात पुष यताको रकम भुक्तानी गर्न बाँकी रहेकोले अनावश्यक स्वास्थ्य परीक्षण नगर्न र नगराउन भनेको हो। सरकारबाट आवश्यक रकम विनियोजन भएपछि मात्रै पुषदेखिको रकम भुक्तानी गरिने बोर्डले जनाएको छ। चालू आर्थिक वर्षका विभिन्न मितिमा प्रदायक स्वास्थ्य संस्थाहरूलाई 23,44,02,98,000 रकम भुक्तानी गरिएको विज्ञप्तिमा उल्लेख छ। बाँकी रकम भुक्तानीका लागि रकम जुटाउने प्रयास भइरहेको बोर्डले जनाएको छ। बीमित सेवाग्राहीलाई अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न र डाक्टर तथा स्वास्थ्य कर्मीलाई आवश्यकताभन्दा बढ़ी परीक्षण वा उपचारका लागि दवाब नदिन बोर्डले आग्रह गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेन नेतृत्वको सरकारले 100 दिनमा गरेका कामहरू उपलब्धि भोलि सार्वजनिक गर्ने गरी तयारी भइरहेको छ। प्रधानमन्त्री शाहको सचिवालयका अनुसार सरकारले गरेका कामहरूको समीक्षा सहित 100 दिनमा भएका उपलब्धिको सूची सार्वजनिक गर्ने तयारी छ। वर्तमान सरकार गठन भएको भोलि शनिबार 100 दिन पुग्छ। प्रधानमन्त्री शाह नेतृत्वको सरकारले गएको चैत 13 शासकीय सुधारका 100 कार्यसूची सार्वजनिक गरेको थियो। त्यसैता कार्यसूचीमा समेटेका कामलाई कार्यान्वयन गर्ने गरी प्रयास थालिएको सचिवालय जनाएको छ। सुशासन र समृद्धिलाई केन्द्रमा राखेको सरकारले अरू विभिन्न क्षेत्र सँगसँगै देशको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र कूटनैतिक सञ्चालनमा पनि नयाँ प्रयासको प्रारम्भ गरेको छ। यसबीचमा परराष्ट्र मन्त्री शिशिर खनालले दुवै देशको औपचारिक भ्रमण गर्नुभयो। उहाँले विकासका पूर्वाधार, कनेक्टिभिटी, सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि प्रविधि हस्तान्तरण, सूचना प्रविधि तथा डिजिटलाइजेशन, पर्यटन, रासायनिक मल, पेट्रोलियम र प्राकृतिक ग्यास अन्वेषण र जनस्तरको सम्बन्ध लगायत विविध क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा दुई देशका उच्च अधिकारीसँग छलफल पनि गर्नुभएको थियो। यसैबीच श्रम संस्कृति पार्टीका अध्यक्ष अर्कराज राईले सरकारले आफ्नो 100 दिनमा नागरिकले महसुस गर्ने गरी काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ। दार्चुलाको दुर्गम गाउँमा झोलुङ्गे पुल उद्घाटन गरी आज काठमाडौँ फर्किएसँगै उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारको कामबारे प्रतिक्रिया दिनुभएको हो। महँगी धेरै बढ़ेकोले त्यसको नियन्त्रण गर्न आफूहरूले सरकारलाई सुझाव दिँदै आएको स्मरण गर्दै उहाँले सरकारले 100 दिनमा गरेका काम नागरिकले अपेक्षा गरे जस्ता नरहेको बताउनुभयो। नियन्त्रण गर्नुपर्ने आफ्नो पार्टीले उठाउँदै आएको माग रहेको राईको भनाई छ। अध्यक्ष राईले सरकारले पछिल्लो समय पेट्रोलियम पदार्थको भाव घटाएको भन्दै सरकारको यो निर्णयको समर्थन पनि गर्नुभयो। नेपाल चीन सीमावर्ती लप्ची क्षेत्रमा सीमा पार गरी ड्रोन उडाएको आरोपमा चिनिया सुरक्षाकर्मीको नियन्त्रणमा रहेका 2 नेपाली युवा आज रिहा भएका छन्। चिनिया सुरक्षाकर्मी र अध्यागमन प्रतिनिधिले उनीहरूलाई तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमिल सिन्हा र सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट बीओपी तातोपानीका प्रहरी निरीक्षक लीलाराम फुन्जेल सहित अन्य प्रशासनका प्रतिनिधिलाई मितेरी पुलमा जिम्मा लगाएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका अनुसार चिनिया पक्षले आवश्यक कानूनी प्रक्रिया पूरा गरेपछि दुवै युवालाई नेपाली पक्षलाई हस्तान्तरण गरेको जानकारी प्राप्त भएको छ। काठमाडौँका मनोज प्रजापति र भक्तपुरका सुदीप थापा मगरले गएको असार 12 गते लप्ची घुम्न पुगेका बेला सीमा क्षेत्रबाट ड्रोन उडाएका थिए। ड्रोन चिनिया भागमा प्रवेश गरेपछि चिनिया सुरक्षाकर्मीले उनीहरूलाई नियन्त्रणमा लिएका थिए। नेपाल चीन सीमा क्षेत्रमा आवत जावत बढ़न थालेसँगै चिनिया पक्षले सुरक्षा निगरानी पनि बढ़ाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज संवैधानिक परिषदको बैठक बस्दैछ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा बेलुका 5 बजे बस्ने गरी बैठक बोलाइएको हो। बैठकमा संवैधानिक निकायका रिक्त पदमा नियुक्ति सिफारिश सम्बन्धी विषयमा छलफल हुने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता विष्णुराज आङदेम्बेले जानकारी दिनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 0556943333 4935555।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। हिजो बिहान कर्णाली नदीमा खसेको मिनी बस र यात्रुको खोजी कार्य आज दोस्रो दिन पनि भइरहेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 6 महेश्वरी वाहिनी मुख्यालय सुर्खेतका 6 गोताखोरको टोलीले आज पनि खोजी कार्य गरिरहेका छन्। सुर्खेतबाट कालीकोटका लागि छुटेको कर्णाली प्रदेश 02001-1055 नम्बरको मिनी बस हिजो बिहान 11:30 दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका साथ सांगे तडाबाट कर्णाली नदीमा खसेको थियो। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी महानिरीक्षक जयराज सापकोटाका अनुसार नदीमा उच्च जलसतह र वेग तथा पानी धमिलो हुँदा खोजीमा समस्या भइरहेको छ। खोजीका लागि जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक श्रवण विकसित, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेना पनि परिचालन गरिएको छ। चालक र सहचालक गरी 2, गाड़ी छुट्दा चढ़ेका 3 र दैलेखको डुंगेश्वरबाट 2 गरी मिनीबसमा 7 रहेको पछिल्लो विवरण छ। यात्रु कति संख्यामा थिए भन्ने पूर्ण विवरण अहिले खुल्न सकिरहेको छैन। यसअघि हिजो भीरमा अड्किएको अवस्थामा फेला परेका एकजनाको उद्धारपछि ज्यान गएको थियो। यसैबीच कर्णालीको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले खोज तथा उद्धार कार्यका लागि थप सहयोग र समन्वय गरिदिन गृह मन्त्रालयलाई पत्राचार गरेको छ। लुम्बिनी प्रदेश सरकारले प्रदेशको प्रशासनिक कार्यकुशलता र सुशासनलाई थप सुदृढ बनाउन लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने भएको छ। लुम्बिनी प्रदेश सभाबाट पारित भएको लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान ऐन 2082 प्रदेश राजपत्रमा प्रकाशित भएसँगै यसको स्थापना र सञ्चालनका लागि कानूनी बाटो खुलेको हो। प्रतिष्ठानले मुख्य गरी प्रदेश तथा स्थानीय तहका निर्वाचित वा मनोनित पदाधिकारी, सरकारी निकाय र सार्वजनिक संस्थामा कार्यरत कर्मचारीको कार्यक्षमता बढ़ाउने उद्देश्यले प्रतिष्ठान स्थापना गर्न लागि प्रदेशसभा सदस्य यमबहादुर नेपालीले बताउनुभयो। प्रतिष्ठानको सर्वोच्च निकायका रूपमा एक परिषद रहनेछ, जसको अध्यक्ष मुख्यमन्त्री हुने तथा परिषदमा प्रदेश सरकारका मुख्य सचिव, लोकसेवा आयोगका अध्यक्ष, योजना आयोगका उपाध्यक्ष र स्थानीय तहका प्रतिनिधि सदस्य रहने व्यवस्था ऐनले गरेको छ। त्यसै गरी प्रतिष्ठानको प्रशासनिक प्रमुखका रूपमा खुल्ला प्रतिस्पर्धा र योग्यताको आधारमा 3 लागि 1 कार्यकारी निर्देशकको नियुक्त गरिने व्यवस्था छ। अब विदेशको खबर। संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठन डब्ल्यूएमओले एल निनो आउँदो केही महिनाभित्र तीव्र रूपमा बलियो हुने चेतावनी दिएको छ। डब्ल्यूएमओले विश्वका धेरै क्षेत्रमा खडेरी, अत्यधिक वर्षा, गर्मीको लहर तथा अन्य चरम मौसमीय घटनाको जोखिम उल्लेखनीय रूपमा बढ़ने बताएको समाचार संस्था एएफपीले जनाएको छ। संगठनले देशहरूलाई सम्भावित प्रभाव न्यूनीकरणका लागि तत्काल तयारी गर्न आग्रह गरेको छ। डब्ल्यूएमओको मासिक विश्व मौसमी जलवायु अध्यावधिक अनुसार एलनिनो अवस्था अहिले नै शुरू भइसकेको छ र जुलाईदेखि सेप्टेम्बरसम्म यो बलियो स्तरमा पुग्ने उच्च सम्भावना रहेको छ। एलनिनो समुद्रको पानी सामान्य भन्दा बढ़ी तातेको अवस्था हो। प्रशान्त महासागरको सतहमाथिको तापक्रममा 0.5 डिग्री सेल्सियस भन्दा धेरै तापक्रम वृद्धि कायम रहेको अवस्थामा त्यसको विश्वव्यापी असर पर्छ। यो असरले वायुको नियमित प्रणालीलाई खलबल्याउँदा पैदा हुने अवस्था नै एलनिनो प्रभाव हो। यसपटक जुलाईदेखि सेप्टेम्बरको अवधिमा यो तेस्रो अर्थात बलियो श्रेणीमा पुग्ने अनुमान छ। अब खेल खबर। फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति अस्ट्रेलिया र इजिप्ट खेल्दैछन्। यो खेल राति पाउने 12 बजे अमेरिकाको डालास रंगशालामा शुरू हुनेछ। विश्वकपमा अस्ट्रेलिया र इजिप्ट बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान पाउने 4 बजे साबिक विजेता अर्जेन्टिना र नवप्रवेशी केप भडेले खेल्दैछन्। यो खेल अमेरिकाको मियामी रंगशालामा हुनेछ। फुटबल इतिहासमा यी दुई टोलीबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। केप भडे समूह चरणको खेलमा सन् 2010 विजेता स्पेनलाई बराबरीमा रोकेर चर्चामा आएको टोली हो। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान 7:15 कोलम्बिया र घाना खेल्दैछन्। यो खेल अमेरिकाको सिटी रंगशालामा हुनेछ। यो राउण्ड अफ 32 अन्तिम खेल हो। अहिलेसम्म 13 टोली प्री क्वार्टर फाइनलमा पुगेका छन्। अब 3 टोलीको टुंगो लाग्न बाँकी छ। प्री क्वार्टर फाइनलमा क्यानाडा र मोरक्को, पाराग्वे र फ्रान्स, अमेरिका र बेल्जियम, पोर्चुगल र स्पेन, ब्राजिल र नर्वे, मेक्सिको र इंग्ल्याण्ड एकअर्कासँग खेल्ने पक्का भइसकेको छ। यस्तै स्विजरल्याण्डले कोलम्बिया र घानाबीचको विजेतासँग खेल्नेछ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बीमा बोर्डबाट गएको मंगिरसम्मको दावी बकेउता भुक्तानी, अनावश्यक स्वास्थ्य परीक्षण नगराउन बीमितलाई आग्रह। वर्तमान सरकारको 100 दिने उपलब्धि भोलि सार्वजनिक गर्ने तयारी, नागरिकले महसुस गर्ने गरी काम नगरेको श्रम संस्कृति पार्टीका अध्यक्ष राईको टिप्पणी। ड्रोन उड़ाएको आरोपमा चिनिया सुरक्षाकर्मीको नियन्त्रणमा रहेका दुई नेपाली युवा रिहा, कर्णालीमा हिजो खसेको मिनी बस र यात्रुको आज पनि खोजी चल्दै। एलनिनो केही महिनाभित्र बलियो स्तरमा पुग्ने विश्व मौसम विज्ञान संगठनको चेतावनी, सम्भावित प्रभाव न्यूनीकरणका लागि तत्काल तयारी गर्न आग्रह। र विश्वकप फुटबलको नकआउटमा आज राति अस्ट्रेलिया र इजिप्ट खेल्दै अर्जेन्टिना र केप भडे बीचको खेल भोलि बिहान पाउने 4 बजे।
7: नेपाल ब्यांक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न
0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
8: शुक्ला गण्डकी एफएम 97.6।
9: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
10: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
11: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
9: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
12: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकह रुद्री व्रतबन्ध घर पैँचो सत्यनारायणको पूजा 84 नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू, विभिन्न देवी देवताहरूको मूर्ति र माटाका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
10: प्रोपाइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805826466 र 9847739839।
13: सूच सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही असार 20 गते शनिबार
14: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्ण राज अधिकारी हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने छाला यौन कुष्ठरोग एलर्जी तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेम महर्जन मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल
15: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0654143777 र 98564443 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
16: मेरिया मैनी कस्तो राम्रो गहना
17: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
18: कान्छी पनि स्याङ्जा धन लक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन देख्ने जति सबैले यही भनिरहेछन्।
19: स्याङ्जा धन लक्ष्मी सुन चाँदी पसल
18: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गरगहना
19: शुद्ध सुन तथा चाँदीका गरगहना
18: छापावाला सुन चाँदीका गरगहना
19: राशि अनुसारका पत्थर
18: कम्प्युटर तौल प्रविधि
19: बिक्री वा साटफेरमा सुनको सही मूल्याङ्कन
18: बिना रसायन 24 क्यारेटका गरगहनाको लागि सम्झिनै पर्ने ठाउँ
19: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहु शाखा कार्यालय बनकेवा चोक
18: प्रोपाइटर रामु विश्वकर्मा मोबाइल नम्बर 98171600969 98067525239
19: प्रोपराइटर राजु विश्वकर्मा मोबाइल नम्बर 98141033222 98087169142
20: प्रदेश आयुर्वेद चिकित्सालय तनहुबाट उपलब्ध हुने सेवाहरू
21: बिरामी परीक्षण
20: निशुल्क औषधि वितरण
21: प्रयोगशाला सेवा
20: पञ्चकर्म पूर्वकर्म
21: बस्ती कर्म
20: शिरोधारा
21: नस्य कर्म जलनीति
20: छार सूत्र सेवा
21: उपचारात्मक योग फिजियोथेरापी अकुपंचर सेवा
20: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम
21: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन पञ्चकर्म रसायन र योग
20: अग्निकर्म मर्म चिकित्सा
21: स्तनपाई आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण अनि सुन्नुहोस् त स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन् शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरिनटार आयुर्वेद औषधालयमा भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन् सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ फोन नम्बर 0658563483
22: ए हजुर सुन्नुहोस् न चाडपर्व पनि आइसक्यो बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न
23: सुन न चन्दा कपडा किन्न त जान हुन्थ्यो नि यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म
22: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि त्यही जाने हो त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि अनि भएन त कमाल न त बार्गेनिङ गर्नुपर्ने झन्झट न त बजार नै चारिरहनु पर्ने झन्झट अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि त्यसैले ठगिने डर पनि भएन
24: हजुर न त बार्गेनिङ गर्नुपर्ने झन्झट न त बजार चारिरहनु पर्ने झन्झट
25: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा साथै 400, 600, 800 हजार माथिका प्रिमियम फेसनका क्वालिटी कपडाहरू पनि पाइन्छ
26: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा
27: सम्पर्क मोबाइल 98570065119 र 98694557056
28: फेसन फ्रेन्जी तपाईँको सन्तुष्टि नै हाम्रो चाहना
29: ला टायरमा कट लाग्यो
0: यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
1: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
0: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
1: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
0: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
1: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 9855062452।
2: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
0: किन आमा, के भएर?
2: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
0: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
2: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
0: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
2: मोबाइल 9855643952 र 9806656586।
0: कता हिँडेको आइफोन हातमा लिएर?
1: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
0: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
1: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
0: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843623811।
3: शुक्ला गण्डकी FM 97.6।

0: शुक्ला गण्डकी एफएम 97.6
1: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
2: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
1: हजुर हजुर स्याङ्जाको मग्याम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवाराई मन्दिरको फेदीमा रहेको समयो कटेज बाईको होटल टाइटेनिक छ गङ्गोबु बसबार पछाडि पट्टि
2: हजुर काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
3: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
1: होटल टाइटेनिक गङ्गोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 98461688 98235572763
4: सुन होमवर्क देखाउ त
5: टिचर
4: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
5: टिचर मेरो मम्मीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अरे म होमवर्क यही कपीमा गर्छु
4: ए हो र त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
6: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0564144484 मोबाइल 98560 33384 र 98560 67988
7: भर्ना खुल्यो
8: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
7: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
8: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
7: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
8: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनास गाउँपालिका भित्रका विद्यालय टप्परलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
7: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
8: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
7: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
8: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
7: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
8: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0658-571-247
9: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला मैले अलिअलि पैसा पठाइदिएको छु घर चाहिँ चिटिक्कको बनाउनु है
10: यतातिर सबै ठिक छ बाबु घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ म त ढुक्क छु तैँले पनि कुनै चिन्तै नलि
9: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर
11: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा शिवम सिमेन्ट एसियन पेन्ट्सका रंग रोगन पञ्चकन्याका एसडीपी पाइप राजस्थानी मार्बल सेनिटरी टाइल इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्
12: रिमाल हार्डवेयर सम्पर्क 0654142445 0654143445
13: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलौड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
14: ल पत्तै छैन है तिमलाई। दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
15: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
13: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग सुत्लागण्डकी चार दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141042, मोबाइल 9850-23128 र 9462-14726। हाम्रो मोबाइल पसल दुलेगौडामा
16: रु 100 टेम्पर ग्लास मात्र 50 रुपियाँमा मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
13: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बिङ्को ब्रान्डका मोबाइल भ्याटबिलको साथ फुल वारेन्टी, साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ। प्रोप्राइटर सन्तोष श्रेष्ठ। हाम्रो मोबाइल पसल शुक्लागण्डकी चार दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 9850-56996। तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
17: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
13: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
17: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
13: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
17: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
13: थप जानकारीको लागि सम्पर्क 0564143777 र 9855-44343। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
18: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: OSR Visit, Entertaining the Nation.
1: धन्यवाद न्यूट्री प्लस आजको खाना तपाईको नाम।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: ल नातिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
1: नातिको व्रतबन्ध गरेर उम्काइदिउ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 98460-67-645।
5: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने?
7: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
6: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
7: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
8: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
9: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बन्केवा चोक।
10: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
2: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किन पैसा छैन?
10: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी 4 किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
0: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै

0: मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनी टार रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा प्रोप्राइटर कुलकुमार कुमाल मोबाइल 9846026617 र 9811638981।
1: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
0: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
1: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बब ससेज
1: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 9856285587।
5: चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश 2 चिसापानी स्याङ्जाको ऋण चुक्ताको लागि 15 दिने सूचना। यस संस्थाका भाका नगाउने तथा नियमित ब्याज किस्ता भुक्तानी नगर्ने ऋणी शेयर सदस्यहरूले अनिवार्य रूपमा 2083 असार मसान्त भित्रमा नियम अनुसार बुझाउन तिर्नुपर्ने सावा र ब्याज बुझाउन हुन अनुरोध गर्दछौ। आर्थिक वर्ष 82-83 को वार्षिक खाताबन्दीको समय यही असार मसान्त रहेको हुँदा प्रत्येक शेयर सदस्यले आफ्नो नियमित बचत, समूह बचत लगायत बुझाउनु पर्ने सावा र ब्याज समयमै बुझाई सहयोग गरिदिनु हुन समेत अनुरोध छ। असार मसान्तभित्र बुझाउनु पर्ने ऋणको सामा एवं ब्याज नबुझाएमा सहकारी ऐन, संस्थाको विनियम, ऋण असुली नीति बमोजिम संस्था अगाडि बढ्न बाध्य हुनेछ। 2083 असार मसान्तसम्म आफूले लिएको ऋणको बुझाउनु पर्ने सामा र ब्याज नबुझाउने ऋणी सदस्यहरूको फोटो सहित 3 पुस्ते नामावली सार्वजनिक सहितको ऋण चुक्ताको लागि 35 दिने सूचना सामाजिक सञ्जाल र राष्ट्रिय पत्रिकामा समेत प्रकाशित गरिनेछ। सहकारी संस्थाको यो अनुरोधलाई व्यवस्था नगर्न सम्पूर्ण भाका नगाउने ऋणी सदस्यहरूलाई अनुरोध छ। यदि यो सूचना र अनुरोधलाई व्यवस्था गरी सहकारीमा तिर्न बुझाउनु पर्ने हिसाब नबुझाउने, सहकारीको सम्पर्कमा नआउने जस्ता व्यवहार गरेमा सहकारीले स्थानीय प्रशासनको समेत सहयोग लिई आवश्यक कानूनी कारवाही अघि बढाउन बाध्य हुनेछ। नोट, ऋणी सदस्यहरूले बुझाउन बाँकी सावा र ब्याज सहकारीमा दर्ता भएको मोबाइल नम्बरमा मेसेज पठाइएको छ। सहकारीबाट मौखिक तथा समूह बैठकमा जानकारी र अनुरोध नियमित गरिएको छ। भाका नगाउने ऋणी सदस्यहरूलाई पत्राचार समेत गरिएको छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश 2 चिसापानी स्याङ्जा।
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
6: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
5: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
6: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
7: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
5: ओम एम आभूषण सुनचाँदी दोकान,
1: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656705537, मोबाइल नम्बर 9460692640958.
8: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
9: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
8: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका दिपा। ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
9: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
8: ए त्यसो भए त म गइहाले,
9: चिया त पिएर जाऊ,
8: अहिले हतार छ पछि आउँदै गरौँला है।
10: दीर्घायु फर्निचर सोरुम,
9: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
10: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
11: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
9: दीर्घायु फर्निचर सोरुम दुलेगौडा त नहुँ।
10: प्रोप्राइटर लक्ष्मी राज वाग्ली, फोन नम्बर 0।

0: कसरी 900 मोबाइल नम्बर 98460-61268
1: 98560-61268
2: होइन यसो आमा कहाँबाट चलेको
3: कुटी हाँस्नु भन्यो यस्तरी पङ्खा चलिरहेको देखिनु भन्यो
2: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
4: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि
3: गतिलो ठाउँ चाहिँ कहाँ छ
4: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि
5: चेस्का बाजे चाँचो पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि
6: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ छहारी बिजुली पसल दुलेगौंडा तनहुँ प्रोभाइडर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 98560-30324

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला अपराह्नको ठिक 4 बज्यो।

0: शुक्ला गंडकी एफएम 97.6।
1: यस तनाव सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही असार 20 गते शनिबार
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्ण राज अधिकारी, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने, छाला यौन कुष्ठरोग एलर्जी तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेम महर्जन, मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल। बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
3: टिम 68 करोड प्रस्तुत गर्दछ
4: प्रथम 68 करोड कप 2083।
3: पिरुङ स्पोर्ट्स क्लबद्वारा यही असार 17 गतेदेखि 20 गतेसम्म भीमात रंगशालामा आयोजित 68 करोड कप 2083 एवं क्लब स्तरीय पुरुष भलिबल प्रतियोगितामा उपस्थितिको लागि सम्पूर्ण खेलाड़ी, खेल प्रेमी एवं संस्कृति प्रेमी महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
4: प्रथम पुरस्कार
3: नगद रु 1,11,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
4: द्वितीय पुरस्कार
3: नगद रु 77,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
4: तृतीय पुरस्कार
3: नगद रु 44,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
4: सान्त्वना पुरस्कार
3: नगद रु 22,068।
4: विधागत पुरस्कार तर्फ सर्वोत्कृष्ट खेलाडीका लागि नगद रु 5,068
3: साथै उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सर्भर, उदयमान खेलाड़ी र उत्कृष्ट कोचको लागि जनही 3,068।
4: टिम दर्ता शुल्क नगद रु 6,800।
3: खेल हुने स्थान भीमात रंगशाला। खेल सञ्चालन यही असार 17 गतेदेखि 20 गतेसम्म।
4: टिम दर्ता गर्ने अन्तिम मिति यही असार 12 गतेसम्म।
3: नोट, टिममा 3 जना मात्र एनबीए खेलेका खेलाडीहरू समावेश गर्न पाइनेछ।
4: अन्य आकर्षणहरू
3: मौलिक कौराहा तथा राष्ट्रिय एवं स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति। सहभागी टिमहरू तनहु भलिबल टिम, स्याङ्जा भलिबल टिम, शाही फलफुल भलिबल टिम स्याङ्जा, पिरुङ स्पोर्ट्स क्लब भीमात, वालिङ भलिबल क्लब स्याङ्जा, हाई भिजन ल्यान्ड भलिबल टिम भीमात।
4: आयोजक
3: पिरुङ स्पोर्ट्स क्लब भीमात नगरपालिका 4 पिरुङ तनहु।
4: सह आयोजक
3: टिम 68 करोड।
4: थप जानकारीका लागि सम्पर्क
3: 97482151106, 98161580।
5: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी
6: पण्डितमा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
7: ओमकार
6: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
7: ओमकार
6: अनि घरमा पूजा सामग्री पनि छैन भने
7: ओमकार
6: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
7: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रत बन्न लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
6: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9857508634 छ
8: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टिभी, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
9: ओभरपुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
10: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
8: सन्देश ट्रेडर्स, सुक्ला गण्डकी दुलेगौंडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 9855062676।
11: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध।
12: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व। भूक्षय, पहिरो, बाढ़ी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
11: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरूरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
12: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
11: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ।
12: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं।
11: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौं, हरियाली बढाऊ, साथै पशु आहाराको समस्याबाट मुक्त हौं।
12: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, बिरालो पहाड, खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ।
11: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढ़ी र पहिरोबाट बचौं र बचाऊ।
12: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ।
11: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति।
12: पहिरो, गल्छी र खोल्सा खोल्सीमा रोपौं डाले घाँस, नेपियर, अम्रेसो र बाँस। भू क्षय रोकिन्छ, पहिरो थामिन्छ, गाई बस्तुलाई हुन्छ घाँस।
11: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
12: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो। तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ।
11: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाउ, जलाधार क्षेत्रको संरक्षण गरी जीवनस्तर उकासौ।
12: माटो, पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
11: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0535-63-175, 98-560-63-175।
12: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
13: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
12: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
13: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
12: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला।
14: हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर शुक्लागण्डकी चार दुलेगौंडा प्रोपाइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378 9811996902।
15: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
16: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
17: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
16: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
17: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
16: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
17: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
16: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
17: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी छ, खैरेनी चार तनहु।
18: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ।
17: मोबाइल नम्बर 9821652067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
19: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
17: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
20: शुक्ला गण्डकी एफएम 97.6।

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
0: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
1: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511। सुन्दर अटोक्स यमाहा शोरूम दोलेगौंडा प्रस्तुत गर्दछ।
2: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौंडा बजार तनहुँ।
3: सम्पर्क 0654142121, मोबाइल 98565391।
2: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
4: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
5: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
4: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
5: हाँसो होइन कि भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
4: ल दाजु, त्यसो भए मेरो बिहेको लागि त्यही जानु पर्छ कि क्या हो?
6: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
7: बरेली टेलर्स दुलेगौंडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98461089। दमौली शाखाको लागि सम्पर्क 98067-13425।
8: गहना भनेको त यस्तो पो हुनुपर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
9: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौंडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
8: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
10: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
9: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
11: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
10: ओम एम आभूषण सुन चाँदी दोकान,
6: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0665705537, मोबाइल नम्बर 98460-69246, 98058-00008।
12: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन, म यति राम्री हुनुमा हाम्रै दुलेगौंडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौंडा, यानै एमबी ब्याङ्क र दुलेगौंडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ, मोबाइल नम्बर 98710-39066 र 98460-94543।
13: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
14: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
13: हो त नि, अब चाहिँ राम्रो भयो।
15: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
13: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
16: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
17: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
18: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
19: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
16: विगत लामो समयदेखि तपाईँहरूको मनसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
20: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
21: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
20: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
21: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
20: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेजदाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडिपट्टि।
21: हजुर, काठमाडौँ दुलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
22: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
20: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688, 98235527763।

0: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा, मोबाइल 9856333398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4, दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
1: कृषि विकास कार्यालय तनहुँको अनुरोध,
2: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं।
3: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
2: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिस विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
3: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौं।
1: कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
2: थप जानकारीको लागि 0-65-65-130।
1: कृषि विकास कार्यालय तनहुँ, दमौली।
4: हजुर, दान गरौ।
5: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
6: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
4: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
5: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीबीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
2: तर महँगो होला नि?
1: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीबीसीका झ्याल ढोका।
3: बलियो, आकर्षक।

0: सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
1: बाराही अल्मुनियम अब यूपीबीसी को साथमा
0: अल्मुनियम का झ्याल ढोका स्टील रेलिंग फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
1: सम्पर्क बाराही यूपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0 65 4 14 4 11 मोबाइल 98 5 60 22 938 र 98 028 22 938।
2: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
3: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर।
2: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
3: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
2: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
4: चिकन ससेज, बफ ससेज
2: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
3: प्रोप्राइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0 65 570 052 मोबाइल 98 5 60 28 587।
5: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
3: किन आमा, के भएर?
5: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
3: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
5: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह पास्नी पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ
5: मोबाइल 98 5 60 43 952 र 98 066 56 586।
3: कता हिँडेको हो आइफोन हातमा लिएर?
6: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
3: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
6: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
3: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0 65 4 14 0 50 मोबाइल 98 4 63 23 811। कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
5: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस, बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
3: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
5: हाम्रा विशेषताहरू, गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
3: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
5: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
3: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित
5: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
3: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 0 61 4 33 385, मोबाइल 98 5 60 80 385।
7: घरमा सुख शान्ति कहिल्यै भएन, आन्टीको काम पनि बन्दैन।
8: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
9: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
7: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
10: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाहा रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175.
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 5 बज्यो। घटना दुर्घटना
3: कला संस्कृति
1: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
3: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
4: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 9850-60-60554।

0: नमस्कार, साँझ 5 बजेको शुक्ला गण्डकी समाचारमा समाचार कक्षबाट सुबिना थापाको स्वागत छ। तपाई हामीलाई 97.6 मेगाहर्जको ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com.np लगइन गरेर विश्वभरि एकै साथ सुन्न सक्नुहुनेछ। समाचार अब विस्तारमा सुन्नुहोस्। जेएनजी आन्दोलनका क्रममा गत भदौ 24 गते फरार भएका तथा जबरजस्ती करारी मुद्दामा सजाय भुक्तान गर्न बाँकी रहेका एक व्यक्तिलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँको शुक्ला गण्डकी नगरपालिका 7 निवासी कृष्ण बहादुर विक रहेका छन्। विक जेएनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथ देवलबाट फरार भएका थिए। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विकलाई उनकै घरमा लुकेछिपी बसेको अवस्थामा बिहिबार नियन्त्रणमा लिएको हो। पक्राउ परेका विकलाई बाँकी कैद भुक्तानको लागि जिल्ला कारागार पठाइएको प्रहरीले जनाएको छ। तनहुँमा अवैध रूपमा कबाडी सामान ओसार पसारमा संलग्न रहेको एक सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँमा तहत इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आबुखैरिनी गाउँपालिका 2 स्थित पृथ्वी राजमार्ग सड़क खण्डको मुगलिन आबुखैरिनी सड़क खण्डमा जाँचको क्रममा उक्त सवारीलाई नियन्त्रणमा लिएको हो। मुगलिनबाट आबुखैरिनी जाँदै गरेको ट्रकलाई शंकाको आधारमा जाँच गर्दा बिल बिजक नभएको लोड रड तथा फलामका टुक्राहरू फेला परेको जिल्ला प्रहरी कार्यालय तरहुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो। घिमिरेका अनुसार करिब 3 लाख रूपियाँ बराबरको कबाडी सामग्री बरामद गरिएको छ। बरामद गरिएको सामग्री आवश्यक कार्यवाहीको लागि शुक्रबार आन्तरिक राजस्व कार्यालय दमौली पठाइएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। तनहुँको ब्यास नगरपालिका 1 स्थित भातगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको 8 अधिवेशन अन्तर्गत हुन लागेको निर्वाचन प्रक्रिया रोक्न माग गर्दै असन्तुष्ट उपभोक्ताहरूले जिल्ला प्रशासन कार्यालय तनहुँमा धरना दिएका छन्। निर्वाचन अघि संस्थाको विधान संशोधन गरी सहमतिको आधारमा अधिवेशन सम्पन्न गर्नुपर्ने माग राख्दै उनीहरूले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र समेत बुझाएका छन्। उपभोक्ता चीन बहादुर भण्डारीले सर्वपक्षीय सहमति बिना निर्वाचन प्रक्रिया अगाडि बढ़ाउन खोजिएको भन्दै विरोध गरिएको बताउनुभयो। वहाँका अनुसार उपभोक्ता प्रतिनिधि सर्वदलीय तथा सर्वपक्षीय समन्वय मार्फत पहिले विधान संशोधन गर्ने र त्यसपछि सहमतिका आधारमा अधिवेशन सम्पन्न गर्ने समझदारी बनेको थियो। सोही सहमति अनुसार निर्वाचन समितिले यसअघि मनोनयन दर्ता लगायतका कार्यक्रम स्थगित गरी सहमतिको लागि समय उपलब्ध गराएको थियो। तर उक्त सहमति र प्रशासनको आग्रह विपरीत कुनै सर्वपक्षीय छलफल नगरी निर्वाचन अधिकृतले एकपक्षीय रूपमा निर्वाचन प्रक्रिया अगाडि बढ़ाउने सूचना प्रकाशित गरेको भन्दै उनीहरूले विरोध जनाएका छन्। यसले उपभोक्ताबीच थप विवाद सिर्जना गर्ने, संस्थामा दीर्घकालीन असहज अवस्था निम्त्याउने तथा लोकतान्त्रिक अभ्यास र उपभोक्ताको अधिकारमा प्रतिकूल असर पर्ने उनीहरूको दावी छ। बाल श्रम मुक्त बनाउन सफल भएकोमा तनहुँको म्याग्दे गाउँपालिका राष्ट्रिय पुरस्कारबाट बिहिबार सम्मानित पाएको छ। नेपाल सरकारको युवा श्रम तथा रोजगार मन्त्रालयद्वारा आयोजित विशेष समारोहमा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले म्याग्दे गाउँपालिकाका अध्यक्ष श्री प्रसाद श्रेष्ठलाई सम्मान पत्र प्रदान गर्नुभयो। देशभरका 753 पालिका मध्ये उत्कृष्ट कार्य गर्ने 13 वटा पालिकालाई मात्र सो कार्यक्रममा सम्मानित गरिएकोमा म्याग्दे गाउँपालिका पनि पढ्न सफल भएको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीका अनुसार मन्त्रालयले तय गरेको विभिन्न 51 वटा सूचकको आधारमा मूल्याङ्कन गर्दा म्याग्दे सम्मानित भएको हो। गाउँपालिकाले इटाभट्टामा काम गर्ने बाल मजदूरलाई उद्धार गरी विद्यालयमा भर्ना गराएको थियो। यसका साथै गाउँपालिकाका 7 वडामा बाल श्रम विरूद्ध निरन्तर सचेतना कार्यक्रम सञ्चालन गरिएको र स्थानीय होटल रेस्टुरेन्ट तथा व्यवसायमा कड़ा अनुगमन गरी बाल श्रमिक हटाउने जस्ता ठोस कार्य गरेकोले गर्दा यो सफलता मिलेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताउनुभयो। गाउँपालिकाका अध्यक्ष श्री प्रसाद श्रेष्ठले यो सफलता सम्पूर्ण गाउँवासी जनप्रतिनिधि र कर्मचारीको सामूहिक प्रयासको सुखद परिणाम भएको बताउनुभयो। कास्की जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपन घोषणा गरिएको छ। पूर्णखोप सुनिश्चितता निर्देशिका 2071 बमोजिम सम्पूर्ण प्रक्रियाहरू पूरा गरी जिल्ला समन्वय समिति कास्कीमा विशेष समारोहको विश्व घोषणा गरिएको हो। यस अघि कास्कीका सबै पाँच पालिकाहरू पूर्णखोप सुनिश्चितता तथा दिगोपन घोषणा भएका थिए। उक्त अवसरमा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले अभियानलाई सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने सबै पक्षहरूलाई आभार व्यक्त गर्दै सबै तहका जनप्रतिनिधिहरू र आम जनसाथले नै अभियान सफल हुने बताउनुभयो। उहाँले स्वास्थ्य नागरिक नै भावी नेपालको समृद्धिको मुख्य आधार भएको हुँदा भावी नागरिक अहिलेको बालबालिकाको स्वास्थ्य अवस्थाको लागि सुरक्षात्मक उपाय खोप नै प्रभावकारी भएको उल्लेख गर्नुभयो। बागलुङ स्थित 77 स्थानका खानेपानी मुहानमा दिशामा पाइने किराडु कोलीफर्म भेटिएको छ। गाउँ गाउँमा पुगेर खानेपानीको मुहानबाट नमूना पानी संकलन गरी स्वास्थ्य कार्यालयको ल्याबमा परीक्षण गर्दा कोलीफर्मका किराडु फेला परेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रवीण शर्माले जानकारी दिनुभयो। स्वास्थ्य कार्यालय बागलुङले नियमित खानेपानीको शुद्धता परीक्षण गर्ने क्रममा उक्त किराडु फेला परेको स्वास्थ्य कार्यालय बागलुङका ल्याब टेक्निशियन दिलीप प्रसाद आचार्यले बताउनुभयो। खानेपानी गुणस्तर सर्वेले अन्तर्गत जिल्लाका 369 खानेपानीको मुहान परीक्षण गरिएको थियो। टेक्निसियन आचार्यले कोलीफर्म भेटिएका मुहानबाट सिधै प्राप्त हुने पानी नपिउन उपभोक्तालाई आग्रह गर्नुभयो। नौलागिरी अस्पताल बागलुङका डाक्टर सन्दीप केसी कोलीफर्म भेटिएका पानी पिउनाले ज्वरो झाडा पखाला मलेरिया टाइफाइड जस्ता रोग लाग्ने बताउनुहुन्छ। बागलुङका 10 स्थानीय तहमध्ये ताराखोला गाउँपालिकामा रहेको मुहान परीक्षण हुन बाँकी छ भने काठेखोला गाउँपालिका र निसीखोला गाउँपालिकामा भने खानेपानीको परीक्षणमा कोलीफर्म देखिएको छैन। लमजुङको सदरमुकाम बेसी शहर स्थित अन्य ठूला शहरमा सञ्चालनमा रहेका अधिकांश मासु पसलमा सरसफाईका मापदण्ड पूरा नगरेको पाइएको छ। बेसी शहर सुन्दर बजार र मध्य नेपाल नगरपालिका क्षेत्रका मासु पसल एग्रोभेट र दाना पसलमा गरिएको संयुक्त अनुगमनको क्रममा अधिकांश मासु पसलमा सरसफाई मापदण्ड पूर्ण रूपमा पालना नभएको पाइएको हो। खाद्य सुरक्षाको सुनिश्चित तथा पशुजन्य वस्तुको गुणस्तर कायम राख्ने तथा उपभोक्तालाई स्वच्छ र सुरक्षित मासु उपलब्ध गराउने उद्देश्यले कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश र भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको समन्वयमा संयुक्त अनुगमन गरिएको थियो। अनुगमनको क्रममा मासु काट्ने तथा भण्डारण गर्ने स्थानमा पर्याप्त सरसफाई नभएको, मासु काट्दा मास्क र पंजा प्रयोग नगरिएको, मासु फ्रिजमा सुरक्षित रूपमा भण्डारण नगरी खुल्ला रूपमा राखिएको तथा दैनिक धेरै बिक्री हुने वसरमा विद्युत आपूर्ति अवरूद्ध हुँदा वैकल्पिक विद्युत प्रणालीको व्यवस्था नभएको पाइएको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशकी पशु अधिकृत डाक्टर विनिता कुँवरले जानकारी दिनुभयो। सुर्ती तथा मदिराजन्य पदार्थको सेवनले आर्थिक समस्या, स्वास्थ्यमा जटिलता र मानसिक असन्तुलन समेत निम्त्याउने भएकोले यसको नियमन र नियन्त्रणको लागि सरकारवाला बीच साझा चासो र सचेतनाको आवश्यकता औल्याइएको छ। बागलुङ नगरपालिका नगर स्वास्थ्य शाखाको आयोजनामा बिहिबार भएको सुर्ती तथा मदिराजन्य पदार्थ सेवन नियमन तथा नियन्त्रण सम्बन्धी कार्यक्रममा सहभागीहरूले सुर्ती र मदिराजन्य पदार्थको सेवन सामाजिक समस्याको रूपमा देखिएको भन्दै युवाहरूलाई कुलतको दलदलबाट बचाउन सामूहिक सहकार्य आवश्यक रहेकोमा जोड़ दिएका थिए। कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले नागरिकको स्वास्थ्यमा ध्यान दिन सके मात्र विकासको अर्थ रहने बताउनुभयो। प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्माले स्वर्तीजन्य तथा मदिराजन्य कुलतबाट युवा पुस्तालाई बचाउन आवश्यक रहेको बताउनुभयो। उहाँका अनुसार विद्यालय र कलेज क्षेत्रमा यो कुलत बढ़ी देखिएकोले ती क्षेत्रको तत्काल अनुगमन गरी नियमन गरिनेछ। प्रदेश स्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले अस्पताल विद्यालय कलेज र होटल क्षेत्रमा गरिएको अनुगमनमा जथाभावी सुर्तीजन्य वस्तु बिक्री भइरहेको पाइएको बताउनुभयो। काठजन्य प्रजातिका रूख मात्र हुर्किरहेका तनहु सामुदायिक वनले पछिल्लो समय दुर्लभ एवं बहुमूल्य जड़ीबुटी सर्पगन्धाको संरक्षणमा जोड़ दिएका छन्। वनको आन्तरिक आमदानी वृद्धि र वातावरणीय सन्तुलनको लागि यहाँको उपभोक्ता समूहले सर्पगन्धा खेती विस्तार र संरक्षणमा जोड़ दिएको हो। देवघाट गाउँपालिका 5 स्थित मधुवन सामुदायिक वन उपभोक्ता समितिले गत आर्थिक वर्षदेखि तनहुमै पहिलो पटक चार रोपनी क्षेत्रफलमा 8,000 सर्पगन्धका बिरूवा रोपेर व्यवसायिक खेती खेती शुरू गरेको थियो। गत वर्ष लगाइएका ती बिरूवाको गोडमेल र संरक्षण भइरहेको छ। बहुवर्षीय बिरूवा भएकोले आगामी वर्षदेखि यसबाट व्यावसायिक उत्पादन लिन सकिने वन समूहले जनाएको छ। बिरूवा रोपणको लागि डिभिजन वन कार्यालय तनहुले 4 लाख रूपियाँ र मधुवन सामुदायिक वन समूहले 1,10,000 गरी कुल 5,10,000 रूपियाँ लगानी गरेका थिए। मधुवन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष डिलराम गिरीका अनुसार विगतमा उपभोक्ताले झाडी ठानेर फाट्ने गरेको सर्पगन्धाको महत्व र उपयोगिता बुझेपछि अहिले यसलाई आमदानीको स्रोत बनाउन लागि हो। पोखरा महानगरपालिका नगर युवा परिषदको आयोजनामा आज सम्पन्न युथ फेस्टिवल 2083 को अवसरमा 6 जना युवालाई पोखरा युथ एक्सलेन्स अवार्ड प्रदान गरेको छ। उद्यमशीलता र नवप्रवर्धन मार्फत रोजगारी सृजना गर्ने, पत्रकारिता, पर्यटन, खेलकुद, समाजसेवा तथा अपाङ्गता अधिकारको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका युवाहरू सम्मानित भएका हुन्। यस वर्ष पत्रकारिता विधाबाट दुर्गा राणा मगर, पर्यटन क्षेत्रबाट प्रतीक पहाड़ी, समाजसेवा विधाबाट सदेश पुन, युवा उद्यमशीलता नवप्रवर्तन तथा रोजगारी सृजनातर्फ नवज्योति सुवेदी, खेलकुद क्षेत्रबाट नारायणी भण्डारी तथा अपाङ्गता क्षेत्रको सशक्तिकरण विद्याबाट सन्ध्या सुवेदी सम्मानित भए। उनीहरूलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सम्मान पत्र वार्ड तथा दोसल्ला उड़ाएर सम्मान गरेका हुन्। नगर प्रमुख आचार्यले पोखरालाई अवसरको शहरको रूपमा विकास गर्न युवाको भूमिका निर्णायक हुने बताए। हवस् त, हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म सुबिना थापा पनि विदा हुने आज्ञा चाहन्छु। शुक्ला गण्डकी एफएम 97.6 MHz साथै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143378, इमेल news@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको?
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
4: कहाँ छ पुन मोबाइल?
3: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
4: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ता बन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
4: प्रोपाइटर हेमराज पुन, मोबाइल 98191-74888 र 98448-48000।
5: टिम 68 करोड़ प्रस्तुत गर्दछ
6: प्रथम 68 करोड़ कप 2083।
5: पिरुङ स्पोर्ट्स क्लबद्वारा यही असार 17 गतेदेखि 20 गतेसम्म भीमात रंगशालामा आयोजित 68 करोड़ कप 2083 एवं क्लब स्तरीय पुरुष भलिबल प्रतियोगितामा उपस्थितिको लागि सम्पूर्ण खेलाड़ी, खेल प्रेमी एवं संस्कृति प्रेमी महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
6: प्रथम पुरस्कार
5: नगद रु 1,11,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
6: द्वितीय पुरस्कार
5: नगद रु 77,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
6: तृतीय पुरस्कार
5: नगद रु 44,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
6: सान्त्वना पुरस्कार
5: नगद रु 22,068।
6: विधागत पुरस्कार तर्फ सर्वोत्कृष्ट खेलाडीका लागि नगद रु 5,068।
5: साथै उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सर्भर, उदयमान खेलाडी र उत्कृष्ट कोचको लागि जनही 3,068।
6: 3 दर्ता शुल्क नगद रु 6,800।
5: खेल हुने स्थान भीमा रंगशाला। खेल सञ्चालन यही असार 17 गते देखि 20 गते सम्म।
6: टिम दर्ता गर्ने अन्तिम मिति यही असार 12 गते सम्म।
5: नोट, टिममा 3 जना मात्र एनबीए खेलेका खेलाडीहरू समावेश गर्न पाइनेछ।
6: अन्य आकर्षणहरू:
5: मौलिक कौराहा तथा राष्ट्रिय एवं स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति, सहभागी टिमहरू तनहु भलिबल टिम, स्याङ्जा भलिबल टिम, शाही फलफुल भलिबल टिम स्याङ्जा, बिरुङ स्पोर्ट्स क्लब भीमात, वालिङ भलिबल क्लब स्याङ्जा, हाई भिजन ल्यान्ड भलिबल टिम भीमात।
6: आयोजक:
5: पिरुङ स्पोर्ट्स क्लब भीमात नगरपालिका 4 पिरुङ तनहु।
6: सह आयोजक
5: टिम 68 करोड।
6: थप जानकारीका लागि सम्पर्क
5: 97482-15106, 98-16-16-15-80।
7: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
8: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
7: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
9: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोर माइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
8: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
9: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
8: पोखरा जाने बाटोतिर।
10: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
8: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856-62-827 र 9864-35031।
11: प्रदेश आयुर्वेद चिकित्सालय तनहुबाट उपलब्ध हुने सेवाहरू:
12: बिरामी परीक्षण,
11: निशुल्क औषधि वितरण,
12: प्रयोगशाला सेवा,
11: पञ्चकर्म, पूर्वकर्म,
12: बस्ती कर्म,
11: शिरोधारा,
12: नस्य कर्म, जलनेति,
11: छार सूत्र सेवा,
12: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
11: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
12: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण, प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
11: अग्निकर्म, मर्म चिकित्सा,
12: स्तनपायी आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 खैरिनटार आयुर्वेद औषधालयमा, भीमात नगरपालिकाको वार्ड नम्बर 6 भीमात आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0-65-63-483।
13: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउ न है।
14: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
13: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
15: रसु बेबी ल्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा,
13: मोबाइल 9856-55-77।
16: कृषि विकास कार्यालय तनहुको अनुरोध:
17: प्राङ्गणिक कृषि उत्पादनको उपभोग गरौं।
18: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
17: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिस विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
18: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौं।
19: कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
12: थप जानकारीको लागि 0-65-5-63-130
19: कृषि विकास कार्यालय तनहुँ दमौली।
20: ए नानीको बुवा, आज त नयाँ सन्धी सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
21: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
20: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुले गौडाको पञ्चमुनि चोखेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
21: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
20: होम डेलिभरीको पनि व्यवस्था छ।
22: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चौक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178, 9560007078।
23: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
24: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
23: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
24: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
22: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी 4 उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0-65-412-400-412-160 र 9-460-78-022।
2: शुक्ला गण्डकी FM 97.6।

0: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
0: पुराना गरगहना सँग नयाँ साथ फेर,
2: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
0: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौ रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602099।
3: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
4: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
3: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस,
3: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
4: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
3: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
4: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
3: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था,
4: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
3: र बिहानी 17 कक्षा सञ्चालन हुने।
4: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0665712040।
5: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
6: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
7: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
8: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
9: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं।
10: हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
11: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
0: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
11: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124।
12: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
13: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 लागि बीबीएस, बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
12: भर्ना कार्यक्रम बिहान 7 दिउँसो 5 भइरहेको छ।
13: हाम्रा विशेषताहरू, गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
12: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
13: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
12: सुन्दर, शान्त र स्वस्थ वातावरणमा अवस्थित
13: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
12: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 0164333385, मोबाइल 9856602385।
14: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
15: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
14: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
15: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो शुरू भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
16: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङ्गोबु बसपार पछाडिपट्टि।
17: हजुर, काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
18: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
16: होटल टाइटेनिक, गोङ्गोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98461 16878, 98235527763।

0: नवा साकिना यो चम्चेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्। दराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि फतौडी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक छ?
0: त्यसो नभने म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिंग का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
2: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
2: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702225, मोबाइल 9855338 9841356558।
4: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
5: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
4: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
5: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनसादी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
4: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी 4 उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0654124160 र 9845078022।
6: शुक्ला गण्डकी FM 97.6।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
3: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
2: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
3: त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
2: ए त्यसो भए त म गइहाले,
3: चिया त पिएर जाऊ,
2: अहिले हतार छ पछि आउँदै गरौला है।
4: दीर्घायु फर्निचर सोरुम,
3: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: साथै पुरानोसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
5: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
3: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहु
4: प्रोपाइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0 मोबाइल नम्बर 98 4 60 61 268
3: 98 5 60 60 268।
6: चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश 2 चिसापानी स्याङ्जाको ऋण चुक्ताको लागि 15 दिने सूचना। यस संस्थाका भाका नगाउने तथा नियमित ब्याज किस्ता भुक्तानी नगर्ने ऋणी सेयर सदस्यहरूले अनिवार्य रूपमा 2083 असार मसान्त भित्रमा नियम अनुसार बुझाउन तिर्नुपर्ने सावा र ब्याज बुझाउन हुन अनुरोध गर्दछौ। आर्थिक वर्ष 82-83 को वार्षिक खाताबन्दीको समय यही असार मसान्त रहेको हुँदा प्रत्येक सेयर सदस्यले आफ्नो नियमित बचत समूह बचत लगायत बुझाउनु पर्ने सावा र ब्याज समयमै बुझाई सहयोग गरिदिनु हुन समेत अनुरोध छ। असार मसान्तभित्र बुझाउनु पर्ने ऋणको सावा एवं ब्याज नबुझाएमा सहकारी ऐन, संस्थाको विनियम, ऋण असुली नीति बमोजिम संस्था अगाडि बढ्न बाध्य हुनेछ। 2083 असार मसान्तसम्म आफूले लिएको ऋणको बुझाउनु पर्ने सामा र ब्याज नबुझाउने ऋणी सदस्यहरूको फोटो सहित 3 पुस्ते नामावली सार्वजनिक सहितको ऋण चुक्ताको लागि 35 दिने सूचना सामाजिक सञ्जाल र राष्ट्रिय पत्रिकामा समेत प्रकाशित गरिनेछ। सहकारी संस्थाको यो अनुरोधलाई व्यवस्था नगर्न सम्पूर्ण भाका नगाउने ऋणी सदस्यहरूलाई अनुरोध छ। यदि यो सूचना र अनुरोधलाई व्यवस्था गरी सहकारीमा तिर्न बुझाउनु पर्ने हिसाब नबुझाउने, सहकारीको सम्पर्कमा नआउने जस्ता व्यवहार गरेमा सहकारीले स्थानीय प्रशासनको समेत सहयोग लिई आवश्यक कानूनी कार्यवाही अघि बढाउन बाध्य हुनेछ। नोट, ऋणी सदस्यहरूले बुझाउन बाँकी सावा र ब्याज सहकारीमा दर्ता भएको मोबाइल नम्बरमा मेसेज पठाइएको छ। सहकारीबाट मौखिक तथा समूह बैठकमा जानकारी र अनुरोध नियमित गरिएको छ। भाका नगाउने ऋणी सदस्यहरूलाई पत्राचार समेत गरिएको छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश 2 चिसापानी स्याङ्जा।
7: यस तनहु सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही असार 20 गते शनिबार
8: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने, छाला यौन कुष्ठरोग एलर्जी तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेम महर्जन, मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल, बिरामीहरूको स्वास्थ्य परीक्षण

0: गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0654143777 र 98564443 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
1: ल नातिको वर्तबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
1: नातिको वर्तबन्ध गरेर उम्काइदेऊ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर वर्तबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 98460-67-645।
5: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै। भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध।
6: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
5: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
6: तसर्थ निम्नलिखित संरक्षण मूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
5: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
6: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
5: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौं, हरियाली बढाऊ, साथै पशु आहाराको समस्याबाट मुक्त हौं,
6: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, बिरालो पहाड, खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
5: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढी र पहिरोबाट बचौं र बचाऊ,
6: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ,
5: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
6: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर, अम्रेसो र बाँस, भू क्षय रोकिन्छ, पहिरो थामिन्छ, गाई वस्तुलाई हुन्छ घाँस,
5: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
6: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ,
5: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ, जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ,
6: माटो, पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0635 63 175, 98560 63 175।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9808-13424 र 9855-14175। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक
3: नेवालीसँगै मदन
1: यति बेला साँझको ठिक 6 बज्यो।
3: नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
4: वर्तमान सरकारका 100 दिन उपलब्धि भोलि सार्वजनिक गर्ने तयारी। विभिन्न 6 बुदा सहित सरकार असफल देखिएको एमालेको टिप्पणी। सुशासन र सेवा प्रवाहमा सुधार भए पनि रोजगारीतर्फ ध्यान पुग्न नसकेको युवा वर्गको गुनासो।
5: हरेक सरकारी मान्छेहरूले नै आफ्नो काम राम्रोसँग गर्दा पहिला त्यही 2-3 घण्टा लाग्ने कामलाई अलिक 15-20 मिनटमै सकिन्छ। अहिलेको त्यो डरको भावले अलिक करप्सन पनि कम भयो।
6: इम्प्लोइमेन्ट सेक्टरमा चाहिँ उहाँहरूको धेरै त्यस्तो एफोर्ट दिइएको छैन।
3: बीमा बोर्डबाट गएको मंगसिरसम्मको दावी बकेउता भुक्तानी। अनावश्यक स्वास्थ्य परीक्षण नगराउन बीमितलाई आग्रह। सिंहदरबारभित्र निजामती कर्मचारी अस्पतालको सेवा शुरू।
4: पछिल्लो समय तारे होटल तथा रिसोर्टहरूको संख्या बढ़दो। पर्यटन क्षेत्रमा लगानी विस्तार हुने क्रम तीव्र। लगातार 2 दिन बढ़ेको शेयर बजार आज घट्यो।
3: फ्रान्समा अत्याधिक गर्मीका कारण थप 2000 जना भन्दा धेरैको ज्यान गएको विवरण सार्वजनिक। जलवायु परिवर्तनसँग जुझ्न प्रभावकारी तयारी नगरेको भन्दै सरकारको आलोचना।
4: र विश्वकप फुटबलको नकआउटमा आज राति अस्ट्रेलिया र इजिप्ट खेल्दै अर्जेन्टिना र केप भर्डे बीचको खेल भोलि बिहान 4:15 हुने।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 0556-94-333, 4-93-555।
3: नेपाल दर्पणमा अब खबरको सिलसिला। शुरूमा वर्तमान सरकारको भोलि 100 दिन पुग्न लागेको विषय। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका वरिष्ठ नेता बालेन्द्र शाह बाले नेतृत्वको सरकारले 100 दिनमा गरेका कामहरूसहित उपलब्धि भोलि सार्वजनिक गर्ने गरी तयारी भइरहेको छ। प्रधानमन्त्री शाहको सचिवालयका अनुसार सरकारले गरेका कामहरूको समीक्षा सहित 100 दिनमा भएका उपलब्धिको सूची सार्वजनिक गर्ने तयारी छ। वर्तमान सरकार गठन भएको भोलि शनिबार 100 दिन पुग्छ। प्रधानमन्त्री शाह नेतृत्वको सरकारले गएको चैत 13 शासकीय सुधारका 100 कार्यसूची सार्वजनिक गरेको थियो। त्यस यता कार्यसूचीमा समेटिएका कामलाई कार्यान्वयन गर्ने गरी प्रयास थालिएको सचिवालयले जनाएको छ। सुशासन र समृद्धिलाई केन्द्रमा राखेको सरकारले अरू विभिन्न क्षेत्र सँगसँगै देशको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र कूटनीति सञ्चालनमा पनि नयाँ प्रयासको प्रारम्भ गरेको छ। यसबीचमा परराष्ट्र मन्त्री शिशिर खनालले दुवै देशको औपचारिक भ्रमण गर्नुभयो। उहाँले विकासका पूर्वाधार, कनेक्टिभिटी, सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि प्रविधि हस्तान्तरण, सूचना प्रविधि तथा डिजिटलाइजेशन, पर्यटन, रासायनिक मल, पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषण र जनस्तरको सम्बन्ध लगायत विविध क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा दुई देशका उच्च अधिकारीसँग छलफल पनि गर्नुभएको थियो। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको दावी गर्नुभएको छ। आज सिंहदरबारमा संचारकर्मीसँग सरकारको 100 दिनको समीक्षा गर्दै उहाँले शुरूआती चरण सफल भएको दावी गर्नुभएको हो। आउँदा दिनमा सरकार अझै परिपक्व ढंगले अगाडि बढ़ने रासोपाका सभापति लामिछानेको भनाइ छ।
4: यसैबीच नेकपा एमाले बालेन्द्र शाह बालेन नेतृत्वको सरकारको समीक्षा छ बुदामा गरेको छ। उसले वर्तमान सरकारको 100 दिने कार्यकाल सुशासन र शासकीय सुधारका दृष्टिकोणले असफल देखिएको टिप्पणी गरेको छ। 100 बुदे वाचापत्र र आम नागरिकका अपेक्षा अनुरूप काम गर्नुको साटो सरकारको रूचि सस्तो चर्चा र विवादास्पद निर्णयमा देखिएको उल्लेख छ। एमाले वर्तमान सरकारको 100 दिने कार्यकालमा राष्ट्रियता र कूटनीतिक रूपमा असफल, उल्टो आर्थिक नीति, सामाजिक न्याय, आर्थिक र पूर्वाधार क्षेत्रको दुरावस्था, प्रशासनिक सुधार र सेवा प्रवाहमा असफल, स्वेच्छाचारिता, शान्ति सुरक्षा र न्याय सम्पादनमा उल्टो बाटो तथा नीतिगत र संवैधानिक रूपमा विचलन रहेको जनाएको छ। यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले आफ्नो 100 दिनमा नागरिकले महसुस गर्ने गरी काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ। दार्चुलाको दुर्गम गाउँमा झोलुङ्गे पुल उद्घाटन गरी आज काठमाडौँ फर्किएसँगै उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारको कामबारे प्रतिक्रिया दिनुभएको हो। महँगी धेरै बढ़ेकाले त्यसको नियन्त्रण गर्न आफूहरूले सरकारलाई सुझाव दिँदै आएको स्मरण गर्दै उहाँले सरकारले 100 दिनमा गरेका काम नागरिकले अपेक्षा गरे जस्तो नरहेको बताउनुभयो। अध्यक्ष राईले सरकारले पछिल्लो समय पेट्रोलियम पदार्थको भाव घटाएको भन्दै सरकारको यो निर्णयको समर्थन पनि गर्नुभयो।
3: गएको भदौमा भएको नवयुवाको आन्दोलन, त्यसपछि फागुन 21 भएको प्रतिनिधि सभा सदस्य चुनाव र त्यही जनादेशबाट वर्तमान सरकार बनेको हो। यसबीचमा सरकारले मन्त्रालयको संख्या घटाउने, पुराना तथा अव्यवहारिक कानूनहरू खारेज गर्ने, बलियो अर्थतन्त्र बनाउने लगायतका काम, योजना र लक्ष्यका साथ अघि बढ़ेको दावी गर्दै आएको छ। तर महँगी नियन्त्रण, नागरिकका न्यूनतम आवश्यकताको सम्बोधन र रोजगारी जस्ता दैनिक जनजीवनसँग जोड़िएका विषयमा ठोस कामको शुरूआत हुन नसकेको अहिले पनि गुनासो छ। सरकारको 100 दिने कार्यकालका उपलब्धि र कमी कमजोरी बारे हामीले काठमाडौँमा भेटिएका केही युवालाई सोधेका छौं।
11: सोनी अधिकारी, धनुषा जिल्ला, मध्य प्रदेश। हाम्रो देशले पालना गर्ने पार्लियामेन्टरी सिस्टम हो, जहाँ प्रधानमन्त्रीज्यू समय समयमा आएर संसदमा उत्तर दिनुपर्छ र उहाँले कुनै पनि विधेयक ल्याउनु भयो, किन ल्याउनु भयो त्यसको स्पष्टीकरण दिनुपर्छ, सब जनतालाई बुझाउनु पर्छ। स्ट्याटस लेख्नुहुन्छ, किन लेख्दैनुहुन्छ, सबै जनता एकनाथ छैनन्। कसैलाई सामान्य अर्थमा बुझाउनु पर्ला भने कसैलाई त्यो स्ट्याटसले पनि पुग्छ, तर सब जनतालाई हेरेर तपाईँले काम गर्नुपर्छ भन्ने कुरा मलाई लाग्छ।
5: रमेश पोखरेल, प्युठानै पालिका। हरेक कामहरूमा हरेक सरकारी मान्छेहरूले नै आफ्नो काम राम्रोसँग गरिरह, पहिला त्यही 2-3 घण्टा लाग्ने कामलाई अलिक 15-20 मिनटमै सकिन्छ। अहिलेको त्यो डरको बाहले अलिक करप्सन पनि कम भए, त्यसको लागि धेरै पोइन्ट दिन्छु। बल्ल 100 दिन भएको छ, अझै छ समय गरिराख्नुहुन्छ।
12: दीपिका पौडेल, ओखलढुङ्गा। पहिलाको गभर्मेन्ट भन्दा चाहिँ उहाँहरूले अलि राम्रो राम्रो अब रुलहरू ल्याउनु भएको छ, सबै कामहरू पनि गर्नु भएको छ। तर के भयो भन्दाखेरि इम्प्लोइमेन्ट सेक्टरमा चाहिँ उहाँहरूको धेरै त्यस्तो एफोर्ट देखिएको छैन। जस्तै अब हामी ब्याचलर्स पढ्ने स्टुडेन्टहरूलाई अब पार्ट टाइम जबहरूको व्यवस्था छैन है, एउटा त्यसमा चाहिँ अझै एफोर्ट लगाउनु भयो भने उहाँहरूले बेटर हुन्छ।
13: जेनिस पौडेल, मकवानपुरको। देख्ने गरी पाएको भनेको चाहिँ 10 र 12 को रिजल्ट चाँडै आएको छ, त्यही हो। धेरै कुरा परिवर्तन भएको छ, जस्तै अब राजनीतिक नियुक्ति त्यो एकदमै खारेज भएको छ, अनि क्वालिफाइड मान्छे नै राख्न खोजिएको छ, त्यो पनि राम्रै काम हो। लाइसेन्स दिने ठाउँमा पनि जस्तै पहिला त अब यत्रो लामो लाइन हुन्थ्यो नि त, लाइनहरूलाई ठिक गर्नको लागि सेवा प्रवाह राम्रै हो। स्थानीय तह होइन, प्रोभिन्सियल लेभल सबै छ, अनि त्यो मेन कुरा तिनीहरूको समन्वय हुनुपर्छ कि, सानो तिनो रोडको विकासदेखि लिएर होइन सबै ठाउँ खाने पानी इत्यादि सबै कुरा, अनि राम्रोसँग विकास हुन्छ।
14: शिवाङ्गी सा, सर्लाही जिल्ला। पहिला के थियो भन्दाखेरि जवाबदेहिता, दण्डहीनता, कुनै ठुलो नेताहरू कुनै मुद्दामा पर्यो भने निस्किहाल्थ्यो, त्यही भएर जनताहरूलाई न्यायपालिका प्रति पनि विश्वास थिएन। अहिले के छ भन्दाखेरि धेरै दिन पनि भएको जस्तो सिमाना मिचेको कुरा आएको थियो नि, हुनसक्छ उहाँले अर्कै सेन्समा भन्नुभयो होला, तर उहाँले जसरी भन्नुभयो नि उहाँले लिगल पर्सन भएरै बोल्नुपर्छ कि, उहाँ एउटा बडी हो के, त्यही भएर उहाँले त्यो कुराको स्पष्टीकरण दिनु पर्थ्यो जस्तो लाग्छ मलाई।
15: सन्देश कटवाल, पूर्व मोरङ। ठिकै नै लागिरह, अब यसो हेर्दाखेरि त अब सुकुम्बासी हटाए, नयाँ नयाँ कानून पनि निस्किँदैछ, धेरै फिल्डमा जस्तो मलाई लाग्छ राम्रो एउटा केही एक्सन लिएको छ, त्यस्तो चेन्ज अब त जुरुस्तै देखिँदैन नि है।
16: स्नेहा चौधरी, घर महत्तरी। जस्तै नर्सहरूले उहाँहरूको तलब डबल गरिदिनु भयो, निशुल्क शिक्षाहरू त पहिला नै दिन्छु भनेर त गर्नु भएको छ, तर खासै हाम्रो प्राप्तै भएको थिएन, अब चाहिँ निशुल्क शिक्षाहरू चाहिँ दिने भनेर त्यो छ। अनि अरू ट्रेड युनियनहरू खारेज गर्नुभयो, खेलकुद क्षेत्रहरूमा पनि प्लानहरू गर्नु भएको छ नि त अहिले, त्यस्तो वेमा अब गर्न खोज्नु भएको त्यो नि राम्रो पक्ष हो।
17: आदेश लिम्बू, भारा जिल्लाबाट। कमी कमजोरी नै छ, सकारात्मक त छ पहिला भन्दा त, जबसम्म मलाई लाग्छ। यो अध्यादेशहरू नि एकदम राम्रो छ, बजेट भाषणहरूदेखि लिएर सबै राम्रो छ, तर यो राजस्व संकलन पनि नेगेटिभ वेमा भइरहेछ भनौँ न, यो ट्राफिक फाइनहरू भयो समस्या छ त्यस्तोमा चाहिँ, अरू त सब ठिकै लागिरहेको छ मलाई।
18: जाराया खान, म यहीँ गोपनडोलमा बस्छु। सुकुम्बासी हटाउनु भयो, तिनीहरूले धेरै जस्तोलाई न्याय चाहिँ पाएको छैन, कतै कतै मान्छेहरूले चाहिँ अब जमिनहरू पाइरहेछ, घरहरू बस्न पाइरहेछ, कतै कतैले पाएको छैन। स्कुल सेक्टरहरूमा एजुकेसनहरूमा चाहिँ यो पोलिटिक्सहरू हटाउनु भयो, त्यो चाहिँ राम्रो हो।
19: दिनेश चौधरी, नेपालगञ्ज। त्यस्तो खासै त परिवर्तन चाहिँ पाएको छैनन्, विकास कार्य सुरु गर्नको लागि यताउता भट्काइएको छ होइन, पुरै अब ठाउँ ठाउँमा अब त्यो भट्किने क्रम जारी छ। अब त्यो भट्किएपछि अब केही दिनमा अब त्यहाँ राम्रो राम्रो कामहरू सुरु होला भन्ने आशा छ। सुरुवात चाहिँ भएको छैन, विकास चाहिँ भएको छैन, मलाई त्यो लाग्छ है।
3: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा, खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
20: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
21: एयरटेल अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले वर्तमान सरकारका 100 दिने उपलब्धि भोलि सार्वजनिक गर्ने तयारी, सुशासनको सवालमा सरकार सफल भएको रासोपा सभापति रवि लामिछानेको दावी, विभिन्न 6 बुदासहित सरकार असफल देखिएको एमालेको टिप्पणी, सुशासन र सेवा प्रवाहमा सुधार भए पनि रोजगारीतर्फ ध्यान पुग्न नसकेको युवावर्गको गुनासो लगायतका खबर प्रस्तुत गर्यौं।
4: नेपाल दर्पणमा अब बाँकी खबर। स्वास्थ्य बीमा बोर्डले गएको मंगिरसम्मको दावी बकेउता भुक्तानी भएको जनाएको छ। साथै बोर्डले अनावश्यक स्वास्थ्य परीक्षण नगर्न र नगराउन बीमितलाई आग्रह पनि गरेको छ। बोर्डले आज विज्ञप्ति निकालेर सेवा प्रदायक संस्थाले 7 महिना अर्थात पुष यताको रकममा भुक्तानी गर्न बाँकी रहेकाले अनावश्यक स्वास्थ्य परीक्षण नगर्न र नगराउन भनेको हो। सरकारबाट आवश्यक रकममा विनियोजन भएपछि मात्रै पुषदेखिको रकम भुक्तानी गरिने बोर्डले जनाएको छ। चालू आर्थिक वर्षका विभिन्न मितिमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई 23,44,02,98,000 रकम भुक्तानी गरिएको विज्ञप्तिमा उल्लेख छ। बाँकी रकम भुक्तानीका लागि रकम जुटाउने प्रयास भइरहेको बोर्डले जनाएको छ। बीमित सेवाग्राहीलाई अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न र डाक्टर तथा स्वास्थ्य कर्मीलाई अनावश्यक भन्दा बढ़ी परीक्षण वा उपचारका लागि दबाव नदिन बोर्डले आग्रह गरेको छ।
3: फेरि पनि स्वास्थ्यकै खबर। निजामती कर्मचारी अस्पतालको सेवा इकाइ सिंहदरबारभित्र संचालनमा आएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भवनको तल्लो तलामा आजदेखि सेवा इकाइ संचालनमा ल्याइएको हो। निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा इकाइ संचालनमा ल्याइएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार कर्मचारीले स्वास्थ्य सेवाका लागि अस्पतालसम्म धाउनुपर्ने बाध्यता कम गर्न कार्यस्थलमै स्वास्थ्य सेवा उपलब्ध गराइएको हो। निजामती कर्मचारी अस्पतालमा बढ़दो सेवा गराएको चाप व्यवस्थापन गर्न मन्त्रालयमै स्वास्थ्य सेवा इकाइ राखिएको भूमि व्यवस्था तथा सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। त्यहाँ कर्मचारीलाई स्वास्थ्य परीक्षण, रगत परीक्षण लगायत स्वास्थ्य सेवाहरू उपलब्ध हुनेछ।
4: कृषि वन तथा वातावरण मन्त्रालयले बर्ड फ्लूबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशु सेवा विभागलाई 50 करोड़ रूपियाँ निकासा गरेको छ। मन्त्रालयले बर्ड फ्लू पुष्टि भएका 11 जिल्लामा नष्ट गरिएका पंक्षी अण्डा तथा दानाको क्षतिपूर्ति वितरणका लागि यो रकम विभागलाई उपलब्ध गराएको हो। बर्ड फ्लूबाट आर्थिक नोक्सानी बेहोरेका किसानलाई राहत स्वरूप क्षतिपूर्ति वितरण गर्न विभागले मन्त्रालयसँग रकम माग गरेको थियो। विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले निकासा भएको रकम पीड़ित किसानलाई क्षतिको 75% क्षतिपूर्ति उपलब्ध गराइने जानकारी दिनुभयो। विभागका अनुसार बर्ड फ्लू संक्रमण देखिएका काठमाण्डु, ललितपुर, भक्तपुर, काभ्रे पलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितुवन र नवलपरासीमा करिब 7 लाख पंक्षी, 11 लाख अण्डा र 3 लाख किलो दाना नष्ट गरिएको थियो। यसबाट 70 करोड़ बराबरको क्षति भएको थियो। बर्ड फ्लू रोग नियन्त्रण चौथो संशोधन 2074 अनुसार प्रमाणित क्षतिको विवरणका आधारमा नष्ट गरिएका पंक्षी, पंक्षीजन्य पदार्थ तथा पंक्षी उत्पादन सामग्रीको मूल्याङ्कन गरी सम्बन्धित धनीलाई क्षतिको 75% क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था छ।
3: नेपाल चीन सीमावर्ती लप्ची क्षेत्रमा सीमा पार गरी ड्रोन उड़ाएको आरोपमा चिनिया सुरक्षाकर्मीको नियन्त्रणमा रहेका दुईजना नेपाली युवा आज रिहा भएका छन्। चिनिया सुरक्षाकर्मी र अध्यागमन प्रतिनिधिले उनीहरूलाई तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमिल सिन्हा र सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट बीओपी तातोपानीका प्रहरी निरीक्षक लीलाराम पुञ्जेल सहित अन्य प्रशासनका प्रतिनिधिलाई मितेरी पुलमा जिम्मा लगाएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका अनुसार चिनिया पक्षले आवश्यक कानूनी प्रक्रिया पूरा गरेपछि दुवै युवालाई नेपाली पक्षलाई हस्तान्तरण गरेको जानकारी प्राप्त भएको छ। काठमाण्डुका मनोज प्रजापति र भक्तपुरका सुदीप थापा मगरले गएको असार 12 गते लप्ची घुम्न पुगेका बेला सीमा क्षेत्रबाट ड्रोन उड़ाएका थिए। ड्रोन चिनिया भागमा प्रवेश गरेपछि चिनिया सुरक्षाकर्मीले उनीहरूलाई नियन्त्रणमा लिएका थिए। नेपाल चीन सीमा क्षेत्रमा आवत जावत बढ़न थालेसँगै चिनिया पक्षले सुरक्षा निगरानी पनि बढ़ाएको छ।
4: नेपालमा विदेशी पर्यटकको आगमन संख्या बढ़दै जाँदा तारे होटल तथा रिसोर्टमा लगानी पनि उल्लेख्य रूपमा विस्तार भएको छ। पर्यटन विभागका अनुसार अहिले देशभर 350 तारे स्तरका होटल तथा रिसोर्ट सञ्चालनमा छन्, जुन गएको वर्षको 335 तुलनामा वृद्धि हो। तीमध्ये 29 पाँच तारे होटल रहेका छन्। हाल सञ्चालनमा रहेका तारे होटल तथा रिसोर्टमा 16,613 कोठा र 26,285 सैया उपलब्ध छन्। काठमाण्डु, पोखरा, चितवन, लुम्बिनी, भैरहवा, नेपालगंज, भद्रपुर लगायत प्रमुख पर्यटकीय गन्तव्यमा स्वदेशी तथा विदेशी लगानीमा नयाँ होटल तथा रिसोर्ट खुल्ने क्रम बढ़िरहेको विभागले जनाएको छ। पर्यटन विभागले समयानुकूल अन्तर्राष्ट्रिय मापदण्ड र इको टुरिज्मलाई समेट्ने गरी होटल वर्गीकरण मापदण्ड परिमार्जन गरिएको जनाएको छ। परिमार्जित मस्यौदा यही असार मसान्तभित्र मन्त्रालयमा बुझाइने तयारी छ। संघ नेपाल हानका अध्यक्ष विनायक शाहले तारे होटलको संख्या बढ़नु नेपालप्रति विदेशी पर्यटकको आकर्षण र लगानीकर्ताको विश्वास बढ़ेको संकेत भएको बताउनुभयो। भारतीय पर्यटकको आगमन, पर्यटन मैत्री वातावरण र अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी संचालनले पर्यटन उद्योग अझै विस्तार हुने उहाँको विश्वास छ। होटल व्यवसायीहरूका अनुसार होटल क्षेत्रमा बढ़दो लगानीले रोजगारी सृजना, स्थानीय अर्थतन्त्रको चलायमान तथा पर्यटन पूर्वाधार विकासमा सकारात्मक योगदान पुर्याएको छ। अन्तर्राष्ट्रिय होटल ब्राण्डको प्रवेशसँगै नेपाली होटल उद्योगको प्रतिस्पर्धात्मक क्षमता पनि सुदृढ बन्दै गएको उनीहरूको भनाइ छ। कोरोना महामारीपछि नेपालको पर्यटन क्षेत्र पूर्ण लयमा फर्किएको छ। सन् 2024मा 11,47,567 र सन् 2025मा 11,58,000 विदेशी पर्यटक नेपाल आएका थिए। चालू वर्षको जूनसम्म 5 लाख भन्दा बढ़ी विदेशी पर्यटक नेपाल भित्रिसकेका छन्।
3: लगातार दुई दिन बढ़ेको शेयर बजार आज घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 8.30 अंकले घटेर 2,653.40 बिन्दुमा झरेको छ। आज विकास बैंक, फाइनान्स, जलविद्युत, माइक्रो फाइनान्स, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको सूचक घटेको छ। आज 159 कम्पनीको शेयर घटेकोमा 104 बढ़ेको छ। यस्तै 14 कम्पनीको शेयर भने गड़बड़ भएको छैन। आज अप्पर लोहेरी खोला हाइड्रो पावरको शेयर 13.5% घटेको छ। समग्रमा बजार घटेको दिन तीन सानीगढ़ हाइड्रो स्नो रिभर्स कलंगा हाइड्रो सिक्को शेयर 15% बढ़ेको छ। आज निप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 4,11,00,000,000 को कारोबार भएकोमा आज 345 कम्पनीका 85,84,000 किता शेयर 4,41,00,000,000 रूपियाँमा किनबेच भएको छ।
4: आज सुन चाँदीको भाव बढ़ेको छ। सुनको भाव तोलामा 7,200 रूपियाँले बढ़ेर 2,90,700 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको भाव हिजो पनि बढ़ेको थियो। हिजो सुनको भाव तोलामा 6,200 रूपियाँले बढ़ेर 2,83,500 रूपियाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको भाव पनि बढ़ेको छ। चाँदीको भाव आज तोलामा 165 रूपियाँले बढ़ेर 4,625 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 180 रूपियाँले बढ़ेर 4,450 रूपियाँमा कारोबार भएको थियो।
3: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिटामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बालेश्वर जमल र ओम अस्पतालमा।
2: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
22: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
0: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
22: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
0: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
23: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
24: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। बैतडीमा बस दुर्घटना हुँदा 17 यात्रु घाइते भएका छन्। धनगढ़ीबाट बैतडीका लागि छुटेको सुदूरपश्चिम प्रदेश 01-001-39-63 नम्बरको बस आज दिउँसो बैतडीको पाटन नगरपालिका 8 गैराखानमा दुर्घटना भएको हो। घाइतेलाई उद्धार गरी उपचारका लागि डडेलधुरा अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। बस दुर्घटनाको कारण खुल्न सकेको छैन। यसैबीच हिजो बिहान कर्णाली नदीमा खसेको मिनी बस र यात्रुको अवस्था अझै थाहा हुन सकेको छैन। 6 गोताखोरको टोलीले आज दोस्रो दिन पनि खोजी कार्य गरिरहेका छन्। सुर्खेतबाट कालीकोटका लागि छुटेको कर्णाली प्रदेश 02-001-10-55 नम्बरको मिनी बस हिजो बिहान 11:30 बजे दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका 7 सांकेत बाट कर्णाली नदीमा खसेको थियो। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाका अनुसार नदीमा उच्च जलसतह र वेग तथा पानी धमिलो हुँदा खोजीमा समस्या भइरहेको छ। कर्णालीको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले खोज तथा उद्धार कार्यका लागि थप सहयोग र समन्वय गरिदिन गृह मन्त्रालयले पत्रचार गरेको छ।
3: आज दिउँसो लुम्बिनी, गण्डकी र बागमती प्रदेशका विभिन्न ठाउँमा पानी परेको छ। दिउँसोको तुलनामा आज राति थोरै ठाउँमा तर ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी भागमा रातिको समयमा ठूलो पानी पर्ने सम्भावना छ। ठूलो वर्षाको सम्भावना रहेको क्षेत्रमा विशेष सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
4: मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसून अवधिभर काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आपूर्ति बन्द गरिएको जनाएको छ। मेलम्चीले आज विज्ञप्ति निकालेर यस वर्ष मनसून सक्रिय भएसँगै मेलम्चीको मुहान क्षेत्रभन्दा माथिल्लो भागमा रहेका पहिरो, गेग्रान तथा बाढ़ीका कारण सुरुङभित्र माटो ढुङ्गा र लेदो प्रवेश गर्ने जोखिममा बढ़ेकाले मनसून अवधिभर मेलम्ची खानेपानी आयोजना बन्द गर्न लागि जानकारी दिएको हो।
3: लुम्बिनी प्रदेश सरकारले प्रदेशको प्रशासनिक कार्यकुशलता र सुशासनलाई थप सुदृढ बनाउन लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने भएको छ। लुम्बिनी प्रदेश सभाबाट पारित भएको लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान ऐन 2082 प्रदेश राजपत्रमा प्रकाशित भएसँगै यसको स्थापना र संचालनका लागि कानूनी बाटो खुलेको हो। प्रतिष्ठानले मुख्य गरी प्रदेश तथा स्थानीय तहका निर्वाचित वा मनोनित पदाधिकारी, सरकारी निकाय र सार्वजनिक संस्थामा कार्यरत कर्मचारीको कार्यक्षमता बढ़ाउने उद्देश्यले प्रतिष्ठान स्थापना गर्न लागि प्रदेश सभा सदस्य यमबहादुर नेपालीले बताउनुभयो। प्रतिष्ठानको सर्वोच्च निकायका रूपमा एक परिषद रहनेछ, जसको अध्यक्ष मुख्यमन्त्री हुने तथा परिषद प्रदेश सरकारका मुख्य सचिव, लोकसेवा आयोगका अध्यक्ष, योजना आयोगका उपाध्यक्ष र स्थानीय तहका प्रतिनिधिहरू सदस्य रहने व्यवस्था ऐनले गरेको छ। त्यसै गरी प्रतिष्ठानको प्रशासनिक प्रमुखका रूपमा खुल्ला प्रतिस्पर्धा र योग्यताको आधारमा 3 वर्षका लागि एकजना कार्यकारी निर्देशकको नियुक्त गरिने व्यवस्था छ।
4: चालू आर्थिक वर्षमा 6 वर्ष यताकै धेरै दालचिनी भारत निर्यात भएको छ। डिभिजन वन कार्यालय पाल्पाका अनुसार चालू आर्थिक वर्षमा 347,969 किलो दालचिनी भारत निकासी भएको हो। आर्थिक वर्ष 2077-78 191,415 किलो दालचिनी भारत निर्यात भएको हो। कार्यालयका सूचना अधिकारी खिलबहादुर तामाङका अनुसार चालू आर्थिक वर्षमा 12,88,482 किलो तेजपत्ता पनि भारत निर्यात भएको छ। गएको वर्ष 1,21,010 किलो दालचिनी र 8,81,731 किलो तेजपत्ता निकासी भएको थियो। तथ्याङ्क अनुसार पाल्पाबाट 2080-81 176,697 किलो दालचिनी भारत निर्यात भएको थियो। पाल्पामा उत्पादन हुने तेजपत्ता र दालचिनीको प्रमुख बजार भारत हो। तेजपत्ता र दालचिनी प्रमुख आमदानीको माध्यममा बनेको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख मोहन श्रेष्ठले बताउनुभयो। किसानले तेजपत्ता प्रति किलो 50-60 र दालचिनी प्रति किलो 100 रूपियाँमा बिक्री गर्दै आएका छन्।
3: नेपाल दर्पणमा अब विदेशका खबर। फ्रान्समा अत्याधिक गर्मीका कारण थप 2,000 जना भन्दा धेरैको ज्यान गएको विवरण सार्वजनिक भएको छ। गएको जून महिनाको 22 28 तारीकसम्म कीर्तिमानी स्तरको तातो हावाको लहर चलेको अन्तिम हप्तामा थप 2,025 जनाको ज्यान गएको बीबीसीले जनाएको छ। गर्मीका कारण ज्यान गुमाउनेको संख्या 29% बढ़ेको फ्रान्सकी स्वास्थ्य मन्त्री स्टेफनी रिस्टलाई उद्धृत गर्दै खबरमा उल्लेख छ। पब्लिक हेल्थ फ्रान्सका अनुसार सबैभन्दा धेरै प्रभाव पेरिस क्षेत्रमा देखिएको छ। पेरिसमा यही अवधिमा गर्मीका कारण ज्यान गुमाउनेको संख्या 62% बढ़ेको छ। फ्रान्सले गएको जूनमा इतिहासकै तीव्र तातो हावाको लहर सामना गरेको थियो। देशका धेरै ठाउँमा तापक्रम 40 डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो। यस घटनापछि जलवायु परिवर्तनसँग जुझ्न सरकारले प्रभावकारी तयारी नगरेको भन्दै केही राजनैतिक दलले आलोचना गरेका छन्। द ग्रीन पार्टीले यसै विषयलाई लिएर सरकार विरूद्ध अविश्वास प्रस्ताव समेत दर्ता गरेको छ। स्वास्थ्य मन्त्री स्टेफनी रिस्टले यसपटकको अवस्था सन् 2003 विनाशकारी गर्मीको लहरसँग प्रत्यक्ष तुलना गर्न नमिल्ने बताउनुभयो। सन् 2003 गर्मीका कारण फ्रान्समा झण्डै 15,000 जनाको ज्यान गएको थियो। मौसमविदहरूले युरोपमा पछिल्ला दिनहरूमा थप अत्यधिक तापक्रमको चेतावनी
4: संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठन डब्ल्यूएमओले एल निनो आउँदो केही महिनाभित्र तीव्र रूपमा बलियो हुने चेतावनी दिएको छ। विश्व मौसम विज्ञान संगठनले विश्वका धेरै क्षेत्रमा खडेरी, अत्याधिक वर्षा, गर्मीको लहर तथा अन्य चरम मौसमी घटनाको जोखिम उल्लेखनीय रूपमा बढ़ने बताएको समाचार संस्था एएफपीले जनाएको छ। संगठनले देशहरूलाई सम्भावित प्रभाव न्यूनीकरणका लागि तत्काल तयारी गर्न आग्रह गरेको छ।
3: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति अस्ट्रेलिया र इजिप्टले खेल्दैछन्। यो खेल राति पाउने 12 बजे अमेरिकाको डालास रंगशालामा शुरू हुनेछ। विश्वकपमा अस्ट्रेलिया र इजिप्ट बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान पाउने 4 बजे साबिक विजेता अर्जेन्टिना र नवप्रवेशी केप भडेले खेल्दैछन्। यो खेल अमेरिकाको मियावी रंगशालामा हुनेछ। फुटबल इतिहासमा यी दुई टोलीबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। समूह चरणको खेलमा सन् 2010 विजेता स्पेनलाई बराबरीमा रोकेर चर्चामा आएको टोली हो। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान 7:15 कोलम्बिया र घानाले खेल्दैछन्। यो खेल अमेरिकाको कन्सास सिटी रंगशालामा हुनेछ। फुटबल इतिहासमा यी दुई टोलीबीच पनि पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। यो राउण्ड अफ 32 अन्तिम खेल हो। अहिलेसम्म 13 टोली प्री क्वार्टर फाइनलमा पुगेका छन्। अब 3 टोलीको टुंगो लाग्न बाँकी छ। प्री क्वार्टर फाइनलमा क्यानाडा र मोरक्को, पाराग्वे र फ्रान्स, अमेरिका र बेल्जियम, पोर्चुगल र स्पेन, ब्राजिल र नर्वे, मेक्सिको र इंग्ल्याण्डले एकअर्कासँग खेल्ने पक्का भएको छ। त्यस्तै स्विजरल्याण्डले कोलम्बिया र घानाबीच हुने खेलको विजेतासँग खेल्नेछ। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक। वर्तमान सरकारका 100 दिने उपलब्धि भोलि सार्वजनिक गर्ने तयारी। विभिन्न 6 बुदा सहित सरकार असफल देखिएको एमालेको टिप्पणी। सुशासन र सेवा प्रवाहमा सुधार भए पनि रोजगारीतर्फ ध्यान पुग्न नसकेको युवा वर्गको गुनासो। बीमा बोर्डबाट गएको मंगिरसम्मको दावी बक्यौता भुक्तानी। अनावश्यक स्वास्थ्य परीक्षण नगराउन बीमितलाई आग्रह। सिंहदरबारभित्र निजामती कर्मचारी अस्पतालको सेवा शुरू। पछिल्लो समय तारे होटल तथा रिसोर्टहरूको संख्या बढ़दो। पर्यटन क्षेत्रमा लगानी विस्तार हुने क्रम तीव्र। लगातार दुई दिन बढ़ेको शेयर बजार आज घट्यो। फ्रान्समा अत्याधिक गर्मीका कारण थप 2000 जना भन्दा धेरैको ज्यान गएको विवरण सार्वजनिक। जलवायु परिवर्तनसँग जुड्न प्रभावकारी तयारी नगरेको भन्दै सरकारको आलोचना।
22: र विश्वकप फुटबलको नकआउटमा आज राति अस्ट्रेलिया र इजिप्ट खेल्दै अर्जेन्टिना र केप भर्डे बीचको खेल भोलि बिहान 4:15।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: 96.6
1: Shuklagandha KFM 97.6
2: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
3: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
2: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
3: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
2: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डा किचा, दुलेगौंडा प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98464938378, 98171996902।
4: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
5: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
4: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
5: त्यसो भए सँगै जाउँ न त दुलेगौंडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
4: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
6: दुलेगौंडा सपिङ सेन्टर, शुक्लागण्डकी चार, दुलेगौंडा, तीन तारा केबलको चार घर माथि आफ्नै भवनमा।
7: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
8: चिकन ससेज, बफ ससेज
7: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
9: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98560288587।
10: टिम 68 करोड प्रस्तुत गर्दछ
11: प्रथम 68 करोड कप 2083।
10: पिरुङ स्पोर्ट्स क्लबद्वारा यही असार 17 गतेदेखि 20 गतेसम्म भीमात रंगशालामा आयोजित 68 करोड कप 2083 एवं क्लब स्तरीय पुरुष भलिबल प्रतियोगितामा उपस्थितिको लागि सम्पूर्ण खेलाड़ी, खेल प्रेमी एवं संस्कृति प्रेमी महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
11: प्रथम पुरस्कार
10: नगद रु 1,11,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
11: द्वितीय पुरस्कार
10: नगद रु 77,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
11: तृतीय पुरस्कार
10: नगद रु 44,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
11: सान्त्वना पुरस्कार
10: नगद रु 22,068।
11: विदागत पुरस्कार तर्फ सर्वोत्कृष्ट खेलाडीका लागि नगद रु 5,068,
10: साथै उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सर्भर, उदयमान खेलाडी र उत्कृष्ट कोचको लागि जनही 3,068।
11: टिम दर्ता शुल्क नगद रु 6,800।
10: खेल हुने स्थान भीमात रंगशाला, खेल सञ्चालन यही असार 17 गतेदेखि 20 गतेसम्म।
11: टिम दर्ता गर्ने अन्तिम मिति यही असार 12 गतेसम्म।
10: नोट, टिममा 3 जना मात्र एनबीए खेलेका खेलाडीहरू समावेश गर्न पाइनेछ।
11: अन्य आकर्षणहरू
10: मौलिक कौराहा तथा राष्ट्रिय एवं स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति, सहभागी टिमहरू तनहु भलिबल टिम, स्याङ्जा भलिबल टिम, शाही फलफुल भलिबल टिम स्याङ्जा, बिरुङ स्पोर्ट्स क्लब भीमात, वालिङ भलिबल क्लब स्याङ्जा, हाई भिजन ल्यान्ड भलिबल टिम भीमात।
11: आयोजक
10: पिरुङ स्पोर्ट्स क्लब भीमात, नगरपालिका 4, पिरुङ तनहु।
11: सह आयोजक
10: टिम 68 करोड।
11: थप जानकारीका लागि सम्पर्क
10: 97482151106, 98161580।
12: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुको अनुरोध।
2: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहु, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
12: भू संरक्षण जस्तो बढी खर्चिलो गहन्तम र आम जनताका लागि अति जरूरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
2: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
12: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
2: माटोको रक्षा कवच रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
12: खेत बारीका डिल कान्ला र पाखामा बडहर राई खनियो निमारो रोपौं, हरियाली बढाऊ साथै पशु आहाराको समस्याबाट मुक्त हौ,
2: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, बिरालो पहाड खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
12: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढी र पहिरोबाट बचौं र बचाऊ,
2: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ,
12: प्राकृतिक स्रोतहरू माटो पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
2: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौं डाले घाँस नेपियर अमृतो र बाँस, भू क्षय रोकिन्छ पहिरो थामिन्छ गाई बस्तुलाई हुन्छ घाँस,
12: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
2: जलधारका स्रोतहरू जंगल जमिन जल जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ,
12: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाउ, जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ,
2: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान,
12: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहु, फोन नम्बर 0565361175 98563175।
0: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त, हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
13: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि,
0: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा, सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
13: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
0: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
13: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
0: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
13: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
0: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था, सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी 6 खैरेनी टार तनहु, थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98261502067 प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
14: साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
0: है, ब्रिजेस ज्वेलर्स

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
1: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने?
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते गरेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
3: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
4: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
6: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
7: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
6: हजुर हजुर, सेरिजाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्यो
7: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
6: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज बाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडि पट्टि।
7: हजुर, काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
8: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
6: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688 98235-57763।
9: समय आएको छ नेपालले प्रमाणिक प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने, समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित, आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी, सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
10: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।

0: ए हजुर सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
1: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म।
0: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै धुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
2: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
3: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
2: दुलेगौडा बनकेवा चोकदेखि दक्षिणतर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
3: सम्पर्क मोबाइल 9857065119 र 9864597756। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
4: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त। भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
3: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल। जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस,
3: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
4: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
3: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
4: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
3: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था।
4: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था।
3: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
4: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु, फोन 0658-571-240।
5: कता हिँडेको आइफोन हातमा लिएर?
0: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।

0: हो र त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843623811।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008-13-424 र 9850-14-175. तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 7 बज्यो।
3: घटना दुर्घटना
4: कला संस्कृति
3: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
4: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
5: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गीत टाइम किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850-60-60554।

0: नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakieffm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार सुरु गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट। एमालेको नजरमा बालेन सरकारको 100 दिन अपरिपक्व, फितलो र विवादास्पद। 100 दिनमा जनताले महसुस गर्ने गरी काम गर्न नसकेको श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कको टिप्पणी। 7 वटा विश्वविद्यालयका उपकुलपति नियुक्त, त्रिभुवन विश्वविद्यालयमा डाक्टर भोला थापा। संस्थापन पक्ष एकतर्फी ढंगले अघि बढ़न खोजेको कांग्रेस, संस्थापन इतर पक्षको निष्कर्ष। जागिर खोज्ने र जागिर दिनेहरूलाई एउटै थलोमा भेट गराउन पोखरामा रोजगार मेला शुरू। आईकेयर फाउण्डेशनद्वारा हिमालय आँखा अस्पताललाई गाड़ी सहयोग। फ्रान्समा अत्याधिक गर्मीका कारण थप 2000 बढ़ीको ज्यान गयो। र विश्वकप फुटबलमा साबिक विजेता अर्जेन्टिना र नवप्रवेशी के भडे खेल्दै। समाचार विस्तारमा सुन्नुहोस्। बैतडीमा बस दुर्घटना हुँदा चालक सहित 17 जना घाइते भएका छन्। घाइते मध्ये 2 जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दशरथ चन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका 8 गैराखानमा शुक्रबार दिउँसो करिब 3 बजे धनगढ़ीबाट बैतडी सदरमुकामतर्फ जाँती गरेको सुपप्र 01001-3963 नम्बरको बस दुर्घटनामा परेको हो। प्रहरीका अनुसार बस सड़कबाट करिब 60 मिटर तल खसेको थियो। दुर्घटनामा चालक सहित 17 जना घाइते भएका छन्। घाइते मध्ये 2 जनाको अवस्था गम्भीर रहेको र उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि स्थानीयवासी प्रहरी र उद्धार टोलीले घाइतेहरूको उद्धार गरी उपचारको लागि नजिकको स्वास्थ्य संस्थामा पठाएका छन्। नेकपा एमाले बालेन शाह नेतृत्वको सरकारको 100 दिनको कार्य सम्पादनको समीक्षा गर्दै सरकारको कार्यशैलीलाई अत्यन्त फितलो, अपरिपक्व र विवादास्पद भएको निष्कर्ष निकालेको छ। एमालेका महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तीमा सरकारको 100 दिने कार्य सम्पादन, सुशासन, शासकीय सुधारका दृष्टिले पूर्णत असफल देखिएको उल्लेख गरिएको छ। विज्ञप्ति अनुसार प्रधानमन्त्री तथा मन्त्रीहरूका निजी सचिवालय नै आर्थिक स्वार्थ र भ्रष्टाचारसँग जोड़िएका घटनामा मुछिएको भन्दै त्यस सम्बन्धी प्रमाणहरू क्रमशः सार्वजनिक भइरहेको दावी गरिएको छ। एमाले सरकारले आफ्नो 100 बुदे वाचापत्र तथा आम जनताको अपेक्षा अनुसार काम गर्न नसकी सस्तो लोकप्रियता, विवादास्पद निर्णयहरूमा बढ़ी केन्द्रित भएको आरोप पनि लगाएको छ। बिहानीले दिनको संकेत गर्छ भनी उखान उद्धत गर्दै एमाले सरकारको पहिलो 100 दिनको कार्य सम्पादनले मुलुकको आर्थिक संकट समाधान, सुशासन प्रवर्धन तथा विधिको शासन कायम गर्न सरकार पूर्ण रूपमा असफल भएको देखाएको निष्कर्ष विज्ञप्ति मार्फत सार्वजनिक गरेको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राज राईले सरकारले आफ्नो 100 दिनमा जनताले महसुस गर्ने गरी काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ। दार्चुलाको दुर्गम गाउँमा झोलुङ्गे पुल उद्घाटन गरी आज काठमाडौँ फर्किएसँगै उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मी माझ उक्त प्रतिक्रिया दिनुभएको हो। अध्यक्ष राईले सरकारले केही गर्ने कोशिश गरे पनि जनताले महसुस गर्ने गरी परिणाम दिन नसकेको दावी गर्नुभयो। उहाँले महँगी धेरै बढ़ेकोले त्यसको नियन्त्रण गर्न आफूहरूले सरकारलाई सुझाव दिँदै आएको पनि स्मरण गराउनुभयो। सरकारले 100 दिनमा गरेका कामहरूको जनताले महसुस गरे जस्तो आफ्नो अनुभूति नरहेको अध्यक्ष राईको भनाई छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको महाधिवेशनले राजनैतिक वैधतालाई थप सुदृढ बनाउने काम भएको बताउनु भएको छ। उहाँले पार्टीका विचार, नीति, दस्तावेज, योजना र समाजलाई कुन दिशामा लैजान खोजिएको छ भन्ने विषय नै सबभन्दा महत्वपूर्ण रहेको बताउनुभयो। जनताले रासोपाको राजनैतिक दृष्टिकोण बुझिसकेको भन्दै उहाँले अब महाधिवेशनबाट पार्टीले संस्थागत राजनैतिक वैधता प्राप्त गरेको बताउनु भएको छ। लामिछानेले रासोपाको मूल मिशन, भिजन, अवधारणा र लक्ष्य पहिलेकै रहेको भन्दै ती विषयलाई अझ परिपक्व, व्यवस्थित र प्रभावकारी ढंगले अघि बढ़ाइने बताउनुभयो। उहाँले पार्टीको आधारभूत सोचमा कुनै परिवर्तन नभएको, बरू त्यसलाई थप मजबूत बनाउँदै कार्यान्वयनमा लैजाने तयारी भइरहेको बताउनुभयो। उहाँले रासोपा अझै पूर्ण रूपमा परिपक्व राजनीतिक दल बन्ने प्रक्रियामा रहेको स्वीकार गर्दै पार्टीलाई संस्थागत रूपमा अझ सुदृढ बनाउँदै अगाडि बढ़ने बताउनुभयो। कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले आर्थिक वर्ष 83-84 कानून सुधार वर्षका रूपमा घोषणा गरी प्रचलित कानूनमा पुनरावलोकन तथा सुधार गर्ने भएको छ। मन्त्रालयले प्रचलित कानूनहरूको पुनरावलोकन तथा सुधारको लागि कानून सुधार वर्ष मनाउने र त्यसका लागि उच्चस्तरीय कानून सुधार समिति तयार गर्ने तयारी गरेको छ। प्रचलित ऐनको खारेजी, संशोधन, संहिताकरण र एकीकरण गर्ने तथा नयाँ बनाउनु पर्ने विधेयकको पहिचान गर्न मन्त्रालयले आर्थिक वर्ष 83-84 कानून सुधार वर्षको रूपमा घोषणा गरेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले भन्नुभयो, प्रचलित कानूनहरूको पुनरावलोकन तथा सुधारका लागि उच्चस्तरीय कानून सुधार समिति गठन गर्ने तयारी छ। मन्त्री गौतमले गत चैत 13 गते पदभार ग्रहण गर्नुभएको थियो। मन्त्रालयले यही असार 18 गतेसम्म गरेका कार्य विवरणमा कानून सुधार तथा कानून निर्माण वर्षको रूपमा मनाउने कार्ययोजना रहेको छ। सातवटा विश्वविद्यालयमा उपकुलपति नियुक्त भएका छन्। कुलपति समेत रहनुभएका प्रधानमन्त्री बालिन शाहले सातवटा विश्वविद्यालयका उपकुलपति नियुक्त गर्नुभएको हो, जस अनुसार त्रिभुवन विश्वविद्यालयमा डाक्टर भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयमा किशन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कटेल, राजर्षी जनक विश्वविद्यालयमा श्याम नारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मराठा नियुक्त हुनुभएको छ। खुल्ला प्रतिस्पर्धाबाट उहाँहरूलाई नियुक्त गरिएको हो। उपकुलपति छनौटको लागि शिक्षा मन्त्री सस्मित पोखरेलको संयोजकत्वमा सिफारिश समिति बनेको थियो। उक्त समितिको सिफारिशका आधारमा कुलपति समेत रहनुभएका प्रधानमन्त्री शाहले आज नियुक्त गर्नुभएको हो। नेपाली कांग्रेसको संस्थापन इतर समूहले अहिलेको अवस्थामा एकता महाधिवेशनका सम्भावनाहरू क्षीण भएर गएको निष्कर्ष निकालेको छ। आज पूर्णबहादुर खड्का निवास काठमाडौँमा बसेको संस्थापन इतर समूहका नेताहरूको बैठकले संस्थापन पछि निरन्तर एकतर्फी ढंगले अगाडि बढ़न खोजेकाले अहिलेको अवस्थामा एकता महाधिवेशनका सम्भावनाहरू क्षीण भएर गएको कांग्रेस नेता मीन विश्वकर्माले बताउनुभयो। यद्यपि कांग्रेस लोकतान्त्रिक पार्टी भएको हुनाले विमतिभित्र सहमति खोज्ने प्रयास पनि जारी राख्ने बैठकको निष्कर्ष रहेको उहाँले बताउनुभयो। उहाँले केही समय लिएर भए पनि सहमतिको लागि अधिकतम पहल गर्ने बताउनुभयो। नेता विश्वकर्माले आगामी असार 22 गते सोमबारदेखि 15 महाधिवेशनको तयारी सम्बन्धी छलफल, संगठन विस्तार र सम्पर्कका कामहरू सम्पर्क कार्यालयबाट गर्ने निर्णय भएको जानकारी दिनुभयो। मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसून अवधिभर काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आपूर्ति बन्द हुने जनाएको छ। समितिले आज विज्ञप्ति निकालेर यस वर्ष मनसून सक्रिय भएसँगै मेलम्चीको मुहान क्षेत्रभन्दा माथिल्लो भागमा रहेका पहिरो, गेगडान तथा बारीका कारण सुरुङभित्र माटो, ढुङ्गा र लेदो प्रवेश गर्ने जोखिम बढ़ेकाले मेलम्ची खानेपानी आयोजना बन्द गर्न लागेको जानकारी दिएको छ। समितिका सूचना अधिकृत मधु तिमिसिन्हाका अनुसार अहिले वैकल्पिक प्रणाली मार्फत पानी पठान्तरण भइरहेको र अत्याधिक वर्षा कारण हुन सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न तथा विगत 4 वर्षदेखि सुरुङको सफाई, मरमत र निरीक्षण पनि नभएको हुँदा यी कार्यहरू सम्पन्न गर्न केही अवधिका लागि सुरुङ बन्द गर्नु परेको छ। मनसून सकेपछि सकेसम्म छिटो मेलम्चीको पानी पुनः काठमाडौँ उपत्यकामा पठान्तर गर्नेछौ उहाँले भन्नुभयो। मेलम्ची खानेपानी बन्द भएको अवस्थामा पनि विभिन्न वैकल्पिक स्रोतबाट पानी संकलन गरी काठमाडौँ उपत्यकाका उपभोक्तालाई वितरण गर्ने सम्बन्धमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेडसँग समन्वय गरिनेछ विज्ञप्तिमा भनिएको छ। नलपरासीको सुस्ता क्षेत्रका बासिन्दाले सीमा अतिक्रमण रोक्न नागरिकता र लालपूर्जा पाउनुपर्ने माग राख्दै काठमाडौँमा आन्दोलन चर्काएका छन्। प्रधानमन्त्रीसँग वार्ता नभएसम्म आन्दोलन नरोक्ने उनीहरूको चेतावनी छ। 50 भन्दा बढ़ीको संख्यामा काठमाडौँ पुगेका सुस्तावासीले भूमि संरक्षण, वर्षौंदेखि बसोबास गर्दै आएकालाई नागरिकता र लालपूर्जा वितरण गर्नुपर्ने 3 प्रमुख माग राखेका छन्। मंगलबारदेखि आन्दोलनमा उत्रेका उनीहरूले बुधबार गृहमन्त्री सुदन गुरूङसँग भेटवार्ता गरेका थिए। बिहिबार विश्राम गरेका उनीहरूले प्रधानमन्त्रीसँग भेट्न नपाएको र आफ्नो माग सम्बोधन नभएको भन्दै शुक्रबारदेखि फेरि सड़कमा उत्रेका हुन्। गौशालामा बसेका आन्दोलनकारीहरू नारा जुलुसहित माइतीघर मण्डलमा पुगेर धरनामा बसेका छन्। आन्दोलनका संयोजक बाबु खानले भन्नुभयो, प्रधानमन्त्रीसँग वार्ता नभएसम्म हाम्रो आन्दोलन निरन्तर चलिरहन्छ। श्रोता तपाई सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्। एकैछिन विश्रामको पालो।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौ।
2: जल चेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौडा हेल्थ पोस्ट,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
10: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
11: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
10: हो त नि, अब चाहिँ राम्रो भयो।
12: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
10: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
13: घर सजावट का सम्पूर्ण सामग्री का लागि न्यू होम डेकोर एन्ड डेकोरेशन,
12: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचर को सामानहरू पाइन्छ र होम डेलिभरी को पनि व्यवस्था रहेको छ।
14: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार,
15: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0654141094, मोबाइल 9856206030।
13: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेशन।
16: हाम्रो मोबाइल पसल दुलेगौडामा
17: ₹100 टेम्पर ग्लास मात्र ₹50 मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
16: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
7: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
16: प्रोप्राइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 9856056996।
18: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
19: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
20: सम्पर्क 0564142121, मोबाइल 9856035921।
19: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
21: यस यमा,
22: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित, आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै खरो उत्तरण दिनुहोस्। श्री स्टील TMT, सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
0: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
1: किन आमा, के भएर?
0: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
1: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
2: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
1: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्भ।
2: मोबाइल 9856043952 र 9806656586।
23: हजुर, दान गरौ।
24: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
25: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
23: दान गरौं, सकेको गरौं, सबैले गरौं।
24: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तन हो।
26: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
27: बाँकी समाचार। संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की मोरङलाई नियुक्तिका लागि सिफारिश गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा शुक्रबार आज बसेको परिषदको बैठकले प्रमुख निर्वाचन आयुक्तमा कार्कीको नाम सिफारिश गर्ने निर्णय गरेको हो। बैठकले रिक्त निर्वाचन आयुक्तमा डाक्टर राजीव सुब्बाकारु र असार 23 गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरूप्रसाद वाग्ले खल्डुङ्गलाई नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको परिषदका सदस्य एवं प्रतिनिधि सभाका उपसभामुख रूबी कुमारी कर्णले जानकारी दिनुभयो। संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्त सहित विभिन्न संवैधानिक निकायका रिक्त पदमा योग्य व्यक्तिको नाम सिफारिश गर्ने संवैधानिक व्यवस्था छ। वैदेशिक रोजगारीका नाममा सोझा साझा श्रमिकलाई ठग्ने र कानून उल्लंघन गर्नेहरूमाथि सरकारले आफ्नो निगरानी र कार्यवाहीलाई तीव्र बनाएको छ। वैदेशिक रोजगार विभागले सार्वजन गरेको पछिल्लो विवरणले ठगीमा संलग्नहरूमाथि सरकार कड़ा रूपमा प्रस्तुत भएको छ। विभागको मुद्दा तथा अनुसन्धान शाखाले शुक्रबार मात्रै वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा 25 नयाँ मुद्दा दर्ता गरेको छ। कार्यवाहीलाई कड़ा बनाउँदै विभागले आज 8 अभियुक्तलाई पक्राउ गरी उपस्थित गराएको छ भने फरार रहेका अन्य 19 विरूद्ध पक्राउ पोजी जारी गरेको जनाइएको छ। जागिर खोज्ने र जागिर दिनेहरूलाई एउटै थलोमा भेट गराउने उद्देश्यले पोखरामा रोजगार मेला जब फेयर शुरू भएको छ। पोखरा महानगरपालिकाको प्रवर्धन तथा पोखरा उद्योग वाणिज्य संघ र ग्रोथ सेलर्सको आयोजनामा मेला शुरू भएको हो। बुलौटी स्थित इभेन्ट सेन्टरमा आयोजित मेलाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभयो। रोजगारीको खोजीमा रहेका जनशक्तिलाई सोही ठाउँमा रोजगारीका अवसरसँग जोड्न यो मेला आयोजना गरिएको हो। मेलामा रोजगारी चाहनेले आफ्नो व्यक्तिगत विवरण पेश गर्ने र रोजगारदाताले आफूलाई चाहिएको जनशक्तिबारे जानकारी दिने व्यवस्था मिलाइएको छ। मेलामा नेपालका प्रतिष्ठित 50 बढ़ी रोजगारदाता कम्पनीहरूको सहभागिता छ। यसले गर्दा रोजगारी खोज्ने र रोजगारदाता बीच प्रत्यक्ष भेटघाट हुने वातावरण बनेको छ। जीएनजी आन्दोलनका क्रममा गत भदौ 24 गते फरार भएका तथा जबरजस्ती करनी मुद्दामा सजाय भुक्तान गर्न बाँकी रहेका एक व्यक्तिलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेमा तनहुँको शुक्ला गण्डकी नगरपालिका 7 निवासी कृष्णबहादुर विका हुनुहुन्छ। विका जीएनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथ देवलबाट फरार हुनुभएको थियो। जिल्ला प्रहरीकाले तनहुँका प्रहरी नायब उपेक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विकालाई उहाँकै घरमा लुकेछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको हो। पक्राउ परेका विकालाई बाँकी कैद भुक्तानका लागि जिल्ला कारागार पठाइएको प्रहरीले जनाएको छ। बाल बालिकाको स्थान विद्यालयमा हो, श्रममा होइन भन्ने मूल नारासहित स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकालाई बाल श्रम मुक्त पालिका घोषणा गरिएको छ। शुक्रबार अर्जुन चौपारी गाउँपालिका बाज श्रम मुक्त पालिका घोषणा गर्ने तेस्रो स्थानीय तह बनेको हो। आवश्यक सूचक तथा मापदण्ड पूरा गरेपछि गाउँपालिकालाई बाल श्रम मुक्त घोषणा गरिएको हो। यहाँका 1031 घर होटल र पसलको अनुगमन विद्यालय आउने सबै बालबालिका विद्यालय भर्ना भएको पालिकाले बताएको छ। 11 स्थानीय तह रहेको स्याङ्जामा यसअघि बिरुवा गाउँपालिका जिल्लाकै पहिलो र फेरीखोला गाउँपालिका दोस्रो बाल श्रम मुक्त स्थानीय तहको रूपमा घोषणा भएका छन्। अर्जुन चौपारी गण्डकीमै 6 र देशमा 14 बाल श्रम मुक्त पालिका हो। यहाँ पञ्चकन्या मावि चेन्ज मेकर क्लबका अध्यक्ष सुप्रिय छेत्रीले बाल श्रम मुक्त पालिका घोषणा गर्नुभएको हो। आइकेयर फाउण्डेशनले पोखरा स्थित हिमालय आँखा अस्पताललाई एउटा गाड़ी सहयोग गरेको छ। फाउण्डेशनले 60 लाख रूपियाँ मूल्य बराबरको गाड़ी अस्पताललाई उपलब्ध गराएको हो। आज अस्पताल परिसरमा आयोजित कार्यक्रममा फाउण्डेशनकी प्रमुख कार्यकारी अधिकृत जेनेट डिजेक्ट्राले अस्पतालका पदाधिकारीलाई गाड़ी हस्तान्तरण गर्नुभयो। सीओ डिजेक्ट्राले अस्पतालका अध्यक्ष सुरेन्द्र थापा मगर र मेडिकल डाइरेक्टर डाक्टर बबिता गुरूङलाई गाड़ीको साँचो बुझाउनुभयो। फाउण्डेशनले उपलब्ध गराएको यो गाड़ी विशेष गरी ग्रामीण क्षेत्रमा आँखा शिविर सञ्चालन गर्न र बिरामी ओसारपसार प्रयोग गरिने अस्पतालले जनाएको छ। अस्पतालका अध्यक्ष सुरेन्द्र थापा मगले अस्पताल स्थापनादेखि नै आई केयर फाउण्डेशनले पुर्याएको निरन्तर सहयोगप्रति आभार प्रकट गर्नुभयो। उहाँले यो सहयोगले विगत र सेवा पुग्न नसकेका क्षेत्रका बासिन्दा लाभान्वित हुने पनि उल्लेख गर्नुभयो। लमजुङ सदरमुकाम बेसार स्थित अन्य ठूला शहरमा सञ्चालमा रहेका अधिकांश मासु पसलमा सरसफाईका मापदण्ड पूरा नगरेको पाइएको छ। बेसार सुन्दर बजार र मध्य नेपाल नगरपालिका क्षेत्रका मासु पसल एग्रोभेट र दाना पसलमा गरिएको संयुक्त अनुगमनका क्रममा अधिकांश मासु पसलमा सरसफाई मापदण्ड पूर्ण रूपमा पालना नभएको पाइएको हो। खाद्य सुरक्षाको सुनिश्चितता पशुजन्य वस्तुको गुणस्तर कायम राख्ने तथा उपभोक्तालाई स्वच्छ र सुरक्षित मासु उपलब्ध गराउने उद्देश्यले कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश र भेटनेरी अस्पताल पशु सेवा कार्यालय लमजुङको समन्वयमा संयुक्त अनुगमन गरिएको हो। सुर्तीजन्य तथा मदिराजन्य पदार्थको सीमाले आर्थिक समस्या स्वास्थ्यमा जटिलता र मानसिक असन्तुलन समेत निम्त्याउने भएकाले यसको नियमन र नियन्त्रणका लागि सरकारवाला बीच साझा चासो र सचेतनाको आवश्यकता उल्लेखिएको छ। बागलुङ नगरपालिका नगर स्वास्थ्य शाखाको आयोजनामा बिहिबार भएको सुर्ती तथा मदिराजन्य पदार्थ सेवन नियमन तथा नियन्त्रण सम्बन्धी कार्यक्रममा सहभागीहरूले सुर्ती र मदिराजन्य पदार्थको सेवन सामाजिक समस्याको रूपमा देखाएको भन्दै युवाहरूलाई कुलतको दलबाट बचाउन सामूहिक सहकार्य आवश्यक रहेकोमा जोड़ दिएका थिए। कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले नागरिकको स्वास्थ्यमा ध्यान दिन सके मात्र विकासको अर्थ रहने बताउनुभयो। लगातार 2 दिन बढ़ेको शेयर बजार आज घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 8.30 अंकले घटेर 2653.40 बिन्दुमा झरेको छ। आज विकास बैंक फाइनान्स जलविद्युत माइक्रो फाइनान्स निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको सूचक घटेको छ। आज 159 कम्पनी शेयर घटेकोमा 104 बढ़ेको छ। यस्तै 14 कम्पनी शेयर भने घटबड़ भएको छैन। आज अप्पर लोवरी खोला हाइड्रो पार्कको शेयर 13.5% घटेको छ। समग्रमा बजार घटेको दिन सानीगढ़ हाइड्रो स्नो रिभर्स कलंक हाइड्रोको शेयर 15% बढ़ेको छ। आज नेप्सी घटे पनि कार्बर रकम भने बढ़ेको छ। हिजो 4.11 अर्ब कार्बर भएकोमा आज 345 कम्पनीका 85,84,000 किता शेयर 4.41 अर्ब रूपियाँमा किनबेच भएको छ। अन्तर्राष्ट्रिय समाचार। फ्रान्समा अत्याधिक गर्मीका कारण थप 2,000 जनाभन्दा धेरैको ज्यान गएको विवरण सार्वजनिक भएको छ। गएको जून महिनाको 22 28 तारीकसम्म कृतिमान स्तरको तातो हावाको लहर चलेको अन्तिम हप्तामा थप 2,025 जनाको ज्यान गएको बीबीसीले जनाएको छ। गर्मीका कारण ज्यान गुमाउनेको संख्या 29% बढ़ेको फ्रान्सकी स्वास्थ्य मन्त्री स्टिफनी रिस्टलाई उद्धृत गर्दै खबरमा उल्लेख छ। पब्लिक हेल्थ फ्रान्सका अनुसार सबभन्दा धेरै प्रभाव पेरिस क्षेत्रमा देखिएको छ। पेरिसमा यो अवधिमा गर्मीका कारण ज्यान गुमाउनेको संख्या 62% बढ़ेको छ। फ्रान्सले गएको जूनमा इतिहासकै तीव्र तातो हावाको लहर सामना गरेको थियो। देशका धेरै ठाउँमा तापक्रम 40 डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो। खेल समाचार। फिफा विश्वकप फुटबलको नकआउट चरणमा भोलि बिहान 4:45 साबिक विजेता अर्जेन्टिना र के भडे खेल्दैछन्। यो खेल अमेरिकाको मियामी रंगशालामा हुनेछ। अर्जेन्टिना समूह जीएको विजेता र के भडे समूह एचको उपविजेताका रूपमा नकआउटमा पुगेका हुन्। अर्जेन्टिना सबै समूह जीएको विजेता र के भडे समूह एचको उपविजेताको रूपमा नकआउटमा पुगेका हुन्। फुटबल इतिहासमा यी दुई टोलीबीच पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो। पहिलोपटक विश्वकप खेलिरहेको के भडे समूह चरणको पहिलो खेलमै स्पेनलाई बराबरीमा रोकेर चर्चामा आएको टोली हो। स्पेनका खेलाड़ीले प्रहार गरेका 27 मध्ये 7 गोलपोस्टभित्र थिए, तर के भडेका गोलकिपर बोजिनाले उत्कृष्ट बचाउ गर्दै सन् 2010 विजेता स्पेनलाई बराबरीमा रोकेका थिए। यो विश्वकपमा अर्जेन्टिनाका लियोनल मेसीले 6 गोल गरिसक्नु भएको छ। के भडेका लागि मेसीलाई रोक्नु ठूलो चुनौती हुनेछ। यो विश्वकपमा 4 वटा टोली नआए थिए। के भडे नकआउटमा पुग्दा कुरासाओ ओडन र उज्बेकिस्तान भनी समाचारबाटै बाहिरिएका छन्। त्यसअघि विश्वकप फुटबलको नकआउटमा आज राति अस्ट्रेलिया र इजिप्ट खेल्दैछन्। यो खेल राति पाउने 12 बजे अमेरिकाको डालस रंगशालामा शुरू हुनेछ। अस्ट्रेलिया समूह डीको उपविजेता र इजिप्ट समूह जीको उपविजेताको रूपमा नकआउटमा पुगेका हुन्। विश्वकपमा अस्ट्रेलिया र इजिप्ट बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि अस्ट्रेलिया र इजिप्ट बीच 2 पटक भेट भएकोमा दुवै टोलीले 1-1 खेल जितेका छन्। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान 7 बजे कोलम्बिया र घाना खेल्दैछन्। उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ एन्था पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश द्वय गणेश प्रसाद बराल र तेजेन्द्र प्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले आज एन्था पदाधिकारी तथा सदस्यहरूको विदेश यात्रामा रोक लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारलाई अन्तरिम आदेश जारी गरेको हो। एन्था अध्यक्ष पंकज विक्रम नेवाङले दायर गरेको रिटमा उक्त आदेश भएको हो। अदालतले रिटको अन्तिम टुङ्गो नलागेसम्म विदेश यात्रामा अवरोध नगर्न आदेशमा भनेको छ। विदेश भ्रमण रोक्न राष्ट्रिय खेलकुद परिषद राखेप लेखेको पत्र तत्काल कार्यान्वयन रोकिएको छ। यिनै खबरहरू सँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक।

0: एमालेको नजरमा बालिङ सरकारको 100 दिन अपरिपक्व फितलो र विवादास्पद 100 दिनमा जनताले महसुस गर्ने गरी काम गर्न नसकेको श्रम संस्कृति पार्टीका अध्यक्ष अर्कको टिप्पणी। सातवटा विश्वविद्यालयका उपकुलपति नियुक्त त्रिभुवन विश्वविद्यालयमा डाक्टर भोला थापा संस्थापन पछि एकतर्फी ढंगले अघि बढ़न खोजेको कांग्रेस संस्थापन इतर पछिको निष्कर्ष। जागिर खोज्ने र जागिर दिनेहरूलाई एउटै थलोमा भेट गराउन पोखरामा रोजगार मेला शुरू। आइकेयर फाउण्डेशनद्वारा हिमालय आकाश अस्पताललाई गाडी सहयोग। फ्रान्समा अत्याधिक गर्मीका कारण थप 2000 जना भन्दा धेरैको ज्यान गयो। र विश्वकप फुटबलमा भोलि बिहान सबैभन्दा विजेता अर्जेन्टिना र नवप्रवेशी केप भर्दे खेल्दै। हवस् त, हामीलाई यतिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने अघि चाहन्छु। तपाईँ यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा। जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
3: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटीई, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
3: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
4: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
3: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0635905511।
5: टिम 68 करोड प्रस्तुत गर्दछ
6: प्रथम 68 करोड कप 2083।
5: पिरुङ स्पोर्ट्स क्लबद्वारा यही असार 17 गतेदेखि 20 गतेसम्म भीमात रंगशालामा आयोजित 68 करोड कप 2083 एवं क्लब स्तरीय पुरुष भलिबल प्रतियोगितामा उपस्थितिको लागि सम्पूर्ण खेलाड़ी, खेल प्रेमी एवं संस्कृति प्रेमी महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
6: प्रथम पुरस्कार
5: नगद रु 1,11,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
6: द्वितीय पुरस्कार
5: नगद रु 77,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
6: तृतीय पुरस्कार
5: नगद रु 44,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
6: सान्त्वना पुरस्कार
5: नगद रु 22,068।
6: विधागत पुरस्कार तर्फ सर्वोत्कृष्ट खेलाडीका लागि नगद रु 5,068।
5: साथै उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सर्भर, उदयमान खेलाड़ी र उत्कृष्ट कोचको लागि जनही 3,068।
6: टिम दर्ता शुल्क नगद रु 6,800।
5: खेल हुने स्थान भीमात रंगशाला। खेल सञ्चालन यही असार 17 गतेदेखि 20 गतेसम्म।
6: टिम दर्ता गर्ने अन्तिम मिति यही असार 12 गतेसम्म।
5: नोट, टिममा 3 जना मात्र एनबीए खेलेका खेलाड़ीहरू समावेश गर्न पाइनेछ।
6: अन्य आकर्षणहरू
5: मौलिक कौराह तथा राष्ट्रिय एवं स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति। सहभागी टिमहरू तनहु भलिबल टिम, स्याङ्जा भलिबल टिम, साई फलफुल भलिबल टिम स्याङ्जा, पिरुङ स्पोर्ट्स क्लब भीमात, वालिङ भलिबल क्लब स्याङ्जा, हाई भिजन ल्यान्ड भलिबल टिम भीमात।
6: आयोजक
5: पिरुङ स्पोर्ट्स क्लब भीमात नगरपालिका 4 पिरुङ तनहु।
6: सह आयोजक
5: टिम 68 करोड।
6: थप जानकारीका लागि सम्पर्क
5: 97482-15106, 98-16-16-15-80।
7: ओइ वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
8: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छँदैछ नि, जाउँ त्यतै।
9: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
10: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0625707044।
11: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856077987।
12: नमस्कार, म डाक्टर श्रीराम शर्मा, तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz। नेपालमा चट्याङ सामान्यतया चैत महिनादेखि आषाढ महिनासम्म अत्याधिक पर्ने गर्दछ, जसका कारण प्रतिवर्ष 100 भन्दा बढ़ीले ज्यान गुमाउँदछन्। चट्याङ दिनको सामान्यतया 3 पछि पर्ने हुँदा उक्त समयलाई घर बाहिरको भन्दा घरभित्रकै काममा सदुपयोग गर्नुभयो भने यसबाट हुने क्षतिबाट बच्न सकिन्छ। तसर्थ दिउँसो 3 पश्चात घरभित्र वा सुरक्षित स्थानमा रहनुहुन सम्पूर्णलाई अनुरोध गर्दछु। धन्यवाद।
13: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गललाई खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
3: तर महँगो होला नि?
2: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीभीसीका झ्याल ढोका।
4: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
5: बाराही अल्मुनियम, अब युपीभीसी को साथमा।
4: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
5: सम्पर्क बाराही युपीभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562938 र 98028922938।
6: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
7: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
6: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
7: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
6: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
7: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 98562062452।
8: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउ न है।
9: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
8: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
10: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
7: मोबाइल 98560055770।

0: आज पनि खाना काँच्छै होइन, काँचान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु हुँदैन भने
1: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
0: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
1: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
2: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
3: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
5: दाजु, बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
6: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ, आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर सस्तो हो र भने।
5: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ, साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
8: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 9841-80-29, दमौली शाखाको लागि सम्पर्क 9807-13-425।

0: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही असार 20 गते शनिबार
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्ण राज अधिकारी हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने छाला यौन कुष्ठ रोग एलर्जी तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेम महर्जन मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल
2: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुको अनुरोध
4: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की तनहु लमजुङ मनाङ गोर्खा र नवलपरासी बर्दाघाट सुस्ता पूर्व भूक्षय पहिरो बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
3: भू संरक्षण जस्तो बढी खर्चिलो गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
4: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
3: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
4: माटोको रक्षा कवच रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
3: खेत बारीका डिल कान्ला र पाखामा बडहर राई खनियो निमारो रोपौं, हरियाली बढाऊ साथै पशु आहाराको समस्याबाट मुक्त हौं,
4: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, बिरालो पहाड़ खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
3: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढी र पहिरोबाट बचौं र बचाऊ,
4: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ,
3: प्राकृतिक स्रोतहरू माटो पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
4: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस नेपियर अमृतसो र बाँस, भू क्षय रोकिन्छ पहिरो थामिन्छ गाई बस्तुलाई हुन्छ घाँस,
3: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
4: जलधारका स्रोतहरू जंगल जमिन जल जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ,
3: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ, जलाधार क्षेत्रको संरक्षण गरी जीवनस्तर उकासौं,
4: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहु फोन नम्बर 0635631175 98563175।
5: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
6: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
5: हजुर हजुर स्याङ्जाको मग्याम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस्।

0: हिँडिहाल्यो
1: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
0: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बस पार पछाडि पट्टि।
2: हजुर, काठमाडौँ दोलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
1: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
0: होटल टाइटेनिक गोङगोबु बस पार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461680, 98235-5773।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9808-13424 र 9855-14175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
1: यति बेला रातिको ठिक 8 बज्यो
4: नोटेटाङ जी मिठो जिङ्गु मातृभाषा सट्टाङ शुक्रबार बोहनी च्याउ बजे झिमी भाषा जगे नयाटा झिमी प्रयास आदिवासी जनजाति महासंघ शुक्ला गण्डकी नगर समन्वय परिषद र शुक्ला गण्डकी एफएमयू सहकार्य न्यानी साथ पेटा अनुरुद्ध सुभया
5: जी ज्ञान नारायण श्रेष्ठ ख
4: जी बिन्दु श्रेष्ठ ख मातृभाषा आवाजको आवश्यकता आजको आदिवासी जनजाति पहिचान आज यस कार्यक्रमका अतिथि हुनुहुन्छ शुक्ला गण्डकी पतञ्जली योग गुरु दीपक श्रेष्ठ आज सुन्नुहुनेछ उहाँसँग पतञ्जली योग सम्बन्धी अन्तर्क्रियात्मक कार्यक्रम र कुराकानी
5: आज ए पहा ख शुक्ला गण्डकी योग गुरु दीपक श्रेष्ठ ठङ आनन्द पतञ्जली योग सम्बन्धी अन्तर्क्रियात्मक खाँ देख
4: आज हामी सदाको शुक्रबार जस्तै बेलुकी 8 बजेको नेपाल भाषाको कार्यक्रम प्रस्तुत गर्दैछौ कार्यक्रम प्रस्तोता
5: जी ज्ञान नारायण श्रेष्ठ
4: जी बिन्दु श्रेष्ठ
5: जी नुवा अब जिमी ठौ भ्यायो नपा श्रृङ्खला छिपुङ सकृष्ट आप आपा सुभाय
4: म पनि बोल्छु अब हाम्रै आफ्नो मातृभाषामा भन्ने श्रृङ्खलामा तपाईँहरू सबैलाई धेरै धेरै स्वागत छ
5: ठोजी आज आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्लागण्डी नपाङ सहकार्य यहाँले डकाउख ठो कार्यक्रम सघन शुक्रबार बोनी च्याउ बजे शुक्लागण्डी एफएम गुनेको दशमलव खु मेगा हजे प्रसारण ज्याचुन्न
4: यो कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्लागण्डकी संघ सहकार्य गरेर तयार गरिएको हो यो कार्यक्रम प्रत्येक शुक्रबार बेलुकी 8 बजे शुक्लागण्डकी एफएम 97.6 मेगा हर्जमा प्रसारण भइरहन्छ
5: रेडियो ध्वनि तरंग नपाङ शुक्ला गण्डकी एफएम .com जिमी पात्र र नेपाली पात्रो एप सिंहलिन जीवन्ट विश्व डाङ्गालङ्गिन फेना रेडियो आधिकारिक फेसबुक पेज शुक्ला गण्डकी एफएम गुनेको थोप्ला खु मेगा हज र शुक्ला गण्डकी च्याट युट्युब च्यानल छिपुसे मालो बेलाए ठो कार्यक्रम गेन फेना ठो ज्याजे प्रायोजक असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी पेउ दुलेङडा ख ठाना फेन्सी कापा सम्बन्धी सकटा ओस मोह ढेवाई लोइना सब उहाँले स्वादी छ
4: रेडियो ध्वनि तरंगसँग शुक्ला गण्डकी एफएम .com हाम्रो पात्रो नेपाली पात्रो एपमा गएर पनि हामीलाई विश्वभरिबाट सुन्न सकिन्छ रेडियो आधिकारिक फेसबुक पेज शुक्ला गण्डकी एफएम 97.6 मेगा हर्ज र शुक्ला गण्डकी लेखिएको युट्युब च्यानलबाट पनि यहाँहरूले खोजेको बेलामा यो कार्यक्रम सुन्न सक्नुहुन्छ यस कार्यक्रमको प्रायोजक असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौंडा हो यहाँ विभिन्न फेन्सी कपडा सुपथ मूल्यमा पाइन्छ
5: भ्या संस्कृति संरक्षण प्रवर्धन यात्रा शुक्ला गण्डकी नपाङ सहकारी ठोज आज डकाउख
4: भाषा संस्कृतिको जगेना गर्न नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषदसँग सहकार्य गरेर यो कार्यक्रम बनाएको हो
5: ठोस्या छको हप्ता नपाए जाँदै छिपुसुङ उद्योग वाणिज्य संघ शुक्ला गण्डकी स्थापना शुक्ला नगर उद्योग वाणिज्य संघ उद्देश्य ठोए ज्या गोले स्थापना जिउख आय नाय सुख ढाउ सम्बन्धी खाङ याडिल पतञ्जली योग ज्याजय जिल्ला मु छान्जे गुरु तथा दुलेगौंडा पतञ्जली संस्थापक नाय दीपक श्रेष्ठ नपाई योग सम्बन्धी खाँटेर जिगाचङ सकसिंह याले साथ भेटाइ नपाइनाछङ
4: यो भन्दा एक हप्ता अघिको कार्यक्रममा उद्योग वाणिज्य संघ शुक्ला गण्डकीको स्थापना शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघको उद्देश्य यसको काम कर्तव्य कसरी स्थापना भएको हो अहिले यसको अध्यक्ष को छ भन्ने सन्दर्भमा सुनेर साथ दिनुभयो आज पतञ्जली योगका गुरु शुक्ला गण्डकीका संस्थापक अध्यक्ष गुरु तथा पतञ्जलि योग जिल्ला महासचिव दीपक श्रेष्ठसँग अन्तर्क्रियात्मक कुराकानी प्रसारण गर्न लागेका छौं। सबैले सुनेर साथ दिनुहुन अनुरोध छ।
5: सगन्छा नपा छिटा ठोज्याजे आपा आपा लसकु सद।
4: सबभन्दा पहिले तपाईलाई यस कार्यक्रममा धेरै धेरै स्वागत छ।
6: आपा आपा शुभे।
5: नेपाल देशै पतञ्जलि योग जहाज गोलेन सिंह सुरजी उखजी।
4: नेपालमा पतञ्जलि कार्यक्रम कहिलेदेखि शुरू भएको हो?
6: नेपालकै ठो पतञ्जलि यो स्थापनाज्यू दर्ताज्यू 2064 साल असोज्यू 20 गते संस्था यो सुरुज्यू ख।
4: नेपालमा पतञ्जलि कार्यक्रम 2064 असोज 20 गते शुरू भएको भनेर उहाँले बताउनु भएको छ।
5: आनाङ 2064 साल असोज 20 गते नसिङ नेपाले ठो ज्याज सुरुजु धादिल तनहुँ जिल्लाई ठो ज्याज गोलेन सिंह सुरुजी उखजी।
4: तनहुँ जिल्लामा यस कार्यक्रम कहिलेदेखि शुरू भएको होला?
6: तनहुँ जिल्ला नेपालले 64 साल निसिङ सुरुजुले ओए लगत्तै 64-65 साल निसिन्थ्यो। अब तनहुँ जिल्ला ठो यो ज्या पतञ्जलि ज्या सुचारु जुख।
4: तनहुँ जिल्लामा पनि 2064 सालमै लगत्तै शुरू भएको थियो। त्यसपछि पनि 2065 सालदेखि नै यो कार्यक्रम शुरू भएको भनेर बताउनु भएको छ।
5: शुक्लागण नगरपालिका डुनी ठोजी आज गोलेनी सिंह सुरजी उखजी।
4: शुक्लागण्डकी नगरपालिकाभित्र कहिलेदेखि शुरू भएको हो?
6: शुक्लागण्डकी डुने ठो पतञ्जलि योग समिति चाहिँ झिबुङ 2075 साल मंगसिर 5 गते निसिङ झिबुङ योग शिक्षक तालिम बिहानी झिबुङ ओ बेला 34-35 जनासँग योग शिक्षक तालिम सकाउँछ। ओ सकुबले झिबुङ चाहिँ 27-28 जनासँग चाहिँ यो योग शिक्षक तालिम क्यानी झिबुङ आला निसिन्टु ठो पतञ्जलि योग समिति शुक्ला गण्डकी ध्यानी झिबुङ थाना पतञ्जलि यो साधना केन्द्र खोल्यानी झिबुङ ठो शुक्ला गण्डकी टा पतञ्जलि र रोग मुक्त पतञ्जलि ध्यानी गरौं योग रहौं निरोग ढ्याउ मूल नाराका साथ झिमुङ पतञ्जलि योग समिति योग अभ्यास 2075 सालदेखि झिमुङ सूर्यान्न।
4: शुक्ला गण्डकी नगरपालिकाभित्र 2075 साल मंगसिर 5 गतेदेखि नै योग शिक्षा तालिम शुरू गरिएको भनेर उहाँले बताउनुभयो।
5: शुक्ला गण्डकी नगरपालिका डुनी गौ साधना केन्द्र रजी।
4: शुक्ला गण्डकीमा साधना केन्द्र कतिवटा छ?
6: आ चाहिँ ठो शुक्ला गण्डकी डुने 12 साधना केन्द्र र जसमध्ये झिबुङ आ चाहिँ या चाहिँ ठो वडा नम्बर 4 नेउड सौडको नापा छौ नेवासमा साधना केन्द्र चाहिँ बन्दजुलो विविध कारण अनि पारी ढोरफिर्ती 8 चाहिँ सौड घारी चाहिँ आनकटिङ खुले जान्न आना चाहिँ छौड अनि थाना वडा नम्बर 2 चाहिँ कोत्रेर थाना गाछेपानी अनि नेउड अनि बेलचौत्रा 5 चाहिँ आनन्द नेउड र खैरिन टार 6-7 समुच्चय यानि छौ खैरिन टार साधन केन्द्र समुच्चय केन्द्र यानि छौ चाहिँ आयुर्वेदिक साधन केन्द्र यानि झिमी थाना शुक्ला गण्डकी 12 साधन केन्द्र र ठहरिने अनि यौसौ साधन केन्द्र चाहिँ बन्द जिउ अवस्था र ऊ चाहिँ अब बिस्तारै बिस्तारै खोल्याउ झिबुङ जमर्क यहाँ छन्।
4: शुक्ला गण्डकीमा जम्मा 12 साधन केन्द्र छ भनेर बताउनु भएको छ।
5: हिङ्यौ योग साधना केन्द्र शुक्ला गण्डकी डुनी डरहरू धारिल दैनिक गौ आइटम योगाभ्यास जेनाजी।
4: दैनिक रूपमा योगाभ्यास कति आइटमको गरिन्छ होला?
6: हामीले दैनिक त्यो चाहिँ हामी बिहान 4:30 बजेबाटै हामी योग अभ्यासमा जुड्छौँ। त्यो योग अभ्यासमा जुड्दाखेरि हामी चाहिँ यो 84 छ भने यो नेहार कुरामा पनि यो हामी चाहिँ यो झिबुङ चाहिँ
5: चेपिएउ संस्था
6: 84 प्याकेज झिबुङ सुच्या सुच्या साधारण केन्द्र झिबुङ 84 प्याकेज झिबुङ सधैँ यहाँ
4: दैनिक रूपमा योगाभ्यास उहाँले बिहान बिहानमा जहिले पनि 84 आइटम चाहिँ सधैँ योगाभ्यास भइरहन्छ भनेर बताउनु भयो।
5: श्री गोलेनी सिंह ठो योग जाजा जोडे जीव खोजी।
4: तपाईँ यो योगासनसँग जोडिनु भएको कति भयो?
6: जी ठो योगाभ्यास जोडे जाउँ 75 साल निसिन्टु झिबुङ योग शिक्षक 75 साल मंगसिर 5 गते निस्नु झिबुङ क्यान्न आला निस्नु जोडे जाने अससम्म जोडे जा चाङ र ठोगे चाहिँ जी सुटा सुटा सधैँ योग अभ्यास जोडे जाने झिबुङ योग अभ्यास सकन सकन जुयाचाङ
4: उहाँले भन्नुभएको छ म चाहिँ 2075 मंगसिर 5 गतेबाट जोडिएको अहिले निरन्तरता दिँदैछु जोडिरहेको छु भनेर बताउनु भयो
5: यो केन्द्र मन्त्री यो केन्द्र मध्ये शुक्लागण्डकी सकनिसा आफा गनाडजी
4: यो केन्द्र मध्ये शुक्लागण्डकीमा सबभन्दा धेरै कहाँ छ होला
6: यो अलिक ठो चाहिँ साधक साधिका त ढाउखजी छिपुङ ठो साधक साधिका चाहिँ सकनी ठ्या मनुपुङ आपा आपा टु ड तर सकन ढातले आपा आ चाहिँ
5: आयुर्वेदिक
6: साधन केन्द्र ड र आ नकटी ढुकु चाहिँ साधन केन्द्र घारिए खुलिजान्न आना नकटी शिविर फुहान्न आना न आ चाहिँ आपा आपा ड आना लगभग झिमुङ पेउबिसे गाउँ बास जति झिमुङ साधक साधिका ठोङ्यौ केन्द्र र मेगुएन आपा आपा टु
5: केन्द्र साधना खैरिन सलिन आपादना
6: खरिनी साधन केन्द्र हातले आयुर्वेद साधन केन्द्र आपा ड अनि घारिएन आ चाहिँ आपा टु ड
4: उहाँले सबै ठाउँमा सबै साधना केन्द्रमा धेरै नै छन् तर अलि धेरै भनेको खरिन टायर आयुर्वेदिक साधना केन्द्रमा चाहिँ धेरै छन् भनेर बताउनु भएको छ घारीमा पनि अहिले नयाँ खोल्नु भएको घारीमा पनि धेरै छन् भनेर बताउनु भएको छ
5: उद्देश्य छु खजी
4: यसको उद्देश्य के होला
6: ठुलो उद्देश्य रह सकसित स्वस्थ डके भ स्वस्थ समाज यो निर्माण याउख र ठुलो उद्देश्य ढाउ सक फ्या शुक्लागण्डकी यो सकै सकनी ओडाङे जङ्गन पुन्टा स्वस्थ डक्यौ र शुक्लागण्डकी यो 12 ओडाङे झिमुङ योगे प्रचार प्रसार या उद्देश्य डर शुक्ला गण्डकी डुने सकसित स्वस्थ डक्यौ झिमी उद्देश्य
5: सकसित निरोगी डक्यौ उद्देश्य मुख्य
4: यसको उद्देश्य उहाँले सबै जनजनलाई चाहिँ स्वस्थ र निरोगी बनाउने भन्ने उद्देश्य शुक्ला गण्डकी भित्रको सबै व्यक्तिहरूलाई चाहिँ स्वस्थ र निरोगी बनाउने भन्ने उद्देश्य लिएर अगाडि बढ्नु भएको छ भनेर बताउनु भएको छ
5: साधक साधिका प्रतिक्रिया छोडु रजी
4: योगाभ्यास साधक साधिकाको प्रतिक्रिया के छ
6: साधक साधिका यो प्रतिक्रिया एकदमै बाल्ला अनि प्रतिक्रिया झिबुङ एकदमै स्वस्थ ज्याचाङ छोटा निरन्तरता त्यो बेमाल्ला र झिबुङ न फसनिसिङ ठौ मनुटा र वरिपरि मनुटा हगानी सकसित झिबुङ स्वस्थ डक्यौ प्रतिक्रिया ठङ्गे प्रतिक्रिया एकदम सकारात्मक प्रतिक्रिया साधक साधिका पनि व्याचेन यहाँ ठालान्न
4: उहाँले साधक साधिकाहरूले हामी चाहिँ एकदम स्वस्थ भएका छौँ र अहिले यहाँ शुक्ला गण्डकीमा भएका सबै व्यक्तिहरूलाई पनि यहाँ ल्याएर स्वस्थ बनाउने निरोगी बनाउने भन्ने प्रतिक्रिया चाहिँ जनाउनु भएको छ
5: योगाभ्यास या बेटी छुछु ठाकु भएजी
4: योगाभ्यास गराउँदा के कठिनाई आइपरेको छ होला
6: ठाकु भन्ने ठाकु ढ्याउ खाए वास्तवमै छुन्न मरू छनु हेर्नु पेनुगानु चाहिँ भाइ त ठाकु ठाकु जेन 6 हप्ता र 10 दिन जति जुसीले सक्कनि झिपुङ ठो आसन पुङ या फेना र भाइ त नुगु नुकु पुन्टा भाइ त ठाकु ठाकु जुठिन्टु लैजेन नत्र ठाकु ढाउ छुन्न मरू अङ्गे योगेवानी ठाकु जेना योगेवानी ठङ्गे जेना अङ्गे जेना लिपा मयासनिस अङ्गे जेना मखु ठानाए सक्कनी थेरापी छिन्टु जेना जाने छ जाने साउ यो जेना नसा च्यापेज्यू नसा च्यापेज्यू वास जेना कपास्याउ कपास्याउ वास जेना ठङ्गे ठङ्गे जोर्नी छ जोर्नी छ सक्ने वास जेना झिमी भिन्न भिन्दै रोग अनुसार यो झिमु थेरापी छिन्टु योग अभ्यास यानी मनपुन्टा स्वस्थ रच्यो टा झिमु हङ्खे बढिया चाहिँ
4: सुरु सुरुमा अलिक गाह्रो हुन्छ त्यसपछि लगभग 1 हप्ता गर्दै जाँदा सजिलो हुन्छ र यो योग गर्दाखेरि हामीलाई धेरै रोगहरू निको हुन्छ टाउको दुख्ने के पिनास हुने अनि आदि इत्यादिहरू अरू थुप्रै रोगहरू पनि यसको यो योग गरेर निको हुन्छ भनेर उहाँले बताउनु भएको छ
5: ठो ज्याजा साउँ भेटी कसले कसले ठाएन चाहिँ अभाव जनाजी गुलिन्ठा वाङ दुःख बिनाजी गुलिन्ठा फ्यन दुःख बिनाजी सकन्छ योग यो ठ्या बाला मजुम न हुन समस्या डमुखले
6: अङ्गे अङ्गे हुन त एकदमै समस्या ज्या छैन वाउ बेला न ठ्याङे मिङ अब चुकुराङ ठ्याजेन गुलिगुलिन्ठ्या अब समाज यो ए भाइ चाहिँ टटनाम्रो जेन आमा समय भाइ चाहिँ चुकुराङ जेन गुलिगुले छे यहाँ यहाँ पार्टी पौवाङ्गेन यहाँ एकदमै असजिलो र अनि फेरि ठो पतञ्जली फेरि ढेबा मकासिङ निशुल्क यो या ध्यान अनि ढेबा क्यानी गुलिगुन्ठ्या यात्रा सुकसानी यो ठोए निशुल्क छ्या छपङ्ग ढेबा क्या ध्यान अनि गुलिगुन्ठ्या भाडा पुले माल्ला ओ भाडा पुलानी न झिभुङ ज्यासानी माउ जेना ओ ज्यासानी माउ भले अब ठाउ स्वास्थ्यता गुली दाङ खर्चयाँगा मको अनि भाडा पुल्टा गुली पर्दैन आपाए भाडा पुल्टा आप परे मज्यो महिना सक्षिङ यस आप पर्छ घाँसु परेजी उङ चाहिँ जीवन जीवनभरि टाटु स्वस्थ दिएन र लाखौं खर्च जेऊ ढेबा बच दिएन झिपुङ सधैँ योगे जोडे ज्या चुङसानी जोडे ज्या चुङसानी जोडे ज्या चुङसानी सिंह झिपुङ न्याचु औष पनि वास्त न बिस्तारै बिस्तारै नेमाउ दिएन बिस्तारै बिस्तारै ओ टोटो टोटो उहाँनी एकदमै ठाकु ठाकु अब प्रेसरै वास न्याचुना सुगरै वास न्याचुना ऊ चाहिँ झ्याप्प टोटे मजु ऊ चाहिँ डक्टर सल्लाह अनुसार टोटे माल्ला नत्र कपास्याउ सेसन च्याउ अङ्गे चाहिँ सितिमिति जुट्टु मजु ओ चाहिँ दाछी छपङ्गे प चाहिँ ओ सेखन च्या माल्ला सेखन च्याउ धाउ झिमी शरीर जुन मवाल्ला चिज ओ सेखङ पिने हान्छेन ओ चाहिँ दिएन न त कपा स्याउ नसा स्याउ अङ्गे चाहिँ वास चाहिँ सधैँ न्याचुन चाहिँ बिस्तार बिस्तार टोटो टोटो उहाँ नै ठो यो अङ्गे यान
5: ठोइ उपलब्धि र महत्व छुचु डजी
4: योगावासको उद्देश्य उपलब्धि र महत्व के छ होला
6: यो ठो योग अभ्यास मन यो दिनचर्या टु डकेमाला हेठिनी न झिमु जाने अठिन टु ठो योग अभ्यास न जान उठिन टु यानी ठो एक व्यवस्था झिमु निरन्तरता बेमाल्ला ठो महत्व ढाउ चाहिँ झिबुङ स्वस्थ ज्याङ नाप्पा झिबुङ स्वस्थ ज्यानी समाजता टोलता र राष्ट्र टु झिबुङ स्वस्थ डक्यो डक्यो उद्देश्य झिबुङ ठङ्गे यानि झिबुङ ओटा एकदम महत्व ब्याचाङ र सक्कनीटा झिबुङ ठो स्वस्थ डक्यो अनुसार झिबुङ ज्याचाउ ओटा त झिबुङ महत्व ब्याचाङ र सक्कसिङ ठङ्गे स्वास्थ्यता महत्व ब्यानी दिनियो छौमियो घण्टा सधैँ समय बेमाला ठो ज्यान त ठो शरीरता सधैँ छौमियो घण्टा समय बिसानी ठो शरीर गर्न झिबुन्टा साथ बेना साथ बेना नत्र ठो शरीर गर्न साथ मभ्यो ठाउँ ठाउँ मन गए छनु साथ बेना सकन हातले ठोटो शरीर स्वस्थ जेमाल्ला स्वास्थ्य डकेमाल्ला नाप्पा नत्र झिबुङ हङ्की ज्यानी समाज त अगाडि बढाटा ठो शरीर स्वास्थ्य मर्छ नि झिबुङ ठो समाज त अगाडि बढाटा आप ठाकु जेना ओही जाने झिबुङ योगी लैजाचाङ लगभग 75 साल निसिङ आत्ताले जिङ निरन्तरता बिहानी थानासम्म व्याचाङ असम्म मटोटानी अपवाद बाहेक च्यारा झुलो छनु अपवाद बाहेक जिङ असम्म छनु न यो मटोटानी छिपोसँग न ठो एउटा टोटेन्टे र जोडे जाँचुसँग टोटेन्टे मध्य जुसानिसिङ जोडे जेटा चाहिँ जिङ आह्वान याचाङ ठङ्गे ठुख ठो चाहिँ ठो उद्देश्य चाहिँ सकसित जनजनता योगी जोड्या उद्देश्य छ
5: नपा ठपुङ स्वस्थ थियो अनि समाज त देशभरि सकनी जनता त स्वस्थ डके ठोए महत्व छ
6: हजुर सकसित स्वस्थ डके महत्व छ
4: यसको महत्व चाहिँ पहिला आफू स्वस्थ हुने र जनजनलाई स्वस्थ गराउने समाजलाई स्वस्थ गराउने र सबै विश्वभरलाई स्वस्थ गराउने यसको महत्व हो
5: आत्ताले छिपुङ सुन योग गुरु दीपक श्रेष्ठ नपाङ योग सम्बन्धी खाङ्याली सात ब्याडिल ठो ज्ञानी छिपुन्टा गङ्गे लैजिला ठो प्रतिक्रिया र सुझाव व्याडिसँग
4: अहिलेसम्म तपाईँहरूले योग गुरु दीपक श्रेष्ठसँग भएको योगावश अन्तर्क्रिया सम्बन्धी कुरा सुनेर साथ दिनुभयो यो अन्तर्क्रिया कार्यक्रम कस्तो लाग्यो प्रतिक्रिया र सुझाव दिनुहोला।
5: छिपुङ सकसिता आपा आपा सुभा
4: तपाईँहरूलाई धेरै धेरै धन्यवाद।
5: मेकु हप्ताए ठङ्गेटु खाँकेली वेगा
4: अर्को हप्तामा यस्तै कुरा लिएर आउँछौ।
5: नेपाल भ्याल हटा जागा जेन्डु मात्रै भाल ल्याहमा
4: नेपाल भाषा बोल्न जागा हौ मातृभाषा बोल्नुपर्छ।
5: सुभाया जोजोलप्पा धन्यवाद नमस्कार।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: कता हिँडेको आइफोन लिएर?
2: आइफोन हो कि माइफोन, के भनौ, चाँडै नै बिग्रन्छ के हो के हो। यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुपसी सप्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुपसी पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुक सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौंडा, नगरपालिकाबाट 10 घर माथि,
4: पोखरा जाने बाटोतिर।
0: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560862827 र 98644530031।
6: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
7: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
7: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
4: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
7: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
4: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
7: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
4: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ। मोबाइल नम्बर 98261502067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
8: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
4: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
9: पङ्खा
10: त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
4: चिसो हावा फाल्ने पङ्खा लिन त कति ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
9: चेस्का बाजे चाँच, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी चाहिने पम्प, कुलर, हाउस वायरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
11: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल, दुलेगौंडा, तनहु। प्रोपाइटर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 98560303024।
8: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
12: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
13: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
14: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाईले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
15: के को दाईले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
14: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
16: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
14: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
15: त्यसो नहुने मरि, म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
14: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घड़ियासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिंग का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
17: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
16: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गंडकी चार, बीपी चोक,
17: प्रोप्राइटर प्रकाश न्यौपाने। संपर्क 0658 570 225, मोबाइल 98560 33878 98416 56658।

0: मेरिया मैनी कस्तो राम्रो गहना होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
1: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन देख्ने जति सबैले यही भनिरहेछन्।
2: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
1: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
2: शुद्ध सुन तथा चाँदीका गर गहना,
1: छापावाला सुन चाँदीका गर गहना,
2: राशि अनुसारका पत्थर,
1: कम्प्युटर तौल प्रविधि,
2: बिक्री वा साथ फेरमा सुनको सही मूल्याङ्कन,
1: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
2: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
1: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807625229,
2: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142। हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
0: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
2: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
1: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गर गहना,
2: पुराना गर गहनासँग नयाँ साथ फेर,
1: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
2: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौंडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602699।
3: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
4: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलेगौंडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
3: ए त्यसो भए त म गइहाले,
4: चिया त पिएर जाऊ,
3: अहिले हतार छ, पछि आउँदै गरौँला है।
5: दीर्घायु फर्निचर सोरुम,
4: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
5: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
6: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी, बागमती कुर्सीका लागि आधिकारिक विक्रेता।
4: दीर्घायु फर्निचर सोरुम, दुलेगौंडा त नहु,
5: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0765709704, मोबाइल नम्बर 9847061268,
4: 9857062068।
7: ए नानीको बुवा, आज त नयाँ सन्धी सम्झिनेर आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
8: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त आज नि।
7: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौंडाको पञ्चमुनि चोखेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
8: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्,
7: होम डेलिभरीको पनि व्यवस्था छ।
2: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9855600778।
1: अब तपाईको घर, अफिस वा बगैचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा हेल्प पोस्ट चोक, आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ। तनहू सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
9: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म
1: जनरल सर्जरी हर्निया हाइड्रोसिल पाइल्स फिसर फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे
9: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म दिउँसो 3:30 देखि 7 बजेसम्म
1: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण
9: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी
1: थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक
10: शुक्ला गण्डकी एफएम 97.6
11: खैर सम्झनाले सताउँछ भन म त्यसैमा खुसी हल्का माया लाउँछ भन म त्यसैमा खुसी बिर्सिएरै बसे पनि मेरो मन राख्दिन बरु बेला बेला याद आउँछ भन

0: कति बोका तन्मा खाने कि
1: कति माया गर्छु भने मलाई नसोधन माया मेरो घरमा लामी हुन्छ तिम्रो जन्ती जाने दिन मुटु मरे मर्छ ज्यान मर्छ छैन मेरो तिमी आफू खुसी जे गर केही शर्त छैन मेरो तिमीले बिहे गर्छौ भने मैले धम्की दिएको होइन बस्

कल्पनाको बाहिर जस्तो मेरो घर मन्दिर भए देवी तिमी हुन्थ्यो। साँझ पख चुलोमा टक्क आगो बाली अनि हामी दुईलाई पुग्ने जति खाना त्यहाँ बसाले। जब हाँसी दिन्थ्यो तिमी ठ्याक्कै खुवाइदिन्थे सानो रोटीको टुक्रामा धेरै माया हाले। के गर्दैछौ अचेल अनि कुन हालमा छौ? सँगै नभए पनि मेरो यादको सङ्गालोमा छौ। ठिकै छु म यसै एक्लै बितिरहेछ जीवन। तिमी पनि एक्लै छौ कि उसको अङ्गालोमा छ?

सक्यो हो नि, बोलाएर खुसी खुसी हाँसी सुनाइसक्यो। तिम्रो माया गर्ने तरिकालाई कटकरामा उभ्याए तिमीलाई यो मुटुको न्यायाधीशले फाँसी सुनाइसक्यो। जानु तिमी धेरै टाढा नफर्किने गरी, बरु सम्हालु ल आउँदा तिम्रो याद घरि घरि। जाने बेला एकपटक पछाडि फर्की हेर्नु, तिमीले खुसीको नै आँसु देख्छौ मेरो आँखाभरि। खुकुरीमा

0: 97.6 Shukla Gandaki FM 97.6
1: कार्यालयमा बसेको परिषदको बैठकले रिक्त निर्वाचन आयुक्तमा राजीव सुब्बा र यही असार 23 गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरू प्रसाद वाग्लेलाई नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको परिषदकी सदस्य समेत रहेकी उपसभामुख ठाकुरले जानकारी दिइन्। यसपछि सिफारिश भएका व्यक्तिको संसदीय सुनवाईबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान रहेको छ। अब अर्को विषय, प्रधानमन्त्री बालेन्द्र शाहले सत्ता सम्हालेको पहिलो 100 दिनमा परराष्ट्र सम्बन्ध सञ्चालनमा विभिन्न उतार चढ़ावहरू देखिए। यो बीचमा प्रधानमन्त्री शाहले कूटनीतिज्ञहरूसँग एक्ला एक्लै भेटवार्ता गरेनन् भने परराष्ट्र मन्त्री शिशिर खनालले दिल्ली र बेइजिङको भ्रमण गरे। नेपाल भारत सीमा विवाददेखि राहदानी खरिद प्रकरण यो बीचमा चर्चामा रहे। यसै सन्दर्भमा साथी फडिन्द्र दाहालले परराष्ट्र मन्त्री शिशिर खनालसँग मन्त्रालयमा कुरा गर्दै तपाईँको पार्टी सभापति रवि लामिछाने र तपाईँ आफै पनि भारत भ्रमणबाट फर्किनुभयो, तपाईँहरूको भ्रमणबाट आम मानिसले के पाउँछन्?
2: अब परराष्ट्र मन्त्री अथवा मन्त्रालयले प्रत्यक्ष रूपमा सेवा डेलिभर गर्ने भनेको विशेष गरी विदेश जाने नेपालीहरूको हकमा पासपोर्ट डिस्ट्रिब्युसन गर्ने, कन्सुलेट सेवा प्रोभाइड गर्ने, त्यो प्रत्यक्ष मान्छेले अनुभूत गर्ने विषयहरू चाहिँ अथवा विदेशमा भएका नेपालीहरूले नेपाल सरकार छ र आवश्यकता पर्दाखेरि हाम्रो हितलाई ध्यानमा राख्छ भन्ने अनुभूत गर्नुपर्ने विषय हो। त्यो अर्थमा चाहिँ हामी अरू ढंगमा काम गरिरहेका छौँ। यो पछिल्लो दुईटा भारत अथवा चीनसँगको भ्रमणबाट मैले पाएको एउटा फिडब्याक भन्दाखेरि नेपाल अन्तर्राष्ट्रिय मञ्चमा पनि कन्फिडेन्टली आफ्ना कुराहरू राख्न सक्छ र नेपाल र नेपाली भएर गर्वका साथ छिमेकी मित्रराष्ट्र र अन्तर्राष्ट्रिय मञ्चमा चाहिँ शिर उठाउन सक्ने हैसियत चाहिँ पायौँ। त्यो गर्व, त्यो कन्फिडेन्स चाहिँ नेपालले पाएको छ जस्तो मलाई लाग्छ।
3: भारतपछि तपाईँ चीन जानुभयो, चीनसँगको सम्बन्धमा पनि वर्तमान सरकारले कुनै किसिमको रिसेट चाहेको छ?
2: चीनसँगको विषयमा मूल रूपमा यो सरकार बन्दै गर्दाखेरि केही संशयहरू व्यक्त गरिएको थिए। मेरो भ्रमणको एउटा ठूलो प्रयास चाहिँ नेपाल सरकार आफ्ना प्रतिबद्धताहरूमा एक चीन नीति र नेपालको भूभाग चिनिया गतिविधि विरूद्ध प्रयोग हुन नदिने विषयमा हामी स्पष्ट छौं भन्ने कुरा मैले कम्युनिकेट गर्ने, त्यो नेपालको परम्परागत परराष्ट्र नीतिको विशेष गरी चीनका सम्बन्धमा आधारशिला नै हो। हाम्रो अलि बढी जोड कनेक्टिभिटी, दुई देश बीचको कनेक्टिभिटी, टुरिज्म को विस्तारमा र टेक्नोलोजी सहकार्यमा, रिसर्च टेक्नोलोजीको विषयको सहकार्यमा अलि बढी जोड हुन्छ भनेर मैले।
3: अब अलिकति म तपाईँको मन्त्रालयको कामहरूमा आउँछु। तपाईँहरूले यो खुला आवेदन मार्फत जुन राजदूत नियुक्तिको प्रक्रिया अघि बढाउनु भएको थियो, यसमा जस्तो खालको आवेदनहरू आए योबाट कतिको सन्तुष्ट हुनुहुन्छ?
2: मैले अपेक्षा गरेको भन्दा बढी संख्या र अपेक्षा गरेको भन्दा बढी क्वालिटीको एप्लिकेशन पाएको छु। त्यसले गर्दाखेरि हामी अहिले त्यो रिभ्यू प्रारम्भिक रिभ्यू प्रोसेसमा छौँ। आएका एप्लिकेसन्सहरू नेपाल र नेपाल बाहिर रहनुभएका व्यक्तिहरूले नै नेपालको कूटनीतिक राजदूतको रूपमा नेपाललाई सेवा गर्छु भन्ने चाहना व्यक्त गरेको देखिन्छ।
3: अनि अन्त्यमा यो बीचमा अलिकति राहदानी छपाईको विषय विवादमा पनि परेको छ, विशेष अदालतमा मुद्दा नै दायर भयो, जनताले समयमा राहदानी पाउँछन् अभाव हुन्छ भन्ने कुरा आइरहेछ।
2: परराष्ट्र मन्त्रालय र सरकार यो अभाव नभइकन राजधानी वितरण होस् भन्नेमा हामी एकदमै सचेत भएर लागिरहेका छौँ। अहिले एउटा ठूलो ट्रान्जेक्ट टेक्नोलोजिकली पनि एउटा भेन्डरबाट अर्को भेन्डरमा ट्रान्जेक्सन हुनुपर्ने परिस्थिति भएको र अत्यन्त त्यो चुनौती आउँछ कि भन्ने कुरामा चाहिँ राजधानी विभाग अत्यन्त सचेतताका साथ काम गरिराखेका छ। हाम्रो चुनौती पनि र प्रयास पनि के हो भने यत्रो ठूलो

0: ट्रान्जेक्सन हुँदै गर्दा पनि धेरै अप्ठ्यारो नपरिकन ट्रान्जेक्सन गर्न सकौँ भनेर हामी अहिले काम गरिरहेका छौँ।
1: खासै यो विवाद के हो भनेर नै धेरैलाई अन्यल छ, अनि यसको समाधान के हो तपाईँको विचारमा?
0: केही विषय चाहिँ अदालतमा गइसकेको भएर मैले धेरै टिप्पणी गर्न उपयुक्त हुँदैन, तर त्यहाँ खरिद प्रक्रियामा नै भ्रष्टाचारहरू भएको छ भनेर अहिले अख्तियारले पनि मुद्दा लगाएको छ, भोलि त्यो न्यायिक विशेष अदालतले निरूपण गर्ने विषय नै रह्यो। अहिले चाहिँ मूल चासो भनेको कुनै पनि समस्या नपरिकन पासपोर्ट सही समयमा वितरण गर्न सकियोस् भन्ने चाहिँ मूल चासो हो। धेरै पहिला एक वर्ष अगाडि नै नेपाल सरकारले कम्पिटेटिभ बिडिङ मार्फत ठेका प्रक्रिया अगाडि बढाएर त्यो ट्रान्जेक्सनको प्रोसेसमा छ। कन्ट्राक्चुअल लले नेपाल सरकार यति बेला आजको समयसम्ममा भइरहेको प्रक्रियालाई अगाडि बढाउँछ, भोलि बने पनि न्यायिक निरूपणको विषयमा भोलि अदालतहरूले जे निर्णय गर्छन् त्यसको आधारमा हामी अगाडि बढ्ने विषय त छुट्टै भयो, तर आजको दिनमा जे प्रक्रिया छ त्यो प्रक्रिया अगाडि बढाइराखेका छौँ।
1: अनि यो प्रधानमन्त्रीको कार्यालय र तपाईँ बीच सहमति भयो भन्ने खबरहरू आयो होइन, यो त परराष्ट्र मन्त्रालयको क्षेत्राधिकारमा किन यो यस्तो हस्तक्षेप भएको हो जस्तो लाग्दैन तपाईँलाई कि के हो यो?
0: त्यो त असहमति भन्दा पनि दुवै पक्षको चासो यति बेला के हो भने राजधानी यत्रो ठूलो ट्रान्जेक्सनका बीच पनि कुनै पनि डिस्ट्रप्सन नभइकन सहज ढंगले यो ट्रान्जेक्सन होस् भन्ने दुवै पक्षको चाहना हो, र यसलाई चाहिँ अब अलिक बढी असहमति अथवा द्वन्द्वको रूपमा व्याख्या गर्न खोजियो कि भन्ने मलाई लाग्छ।
2: उनी थिए परराष्ट्र मन्त्री शिशिर खनाल साथी फडिन्द्र दाहालसँग कुरा गर्दै। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग, फ्रान्सले गत जून महिनाको उष्ण लहरका कारण 2000 भन्दा बढ़ी अतिरिक्त मृत्युका घटना भएका जनाएको छ। तापमान चरममा पुग्दा अघिल्लो साताको तुलनामा मृत्युका घटना झण्डै एक तिहाईले बढ़ेका स्वास्थ्य अधिकारीहरूले बताएका छन्। प्यारिस क्षेत्रमा उक्त वृद्धि करिब दुई तिहाई पुगेको बताइएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
3: फ्रान्सकी स्वास्थ्य मन्त्री स्टेफनी रिस्टले खास गरी 45 वर्षभन्दा माथिका व्यक्तिका मृत्युको संख्यामा वृद्धि भएको बताइन्। फ्रान्सले 24 जूनमा देशभर अहिलेसम्मकै उच्च औसत तापक्रमको अनुभव गरेको थियो। बेल्जियममा पनि सामान्य अवस्थाको तुलनामा अधिक मृत्युका घटना देखिएका बताइएको छ। जून महिनामा 11 दिनसम्म चलेको उष्ण लहरका क्रममा त्यहाँ मृत्युका घटना करिब 40% बढ़ेको थियो। त्यहाँको स्वास्थ्य मन्त्रालयले उष्ण लहरका क्रममा भएको मृत्युको संख्यालाई अभूतपूर्व भनेको छ। जलवायु परिवर्तनले विश्वभर तापक्रम बढ़िरहेको बताइएका बेला विशेष गरी युरोपमा त्यसको प्रभाव अझ तीव्र देखिएको हो।
2: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।

0: कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला रातिको ठिक 9 बज्यो।

0: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
1: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
0: हजुर हजुर स्याङ्जाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
0: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज बाईको होटल टाइटेनिक छ गोङगोबु बसपार पछाडि पट्टि
1: हजुर काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
2: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
0: होटल टाइटेनिक गोङगोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 9841616878 98235 52763
1: होइन ए दाई छोराले कक्षा 12 सक्यो रे के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त
0: चिन्ता नगर्नुहोस् न एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
1: हजुर बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्रणाली
0: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा
1: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
0: फोन गर्नुहोस् 0635905511
3: वर्षा ए त सुन्न क्या टेन्सन भइरहेछ भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई
4: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने रेडिमेड कपडा स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि जाउँ हिँड्ने त
5: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी
6: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0635707444
7: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ सम्पर्क मोबाइल नम्बर 9856077987
0: चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश 2 चिसापानी स्याङ्जाको ऋण चुक्ताको लागि 15 दिने सूचना यस संस्थाका भाका नगाउने तथा नियमित ब्याज किस्ता भुक्तानी नगर्ने ऋणी शेयर सदस्यहरूले अनिवार्य रूपमा 2083 असार मसान्तभित्रमा नियम अनुसार बुझाउन तिर्नुपर्ने सावा र ब्याज बुझाउन हुन अनुरोध गर्दछौ आर्थिक वर्ष 82-83 वार्षिक खाताबन्दीको समय यही असार मसान्त रहेको हुँदा प्रत्येक शेयर सदस्यले आफ्नो नियमित बचत समूह बचत लगायत बुझाउनु पर्ने सावा र ब्याज समयमै बुझाई सहयोग गरिदिनु हुन समेत अनुरोध छ असार मसान्तभित्र बुझाउनु पर्ने ऋणको सामा एवं ब्याज नबुझाएमा सहकारी ऐन संस्थाको विनियम ऋण असुली नीति बमोजिम संस्था अगाडि बढ्न बाध्य हुनेछ 2083 असार मसान्तसम्म आफूले लिएको ऋणको बुझाउनु पर्ने सामा र ब्याज नबुझाउने ऋणी सदस्यहरूको फोटो सहित 3 पुस्ते नामावली सार्वजनिक सहितको ऋण चुक्ताको लागि 35 दिने सूचना सामाजिक सञ्जाल र राष्ट्रिय पत्रिकामा समेत प्रकाशित गरिनेछ सहकारी संस्थाको यो अनुरोधलाई व्यवस्था नगर्न सम्पूर्ण भाका नगाउने ऋणी सदस्यहरूलाई अनुरोध छ यदि यो सूचना र अनुरोधलाई व्यवस्था गरी सहकारीमा तिर्न बुझाउनु पर्ने हिसाब नबुझाउने सहकारीको सम्पर्कमा नआउने जस्ता व्यवहार गरेमा सहकारीले स्थानीय प्रशासनको समेत सहयोग लिई आवश्यक कानूनी कार्यवाही अघि बढाउन बाध्य हुनेछ नोट ऋणी सदस्यहरूले बुझाउन बाँकी सावा र ब्याज सहकारीमा दर्ता भएको मोबाइल नम्बरमा मेसेज पठाइएको छ सहकारीबाट मौखिक तथा समूह बैठकमा जानकारी र अनुरोध नियमित गरिएको छ भाका नगाउने ऋणी सदस्यहरूलाई पत्राचार समेत गरिएको छ चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश 2 चिसापानी स्याङ्जा
8: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
9: पण्डित महादर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
10: ओमकार
9: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
10: ओमकार
9: अनि घरमा पूजा सामग्री पनि छैन भने
10: ओमकार
9: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने क्यो
11: यो ओमकार भनेको
12: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रत बन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
11: प्रोप्राइटर रितु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9855508434।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध।
13: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
0: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरूरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
13: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
0: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
13: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौ, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौ,
0: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौ, हरियाली बढाउ, साथै पशु आहाराको समस्याबाट मुक्त हौ,
13: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, भिरालो पहाड, खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
0: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढी र पहिरोबाट बचौं र बचाऊ,
13: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ,
0: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
13: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर, अम्रिसो र बाँस, भू क्षय रोकिन्छ, पहिरो थामिन्छ, गाई बस्तुलाई हुन्छ घाँस,
0: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
13: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौ र समृद्धिमा टेवा पुर्याऊ,
0: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ, जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ,
13: माटो, पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0 55 63 175, 98 55 60 63 175।
6: तपाईँको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टिभी, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
14: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
15: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
6: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0 65 75 6 76, मोबाइल 98 55 62 66 76।
16: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ। फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
3: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
2: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
4: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
5: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
4: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
5: सम्पर्क मोबाइल 98575619 र 98694 57056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
6: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
2: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
3: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान, होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, सुत्लागण्डकी 4 दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 98560231128 र 98462014726।
4: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
5: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
4: हो त नि, अब चाहिँ राम्रो भयो।
6: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ।
4: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
7: घर सजावट का सम्पूर्ण सामग्री का लागि न्यू होम डेकोर एन्ड डेकोरेशन।
8: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचर को सामानहरू पाइन्छ र होम डेलिभरी को पनि व्यवस्था रहेको छ।
9: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार।
8: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206।
7: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेशन।
10: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएड मा भर्ना सम्बन्धी सूचना।
11: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083/84 को लागि बीबीएस, बीए र बीएड मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
10: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
11: हाम्रा विशेषताहरू, गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
10: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
11: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
10: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
11: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
10: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 0164333385, मोबाइल 98560380385।
5: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
12: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
5: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
10: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाता, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
8: रिमाल हार्डवेयर, सम्पर्क 0564142445, 0564143445।
13: टिम 68 करोड प्रस्तुत गर्दछ
14: प्रथम 68 करोड कप 2083।
13: पेरुङ स्पोर्ट्स क्लबद्वारा यही असार 17 गतेदेखि 20 गतेसम्म भीमात रंगशालामा आयोजित 68 करोड़ कप 2083 एवं क्लब स्तरीय पुरूष भलिबल प्रतियोगितामा उपस्थितिको लागि सम्पूर्ण खेलाड़ी खेल प्रेमी एवं संस्कृति प्रेमी महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
14: प्रथम पुरस्कार
13: नगद रु 111,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
14: द्वितीय पुरस्कार
13: नगद रु 77,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
14: तृतीय पुरस्कार
13: नगद रु 44,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
14: सान्त्वना पुरस्कार
13: नगद रु 22,068।
14: विदागत पुरस्कार तर्फ सर्वोत्कृष्ट खेलाडीका लागि नगद रु 5,068।
13: साथै उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सर्भर, उदयमान खेलाडी र उत्कृष्ट कोचको लागि जनही 3,068।
14: टिम दर्ता शुल्क नगद रु 6,800।
13: खेल हुने स्थान भीमात रंगशाला। खेल सञ्चालन यही असार 17 गतेदेखि 20 गतेसम्म।
14: टिम दर्ता गर्ने अन्तिम मिति यही असार 12 गतेसम्म।
13: नोट, टिममा 3 जना मात्र एनबीए खेलेका खेलाडीहरू समावेश गर्न पाइनेछ।
14: अन्य आकर्षणहरू
13: मौलिक कौराहा तथा राष्ट्रिय एवं स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति। सहभागी टिमहरू तनहु भलिबल टिम, स्याङ्जा भलिबल टिम, शाही फलफुल भलिबल टिम स्याङ्जा, पेरुङ स्पोर्ट्स क्लब भीमात, वालिङ भलिबल क्लब स्याङ्जा, हाई भिजन ल्यान्ड भलिबल टिम भीमात।
14: आयोजक
13: पेरुङ स्पोर्ट्स क्लब भीमात नगरपालिका 4 पेरुङ तनहु।
14: सह आयोजक
13: टिम 68 करोड।
14: थप जानकारीका लागि सम्पर्क
13: 97482151106, 98 16 16 15 80।

0: यसो आमा चाहिँ कहाँबाट चलेको छ
1: कति हाँस्नु भन्नु यस्तो पङ्खा चलेर आएको देखिनु भन्नु
0: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
2: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि
1: गतिलो ठाउँ चाहिँ कहाँ छ
2: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9028-13424 र 9058-60-14175।

0: शुक्ला गंडकी एफएम 97.6
1: शुक्ला गंडकी टाइम चेक।
2: यति बेला रातिको ठीक 10 बज्यो।
3: घटना दुर्घटना
4: कला संस्कृति
3: स्थानीय राष्ट्रीय अन्तर्राष्ट्रिय खेलकुद
4: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
5: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनिकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 98560 6554।

0: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्।
1: नमस्कार, राति 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। नवलपरासीको सुस्ता क्षेत्रका बासिन्दाले सीमा अतिक्रमण रोक्न नागरिकता र लाल पूर्जा पाउनुपर्ने माग राख्दै काठमाडौँमा आन्दोलन सर्काएका छन्। प्रधानमन्त्रीसँग वार्ता नभएसम्म आन्दोलन नरोक्ने उनीहरूले चेतावनी छ। 50 भन्दा बढ़ी संख्यामा काठमाडौँ आइपुगेका सुस्तावासीहरूले भूमि संरक्षण वर्षौंदेखि बसोबास गर्दै आएकाहरूले नागरिकता र लाल पूर्जा वितरण गर्नुपर्ने 3 प्रमुख माग राखेका छन्। मंगलबारदेखि आन्दोलनमा उत्रेका उनीहरूले बुधबार गृह मन्त्री सुदन गुरूङसँग भेटवार्ता गरेका थिए। बिहिबार विश्राम गरेका उनीहरूले प्रधानमन्त्रीसँग भेट्न नपाएको र आफ्नो माग सम्बोधन नभएको भन्दै शुक्रबारदेखि फेरि सड़कमा उत्रिएका छन्। गौशालामा बसेका आन्दोलनकारीहरू नारा जुलुस सहित माइतीघर मण्डल पुगेर धरनामा बसेका थिए। आन्दोलनका संयोजक बाबु खाले प्रधानमन्त्रीसँग वार्ता नभएसम्म हाम्रो आन्दोलन निरन्तर चलिरहनेछ उहाँले भन्नुभयो। जागिर खोज्ने र जागिर दिनेहरूलाई एउटै थलोमा भेट गराउने उद्देश्यले पोखरामा रोजगार मेला जब फेयर शुरू भएको छ। पोखरा महानगरपालिकाको प्रबन्धन तथा पोखरा उद्योग वाणिज्य संघ र ग्रोथ सेल्सको आयोजनामा मेला शुरू भएको हो। बुलौदी स्थित इभेन्ट सेन्टरमा आयोजित मेलाको पोखरा महानगरपालिकाको प्रमुख धन्ना चाचारले उद्घाटन गर्नुभयो। रोजगारीको खोजीमा रहेका जनशक्तिहरूलाई सोही ठाउँमा रोजगारीको अवसरसँग जोड्ने यो मेला आयोजना गरिएको हो। मेलामा रोजगारी चाहनेले आफ्नो व्यक्तिगत विवरण पेश गर्न र रोजगारदाताले आफूहरूलाई चाहेको जनशक्तिबारे जानकारी दिन व्यवस्था मिलाइएको छ। मेलामा नेपालका प्रतिष्ठित 50 भन्दा बढ़ी रोजगारदाता कम्पनीहरूको सहभागिता रहेको छ। यसले गर्दा रोजगारी खोज्ने र रोजगारदाता बीच प्रत्यक्ष भेटघाट हुने वातावरण बनेको छ। जेएनजी आन्दोलनका क्रममा गत भदौ 24 गते फरार भएका तथा जबरजस्ती करणी मुद्दामा सजाय भुक्तान गर्न बाँकी रहेका एक व्यक्तिलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँको शुक्ला गण्डकी नगरपालिका 7 निवासी कृष्ण बहादुर विक रहेका छन्। विक जेएनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथ देवलबाट फरार भएका थिए। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विकलाई उनकै घरमा लुकिछ अवस्थामा बिहिबार नियन्त्रणमा लिएको हो। पक्राउ परेका विकलाई बाँकी कैद भुक्तानीका लागि जिल्ला कारागार पठाइएको प्रहरीले जनाएको छ। बालबालिकाको स्थान विद्यालयमा हो श्रममा होइन भन्ने मूल नारा सहित अर्जुन चौपारी गाउँपालिकालाई बालश्रम मुक्त पालिकाको घोषणा गरिएको छ। शुक्रबार अर्जुन चौपारी गाउँपालिका बालश्रम मुक्त पालिका घोषणा गर्ने तेस्रो स्थानीय तह बनेको छ। आवश्यक सूचक तथा मापदण्ड फुटा गरेपछि गाउँपालिकाले बालश्रम मुक्त घोषणा गरेको हो। यहाँका 1031 घर होटेल र पसलको अनुगमन विद्यालय आउने सबै बालबालिकाहरूका विद्यालय भर्ना भएको पालिकाले बताएको छ। 11 स्थानीय तह रहेको स्याङ्जामा यसअघि बिरुवा गाउँपालिका जिल्लाकै पहिलो र फेदीखोला गाउँपालिका दोस्रो बाल श्रम मुक्त स्थानीय तहका रूपमा घोषणा भएका छन्। अर्जुन चौपारी गण्डकीमा 6 र देशमै 14 बाल श्रम मुक्त पालिका हो। यहाँ पञ्चकन्या मावि जेन्स मेकर क्लबका अध्यक्ष सुप्रिया छेत्रीले बालश्रम मुक्त पालिका घोषणा गर्नुभएको हो। आइकेयर फाउन्डेशनले पोखरा हिमालय नाक अस्पताललाई एउटा गाडी सहयोग गरेको छ। फाउन्डेशनले 60 लाख रूपियाँ मूल्य बराबरको गाडी अस्पताल उपलब्ध गराएको हो। शुक्रबार अस्पताल परिसरमा आयोजित कार्यक्रमका बीच फाउन्डेशनकी प्रमुख कार्यकारी अधिकृत सीईओ जेनेट डिजस्ट्राले अस्पतालका पदाधिकारीहरूलाई गाडी हस्तान्तरण गर्नुभएको हो। सीईओ डिजस्ट्राले अस्पतालका अध्यक्ष सुरेन्द्र थापा मगर र मेडिकल डाइरेक्टर डाक्टर बबिता गुरूङलाई गण्डकी गाडीको साँचो बुझाउनु भएको हो। फाउन्डेशनले उपलब्ध गराएको यो गाड़ी विशेष गरी ग्रामीण क्षेत्रमा आँखा शिविर सञ्चालन गर्न र बिरामी ओसार प्रसारमा प्रयोग गर्ने अस्पतालले जनाएको छ। अस्पतालका अध्यक्ष सुरेन्द्र थापा मगरले अस्पताल स्थापनादेखि नै आई केयर फाउन्डेशनले सहयोग पुर्याएको निरन्तर सहयोगप्रति आभार प्रकट गर्नुभयो। उहाँले यो सहयोगले विकट र सेवा पुग्न नसकेका क्षेत्रका बासिन्दाहरूलाई लाभान्वित हुने बताउनुभयो। लमजुङ सदरमुकामबेसी शहर सहित अन्य ठूला शहरहरूमा सञ्चालनमा रहेका अधिकांश मासु पसलमा सरसफाईका मापदण्डहरू पूरा नगरेको पाइएको छ। विशारद सुन्दर बजार र मध्य नेपाल नगरपालिका क्षेत्रका मासु पसल एग्रोबेट र दाना पसलहरूमा गरिएको संयुक्त अनुगमनका क्रममा अधिकांश मासु पसलहरूमा सरसफाई मापदण्ड पूर्ण रूपमा पालना नभएको पाइएको हो। खाद्य सुरक्षाको सुनिश्चित पशुजन्य वस्तुको गुणस्तर कायम राख्ने तथा उपभोक्ताहरूलाई स्वच्छ र सुरक्षित मासु उपलब्ध गराउने उद्देश्यले कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश र भेटनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको समन्वयमा संयुक्त अनुगमन गरिएको थियो। सुर्ती तथा मदिराजन्य पदार्थहरूको सेवनले आर्थिक समस्या स्वास्थ्यमा जटिलता र मानसिक असन्तुलन समेत निम्ताउने भएकाले यसको नियमन र नियन्त्रणका लागि सरकारवालाहरू विस्तार चासो र सचेतनाको आवश्यकता हुनेको छ। बागलुङ नगरपालिका नगर स्वास्थ्य शाखाको आयोजनामा बिहिबार भएको सुर्ती तथा नदीजन्य मदिराजन्य पदार्थ सेवन नियमन तथा नियन्त्रण सम्बन्धी कार्यक्रममा सहभागीहरूले सुर्ती र मदिराजन्य पदार्थहरूको सेवन सामाजिक समस्याको रूपमा देखिएको भन्दै युवाहरूलाई कुलतको दलदलबाट बचाउन सामूहिक सहकार्यहरू आवश्यक रहेको जोड़ दिएका छन्। कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले नागरिकको स्वास्थ्यमा ध्यान दिन सके मात्र विकासको अर्थ रहने बताउनुभयो। हवस् तामलाइन्जेलसम्म सुने साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। भोलि बिहान 5:25 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै म रिमा पनि बिदा हुने आज्ञा चाहन्छु। आजको लागि भने हाम्रा सम्पूर्ण निर्धारित कार्यक्रमहरू पूरा भएका छन्। भोलि बिहान 4:55 बजेबाट हाम्रा कार्यक्रमहरू पुनः प्रसार हुनेछन्। त्यतिन्जेलसम्मको लागि सपरिवारलाई धन्यवाद। राम्रोसँग झाल्टोकाको चुकुर लगाएर सुत्नुहोला। औषधि खान बाँकी छ भने पनि औषधि खाएर सुत्नुहोला। साथै एक बोतल पानी लिएर राख्नुहोला। तपाईँ सम्पूर्णलाई शुभरात्रि नमस्कार।
0: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz फोन 0564143378 इमेल NEWS SSUKLAGANDAKI @gmail.com।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दुकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौ।
2: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आजको प्रसारण यही अन्त्य हुन्छ। तपाईको बाँकी समय शुभ रहोस्। शुभरात्रि।

यो बिहानीले दिन भरिको समयको संकेत गर्छ। उठ्नुहोस् शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज सँगै उठ्नुहोस् बेउजनुहोस्।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175
2: शुक्ला गण्डकी टाइम चेक
1: यति बेला बिहानको ठिक 5 बज्यो।

0: 7.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
3: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
2: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
2: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
3: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98562642।
4: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109066 र 9840609543।
5: मङ्गलम पुनरिकाक्ष मङ्गलाय तनुहरी।
6: पण्डित वा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
7: ओमकार।
6: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला?
7: ओमकार।
6: अनि घरमा पूजा सामग्री पनि छैन भने
7: ओमकार।
6: या पण्डित वा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
7: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
6: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9857508634।
8: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
8: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
8: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
3: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
8: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
9: चिकन ससेज, बफ ससेज
8: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
1: प्रोप्राइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0656705052। मोबाइल 9856288587।
3: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा। मोबाइल 9856033398 र 9846510950। इमेल robin98560@gmail.com। टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी चार दुलेगौड़ा हेल्प पोस्ट चौक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
0: यस्तो पङ्ख चलिरहेको देखेनौ भन्यो?
10: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
11: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
0: गतिलो ठाउँ चाहिँ कहाँ छ?
11: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
12: चेस्का बाजे चाँचा पंखा एलईडी बल्ब सोलर को बैटरी पानी चाहिए पंप कूलर हाउसहोल्डिंग का सामान सब ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
13: अब सीजी ब्रांड को आधिकारिक विक्रेता संगे इलेक्ट्रोनिक्स का सामान टीवी फ्रिज एसी कूलर गीजर वैक्यूम वाशिंग मशीन उपलब्ध हुनु का साथ ही सीसी कैमरा जडान गरिन्छ। सहारी बिजुली पसल दुलेगौड़ा तनहुँ प्रोपाइटर हरिकुमार श्रेष्ठ मोबाइल नंबर 98560303624।
14: टिम अर्सोटीकरण प्रस्तुत गर्दछ
15: प्रथम अर्सोटीकरण कप 2083
14: बिरुङ स्पोर्ट्स क्लबद्वारा यही असार 17 गतेदेखि 20 गतेसम्म भीमात रंगशालामा आयोजित 68 करोड कप 2083 एवं क्लब स्तरीय पुरुष भलिबल प्रतियोगितामा उपस्थितिको लागि सम्पूर्ण खेलाड़ी खेलप्रेमी एवं संस्कृति प्रेमी महानुभावहरूमा हार्दिक निमन्त्रणा गर्दछौ।
15: प्रथम पुरस्कार
14: नगद रु 111,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
15: द्वितीय पुरस्कार
14: नगद रु 77,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
15: तृतीय पुरस्कार
14: नगद रु 44,068 को साथमा सिल मेडल तथा प्रमाण पत्र।
15: सान्त्वना पुरस्कार
14: नगद रु 22,068।
15: विधागत पुरस्कार तर्फ सर्वोत्कृष्ट खेलाडीका लागि नगद रु 5,068
14: साथै उत्कृष्ट स्पाइकर उत्कृष्ट ब्लकर उत्कृष्ट सेटर उत्कृष्ट डिफेन्डर उत्कृष्ट सर्भर उदयमान खेलाड़ी र उत्कृष्ट कोचको लागि जनही 3,068।
15: टिम दर्ता शुल्क नगद रु 6,800।
14: खेल हुने स्थान भीमात रंगशाला खेल सञ्चालन यही असार 17 गतेदेखि 20 गतेसम्म
15: टिम दर्ता गर्ने अन्तिम मिति यही असार 12 गतेसम्म।
14: नोट टिममा 3 जना मात्र एनबीए खेलेका खेलाड़ीहरू समावेश गर्न पाइनेछ।
15: अन्य आकर्षणहरू
14: मौलिक कौराह तथा राष्ट्रिय एवं स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति सहभागी टिमहरू तनहू भलिबल टिम स्याङ्जा भलिबल टिम शाही फलफुल भलिबल टिम स्याङ्जा बिरुङ स्पोर्ट्स क्लब भीमात वालिङ भलिबल क्लब स्याङ्जा हाई भिजन ल्यान्ड भलिबल टिम भीमात
15: आयोजक
14: पिरुङ स्पोर्ट्स क्लब भीमात नगरपालिका 4 पिरुङ तनहु
15: सह आयोजक
14: टिम 68 करोड।
15: थप जानकारीका लागि सम्पर्क
14: 97482151106 98 16 16 15 80।

0: 97.6
1: घटना दुर्घटना
2: कला संस्कृति
1: स्थानीय राष्ट्रीय
3: अन्तर्राष्ट्रिय खेलकुद
4: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार
5: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560605544

नमस्कार तथा शुभ प्रभात। आज मिति 2083 साल असार महिनाको 20 गते शनिबार, असार कृष्ण पक्षको चतुर्थी तिथि, अंग्रेजी मिति अनुसार जुलाई 4 तारीक सन् 2026, नेपाल सम्मत 1146, सूर्योदय बिहान 5:13 भयो भने सूर्यास्त साँझ 7:04 हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा शुक्ला गण्डकी समाचार शुरू गरौं। यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट एमएलएको नजरमा बालिन सरकारको 100 दिन अपरिपक्व फितलो र विवादास्पद 100 दिनमा जनताले महसुस गर्ने गरी काम गर्न नसकेको श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कको टिप्पणी। 7 विश्वविद्यालयका उपकुलपति नियुक्त। त्रिभुवन विश्वविद्यालयमा डाक्टर भोला थापा। प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारी। संस्थापन पक्ष एकतर्फी ढंगले अघि बढ़न खोजेको कांग्रेस। संस्थापन इतर पक्षको निष्कर्ष। जागिर खोज्ने र जागिर दिनेहरूलाई एउटै थलोमा भेट गराउन पोखरामा रोजगार मेला शुरू। आई केयर फाउण्डेशनद्वारा हिमालय नाथ अस्पताललाई गाड़ी सहयोग। फ्रान्समा अत्याधिक गर्मीका कारण थप 2000 जना भन्दा धेरैको ज्यान गयो। र विश्वकप फुटबलमा आज अर्जेन्टिना र नव प्रवेशी केप भर्डे बीच खेल चल्दै।

0: समाचार विस्तारमा सुन्नुहोस्। बैतडीमा बस दुर्घटना हुँदा चालक सहित 17 जना घाइते भएका छन्। घाइते मध्ये 2 जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दशरथ चन्द्र राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका 8 गएर थानामा शुक्रबार दिउँसो करिब 3 बजे धनगढ़ीबाट बैतडी सदरमुकामतर्फ जाँदै गरेको शुक्र 01001 39 63 नम्बरको बस दुर्घटनामा परेको। प्रहरीका अनुसार बस सड़कबाट करिब 60 मिटर तल खसेको थियो। दुर्घटनामा चालक सहित 17 जना घाइते भएका छन्। घाइते मध्ये 2 जनाको अवस्था गम्भीर रहेको र उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनापछि स्थानीयवासी प्रहरी र उद्धार टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा पठाएका छन्। नेकपा एमाले बालिन शाह नेतृत्वको सरकारले 100 दिनको कार्य सम्पादनको समीक्षा गर्दै सरकारको कार्यशैली अत्यन्त फितलो, अपरिपक्व र विवादास्पद भएको निष्कर्ष निकालेको छ। एमालेका महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तीमा सरकारले 100 दिने कार्य सम्पादन सुशासन र शासकीय सुधारका दृष्टिले पूर्णत सफल देखिएको उल्लेख गरिएको छ। विज्ञप्ति अनुसार प्रधानमन्त्री तथा मन्त्रीहरूका निजी सचिवालय नै आर्थिक स्वार्थ र भ्रष्टाचारसँग जोड़िएको घटनामा मुछिएको भन्दै त्यस सम्बन्धी प्रमाणहरू क्रमशः सार्वजनिक भइरहेको दावी गरिएको छ। एमाले सरकारले आफ्नो 100 बुदे बाचा पत्र तथा आम जनताको अपेक्षा अनुसार काम गर्न नसकी सस्तो लोकप्रियता र विवादास्पद निर्णयहरूमा बढ़ी केन्द्रित भएको आरोप पनि लगाएको छ। बिहानीले दिने संकेत गर्छ, दिनको संकेत गर्छ भन्ने उखान उद्धृत गर्दै एमाले सरकारको पहिलो 100 दिनको कार्य सम्पादनले मुलुकको आर्थिक संकट समाधान सुशासन प्रबन्धन तथा विधिको शासन कायम गर्न सरकार पूर्ण रूपमा सफल भएको देखिएको निष्कर्ष विज्ञप्तिमा मार्फत सार्वजनिक गरिएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले आफ्नो 100 दिनमा जनताले महसुस गर्ने गरी काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ। दार्चुलाको दुर्गम गाउँमा झोलुङ्गे पुल उद्घाटन गरी शुक्रबार काठमाडौँ फर्किएसँगै उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीहरूमा चौथा प्रतिक्रिया दिनुभएको हो। अध्यक्ष राईले सरकारले केही गर्ने कोसिस गरे पनि जनताले महसुस गर्ने गरी परिणाम पनि दिन नसकेको दावी गर्नुभयो। उहाँले महँगी धेरै बढ़ेकाले त्यसको नियन्त्रण गर्न आफूहरूले सरकारलाई सुझाव दिँदै आएको पनि स्मरण गराउनुभयो। सरकारले 100 दिनमा गरेका कामहरूको जनताले महसुस गरे जस्तो आफ्नो अनुभूति नरहेको अध्यक्ष राईको भनाई छ। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सभापति रवि लामी छानेले पार्टीको महाधिवेशनले राजनीतिक वैधतालाई थप सुदृढ बनाउने काम भएको बताएका छन्। उनले पार्टीका विचार नीति दस्तावेज योजना र समाजलाई कुन दिशामा लैजान खोजिएको छ भन्ने विषय नै सबैभन्दा महत्वपूर्ण रहेको बताउनुभयो। जनताले राजसभाको राजनीतिक दृष्टिकोण बुझिसकेको भन्दै उहाँले अब महाधिवेशनबाट पार्टीले संस्था गर्न राजनीतिक वैधता प्राप्त गरेको बताउनु भएको छ। लामी छानेले राजसभाको मूल मिशन भिजन अवधारणा र लक्ष्य पहिलेकै रहेको भन्दै ती विषयलाई अझ परिपक्व व्यवस्थित र प्रभावकारी ढंगले अघि बढ़ाइने बताउनुभयो। उहाँले पार्टीको आधारभूत सोचमा कुनै परिवर्तन नभएको बरू त्यसलाई थप मजबूत बनाउँदै कार्यान्वयनमा लैजाने तयारी भइरहेको बताउनुभयो। उहाँले राजसभा अझै पूर्ण रूपमा परिपक्व राजनीतिक दल बन्ने प्रक्रियामै रहेको स्वीकार गर्दै पार्टीलाई संस्थागत रूपमा अझ सुदृढ बनाउँदै अगाडि बढ़ाउने बताउनु भएको हो। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले आर्थिक वर्ष 2083-84 कानून सुधार वर्षका रूपमा घोषणा गरी प्रचलित कानूनमा पुनरावलोकन तथा सुधार गर्ने भएको छ। मन्त्रालयले प्रचलित कानूनहरूको पुनरावलोकन तथा सुधारका लागि कानून सुधार वर्ष मनाउने र त्यसका लागि उच्च स्तरीय कानून सुधार समिति तयार गर्ने तयारी गरेको छ। प्रचलित ऐनको खारेजी संशोधन सहित संहिताकरण र एकीकरण गर्ने नयाँ बनाउनु पर्ने विधेयकको पहिचान गर्ने मन्त्रालयले आर्थिक वर्ष 2083-84 कानून सुधार वर्षका रूपमा घोषणा गरेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले भन्नुभयो, प्रचलित कानूनहरूको पुनरावलोकन तथा सुधारका लागि उच्च स्तरीय कानून सुधार समिति गठन गर्ने तयारी छ। मन्त्री गौतमले गत चैत्र 13 गते पदभार ग्रहण गर्नुभएको थियो। मन्त्रालयले असार 18 गतेसम्म गरेका कार्य विवरणहरूमा कानून सुधार तथा कानून निर्माण वर्षका रूपमा मनाउने कार्ययोजना छ। संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की मोरङलाई नियुक्तिका लागि सिफारिश गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा शुक्रबार बसेको परिषदको बैठकले प्रमुख निर्वाचन आयुक्तका कार्कीले नाम सिफारिश गर्ने निर्णय गरेको हो। बैठकले उक्त निर्वाचन आयुक्तमा डाक्टर राजीव सुब्बा काठमाडौँ र यही असार 23 गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरूप्रसाद वाग्ले ओखलडुङ्गालाई नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको मन्त्री परिषद सदस्य एवं प्रतिनिधि सभाका उपसभापति रुबी कुमारी कर्णले जानकारी दिनुभयो। संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्त सहित विभिन्न संवैधानिक निकायका रिक्त पदमा योग्य व्यक्तिको नाम सिफारिश गर्ने संवैधानिक व्यवस्था छ। सातवटा विश्वविद्यालयमा उपकुलपति नियुक्ति भएका छन्। कुलपति समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले सातवटा विश्वविद्यालयहरूका उपकुलपति नियुक्ति गरेका हुन्। यस जस अनुसार त्रिभुवन विश्वविद्यालयमा डाक्टर बुला थापा, सुरुपश्चिम विश्वविद्यालयमा किसन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कडेल, राजश्री जनक विश्वविद्यालयमा श्याम नारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा नियुक्ति भएका छन्। खुल्ला प्रतिस्पर्धाबाट उनीहरूलाई नियुक्ति गरिएको हो। उपकुलपति छनौटका लागि शिक्षा मन्त्री सस्मिता पोखरेलको समयोजकत्वमा सिफारिस समिति बनेको थियो। उक्त समितिको सिफारिशका आधारमा कुलपति समेत रहेका प्रधानमन्त्री शाहले शुक्रबार नियुक्ति गरेका हुन्। नेपाली कांग्रेसको संस्थापन इतर समूहले अहिलेको अवस्थामा एकता महाधिवेशनका सम्भावनाहरू क्षीण भएर गएको निष्कर्ष निकालेको छ। शुक्रबार पूर्णबहादुर खड्का निवास काठमाडौँमा बसेको संस्थापन इतर समूहका नेताहरूको बैठकले संस्थापन पक्ष निरन्तर एकतर्फी ढंगले अघि बढ़न खोजेको अहिलेको अवस्थामा एकता महाधिवेशनका सम्भावनाहरू क्षीण भएर गएको कांग्रेस नेता अमिन विश्वकर्माले बताउनुभयो। यद्यपि कांग्रेस लोकतान्त्रिक पार्टी भएको उनाले विमतिभित्र सहमति खोज्ने प्रयास पनि जारी राख्ने बैठकको निष्कर्ष रहेको उहाँले बताउनुभयो। उहाँले केही समय लिएर भए पनि सहमतिका लागि अधिकतम पहल गर्ने बताउनुभयो। नेता विश्वकर्माले आगामी असार 22 गते सोमबारदेखि 15 महाधिवेशनको तयारी सम्बन्धी छलफल, संगठन विस्तार र सम्पर्कका कामहरू सम्पर्क कार्यालयबाट गर्ने निर्णय भएको जानकारी दिनुभयो। मेलम्ची खानेपानी विकास समितिले हिजोदेखि मनसुन अवधिभर काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आपूर्ति बन्द हुने जनाएको छ। समितिले हिजो विज्ञप्ति निकालेर यस वर्ष मनसुन सक्रिय भएसँगै मेलम्चीको मुहान क्षेत्रभन्दा माथिल्लो भागमा रहेको पहिरो, गेग्रान तथा बाढ़ीका कारण सुरुङभित्र माटो, ढुङ्गा र लेदो प्रवेश गर्ने जोखिम बढ़ेकाले मेलम्ची खानेपानी आयोजना बन्द गर्न लागि जानकारी दिएको छ। समितिका सूचना अधिकृत मधुतिमल सिन्हाका अनुसार वैकल्पिक प्रणाली मार्फत पानी पठान्तरण भइरहेको र अत्याधिक वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न तथा विगत 4 वर्षदेखि सुरुङको सरसफाई मर्मत र निरीक्षण गर्न निरीक्षण पनि नभएको हुँदा यी कार्यहरू सम्पन्न गर्न केही अवधिका लागि सुरुङ बन्द गर्नु परेको छ। मनसुन सकिएपछि सकेसम्म छिटो मेलम्चीको पानी पुनः काठमाडौँमा पथान्तरण गर्नेछ। उहाँले भन्नुभयो, मेलम्ची खाने पानी बन्द भएको अवस्थामा पनि विभिन्न वैकल्पिक स्रोतहरूबाट पानी संकलन गरी काठमाडौँ उपत्यकाका उपभोक्ताहरूलाई वितरण गर्ने सम्बन्धमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेडसँग समन्वय गरिनेछ। नवलपरासीको सुस्ता क्षेत्रका बासिन्दाले सीमाटिक रमण रोक्न नागरिकता तथा लाल पूर्जाहरू पाउनुपर्ने माग राख्दै काठमाडौँमा आन्दोलन सर्काएका छन्। प्रधानमन्त्रीसँग वार्ता नभएसम्म आन्दोलन नरोकिने उनीहरूको चेतावनी छ। 50 भन्दा बढ़ीको संख्यामा काठमाडौँ आएका सुस्तावासीहरूले भूमि संरक्षण वर्षौंदेखि बसोबास गर्दै आएकाहरूलाई नागरिकता र लाल पूर्जा वितरण गर्नुपर्ने तीन प्रमुख माग राखेका छन्। मंगलबारदेखि आन्दोलनमा उत्रिएका उनीहरूले बुधबार गृहमन्त्री सुदान गुरूङसँग भेटवार्ता गरेका थिए। बिहिबार विश्राम गरेका उनीहरूले प्रधानमन्त्रीसँग भेट्न नपाएको र आफ्नो माग सम्बोधन नभएको भन्दै शुक्रबारदेखि फेरि सड़कमा उत्रिएका हुन्। गौशालामा बसेका आन्दोलनकारीहरू नारा जुलुस सहित माइतीघर मण्डला पुगेर धरनामा बसेका थिए। आन्दोलनका संयोजक बाबु खालले भन्नुभयो, प्रधानमन्त्रीसँग वार्ता नभएसम्म हाम्रो आन्दोलन निरन्तर चलिरहनेछ। जागिर खोज्ने र जागिर दिनेहरूलाई एउटै थलोमा भेट गराउने उद्देश्यले पोखरामा रोजगार मेला ज फियर शुरू भएको छ। पोखरा महानगरपालिकाका प्रबन्धन तथा पोखरा उद्योग वाणिज्य संघ ग्रोथ सेल्सको आयोजनामा मेला शुरू भएको हो। बुलौदी स्थित इभेन्ट सेन्टरमा आयोजित मेलाको पोखरा महानगरपालिकाका प्रमुख धनाचार्यले उद्घाटन गर्नुभयो। रोजगारीको खोजीमा रहेका जनशक्तिलाई सोही ठाउँमा रोजगारीको अवसरसँग जोड्न यो मेला आयोजना गरिएको हो। मेलामा रोजगारी चाहनेले आफ्नो व्यक्तिगत विवरण पेश गर्ने र रोजगारदाताहरूले आफूहरूलाई चाहेको जनशक्ति बारे जानकारी दिने व्यवस्था मिलाइएको छ। मेलामा नेपालका प्रतिष्ठित 50 भन्दा बढ़ी रोजगारदाता कम्पनीहरूको सहभागिता रहनेछ। यसले गर्दा रोजगारी खोज्ने र रोजगारदाता बीच प्रत्यक्ष भेटघाट हुने वातावरण बनेको छ। जेएनजी आन्दोलनका क्रममा गत भदौ 24 गते फरार भएका तथा जबरजस्ती गराउने मुद्दामा सजाय भुक्तान गर्न बाँकी रहेका एक व्यक्तिलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका 7 निवासी कृष्ण बहादुर विका रहेका छन्। विका जेएनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथ देवलबाट फरार भएका थिए। जिल्ला प्रहरीकाले तनहुँका प्रहरी नायब परीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विगलाई उनकै घरमा लुकी छिपी बसेको अवस्थामा बिहिबार नियन्त्रणमा लिएको। पक्राउ भएका विगलाई बाँकी एक कैद भुक्तानका लागि जिल्ला कारागार पठाइएको प्रहरीले जनाएको छ। बालबालिकाको स्थान विद्यालयमा हो श्रम होइन भन्ने मूल नारा सहित अर्जुन चोपारी गाउँपालिकालाई बालश्रम मुक्त पालिका घोषणा गरिएको छ। शुक्रबार अर्जुन चोपारी गाउँपालिका बालश्रम मुक्त पालिका घोषणा गर्ने तेस्रो स्थानीय तह बनेको छ। आवश्यक सूचक तथा मापदण्ड पूरा गरेपछि गाउँपालिकालाई बालश्रम मुक्त घोषणा गरिएको हो। यहाँका 1031 घर होटेल र पसलको अनुगमन विद्यालय आउने सबै बालबालिका विद्यालय भर्ना भएको पालिकाले बताएको छ। 11 स्थानीय तह रहेको संजामा यसअघि बिरुवा गाउँपालिका जिल्लाकै पहिलो र फेदीखोला गाउँपालिका दोस्रो बाल श्रम मुक्त स्थानीय तहका रूपमा घोषित भएका छन्। अर्जुन चोपारी गाउँपालिकामा 6 र देशमै 14 बाल श्रम मुक्त पालिका हो। यहाँ पञ्चकन्या मावि चेन्ज मेकर क्लबका अध्यक्ष सुप्रिया छेत्रीले बाल श्रम मुक्त पालिका घोषणा गर्नुभएको हो। आईटीआर फाउन्डेशनले पोखरा स्थित हिमालय नाका अस्पतालमा एउटा गाडी सहयोग गरेको छ। फाउन्डेशनले 60 लाख रूपियाँ मूल्य बराबरको गाडी अस्पताललाई सहयोग गरेको हो। शुक्रबार अस्पताल परिसरमा आयोजित कार्यक्रमका बीच फाउन्डेशनकी प्रमुख कार्यकारी अधिकृत सीईओ जेनेट डिजस्ट्राले अस्पतालका पदाधिकारीहरूलाई गाडी हस्तान्तरण गर्नुभयो। सीईओ डिज क्यास्ट्राले अस्पतालका अध्यक्ष सुरेन्द्र थापा मगर र मेडिकल डाइरेक्टर डाक्टर बबिता गुरूङलाई गाडीको चापी साँचो बुझाउनु भएको हो। फाउन्डेशनले उपलब्ध भएको यो गाडी विशेष गरी ग्रामीण क्षेत्रमा खास शिविर सञ्चालन गर्न र बिरामी ओसार पोसारमा प्रयोग गरिने अस्पतालले जनाएको छ। अस्पतालका अध्यक्ष सुरेन्द्र थापा मगरले अस्पताल स्थापनादेखि नै आइकेयर फाउन्डेशनले पुर्याएको निरन्तर सहयोगप्रति आभार प्रकट गर्नुभयो। उहाँले यो सहयोगले विगत र सेवा पुग्न नसकेका क्षेत्रका बासिन्दाहरू लाभान्वित हुने बताउनुभयो। लमजुङ सदरमुकाम बेसी सहित अन्य ठूला शहरहरूमा सञ्चालनमा रहेका अधिकांश मासु पसलहरूमा सरसफाईका मापदण्डहरू पूरा नगरेको पाइएको छ। बेसी शहर सुन्दर बजार र मध्य नेपाल नगरपालिकाका क्षेत्रका मासु पसल एग्रोभेट र दाना पसलमा गरिएको संयुक्त अनुगमनका क्रममा अधिकांश मासु पसलहरूमा सरसफाई मापदण्ड पूर्ण रूपमा पालना नभएको पाइएको हो। खाद्य सुरक्षाको सुनिश्चितता, पशुजन्य गुणस्तर, वस्तुको गुणस्तर कायम राख्ने तथा उपभोक्तालाई स्वच्छ र सुरक्षित मासु उपलब्ध गराउने उद्देश्यले कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश र भेटनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको समन्वयमा आयुक्त संयुक्त अनुगमन गरिएको थियो। छुर्पी तथा मन्द्रजन्य पदार्थको सेवनले आर्थिक समस्या, स्वास्थ्यमा जटिलता र मानसिक असन्तुलन समेत निम्त्याउने भएकाले यसको नियमन र नियन्त्रणका लागि सरकारवाला बीच साझा चासो र सचेतनाको आवश्यकता औलाएको छ। बागलुङ नगरपालिका नगर स्वास्थ्य शाखाको आयोजनामा बिहिबार भएको छुर्पी तथा मन्द्रजन्य पदार्थ सेवन नियमन तथा नियन्त्रण सम्बन्धी कार्यक्रममा सहभागीहरूले छुर्पी र मन्द्रजन्य पदार्थको सेवन सामाजिक समस्याको रूपमा देखिएको भन्दै युवाहरूलाई कुलतको दलदलबाट बचाउन सामूहिक कार्य आवश्यक रहेकोमा जोड़ दिएका थिए। कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले नागरिकको स्वास्थ्यमा ध्यान दिन सके मात्र विकासको अर्थ रहने बताउनुभयो। बिहानी शुक्ला गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्। अहिले विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाता, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
4: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
9: वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
10: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
11: संस्कृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
12: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0625707044।
13: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
14: कता हिँडेको आइफोन हातमा लिएर?
15: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
14: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिफ लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
15: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
14: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463231।
16: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
17: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
16: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोखेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
17: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
16: होम डेलिभरीको पनि व्यवस्था छ।
12: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560077778।
18: हजुर, दान गरौ।
19: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
20: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
18: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
19: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
21: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
0: विश्राम पछि बिहानी शुक्ला गण्डकी समाचार। फ्रान्समा अत्याधिक गर्मीका कारण थप 2000 जना भन्दा धेरैको ज्यान गएको विवरण सार्वजनिक भएको छ। गएको जून महिनाको 22 देखि 28 तारीकसम्ममा कीर्तिमानी स्तरको तातो हावाको लहर चले